गाह्रो विदेशमा भए पनि हुन्न समस्या कुनै दिन असम्म तू अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। यति बेला कम्युनिष्ट पार्टीहरूभित्र एकता र सहकारीको बहसले तीव्रता पाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच कार्यगत एकता गर्ने भन्दै शीर्ष तहमा राजनैतिक दौड़धोप बढ़िरहेका बेला पार्टीका आन्तरिक तहमा भने असन्तुष्टि देखिएको छ। एमालेभित्र लामो समयदेखि नीति विधि र नेतृत्वको पुनर्गठन हुनुपर्ने माग उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्ष भने संसद र सड़कमा शक्ति आर्जन गर्न पुनर्मिलनको पक्षमा उभिएपछि अन्तर्विरोध चुलिएको हो।
2: एससी र कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको हुँदै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा भने प्रश्न उठेको छ। बोर्डले परीक्षा सकिएको 40 दिनमा कक्षा बाह्र र 29 दिनमा एससीको नतिजा सार्वजनिक गरेको थियो। यसअघि नतिजा प्रकाशनका लागि 70 90 दिनसम्म लाग्ने गरेको थियो।
1: त्रिभुवन विश्वविद्यालयले परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढ़ाएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले एमसी क्याम्पसहरूलाई पत्राचार गर्दै 90 दिनभित्र त्यस्ता संरचनाहरू हटाउन निर्देशन दिएको हो।
2: नेकपाले आफ्ना नेता तथा कार्यकर्ताका लागि नयाँ आचार संहिता ल्याएको छ। नेता तथा कार्यकर्ताको आचरण र व्यवहारलाई पार्टीले अवलम्बन गरेको क्रान्तिकारी सिद्धान्त अनुरूप बनाउन आचार संहिता जारी गरिएको नेकपाले जनाएको छ।
1: वर्षासँगै देशभरका ग्रामीण क्षेत्रमा धान रोपाई शुरू भएसँगै रासायनिक मलको अभावले किसानहरू समस्यामा परेका छन्। रोपाई गरेको करिब एक सातापछि पनि डीएपी यूरिया र पोटास मल सहज रूपमा उपलब्ध हुन नसक्दा किसानहरू महँगो मूल्यमा भार तिरेर बजारबाट मल किन्न बाध्य भएको बताइएको छ। देशभर धान रोपाईसँगै मलको अभाव देखिएको छ।
2: 100 अन्न निर्यात गर्ने देशका रूपमा चिनिएको नेपाल आज खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन पनि संघर्ष गरिरहेको छ। कृषि उत्पादन घट्दै जानुको मुख्य कारण माटोको उर्वरा शक्ति कमजोर बन्दै जानु रहेको कृषि अभियन्ता हृदयराज गौतमले बताएका छन्। एकीकृत शत्रुजीव व्यवस्थापन सहकर्ता अम्बिका हमालका अनुसार वर्षौंदेखि यूरिया डीएपी लगायत रासायनिक मलको अत्याधिक प्रयोगले माटोभित्रका लाभदायक सूक्ष्मजीव नष्ट भएका छन्।
1: आर्थिक वर्ष 2083-84 को बजेटमा आएको राजस्व नीतिपछि विद्युतीय सवारी विक्रेताहरूले मूल्य समायोजन गर्न थालेका छन्। नयाँ कर नीति अनुसार केही विक्रेताले मूल्य घटाएका छन् भने केहीले बढ़ाएका छन्। अर्कोतिर नयाँ सवारी आयात गरि नसकेको भन्दै केही विक्रेताले मूल्य समायोजन गरेका छैनन्।
2: नेपाल विद्युत प्राधिकरणले पहिलो पटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली बुट मोडल मार्फत 4 प्रसारण लाइन आयोजना अघि बढ़ाएपछि प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताका लागि नयाँ अभ्यास शुरू भएको छ। ती आयोजनाका लागि नेपाल भारत चीन अमेरिका लगायत देशका 18 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सेप्टियमहरूले आशय पत्र पेश गरेका छन्।
1: चालू आर्थिक वर्षको 11 महिनामा करिब 3000 टन धानको बिउ आयात भएको भन्सार विभागको तथ्याङ्क छ। उक्त धानको बिउका लागि झण्डै 1,29,00,00,000 रूपियाँ बाहिरिएको छ। अघिल्लो वर्ष 1,16,00,00,000 रूपियाँ बराबरको धानको बिउ आयात भएको थियो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार 6 दिन घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 16.54 अर्थात 0.62% घटेर 2632.96 अंकमा छरेको छ।

0: Ang sakit bonus pound.
1: Vista Cup and RV Home. Kale ko matapit daw at may home.
0: Parpur manolandan sahit. Matra do 999 may Dish Home ko FIFA World Cup 2026 season pass rin ho. Rapaun ho 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus. Yedi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa Dish Home ko customer support 01421766 ma sampark garnu hos.
1: Vista Cup and RV Home.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। विश्वव्यापी जलवायु परिवर्तनको असर अन्य देशको तुलनामा अन्य क्षेत्रको तुलनामा एसिया महाद्वीपमा बढ़ी देखिएको छ। विश्व मौसम विज्ञान संगठन WMO र संयुक्त राष्ट्र संघीय निकायहरूको हालैको प्रतिवेदन अनुसार एसिया महाद्वीप विश्वको औसत गतिभन्दा बढ़ी दरमा तातिरहेको पाइएको हो। सन् 2025 एसियाकै इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा बनेको छ। एसिया मात्रै होइन युरोप महाद्वीप पनि यत्तिकै इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ। जून 21 शुरू भएको अत्याधिक गर्मीका कारण युरोपभरमा हालसम्म 1300 भन्दा बढ़ी मानिसको गर्मीकै कारण मृत्यु भएको जनाइएको छ। यस्तै मौसममा आएको चरम परिवर्तनले एसियालाई दुईवटा फरक संकटमा धकेलेको छ, एउटा अत्याधिक वर्षा र अर्को चरम खडेरी।
4: अब खेल खबर। जारी फिफा विश्वकप 2026 राउण्ड अब 32 अन्तर्गतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानमाथि 2-1 नाटकीय जित दर्ता गर्दै विश्वकपको अर्को चरणमा स्थान सुरक्षित गरेको छ। ह्युस्टन रंगशालामा नेपाली समयअनुसार सोमबार राति 10:45 शुरू भएको खेलमा पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जित दर्ता गरेको हो। त्यस्तै राउण्ड अफ 32 खेलमा जर्मनीलाई पेनाल्टी स्विट आउटमा 4-3 पराजित गर्दै पाराग्वे अन्तिम 16 प्रवेश गरेको छ। मंगलबार बिहान भएको राउण्ड अफ 32 खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा डाक्टर शोभाकर पराजुलीले लेख्नु भएको छ मतदाताको अपेक्षा शीर्षकमा, नेपाल जस्ता देशका लागि मुख्य आवश्यकता भनेको मतदाताको चेतना वृद्धि, परिणाममुखी शासन र तथ्यमा आधारित नीति निर्माण हो। जब मतदाताको अपेक्षा र राज्यको क्षमता सन्तुलित हुन्छ तब मात्र लोकतन्त्रले वास्तविक विकास उत्पादन गर्न सक्छ र राष्ट्र दीर्घकालीन समृद्धिको मार्गमा अगाडि बढ़न सक्छ। ग्रामीण क्षेत्रका किसानहरूले मौसम, बजार मूल्य, उत्पादन लागत र जोखिम व्यवस्थापनका आधारमा अत्यन्त जटिल आर्थिक निर्णय लिन सक्दछन्। उनीहरू विश्वविद्यालयको डिग्री नभए पनि व्यावहारिक रूपमा साक्षर नागरिक हुन्, नागरिक दैनिकमा छापिएको छ।
4: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिँदै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845410043, 98630023422।
9: रामेछाप नगरपालिकाको अनुरोध।
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ। जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: बिहान को 6 बजे हजुर को रेडियो 102.1 MHz
1: युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 16 गते मंगलबार, जुन 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना, राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने, गाडीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कडाई।
1: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खिने, राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश, नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता।
2: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती, सिन्धुलीको घ्याङलेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी।
1: विदेशमा दैनिक 4, भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन, मृत्यु हुनेको संख्या 1700 पुग्यो, अमेरिका र इरान बीच अनौपचारिक सहमति, हर्मुज जलमार्गमा आवागमन घट्यो।
2: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित, भोलि बिहान 2:45 फ्रान्स र स्वीडेन भिड्ने, अन्य 2 खेल पनि हुने।
3: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
1: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगतको वर्षभन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्गसहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डुलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसैगरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने सड़क नै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जन सहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति मतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ़ने, कटान तथा डुबानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरो, जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ।
2: अब राजनीतिक प्रसंग 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्चिएपछि कम्तीमा पाँच वर्ष सिंहदरबारको यात्राबाट टाढिएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार्य र एकताको बहसमा प्रवेश गरेका छन्। शक्तिशाली हुँदा एक अर्काप्रति कठोर देखिने उनीहरू कमजोर बनेपछि सहकार्यलाई विकल्पका रूपमा उठाउन थालेका छन्। प्रतिनिधि सभामा धक्का खाएपछि आसन्न स्थानीय तह निर्वाचनमा पुरानै शक्ति जोगाउने दबावमा रहेका कम्युनिष्टहरू ठोस मार्गचित्र बिना नै फेरि सहकार्य र एकताको बहसमा उत्रिएको विज्ञहरूको भनाइ छ।
4: आइतबार काठमाडौँको एक कार्यक्रममा नेपालका कम्युनिष्ट दलहरूका प्रमुख एउटै मञ्चमा देखिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल। सो मञ्चको कार्यक्रम सम्पन्नपछि अहिले झण्डै दश वर्षपछि पुनः एमाले र तत्कालीन माओवादी अहिले नेकपा बीचको एकताको बहस शुरू भएको छ। वाम गठबन्धनको चर्चाका बीच राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्नुहुन्छ,
5: वाम एकता त आवश्यक छ, नसचिएको वाम आफूलाई आफ्नो वर्गबाट कटाएको वाम होइन, वर्गसँग सम्बन्ध विच्छेद गरेको वामको एकता होइन।
4: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मतसहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंक गणित भनी बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल निवा,
6: जुन विचलन थियो कम्युनिष्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। संसदीय राजनीतिमा लागेका कम्युनिष्टहरू अब साँच्चैकै कम्युनिष्ट हो कि होइन, यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट यो चाहिँ एक किसिमले चाहिँ सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
4: सात फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सात बुधे लिखित सहमति भयो। त्यसको चार महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब दुई वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
7: पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिनेगरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर
4: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे, बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
8: सम्भावनै देख्दिनँ म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा भन्नु अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईमा छन् नि, छ कि छैन, अनि आफ्नो लडाई एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले।
4: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल, भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भइआएकाले सोही अनुसार काम गर्नु भनिएको हो।
9: Thank you.
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको
1: छ। नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय माताहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको

0: फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
1: विदेशमा दैनिक चार नेपालीको मृत्यु, कुपोषण, अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव, खेपेकी 14 वर्षीय सुशीलता भन्छन् मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुंगानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषीको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने पितृपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन, केहीको घट्यो, केहीको बढ्यो, केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा रैथाने बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
8: गोर्खापत्र दैनिकमा कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्त

0: क्षेत्रलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। भित्रीपन्नामा गाड़ीमा कालो सीसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सीसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ़ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर हो। 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तै बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। अख्तियारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्रै धरोटीमा रिहा गर्न आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सोमेश थापा र विपिन प्रसाई 3-3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटेका। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारीखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाड़ीमा कालो सीसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट 2 साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन नबन्दा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, मन्त्रालयहरू र माथतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 वटा मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्यापेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 वटा आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त शीर्षकमा खबर छापिएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिन परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसे जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका 9 मा पर्ने राजदुवाली खण्डको करिब 0.5 किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत छ। त्यहाँबाट गाड़ी वारपार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा बेपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू बेपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भनी विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1,700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसैबीच हर्मुज जलमार्ग हुँदै आवाजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पारागुए फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पारागुएले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो। पारागुएका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो। निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो। पारागुएले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम 16 खेल्नेछ। ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो। 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जीत हात पारेको हो। ब्राजिलले अब आइवरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम 16 प्रतिस्पर्धा गर्नेछ। 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ।
1: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व. सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बढ़ाउन बाल विवाह अन्त्य गर्न र बीचमै पढ़ाई छोड्ने महिलाहरूलाई पढ़ाईमा हौसला बढ़ाउन घ्याङ्लेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम चलाएको छ. यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा पढ्दै गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ.
4: सिन्धुलीको घ्याङ्लेक गाउँपालिका वडा नम्बर दुईका नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ. गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्. सानै उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढ़ाई छाड्नेहरू धेरै छन्. उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्याङ्लेक गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ दंग हुनुहुन्छ.
5: हाम्रो घ्याङ्लेक गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न. प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्रायः जसो. ब्याचलर पढोस् यो भन्दा धेरै पढोस् धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित नगद प्रदान गरिदिनु भएको छ. त्यसले एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि पक्कै खुसी हुनुहुन्छ होला. यसले चाहिँ हामीलाई एउटा नगद मात्रै चाहिँ नभएर भोलिको दिनमा केही गर्छौ केही गर्न सकिन्छौ सक्छौ भन्ने हिसाबले चाहिँ पक्कै अगाडि बढ्नुहुन्छ.
4: घ्याङ्लेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम अन्तर्गत उहाँसँगै अरू 14 उच्च शिक्षा पढ्दै गरेका अविवाहित र विवाहित महिलाहरू सम्मानित भएका छन्। गाउँपालिकाले नगद र प्रमाणपत्र दिएर सम्मान गरेपछि पढ़ाईप्रति थप हौसला बढ़ाएको घ्याङ्लेक गाउँपालिका वडा नम्बर दुईकै रोशनी चुमी मगर बताउनुहुन्छ.
6: अब छोरी बुहारीहरू धेरै एकदमै पिछडिएका छन्। छोरी बुहारीहरूले नै के गर्न सक्छ गाउँ समाजमा छोरी बुहारीहरू पनि छोराहरूभन्दा त कम छैन भन्ने भएर प्रोत्साहनको लागि एकदमै खुसी छ.
4: घ्याङ्लेक गाउँपालिका वडा नम्बर दुईका सुमिता भुलनले कक्षा 12 पढेर पढ़ाईलाई त्यत्तिकै छाड्नु भएको थियो. विवाहपछि पनि पढ़ाईलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भुलनलाई गाउँपालिकाले सम्मान गर्यो.
7: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पायो त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई. अनि खुसी पनि छु.
8: मैले लगभग 8-9 भयो बिचमा ग्याप गरेका थिएँ अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो.
4: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनाही 5,000 र प्रमाणपत्र दिएर सम्मान गरेको हो. घ्याङ्लेक गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङतान
9: महिलालाई शैक्षिक पहुँचमा ल्याउनु पर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि घ्याङ्लेको छहारी शिक्षित छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक बर्खे सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यक्रम रह्यो.
4: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्याङ्लेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ.
10: घ्याङ्लेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिई स्नातक तह र स्नातकोत्तर तह अध्ययनरत पालिका भित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने कार्य निरन्तरता दिइनेछ.
4: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 यतादेखि स्नातक स्नाकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ. बुद्ध नेपाली, रेडियो विजय किल्ला, सिन्धुली.
3: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
11: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना. राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने. गाड़ीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कड़ाई.
3: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खनै. राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश. नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता.
11: विदेशमा दैनिक 4 नेपालीको मृत्यु. कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती. सिन्धुलीको घ्याङ्लेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी.
3: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन. मृत्यु हुनेको संख्या 1700 पुग्यो. अमेरिका अनि इरानबीच अनौपचारिक सहमति. हर्मुज जलमार्गमा आवागमन घट्यो.
11: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित. जर्मनी पाराग्वेसँग पराजित. भोलि बिहान पाउने 3 फ्रान्स र स्वीडेन भिड्ने. अन्य 2 खेल पनि हुने.
3: साझा खबरको अन्त्यमा कार्टुन. कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ कम्युनिष्ट पार्टी बीचको एकताको प्रसंग.
12: एकता हुन्छ तर फेरि टिक्दैन, समस्या देखिराखेको छ, अब फेरि एकताको बहस चलिरहँदा त्यो दीर्घकालीन हुन्छ कि फेरि एकता हुँदा हुँदै फेरि कुनै टुटफुट हुन्छ भन्ने बारेमा नेता कार्यकर्ताले नै शंका गरिराखेका छन्। एउटा माथिपट्टि एकता वार्ता लेखिएको ब्यानर छ, त्यो ब्यानरको ठिक तल्लोपट्टिको ढोकाबाट भित्रपट्टिबाट एकजना व्यक्ति टाउको निकालेर बाहिरपट्टि तीनजना व्यक्ति हात बाँधेर छलफल चलिराख्दा केही भनिराखेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, पक्नुहोस् न पक्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन, मिल्ने कुरा मात्र भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने।
13: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा SB खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ CM मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
9: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: गोलुन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
5: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
4: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे स्थान गोलन्चोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
5: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
4: गोलन्चोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारी

0: पाएका चिनो र काँ गुण फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वास दिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
10: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
9: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
10: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
12: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
12: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 047-590-466, 98692-65998।
9: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: हजुरको रेडियो 102.1 मेगा।
10: श्रम सम्झौताको अभाव, गन्तव्य मुलुकमा श्रमिकको सुरक्षा तथा दुर्घटना, न्यायमा पहुँच, डिजिटल सेवाको प्रभावकारिता र विदेशबाट फर्किएका श्रमिकको पुनः एकीकरण जस्ता विषयहरू सधैँ बहसको केन्द्रमा छन्। सरकारले विभिन्न नीतिगत सुधार र डिजिटल प्रणाली लागू गरेको दावी गरिरहे पनि श्रमिकका समस्या किन यथावत छन्? वैदेशिक रोजगार प्रणाली कहाँ कमजोर छ? श्रमिकलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न अब के कस्ता सुधार आवश्यक छन्? वैदेशिक रोजगार व्यवस्थापनलाई कसरी थप पारदर्शी र प्रभावकारी बनाउन सकिन्छ त? आजको देश परदेशमा हामी वैदेशिक रोजगारका वर्तमान चुनौती, नीति, कार्यान्वयन, श्रमिक अधिकार र समस्या समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गर्छौं। वैदेशिक रोजगारका वर्तमान चुनौतीहरूबाट कुराकानी शुरू गरौं।
6: छौं।
11: भोग्नु पर्ने मुख्य समस्या भनेको चाहिँ वैदेशिक रोजगारीमा जान चाहनु भएका साथीहरूले चाहिँ त्यो मागपत्र डिमान्डहरू कसरी आइराखेका छन्, अनि सही हो कि होइन, गलत हो कि होइन भन्ने कुराहरू चाहिँ छुट्याउन नसक्नु एउटा कुरा छ कि। यहाँ कस्तो भइदियो भने म विदेश जान खोजिराखेको छु, मैले चाहिँ अब सिधै मेरो यदि रिक्रुटमेन्ट एजेन्सी म्यान पावरसँग चाहिँ पहुँच भएन भने मलाई कसैले भनेको भएन, मैले उसको कुरा विश्वास गर्छु, अनि मसित सिप हुँदैन, मसित केही पनि हुँदैन, तर मलाई विदेश जानु परेको हुन्छ होइन। त्यो भइसकेपछि अब एउटा सजिलो खोज्ने हो सबैले, कसरी चाहिँ सजिलो काम पाउन सकिन्छ, सजिलो खोज्दै गर्दाखेरि चाहिँ अनि उनीहरूले पनि के भन्छ भन्दा पठाउन खोज्नेहरूले पनि अब नेपालमा त अहिले एजेन्ट त छैन, एजेन्ट नभए पनि अब तिनीहरूले काम चाहिँ गरिरहेका छन्। एजेन्ट छैन भन्नुको मतलब चाहिँ के हो भने पहिला सरकारले नै मान्यता दिएर राखेका थिए म्यान पावर एजेन्सीहरूले भने, अहिले चाहिँ त्यस्तो चाहिँ छैन। त्यस्तो नहुँदै गर्दा उनीहरूकै माध्यमबाट चाहिँ त्यो म्यान पावर समक्ष पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू सही जानकारीहरू चाहिँ राम्रोसित पाइराखेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ, त्यो भनेपछि के हुन्छ भन्दा त्यो जसले डकुमेन्ट जसको हातमा लिएर परेको छ उसले त्यसरी चाहिँ त्यो म्यानिपुलेट गर्दै गर्दाखेरि उसलाई चाहिँ पैसा बढी लिनको लागि, किनभने एउटा झुटो आश्वासन दिँदै गर्दाखेरि मान्छेले त होक्यारे भनेर पत्याउँछ, अनि त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ त्यहाँनिर पुगेपछि चाहिँ एक काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइरहेको छ भाइ, अब जाने हो भने जाऊ नत्र चाहिँ ठिकै छ, के भन्ने हो र अब यत्रो वेट गरेर तिम्रो लागि लिएर आइदिएको यस्तो भन्ने कुरा हुन्छ कि। अनि त्यो व्यक्ति उहाँ पुगिसकेपछि चाहिँ अनि धेरै कुरा त्यहाँ पुगेपछि थाहा पाउनुहुन्छ। यहाँ कम्पनी भनिन्छ विदेशमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकहरू विशेष गरी निर्माण क्षेत्र सफाई लगायतका उसमा जाने श्रमिकहरू भनेको चाहिँ सप्लाई कम्पनीहरू भनिन्छ होइन, आउटसोर्सिङ गर्छन् त्यहाँका कम्पनीहरूले, ठुल्ठुला कम्पनीहरूले आउटसोर्सिङ गरेर स्टाफहरू राखेर चाहिँ काम गराइरहेको हुन्छ। अनि यहाँबाट गइसकेपछि मलाई त्यस डाइरेक्ट कम्पनीमा भनिएको थियो, यहाँ चाहिँ सप्लाईमा हाल्यो भनेर चाहिँ त्यसरी कुरा हुनुहुन्छ, जबकि 90% ट्रेडिङ कम्पनीहरू नै हो बाहिरतिर काम गर्ने होइन, केही कम्पनीहरू हो जहाँ चाहिँ डाइरेक्ट स्टाफ हायर गरेर लिएर गएर काम गर्ने चाहिँ त्यसरी छ। त्यो हुँदै गर्दाखेरि चाहिँ श्रमिकले आफू जाने कम्पनी, आफू जाने देश होइन, आफूले गर्ने काम अनि आफ्नो सिप होइन, अनि त्यहाँको भाषागत कुराहरू चाहिँ त्यो कुराहरू केही पनि बुझ्नु हुँदैन। यहाँबाट बस विदेश जान पाए पुग्यो भनेर जाँदै गर्दाखेरि चाहिँ अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि। यहीँ सबै कुरा बुझेर जानुभयो होइन, म वैदेशिक रोजगारीमा पुगिसकेपछि मलाई म श्रम लिएर श्रम स्वीकृति लिएर म विदेश जानुपर्छ, मलाई वैदेशिक रोजगारीमा पुगिसकेपछि केही अप्ठ्यारो हो भने मैले एमएससीसँग पनि कुराकानी गर्न सक्छु, यता नेपालमा पनि वैदेशिक रोजगार बोर्ड छ, के अरे विभाग छ, विभागमा पनि मैले मेरा कुराहरू चाहिँ राख्न सक्छु भन्ने ज्ञान लिएर जानुभयो भने अलिकति अझ सहज हुन्छ क्या उहाँहरूलाई, किनभने यहाँ केही भनेका कुराहरू तलमाथि अथवा उहाँको कन्ट्याक्ट पेपरमा लेखिए बमोजिम उहाँले राम्रोसित पढेर साइन गरेर जानुभएको छ, र उता पुगिसकेपछि सेम काम पाउनु भएको छैन भने उहाँहरूले त त्यो कम्प्लेन गर्न सक्नुहुन्छ नि त। यहाँ यदि उहाँहरू विदेशमै हुनुहुन्छ भने पनि उहाँका परिवारहरूले, उहाँका आफन्तजनहरूले चाहिँ आवश्यक कागजात प्रमाणहरू लिएर वैदेशिक रोजगार विभागमा गएर उजुरी गर्नुभयो भने विभागले केही सहयोग गर्नुपर्छ त्यसमा।
6: तपाईँले एउटा सूचनाको मिसलिडिङले गर्दाखेरि उहाँहरूलाई समस्या हुन्छ भन्ने कुरा बताउनुभयो, जसले गर्दाखेरि यहाँबाट विदेश गइसकेपछि र समग्र विदेश गइसकेपछिको अवस्थामा चाहिँ उहाँहरूले पटक पटक अथवा चरण चरणमा समस्या भोगिरहनुपर्छ भन्ने कुरा तपाईँले प्रश्न पार्नुभयो। नेपालमै पनि विदेश जानुभन्दा अगाडिदेखि लिएर त्यो विदेश जाने प्रक्रियाका कुराहरूमा पनि अथवा अन्य क्षेत्रहरूमा, श्रमका क्षेत्रहरूमा चाहिँ देखिएका समस्याहरू, अब कहीँ अब त्यो भनौँ न अब यो सिपकै लागि अलिकति बढी शुल्क तिर्ने होइन, अब श्रम लिँदाखेरि श्रमिकहरूले थाहा नपाएका कुराहरू लगायत होइन, मुख्य मुख्य चाहिँ तीहरू चाहिँ के छन्?
11: त्यसमा चाहिँ पहिलो त अब आफूले जाँदै गर्दाखेरि नै धेरै कुराहरू यहीँबाट बुझेर जानुपर्ने हुन्छ, अनि अब सजिलो छ नि अहिले तपाईँको सबैको हातमा स्मार्टफोनहरू बोक्छौँ हामीले होइन, अनि त्यो स्मार्टफोनकै कारण चाहिँ ठगिने साथीहरू पनि हुनुहुन्छ, किनभने विदेश जान खोजिराखेर चाहिँ फेसबुक लगायतका उसमा चाहिँ यसो सर्च गर्नुभयो भने अल्गोरिजमले त्यही नै देखाइदिइरहन्छ होइन, अनि त्यसैबाट चाहिँ हो कि क्या हो भनेर त्यसरी त्यो फसिराख्नु भएको साथीहरू नि हुनुहुन्छ। टिकटक हेरियो भने पनि टिकटकमा पनि त्यस्ता भिडियोहरू हामीले देखिरहन्छौँ, त्यो टिकटकमा पनि म पनि जान चाहन्छु भनेर त्यो उनीहरूले भनेकै भरमा मात्रै आफू पछाडि लागिराख्दा गर्दाखेरि चाहिँ त्यहाँनिर त कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दा त हामीले लट नम्बरहरू माग्नु पर्ने होला होइन, हामीसित स्मार्टफोन छ भने त वैद्य के अरे त्यो लट नम्बर कसरी चेक गर्ने भनेर गुगलमा सर्च गरियो भने पनि त्यहाँ पेजहरू खुल्छ। यदि उहाँले जान्नु भएन भने पनि हाम्रो परिवारमा सबका सदस्य छोराछोरी कहिले न कहिले त पढिराख्नुहुन्छ नि त, पढेकै हुनुहुन्छ, उहाँलाई चाहिँ छरछिमेकमा पनि हुनुहुन्छ, घरमै हुनुहुन्छ, उहाँहरूसितबाट पनि अलिकति सहयोग लिएर यो चाहिँ सही हो कि होइन कसरी चेक गर्ने रहेछ यो सिकाइदिनुहोस् न भनेर भन्नुभयो भने त उहाँहरूलाई त्यो त्यहीँबाट पनि धेरै कुराहरू थाहा हुन्छ, अनि उहाँहरूले हेर्नुभएका इन्फर्मेसनहरू चाहिँ सही हो कि होइन भन्ने कुरा त्यहाँबाट भेरिफाई गरेर जानुभयो भने पनि धेरै कुराहरू चाहिँ थाहा पाउन सक्नुहुन्छ। त्यो नै हो कि अलिकति आफू पनि विदेश जाने भनेर भन्दै गर्दा आफू आँखा चिम्लेर बस्ने होइन कि आफूले पनि के कामको लागि जाँदा चाहिँ उपयुक्त होला होइन, त्यहाँ चाहिँ अब गाउँ छरछिमेकबाट पनि कोही न कोही त गइराख्नु भएकै होला होइन, यो चाहिँ ठाउँ कस्तो होला भनेर चाहिँ सोध्न सक्नुहुन्छ। अहिले त फेसबुकमा पनि विभिन्न ग्रुपहरू खुलिरहेका छन् नि त होइन, त्यो ग्रुपहरू यसो पहिचान गरेर चाहिँ त्यहीँ यो ठाउँमा यस्तो के हो भनेर हाल्नुभयो भने त्यहीँ पनि साथीहरूले चाहिँ आफूले देखेका भएका बुझेका कुराहरू त्यहीँ पनि गर्नुहुन्छ र त्यसलाई नि यसो भेरिफाई गर्दै जानुभयो भने त्यहाँबाट पनि सचेत रहन चाहिँ सजिलो हुन्छ,
12: अलि बढी सचेत हुनु पर्यो। वैदेशिक रोजगार प्रणालीको कुराकानी गर्दाखेरि यो सुरक्षित हुँदै गएको छ कि अलि पहिलेको तुलनामा जटिल छ कि के छ अहिलेको अवस्थामा चाहिँ?
11: अब अहिले सुरक्षितलाई पनि कसरी मान्ने केलाई मान्ने भन्ने जस्तो पनि छ कि एक हिसाबले यसो बुझ्दै गर्दाखेरि हाम्रा गन्तव्य देशहरूमा चाहिँ आन्तरिक कारणले गर्दाखेरि केही समस्याहरू सिर्जना भएको कुरा थाहा छँदैछ होइन, त्यसले गर्दाखेरि रोजगारीको क्षेत्र कतिपय साथीहरूले त रोजगारी पनि गुमाएर अहिले नेपाल फर्किनु भएको छ, कति साथीहरू लामो छुट्टीमा कम्पनीहरूले पठाएका छन् विशेष गरी हस्पिटालिटीको क्षेत्रमा। अन्त यहाँबाट पठाउँदै गर्दाखेरि चाहिँ धेरै हाम्रो अपेक्षा चाहिँ के हो भने यसलाई अलिकति सुरक्षित चाहिँ बनाउन सके हुन्थ्यो, केही रोजगारदाताहरू राम्रा हुनुहुन्छ होइन, अनि यो यसलाई कसरी लिने भन्ने भइरहेको छ कि सुरक्षित चाहिँ हुनुपर्छ भनेर यो लामो समय भयो यसको बहस भइसक्यो भइराखेको होइन, सुरक्षित मर्यादित हुनुपर्छ भनेर भन्दै गर्दाखेरि हाम्रै नेपालकै व्यवसायीहरूले पनि यसलाई सुरक्षित र मर्यादित बनाउन नसक्नु भएको हो कि होइन, अनि हाम्रो ब्युरोक्रेट्सले पनि त्यहाँनिर चाहिँ चलखेल गर्ने ठाउँ राखेरै व्यवस्था गर्नुभएको हो कि, हाम्रो नीति निर्माणको तहमा बसेका जो जो हुनुहुन्छ उहाँहरूले चाहिँ यो भुइँ मान्छेका कुराहरूलाई चाहिँ व्यवस्था पो गर्नुभएको हो कि भन्ने चाहिँ लाग्छ कि, अनि अब यो चाहिँ सुरक्षित हुनुपर्छ भनेर मर्यादित बनाउनुपर्छ सुरक्षित हुनुपर्छ भनेर बहस चलेको त लामो समय भइसक्यो, अब कहिलेसम्म चाहिँ यही बहस गरेर बसिराख्ने भन्ने कुरा हो कि।
12: यसमा पनि अघि हामीले प्रविधिको कुराकानी गरौँ, सबैको हात हातमा प्रविधि पुगेको छ, सचेत मान्छे पनि हुनुपर्छ, जाने मान्छेहरू उहाँहरूको त्यो स्तर पनि बढेको छ पहिलेको समयमा भन्दा अहिलेको समयमा, प्रविधिको पोजमा भइसकेपछि उहाँ अलिकति आफूले अपलिफ्ट पनि गर्नुपर्ने हुन्छ एउटा कुरा। अर्को कुरा भनेको वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन, वर्षे नै बढ़िरहेको छ होइन, त्यो दर बढ़िसकेपछि सरकारले पनि त्यहाँको उहाँहरूको सुरक्षाको लागि अलिकति प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो जुन भएको छैन। अर्को कुरो रेमिटेन्स पनि वर्षे नै हिसाबले बढ़िरहेको छ। सबै कुरा हेर्दाखेरि चाहिँ यो वैदेशिक रोजगारी प्रतिको उत्साह र आकर्षण चाहिँ बढ़िरहेको छ, तर समस्या चाहिँ किन घटेको छैन? मुख्य कुरा त यो भनौँ न, प्रश्न त यही छैन अहिलेको समयमा।
11: प्रश्न यो त्यही त एकदम जटिल नै छ कि, यहीँबाट हामीलाई विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरि वैदेशिक रोजगारीका क्षेत्रमा कामहरू गर्दै गर्दाखेरि चाहिँ यो समस्या यो धेरै एक त अब यहाँ अवसरकै खोजीमा जाने हो सबैजना होइन, तपाईँले भन्नुभयो कोही अध्ययनका लागि गए पनि जुनसुकै प्रयोजनका लागि गयो भने हाम्रो उद्देश्य भनेको सोसल
12: सेवा चाहिँ किन घटेको छैन? मुख्य कुरा त यो भनौँ न, प्रश्न त यही छैन अहिलेको समयमा।
11: प्रश्न यो त्यही त एकदम जटिल नै छ कि, यहीँबाट हामीलाई विदेश पठाउँछ।

0: पुगिन्छन्। अनि समस्याहरू पनि त्यहीँ नै छन्। फेरि जति धेरै ऊ भयो त्यति धेरै नै समस्याहरू चाहिँ आउने हुन्छ। अब यो पाटोलाई कसरी गर्न सकिन्छ भन्ने चाहिँ एकदमै त्यो जटिल नै छ के। हामी एक त जाने मान्छे पनि अवेरै हुनुपर्छ, अनि पठाउने उयोहरू हाम्रो एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने चाहिँ यहीँबाट छ। अनि हाम्रो कानुन नीति निर्माणको तहमा बस्नेहरूले पनि त्यही अनुसारको चाहिँ हाम्रो द्विपक्षीय श्रम सम्झौताहरूमा पनि त्यही अनुसारकै समय सान्दर्भिक रूपमा समय सापेक्षिक रूपमा चाहिँ त्यसलाई चाहिँ सुधार गर्दै होइन लैजानु चाहिँ पर्ने हुन्छ।
1: तल्लो स्तरदेखि आम व्यक्तिहरू पनि सचेत हुनु पर्यो र सँगसँगै पठाउने म्यान पावरदेखि लिएर सरकारले पनि नीति निर्माणमा अलिकति गर्नु पर्यो। अर्को ठगीको कुरा पनि अलिकति गरौँ। हरेक दिन हामीले समाचारमा देख्न सक्छौँ यो यति फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्कविहीन भएको र विदेशमा गएकाहरू पनि हामीले भर्खरै पनि हेऱ्यौं समस्या गुनासाका पाटाहरू त्यसरी पनि आएका छन्। हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौं भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ अहिले?
0: यो त सधैँ नै त्यो जोखिम चाहिँ सधैँ नै कायम भइ नै रहन्छ होइन। अनि यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने कुराहरू हाम्रा यहाँका रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुलिदिनुहुन्छ कि यहाँबाट पठाइदिइसकेपछि आफ्नो काम सकियो होइन। अनि उता पुगिसकेको श्रमिक यहाँ त पैसा तिरेर आएको छु, काम नपाए पनि चाहिँ बस्नुपर्ने बाध्यता, खान त दिएको छ, काम पाइसक्यो भन्ने आशाले बस्ने साथीहरू पनि थुप्रै हुनुहुन्छ होइन। केही समय अगाडि कुवेतमा जानुभएको 5-6 जनाको एउटा टोली त्यसै गरी सम्पर्कमा आउनुभएको थियो। उहाँहरू डेलिभरीमा जानुभएको रहेछ, खानाको लागि 20 केडी प्रत्येक महिना दिइराखेको, अहिले 3 महिनासम्म चाहिँ कामै नदिएको। अनि त मैले कुराकानी गर्दाखेरि अब तपाईँहरूले चाहिँ के चाहनुभएको छ, नियम यो यो छ भन्दाखेरि उहाँहरूलाई त्यो बारेमा पनि थाहा रहेछ, कहाँ गएर उजुरी गर्ने सबै कुरा थाहा छ होइन। त्यो थाहा हुँदा हुँदै नै अब के हो त तपाईँहरूको चाहिँ समस्या के हो त, ल तपाईँहरूले चाहनुभएको चाहिँ के हो त भन्दा हामीलाई चाहिँ काम दियो हुन्थ्यो, हामी त काम गर्न आएको भनेर भन्नुभएको छ होइन। अनि किन त्यो कहाँ जोडियो भन्दा यदि उहाँहरूले पैसा पाउनु भएको थियो भने, यहाँ पैसा नतिरिकन जानुभएको थियो भने उहाँहरूलाई के गर्ने भनेर त्यही अनुसारको चाहिँ फलोअप गर्नुहुन्थ्यो उहाँहरूले। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन होइन, प्रमाण नभइसकेपछि स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, अनि त्यो अनि एजेन्टको मार्फत काम गरे हुन्छ, अनि म्यान पावरसँग ऊ गर्दाखेरि मैले त यति पैसा ल्याएँ, जति कुरा गर्छ एजेन्टसित कुरा गर, मलाई चाहिँ त्यो एजेन्टले यतिभन्दा दिएको छैन भनेर कुरा गर्दै जाँदाखेरि त्यसलाई के आधारमा ठगी भएको भन्ने भन्ने छ। अर्को यहाँ पनि अब सरकारले कस्तो नीति बनाइदिएको छ भने सिडिओ कार्यालय मार्फत पनि उजुरी गर्न सकिने भन्ने कुराहरू पनि छन्। केही सिडिओ कार्यालयहरूमा उजुरी गर्न जानुभएका श्रमिक साथीहरूले त्यहाँबाट काम नभएर काठमाडौँ नै आएर चाहिँ धाउनु भएको पनि उदाहरणहरू हामीसित छ। साउदी अरबमा लामो समय चाहिँ दुःख पाएर नेपाल फर्किनुभएका श्रमिक साथीले सिडिओ कार्यालयमा गएर उजुरी हाल्नुभयो, सिडिओमा चाहिँ त्यहाँ सिडिओ कार्यालयमा उपस्थित हुँदा भएर चाहिँ कुराकानी गर्दै गर्दा एजेन्ट कहिले नआइदिने, सिडिओ कार्यालयमा नि नटेर्ने भइसकेपछि सिडिओ कार्यालय तपाईँ काठमाडौँ गएर उजुरी गर्नुहोस् भनेर पठाइदिएका घटनाहरू छन्। उहाँहरू काठमाडौँ आएर उजुरी गर्दै गर्दा म्यान पावरले चाहिँ ल 30-35 हजार कति रुपियाँ पैसा दिन्छु म, केस मिलाउँ जानुहोस् भनेर पठाउनु भएको छ, जबकि उहाँहरूको त्यो काठमाडौँ आउँदा जाँदा त्यहाँ चाहिँ यहाँ बस्दाखेरि नै त्योभन्दा बढी खर्च भइसकेको अवस्थामा चाहिँ यसलाई अझै व्यवस्थित तरिकाले कानुन बनाऊ, व्यवसायीले लिने शुल्क रोजगारदाताबाट लिनुपर्छ, किनभने काम हामी त काम गर्न जाने श्रमिक हो होइन, हामीले किन पैसा तिरेर जाने? यो एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यथिति एउटा श्रमिकले लिएर आइदिएको व्यथिति होइन, त्यो भएर चाहिँ यो व्यवसायीहरूले लिएर आएको व्यथिति हो। यो चाहिँ तपाईँको हाम्रा कानुनी त्यो क्षेत्रहरूको प्रयोग भएर चाहिँ आएको व्यथिति भएको हुनाले यसलाई नियमन चाहिँ त्यसरी गरेर, अनि समस्याहरू भनेको जहिले पनि समस्या चाहिँ रहि नै रहन्छ, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
1: यति बेला हामी कार्यक्रम देश परदेशमा छौँ। आजको बसाइमा हामी विशेष गरी यो वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्नु परेका समस्या त्यसको समाधानको पाटेमा विशेष केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। र यति बेला मसँग कुराकानीमा जोडिनु भएको छ श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालज्यू, तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ।

0: धन्यवाद सर।
1: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
2: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला होइन, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि। अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ। हाम्रा दुई देश बीचका सम्झौताहरू होइन, श्रम सम्झौताहरू चाहिँ समय सापेक्ष रूपमा चाहिँ यसलाई चाहिँ हामीले परिमार्जन गर्दै लैजानुपर्छ। त्यसका लागि कूटनीतिक पहलहरू पनि आवश्यक चाहिँ पर्ने भएको हुनाले यस्तो यो श्रमका मुद्दामा, श्रमको क्षेत्रमा यो लामो कहिलेसम्म चलिरहन्छ भन्ने नै यसको अन्तिम नै छैन कि, यो निरन्तर चलिरहने प्रक्रिया हो श्रम भनेको होइन। त्यो भन्दाखेरि चाहिँ यसलाई चाहिँ समय सापेक्ष रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ। यसका लागि राज्यले चाह्यो भने त वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसित चाहिँ कुराकानी गरेर के छ तपाईँहरूका समस्याहरू, होइन हामी छौँ, हामीले पनि बेला बेलामा चाहिँ वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक अहिलेको यो नयाँ मन्त्रालय अहिले नामाकरण भएर आएको छ, उहाँहरूलाई चाहिँ हामीले बेला बेलामा वैदेशिक रोजगारीमै रहनुभएका श्रमिक साथीहरूका चाहिँ समस्याहरूलाई राखेर, उहाँहरूका गुनासा, उहाँहरूका सुझावहरू राखेर हामीले चाहिँ बुझाउने गर्छौँ कि, डकुमेन्टेसनको काम हामीले अहिले पनि गरिराखेका छौँ। अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने यो सजिलो हुन्थ्यो, तत्कालीन अवस्थामा ठिक थियो होला, तर अहिलेको अवस्थामा त्यो पर्याप्त नहुन सक्छ नि त।
1: एउटा श्रमिकले आफ्नो समस्याको निवारण गरिदिनुहोस्, म ठगीमा परे भनेर पटक पटक भनिरहँदाखेरि वर्षौंसम्म पनि उहाँले न्याय पाएको अवस्था छैन क्या, समस्या त्यो छ
2: हो, पाउनु भएको छैन। अहिले पनि विभागको परिसरतिर जाने हो भने त्यहाँ ठगीमा परेर आउनुभएका श्रमिकहरू थुप्रै हुनुहुन्छ। राज्य निकायहरूले हामीलाई, सरकारी निकायहरूले चाहिँ हामीले गर्दैछौँ भन्नुहुन्छ, गरि पनि राख्नुभएको होला होइन। पछिल्लो आर्थिक वर्षकै तथ्याङ्क हेर्ने हो भने पनि मुद्दाका चाङ सम्झिँदाखेरि होइन, कहिले त्यो त फर्स्ट हुन पनि वर्षौं लाग्ने समय छ, तर फास्ट ट्र्याकबाट चाहिँ कामहरू गराएर श्रमिकका मुद्दा के हो व्यवसायीसँग राखेर गर्नुपर्ने हो कि छुट्टै एउटा नियमन निकायहरू बनाएर चाहिँ त्यो श्रमिकहरूको चाहिँ हितका लागि गर्नुपर्ने हो कि। अनि हामी रेमिटेन्समा हिसाब गर्छौँ पैसा यति भित्रियो भनेर होइन, हाम्रो आर्थिक पाटो चाहिँ त्यो चलायमान त रेमिटेन्सले बनाइराखेको कुराहरू हामीले गर्दै गर्दाखेरि त्यो श्रमिकहरूको चाहिँ समस्याका लागि चाहिँ हामी किन बोल्न चाहिँ कमजोर भएर बसिरहेका छौँ होइन। अर्को कुरा अचम्म लाग्ने विषय चाहिँ, जब हाम्रा श्रम सम्झौताहरू नवीकरणका यो के भन्छ नवीकरण गर्ने अथवा नयाँ बनाउने भनेर कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो श्रमिकले काम गरेर चाहिँ पाउने तलबमा पनि हामीले चाहिँ भेदभाव गरिराखेका हुन्छौँ कि, यहीँ बसेर यहाँको एउटा अधिकृतले खाने तलब र वैदेशिक रोजगारीमा गएर कमाउनेको तलब त हेरिदिनुपर्छ नि त राज्यले। ऊ परिवारसँग भन्दा टाढा छ, उसले काम गर्ने प्रकृति हेरिदिनु पर्यो होइन, यहाँको अनि महँगीलाई हेर्दैन सरकारले होइन, हजारमा हेरेर चाहिँ हिसाब गरेर हुँदैन नि त। हाम्रा श्रमिकहरूका कुराहरू त अहिलेको समय अनुसार त्यहाँको महँगी कस्तो छ, उसले त्यति तलब पाउँदै गर्दाखेरि उसले स्वस्थ खाना खान पाउँछ कि पाउँदैन, ऊ कस्तो ठाउँमा काम गर्न गइराखेको छ, यी कुराहरू पनि पुनर्विचार गरेर होइन, अनि हाम्रा ऐनहरू चाहिँ त्यो अनुसार पनि सुधार गर्दै लिएर गएर दूतावासहरूलाई पनि त्यही अनुसार प्रभावकारी रूपले चाहिँ अनुगमन गराएर काम गराउने हो भने त सजिलो हुन्थ्यो नि हाम्रा लागि पनि।
1: अब खोजे अनुसारको, आम व्यक्तिले खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने होइन, व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जाउन त भनेर श्रमिकहरूलाई विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनुपर्ने, विदेश गएर पनि दुःख पाउनुपर्ने होइन, विदेश गएर दुःख गरेर कमाएको पैसा रेमिटेन्सको रूपमा नेपाल पठाउनुपर्ने, परिवारलाई पाल्नुपर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नुपर्ने, लास्टमा मलाई, म दुःखमा परे, म संकटमा परे, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि दुःख पाउनु, वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउनु, यो त ठिक भएन नि।
2: त्यही त, यही कुरा हो कि, समस्या नै यहीँनेरि छ, हामी कहाँ कहाँ चाहिँ ठगिँदै ठगीमा पर्दै जानुपर्ने होइन। अनि मान्छे के, हामीले कानून बनाएका छौँ, हामीसित यो छ, यस्तो गरिराखेका छौँ भनेर हाम्रा सरकारका निकायहरूले भन्दै गर्दाखेरि त्यो श्रमिकले कति चाहिँ न्याय पाएको छ, साँच्चै न्याय पाएको छ भनेर खोज्ने हो भने त्यो न्याय पाउनै गाह्रो छ कि, त्यो न्यायको प्रणालीमै। अनि अझ कतिपय अवस्थामा त हामीले कस्तो पनि भेटेका छौँ भने, कोही श्रमिक उजुरी गर्न जाँदाखेरि विभागले उजुरी नलिदिएको, होइन अनि त्यहीँबाट चाहिँ श्रम के अरे म्यान पावरको कम्पनीलाई फोन गरिदिएको होइन त्यो तिमीहरू विरुद्ध उजुरी गर्न आएको भन्ने कुराहरू अनि त्यहाँ पुगेको त्यो श्रमिक एउटा त्यहाँ पुगेको आधारमा चाहिँ उसलाई त्यहाँबाट फोन गरेर ल म्यान पावर आउनुहोस् हामी तपाईँको हिसाब किताब यहाँ मिलाउँछौँ भनेर म्यान पावरको कार्यालयमा बोलाएर थुनेर श्रमिकलाई चाहिँ यातना दिएका घटनाहरू पनि छन् क्या हामीसित अनि त्यो उहाँहरूसित अब त्यस पछाडिको कानुनी पाटो के हुन्छ भनेर उहाँहरू वैदेशिक रोजगार पुनः विभागमा जाँदा मलाई यस्तो गरियो भनेर भन्दै गर्दाखेरि तपाईँको बन्द अब अर्को कानुन आकर्षित हुन्छ तपाईँ पुलिस केसतिर जानुहोस् भनेर चाहिँ पठाइन्छ झन् अल्म लिन्छ श्रमिक अनि कहाँ जाने भन्ने कुरा छ क्या फेरि अनि जब हामी दूतावास जाउँ कुरा सुनवाई हुँदैन भन्नुहुन्छ होइन अहिले पनि मैले केही केसहरू तपाईँलाई देखाएँ केस स्टडीका रूपमा एउटा च्यानल बनाएर होइन एउटा सिस्टममा लिएर गएर चाहिँ के भएको हो आउँछ हो हजार दिनको सयवटा केस आउँछ भने त्यही अनुसार चाहिँ हाम्रा के चाहिँ श्रमिकहरूको समस्या समाधानका लागि त्यो अनुसार राज्यले चाहिँ त्यही अनुसारको एउटा बनाएर कामहरू गर्नुपर्छ उनीहरू साँच्चैमा परेका हुन् कि होइनन् होइन हामी जस्ता चाहिँ उयोहरूलाई पनि राखेर ल तपाईँहरूले पनि श्रमिकहरूको चाहिँ के भएको हो त्यो बारेमा तपाईँहरूले पनि अलिकति तपाईँहरूको साइडबाट चाहिँ स्टडी गरिदिनु भयो भने अझ सहज हुन्थ्यो कि भनेर कुरा गर्नु भने हामी पनि तयार छौँ नि त त्यो विषयमा श्रमिकले न्याय पाउनुपर्छ भन्ने विषयमा त हामी पनि त छौँ नि त यदि साँच्चै समस्यामै पर्नु भएको रहेछ भने उसले न्याय पाउनुपर्छ होइन कतिपय अवस्थामा त के पनि छ भने यहाँ सबै थोक बुझेर जाँदै गर्दाखेरि पनि अप्ठ्यारोमा परेका साथीहरू पनि हुनुहुन्छ कि अप्ठ्यारोमा पारिएका पनि हुनुहुन्छ यहाँ चाहिँ तपाईँको उजुरी गरेकै भरमा चाहिँ उन्नु भएको होइन मेन सरकारले चाहिँ ल अब यो पैसा नलिई भनेर उडाएको श्रमिकलाई विदेश पुगिसकेपछि दुःख दिएका घटनाहरू पनि छन् उहाँहरूलाई मिलापत्र गर्नलाई दबाब दिएर पत्र अब किनभने प्रमाण खोज्छ विभागले अनि ल यहाँ मैले सबै पैसा फिर्ता पाएँ भनेर साइन गर होइन भने तँलाई भनेर चाहिँ कार्यस्थलमा चाहिँ श्रमिकमाथि दुर्व्यवहार भएका घटनाहरू पनि छन् क्या हामीसित
1: यो हामीले समस्याकै पाटोमा कुराकानी निरन्तर गरिरहँदाखेरि यो गन्तव्य देशमा पुगेपछि नेपाली श्रमिकले चाहिँ किन बढी जोखिममा पर्नुपर्छ अझै पनि
2: यो एक त आफूसित सिपकै कुराहरू आउँछ होइन अनि त्यसपछि एउटा सिप अर्को कार्यस्थलमा काम गर्ने वातावरण कस्तो छ कतिपय कन्स्ट्रक्सन कम्पनीहरूमा चाहिँ पर्याप्त सुरक्षा उपकरणहरू पनि उहाँहरूले नपाउने होइन अनि स्वास्थ्यको हिसाबले कुरा गर्दै गर्दाखेरि पर्याप्त पिउने पानीको अनि त्यसपछि आराम काम गरेर चाहिँ अब गाह्रो काम गर्दै गर्दाखेरि त्यो ब्रेकको टाइममा पनि अलिकति हुन्छ नि त्यही अनुसारको बस्ने स्थान ब्रेकमा चाहिँ आराम गर्ने स्थानहरू पनि नपाउने गर्दाखेरि पनि यो जोखिमहरू चाहिँ छन् कि कार्यस्थलमा पनि त्यो कार्यस्थलको जोखिम पनि हट्नुपर्छ होइन अनि अब स्काफोल्डिङमा काम गर्ने साथीहरू अब 50 तलामाथि बसेर काम गर्ने श्रमिक साथीहरू अब अहिले त गर्मीको बेला छ होइन पर्याप्त पानीहरू नपिउँदाखेरि पिउन नपाउँदा तलमाथि गर्नु पर्यो होइन अनि पिसाब लाग्यो भने पनि त्यो तलमाथि गर्दै गर्दाखेरि त्यहाँ चाहिँ सुपरभाइजर अथवा फोरम्यान भन्छ होइन उनीहरूको हप्की धप्की सुन्नुपर्ने लगायतको कारणले गर्दाखेरि पनि स्वास्थ्यलाई नै जोखिममा पारेर नै काम गर्नुपर्ने उछ अनि हाम्रो कार्यस्थलहरू पनि सुरक्षा प्रविधियुक्त चाहिँ हुनुपर्छ त्यो भयो भने चाहिँ कार्यस्थलबाट जोगिन चाहिँ कार्यस्थलमा हुने दुर्घटनाहरूबाट चाहिँ जोगिनको लागि पनि सहज हुन्छ र अलिकति वर्क कामदारहरूलाई पनि सजिलो चाहिँ हुनुपर्छ त्यहाँनिर पनि भन्ने
1: कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका वर्तमान चुनौती नीति कार्यान्वयन श्रमिक अधिकार र समस्या समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
0: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
3: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
0: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
3: प्राविधिक शिक्षा आजको आवश्यकता
0: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार
0: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
3: फोन 01-5221-5121-00 97418-2096
0: वेबसाइट www.nec.edu.np

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन.com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी वैदेशिक रोजगारका वर्तमान चुनौती, नीति कार्यान्वयन, श्रमिक अधिकार र सम्भावित समाधानका विविध आयाम बारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
3: वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि जुन यहाँ नेपाल वैदेशिक रोजगार विभागले पनि प्रस्थान पूर्व भनेर यो अभिमुखीकरण तालिमहरू पनि दिइरहेको छ, यो चाहिँ साच्चै प्रभावकारी छन्?
4: यो चाहिँ अब यो हुनुपर्ने सबैलाई भन्दा पनि एकचोटि विदेश गएर आइसकेको व्यक्तिहरूलाई त त्यति धेरै प्रभावकारी हुँदैन। अहिले कस्तो छ भने फेरि तपाईँको म विदेशबाट फर्केर आएँ, फेरि अर्को देश जानु खोज्यो भने हामीलाई त त्यहाँ सिकाइने भनेको श्रम अलिअलि कानुनका कुराहरू सिकाइन्छ। त्यो यो फेरि यो ठाउँ भनेको चाहिँ ठगिसकेपछि अन्तिममा जाने ठाउँ हो कि यो श्रमिक, एउटा श्रमिक सबैतिर ठगिसकेपछि त्यहाँ गएर चाहिँ त्यो क्लास लिँदै है भनेर बस्ने हो, दुई दिनको क्लास हुन्छ। ठिक यो नयाँ जान चाहनेहरूको लागि चाहिँ एकदम राम्रै हो। किन राम्रै हो भन्दा अझै पनि अपर्याप्त छ कि जस्तो लाग्छ। यो हामीलाई त्यहाँनिर अब सिट बेल्ट बाँध्ने होइन, अनि कानुनका कुराहरू पनि अलिअलि सिकाइन्छ, रहनसहन भाषा धर्म संस्कृतिका कुराहरू बुझाइन्छ। तर यो मात्रै चाहिँ अझै पनि प्रभावकारी चाहिँ नहुन नै सक्छ। अनि अहिले जस्तो फिजिकलै गरिराख्नुपर्छ जस्तो पनि लाग्दैन, अब त डिजिटलाइजेसनको जमाना छ, मोबाइलबाटै गरेर होइन त्यहीँबाट असिस्टेन्ट लिएर काम गर्ने वातावरण भयो भने अझै त्यो दुई दिनको समय पनि बच्न सक्थ्यो कि श्रमिकको लिनु चाहिँ पर्छ, यो होइन लिनु चाहिँ पर्छ कि, किनभने चारा कुरा उहाँहरूले सिक्नुहुन्छ, भोलि आइ परेको खण्डमा चाहिँ कसरी अप्लाई गर्ने ती कुराहरूलाई भनेर बुझ्न पनि सजिलो हुन्छ। तर यो भन्दै गर्दाखेरि यो लास्ट आवरतिर भएको हुनाले उहाँहरू एकदम रस टाइममा हुनुहुन्छ कि, सपिङ गर्न जानुपर्ने हो कि, आफन्तलाई भेट्नुपर्ने हो कि, मान्छे यहाँ बसे पनि दिमाग चाहिँ चारतिर घुमिराखेको हुन्छ, अनि त्यो लिइराखेर त्यो राम्रोसित सूचनाहरू चाहिँ ग्रहण गरिराख्नु चाहिँ उनीहरूलाई चाहिँ गाह्रो भइराखेको हुन्छ कि जस्तो लाग्छ। यी कुराहरू पनि अब चाहिँ हामीले बिस्तारै हाम्रो स्थानीय तहहरूसँगै लिएर गएर समन्वयमा कामहरू गर्न सक्यो भने अझ सहज हुन्छ जस्तो लाग्छ कि।
3: यो अर्को भनेको नेपाली दूतावासहरू, उहाँहरूको पनि पटक पटक अब द्वन्द्वको बेलामा पनि नेपाली दूतावासले खासै प्रभावकारी समन्वय गर्न सकेन, काम गर्न सकेन भन्ने गुनासो सुनिएको थियो। कतिको भनौँ न सहयोग गरिरहेका छन् जस्तो लाग्छ?
4: अब उहाँहरूले आफ्नै लिमिटेसन छ भन्नुहुन्छ सधैँ होइन, सधैँ नै यही कुरा हो कि। मैले म पनि 2009 कतार गएको, अहिले फर्केर आएँ 2020 होइन, बिचमा एक दुई वर्ष नेपाल बसे पनि पुनः जाँदै गर्दाखेरि पनि त्यही सुनिन्थ्यो कि अब हामीसित स्रोत र साधनको कमी भनेर भन् चाहिँ ती कुराहरू आइराखेका हुन् र ती कुरा अहिले पनि छन्। अनि उहाँहरूलाई एउटै कुराको डर चाहिँ अब के हुँदो रहेछ भने बेरोजुनुमा परिने पो हो कि भन्ने टाइपका, के स्रोतको त्यहाँनिर रिसोर्स खर्च हुने बित्तिकै होइन त्यो प्रपर कहिलेकाहीँ डकुमेन्टेसनका कुराहरू आउँछन्, त्यो पुरा नहुँदाखेरि चाहिँ बेरोजुमा जान्छ फेरि, अब त्यति नराखे यहाँ फेरि दोस्तै हुन्छ। अनि र त्यही कारण त्यसैले आधार मानेर पनि अनि उहाँहरूले चाहिँ अब कामहरू गर्दै गर्दाखेरि पनि कति ऊ छ भनेर काम गर्नु परिरहेको अवस्था छ। अनि दूतावास अब एक ठाउँमा हुन्छ, त्यो त सबैतिर त पुग्न पनि गाह्रो छनलाई। हाम्रो दूतावासहरूले अब केही कूटनीतिक पहल गरी पनि राख्नु भएको छ होइन, नभएका पनि भन्न मिल्दैनन्। अनि अब भएको छ भनेर चित्त बुझाउने ठाउँ चाहिँ छैन।
3: अब यो अलिकति जटिल नै
4: हामीले गरिराख्नु भएको छ, गजब काम गर्नुभएको छ भनेर भन्ने ठाउँ चाहिँ छैन,
3: खुसी हुने क्षेत्र भनेको छैन। अब जीवस दुःख पाउने भनेको विदेशमा गएर श्रमिक नै रहेछन् भन्ने कुरा पुष्टि भइसक्यो,
4: त्यो पुष्टि छ के, त्यो एकदमै छ। अनि त्यसलाई भनौँ न अब यो सबै कुरा गरेर जोडिँदै गर्दा हाम्रा रेमिटेन्समा हामीले चाहिँ हिसाब गर्दै गर्दाखेरि हामीले त्यो रेमिटेन्सको ग्राफ चाहिँ हेर्दै गर्दाखेरि चाहिँ हामी खुसी हुनुपर्ने। अनि त्यो रेमिटेन्स भित्रिँदाखेरि त्यो एउटा श्रमिकको चाहिँ कति पसिना मेहनत होइन रगत पसिना बगेको उसमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ व्यवस्था गरेर त्यसको ग्राफ हेर्ने हो भने कति होला त होइन त्यो सजिलै आएको रेमिटेन्स हो र त्यतातिर चाहिँ हेरेर अनि हाम्रा निकायहरूले काम गरिदिने हो भने त श्रमिकले पनि ए ठिक छ है राम्रो छ भनेर चाहिँ भन्ने बात आधार त हुन्थ्यो
3: यो अर्को भनेको श्रम सम्झौता यो नेपालले जति पनि देशहरूसँग श्रम जति देशहरूमा श्रमिक पठाइरहेको छ ती सबै देशहरूमा श्रम सम्झौता भएको छैन र जति पनि देशहरूमा श्रम सम्झौता भएको छ त्यो चाहिँ किन आवश्यक छ र त्यसले चाहिँ के फाइदा मिलेको छ
4: त्यो त अझै पनि आवश्यक त यो श्रमिकहरूको हितको लागि भनेर सरकारहरूले द्विपक्षीय रूपमा काम गर्नको लागि सहज होस् भनेर बनाइएको हो तर त्यो कुराहरू हेर्दै गर्दाखेरि हाम्रो सरकारले त त्यो जति काम गर्नुपर्ने हो त्यो कामै हुन सकेको छैन त्यही गन्तव्य देशको सरकारले सदा सहायता देखाएर काम गरेको खण्डमा हाम्रा श्रमिकले राहत पाउने होइन हाम्रो राज्यका तर्फबाट हेर्ने हो भने त होइन तलब तोक्नु पर्यो भने पनि होइन एउटा नेपाली श्रमिकलाई न्यूनतम आजको दिनमा चाहिँ यति बेच स्यालेरी हुनुपर्छ है भनेर तलब तोक्दाखेरि पनि त्यो दिल खोलेर तलब तोक्न सक्दैन क्या आज त्यहाँको महँगीको हिसाबै गर्दैन हिसाब किताबै थाहा छैन होइन त्यहाँ लिभिङ कस्टका कुराहरू आउँछन् नि त एउटा श्रमिक काम गर्न जाँदै गर्दाखेरि उसले चाहिँ कति कमाएर कति जोगाएर पठाउन सक्छ भन्ने हिसाबै हुँदैन क्या न्यूनतम यति हुनुपर्छ भनेर त कमसे कम तोकिदिनुपर्छ मैले पनि यो विषयमा धेरै साथीहरूलाई सोधेको थिएँ कि यो जब दुबईसँग युएईसँग चाहिँ नेपाल सरकारले चाहिँ एकतर्फी रूपमा चाहिँ प्रस्ताव गरेर यतिभन्दा तल चाहिँ हामी श्रम स्वीकृति गर्दैनौँ भनेर भन्दै गर्दाखेरि के छ त भनेर चाहिँ विभिन्न देशका साथीहरूसित कुराकानी गर्दाखेरि उहाँ 128-130 साथीहरूले रेस्पोन्स गर्नुभएको थियो त्यो पर्याप्तै भएन महँगीका कारणले गर्दाखेरि महँगी थिएन भने ठिकै छ महँगीलाई पनि हेर्नु पर्यो हामी त कमाउन आएको हो दुई चार पैसा जोगाउन आएको हो यहाँ जति महँगी छ नेपालमा पनि त्यस्तै छ होइन आज पैसा 1 रुपियाँको 40 दिराम के अरे उता यताको 1 रियालको चाहिँ 40 रुपियाँ पुग्यो भनेर खुसी हुने ठाउँ नै छैन नि महँगी छ यहाँ अहिले यहीँ पनि हामीले यति तलब पाउँदै गर्दाखेरि पनि पहिला कति जोगाइन्थ्यो अहिले कति जोगाइन्छ भन्ने कुरासँग सरकार हो हामी जोगाउने हिसाबले हो भने पैसै जोगाउन सकिराखेका छैनौँ र त हाम्रो चाहिँ बसाइ लम्बिराखेको छ
3: कति छ नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिक त सरकार हिसाब गर्दाखेरि
4: कतारमा हिसाब गर्दाखेरि कतारमा अध्यक्ष श्रमिकको 1000 रियाल हो अनि त्यसपछि खानाको लागि 300 र यदि रोजगारदाताले बसोबासको स्थल उपलब्ध नगराएमा 500 थप दिनुपर्ने भनेर 1800 छ होइन सबै थोक उपलब्ध गरायो भने न्यूनतम 1000 भनेर छ कि कतारको हिसाबमा कुरा गर्दै गर्दाखेरि त्यो पनि कतार सरकारले बढाइदिएको तलबमान हो क्या
3: त्यसो भए अहिलेको समयमा यो श्रम स्वीकृति अन्य देशहरूसँग लिनुपर्ने हो कि अब पुरानै श्रम स्वीकृति भएका देशहरूसँग भनौँ न समन्वय भइरहेका देशहरूसँग चाहिँ अझै त्यो देशका श्रमिकहरूलाई चाहिँ अझै व्यवस्थापन गर्नुपर्ने के अरे गर्नुपर्ने हो कि के देखियो अहिले चाहिँ
4: मान्छे यस्तो अन्य देशहरूसित पनि गर्ने गर्नुपर्छ अवसरका खोजीहरू मेरो बुबा हिजो इन्डिया जानुभयो म आज कतार गएँ होइन मेरा भाइहरू युरोप गए होइन अब अहिलेको यो ट्रेन यसै गरी चलेको हो क्या हाम्रा हजुरबुबाहरू इन्डिया हुँदै जानुभयो भने हाम्रा बुवाहरू त्यही अनुसारको गन्तव्य खोज्दै गर्दाखेरि त हामीले यिनै देशहरूमा मात्रै चाहिँ सीमित रहनुपर्छ भन्ने कुरा होइन अहिले मान्छेको पढाइ सिप दक्षता योग्यता सँगसँगै मान्छेले सोसल सेक्युरिटी प्रोटेक्सन खोजेर लाग्ने मान्छेहरू पनि थुप्रै हुनुहुन्छ होइन त्यो कहाँ छ भन्दा अहिले युरोपमा देखेर जानुभएको छ यहाँबाट युरोप पठाउँदै गर्दाखेरि पनि संस्थागत रूपमा राम्रोसित पठाउन सकेकै छैन त्यो राज्यले नै त्यो अलिकति लुपल छोडिदिएको छ कमाई खाउन्न भनेर छोडेको हो कि अलिअलि हामीले नि पाइरहेका छौँ भनेर छोडेको हो कि यसलाई व्यवस्थित गरेर गर्ने हो भने त श्रम बजार त तपाईँको चलायमान त हुन्छ हेर्नुहोस् हामीलाई त वर्षेनी चाहिँ श्रमको लागि योग्य युवाहरू चाहिँ हरेक वर्ष उत्पादन हुँदै गर्दाखेरि चाहिँ हाम्रो नेपालमा त रोजगार पाएकै छैन त्यही भएर नै यो चाहिँ वैदेशिक रोजगारीको यात्रालाई तय गर्दै गर्दाखेरि त नयाँ गन्तव्यहरू देशहरू पनि पहिचान हुनुपर्छ होइन त्यहाँ काम गर्ने वातावरण त्यहाँ चाहिँ त्यहाँको चाहिँ भनौँ न काम गर्ने वातावरण अनि त्यहाँको हावापानीदेखि लिएर त्यहाँ श्रमिकले कमाउने पैसा होइन श्रमिकले जोगाउने पैसा अब कमाउने कमाई मात्र हेरेर भएन कि जोगाइहेर्नु पर्यो हामीले त त्यहाँबाट कति जोगाउन सक्छ अनि त्यसरी जोगाइएको पैसाको सदुपयोग राज्यले राज्यका निकायहरूले कसरी कहाँ कहाँको पूर्वाधारमा चाहिँ उनीहरूलाई चाहिँ तिमीहरूको पनि हो है यो चाहिँ तिमीहरू पनि छौ भोलि यहाँबाट पनि भोलि कमाएर चाहिँ आउँदै गर्दाखेरि तिमीहरूले कमाएको पैसाको लगानी यो यो क्षेत्रमा पनि भयो भने भोलि यो यो क्षेत्रबाट पनि तिमीहरूलाई प्रतिफल चाहिँ आउँछ भनेर त्यो देखाउन सक्ने वातावरण पूर्वाधारहरू चाहिँ नेपालमा पनि विकसित चाहिँ हुनुपर्छ र त्यो नयाँ गन्तव्यहरू चाहिँ खोजी हुनुपर्छ।
3: अर्को समस्या भनेको अस्ति श्रम मन्त्रीले पनि मजाले संसद भवनमै भन्नुभयो क्या गैर कानूनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढ़िरहेको छ त्यसमा पनि यो होम सर्भिसमा जाने महिलाहरू उहाँहरूसँग तालिम पनि हुँदैन सिप पनि हुँदैन झन्डै झन्डै 60-70 हजारको संख्यामा चाहिँ उहाँहरू हुनुहुन्छ भनेर भन्नुभयो। यो समस्या चाहिँ कतिको जटिल हो
4: यो त राज्यले यसलाई नियमन तरिकाले लैजानुपर्छ होइन लगेर किनभने महिलाका कुरा जनजीविको कुराहरू पनि जोडिन्छन् क्या यहाँ जीविकोपार्जनका कुराहरू जोडिन्छन् पहिलाको जस्तो समय छैन हामी सबैजना चाहिँ सशक्तिकरण छौँ आफ्ना अधिकारका बारेमा पनि अलिक धेर थोर ज्ञान राख्छौँ होइन म पनि गरेर खान सक्छु भन्ने चाहिँ हिम्मत राख्छौँ होइन विभिन्न परिबन्धमा परेपछि मान्छे हिँड्ने हो होइन त्यो परिबन्धमा परेका मान्छेहरूको पहिचान गर्दै खोज्दै त्यो एउटा लेभलका मान्छेहरूले त्यस्ता महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा होइन त्यो सही तरिकाले लान सकेकै छैनन् होइन गलत तरिका अप्नाउनु परेको छ त्यो पनि राज्यकै निकायले गर्दाखेरि त्यो भयो अनि यसलाई चाहिँ नियमन तरिकाले केयर वर्कमा जाने अब होइन डोमेस्टिक वर्कमा जाने श्रमिकहरूलाई चाहिँ त्यही अनुसार किनभने उता पनि एजेन्सीहरू छन् के कुवेतको हकमा मलाई घरेलु श्रमिक चाहियो भने मैले एजेन्सीकोमा गएर चाहिँ कुराकानी डिल गरेर मैले लाने हो श्रमिक होइन यदि मलाई चित्त बुझ्छ त्यहाँ मजाले राखिएको हुन्छ कुन चाहिँ श्रमिक तपाईँलाई चाहिने हो र यसले चाहिँ काम गर्न सक्छ भन्ने जस्तो लगाएर त्यसरी चाहिँ छानेर लिएर जाँदै गर्दा ती एजेन्सीहरू जसले चाहिँ म्यान पावरको त्यहाँका एजेन्सीहरूले चाहिँ हाम्रा नेपाली श्रमिकहरूको चाहिँ सबै कुराहरूको प्रत्याभूति सुरक्षाको हरेक कुराका सुरक्षाको प्रत्याभूति होइन त्यहाँ कार्यस्थलमा दुर्व्यवहार सहनु नपर्ने होइन काम आरामको सम आराम र विश्रामको सम सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ ल ती एजेन्सीहरूसँग मिलेर कुराकानी गरेर लैजाने हो भने सजिलो पनि हुन्छ होला र अहिले चाहिँ अब प्रविधि अनुसारका सिप अनुसारका चाहिँ सिपहरू पनि सिकाउनु पर्छ हाम्रा महिला श्रमिकहरूलाई यहाँबाट के सोच्नुहुन्छ भने उहाँहरूले घरमा काम गर्ने नेपालमा घर काम गरे जस्तो सजिलो होइन नि त होइन डिजिटलाइजेसनको समय आइसकेको छ एआईले चाहिँ हरेक कामहरू गर्न थाल्दै गर्दाखेरि घर आएपछि प्रयोगमा आउने उपकरणहरू पनि तिनीहरूले नै ह्यान्डल गर्छन् होइन मोबाइलबाट ह्यान्डल हुन्छ अब यहाँ त घरमा काम गर्ने भनेर सोच्दै गर्दाखेरि उहाँहरूले चाहिँ सजिलो यतैको सम्झिनुहुन्छ बच्चा हेर्ने हो भनेपछि यहीँको बच्चा हेरे जस्तो सम्झिनुहुन्छ होइन कति कुराहरू सेफ्टी सेक्युरिटीदेखि लिएर त्यो बच्चाका सेफ्टीहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै अलर्ट भएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन हाम्रा किचनमा प्रयोग हुने चाहिँ होम अप्लायन्सेसका कुराहरू कसरी प्रयोग गर्ने भन्ने जान्ने हुनु पर्यो अनि त्यो कुराहरू नै जान्नु हुँदैन अनि यहाँबाट जाँदै गर्दा त्यो सामानहरू त महँगा हुन्छन् होइन उनीहरू एउटा बिग्रियो अरो भने टुटफुट भयो भने अनि त्यसको रिस्कलाई पुग्छ त्यो श्रमिकले उच्च बिचरा उसलाई त थाहा छैन मैले त किनेर लिएर आएको हो यो मान्छे काम मैले भने जसरी गर्नुपर्छ किन जानेन भनेर अनि त्यहाँ दुर्व्यवहार भोग्नुपर्छ हाम्रा महिला श्रमिकहरूले त्यस्ता दुर्व्यवहार भोग्ने थुप्रै हुनुहुन्छ होइन अनि जसको कारण चाहिँ उहाँहरूलाई डिप्रेसन एन्जाइटी हुने होइन अनि कतिपय अवस्थामा त सुसाइडका केसहरू पनि आइरहेका छन् यिनै कारणहरू चाहिँ यहाँले यहाँनिर आएर जोडिन्छन् कि त्यो भएर यसलाई व्यवस्थित तरिकाले राम्रोसित उनीहरूको पनि बाँच्ने आधार हो नि त अधिकार छ त्यसलाई चाहिँ राम्रोसित चाहिँ व्यवस्थित चाहिँ गरेर खोलियो भने यो अवैध रूपमा चाहिँ जानुभएको कागजातविहीन अवस्थामा बस्नुपर्ने श्रमिकहरूको चाहिँ बिस्तारै त्यो समस्या चाहिँ समाधान हुँदै आउँथ्यो कि दूतावासले पनि यसतर्फ चाहिँ ध्यान दिनुपर्छ कि कर्मचारी यहाँबाट पनि पठाउनु पर्यो हाम्रो होइन अनि त्यसपछि उहाँहरू चाहिँ जाहिर खानको लागि मात्रै म यहाँ आएको होइन नेपाल सरकारले मलाई तलब दिइराखेको छ भनेर मात्रै सोच्नु भएन कि सेवाको भावले पनि सोचेर चाहिँ काम गरिदिनुभयो भने सजिलो हुन्छ।
3: यो अर्को समस्या भनेको मध्य पूर्वमा जुन अहिले द्वन्द्व चलिरहेको छ अझै पनि अब यो कहिलेसम्म चल्ने अझै निश्चित छैन टुङ्गोमा लागिसकेको छैन अब सरकारले केही समयका लागि बाहिर पठाउने प्रक्रियालाई अलिकति बन्द गर्यो. त्यो समयमा अलिकति जोखिम हुन्छ, सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हामीले भनौँ न श्रम यसपालि चाहिँ नदिने, केही समयपछि दिने भनेर अब अहिले फेरि खुलाएको छ. र त्यो बेलामा चाहिँ मानिस बेचबिखनको समस्या पनि अलिकति बढ्छ कि भन्ने केही विज्ञहरूले त्यति बेला कुराकानीहरू पनि उठाउनु भएको थियो. म त्यही प्रसङ्ग अलिकति जोड्न पनि चाहन्छु. यो मानव बेचबिखन र वैदेशिक रोजगारको ठगीबीच चाहिँ के कस्ता सम्बन्ध हुन्छन्?
4: अब यो वैदेशिक रोजगारीको ठगीसँग सम्बन्ध भने त यी त एकअर्काका चाहिँ त्यो कनेक्सनै भएको हो कि, यी एकअर्का बिच जोडिएकै कुरा हो जस्तो लाग्छ मलाई चाहिँ, होइन? किन भन्दा यो समस्या त्यतिखेर तपाईँले भन्नुभयो यो द्वन्द्वको कारणको बेलामा बन्द गर्यो, नयाँ बन्द गर्यो क्या, पुराना छुट्टी आउने साथीहरू त जानुभएको थियो. यो के हिसाबले बन्द भएको हो? होइन, एक हिसाबले सोच्दाखेरि त हो एउटा हाम्रा श्रमिकका हकितकै लागि उनीहरूले के सरकारले चाहिँ चासो राखेर बन्द गर्दै गर्दाखेरि चाहिँ छुट्टीमा आएर जाने चाहिँ बाँच्छन्, नयाँ गयो भने चाहिँ मर्छन् भने भन्ने हिसाबले चाहिँ सोच्या हो कि जस्तो लागेको थियो क्या त्यतिखेर. अनि कतिपय साथीहरू यहाँ नेपाल आउनुभएको थियो श्रम स्वीकृति सकिएको, होइन, कतिलाई त्यही थाहै छैन. अनि उतै हुनेहरूको पनि श्रमको म्याद सकिएपछि त्यो नवीकरण गर्न पनि बन्द गरिदियो. र ठिक छ, नयाँ चाहिँ नजाऊ, पुरानाको त रोजगारदाताले नै असर गरिराखेको होला, उहाँहरूलाई पनि थाहा छ नि त, होइन, जागिर जान सक्छ भनेर. हामीलाई त यति गुनासो आयो त्यतिखेर, यति आयो यति आयो, हामीले पनि धेरै चाहिँ उ गर्यौँ. ठिक छ, बन्द गर्ने हो भने नयाँ पुरानो सबैलाई उ गर, कुटनीतिको एउटा नोट पठाऊ, होइन, बन्दै गर्ने हो भने हामीले चाहिँ हाम्रा श्रमिक यति समयको लागि उ गर्न पाउँदैनौँ, त्यहाँबाट जो जसको जुन जुन रोजगारदाताका श्रमिकहरू नेपाल आउनु भएको छ उहाँहरूको जागिर जाने व्यवस्था चाहिँ नगरिदिनु भनेर भनिदिनु सक्नु पर्यो कि त राज्यले. होइन भने त्यही म तपाईँ र म एउटै कम्पनीमा काम गरेका छौँ, मेरो श्रमको म्याद सकिएको मैले याद गरिनँ, म नेपाल आएपछि पो ए मेरो श्रमको मलाई त्यो याद गरिनँ अथवा मलाई थाहा थिएन, नेपालबाट जाँदै गर्दाखेरि चाहिँ त्यो श्रम मैले गर्नुपर्ने, अब नेपालमै आएर गर्ने भनेर चाहिँ मैले चाहिँ यहाँ आएर गर्दै गर्दा मेरो श्रम आएन. तर तपाईँको चाहिँ म्याद थियो, तपाईँ उतैबाट गर्नुभएको थियो, अथवा म्याद हुँदै गर्दा त्यही कम्पनीमा तपाईँ जाँदै गर्दा मेरो रोजगारदाताले के सोच्थ्यो भन्दा यो आउने त्यो चाहिँ नआउने भनेर सोच्ने हिसाबले गर्दाखेरि चाहिँ मेरो त जागिर पनि जान सक्ने अवस्था आयो भनेर चाहिँ थुप्रै साथीहरूले त्यतिखेर पनि कुराकानी गर्नुभएको थियो, होइन? पछि अब सरकारले खोल्यो पनि. अनि यो मानव बेचबिखनको चाहिँ पाटोमा उ गर्दै गर्दाखेरि यिनीहरू चाहिँ दुईटा एकअर्काको यहाँ ठगीमा पर्नु भनेकै बेचबिखनमा पर्नु हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ चाहिँ. किनभने उसलाई सही नियतले पठाएको थियो भने पो उसको चाहिँ उसले चाहिँ त्यही अनुसार काम पाउँथ्यो होला, पुरा हुन्थ्यो उसको. यहाँबाट पठाउनेको उद्देश्य के छ? पैसै लिनु छ, त्यो त आफै बेचिएको छ नि त, ऊ त बेचिसक्यो कि आफूले पैसा तिरेर आफैलाई बेचिनु परिसकेको अवस्था आइसकेपछि त्यो उसलाई भ्रममा पारिसकेपछि त.
3: अब यो वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
4: तुरुन्तै भन्दा नि अलिकति केही समय लाग्न सक्छ, होइन, यसलाई तुरुन्तै भनेर नि नगरिहालौँ. यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने के कस्ता समस्याहरू छन् पछिल्लो समय वैदेशिक रोजगारीमा तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, होइन, यो समाधान गर्न के गर्न सकिन्छ, हाम्रा कानुनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ. र त्यो सुझावलाई होइन हेरेर त्यसलाई चाहिँ अनि छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या. यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएराइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ क्या, त्यो आर्थिक भारका रूपमा.
3: यो श्रमिकै पाटो जोड्दाखेरि श्रमिक आफै अथवा व्यक्ति आफै जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ उहाँहरू चाहिँ ठगीबाट जोगिन चाहिँ के उपाय अथवा कसरी सावधानी अप्नाउनु पर्छ?
4: पहिलो त आफू जाने देश, आफूले गर्ने काम, तपाईँलाई कसैले विदेश पठाइदिन्छु भनेर भन्दै गर्दाखेरि कुन देश, होइन, अनि लट नम्बर ल्याउनुहोस् न, अहिले त सजिलो छ त, अनि कुन म्यान पावरबाट हो, त्यो म्यान पावर चाहिँ वैदेशिक रोजगार विभागले कारवाही गरेको म्यान पावर हो कि होइन, अहिले त ब्लक लिस्टहरू सबै कुराहरू अनलाइनमै चेक गर्न सकिने व्यवस्था छ, होइन ब्लकेट छ कि खोलिएको छ कि होइन के हो त लट नम्बर त्यहीँ छ लट नम्बरहरू हालेर चेक गरियो भने मलाई कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरिको कुराहरूसँग मेल खान्छ कि खाँदैन कति पुरानो लट नम्बर हो अन्त सरकारको चाहिँ अब श्रमदानको कल सेन्टर लिएर आइएको छ कल सेन्टरकामा फोन गरेर चाहिँ बुझियो भने पनि उहाँहरूले पनि धेरै कुराहरूको जानकारीहरू दिनुहुन्छ होइन पहिला आफू पनि जागरूक हुनुपर्छ होइन आफू चाहिँ केही पनि नगर्ने कति साथीहरूले यस्तै विषयमा कुराकानी गर्नुहुन्छ अनि मैले सर यो हो मैले बुझाएको बुझाउँछु भनिदिन्छु मैले बुझेसम्मका कुराहरू म आफै जानकारी दिन्छु अनि तपाईँ यसबाहेक थप जानकारी बुझ्न मन लागेको छ अथवा मैले दिएको कुराहरू चाहिँ तपाईँले अलिक चित्त बुझिरहेको छैन नि यो नम्बर पनि हो है यो नम्बरमा तपाईँ आफै एकचोटि फोन गरेर राम्रोसित जानकारी लिनुहोस् त भनेर पनि जानकारी गराइदिन्छौँ अनि उहाँहरूले फोन गर्नुहुन्छ अनि त्यसपछि कतिपय अवस्था त्यसपछि हामी उहाँहरूलाई फेरि फलोअप गर्छौँ कि के भयो के पाउनुभयो त भनेर चाहिँ सोध्छौँ पनि अनि कतिपय साथीहरूले चाहिँ हाम्रै भिडियोहरू हेरेर अवेरनेसका कामहरू तपाईँहरूकै कारणले चाहिँ ठगिनबाट जोगिएको छु म होइन अनि हामीलाई पनि लाग्थ्यो विदेश त फ्रीमा कहाँ जानु पाइन्छ भनेर भन्ने लाग्थ्यो तपाईँहरूकै प्रोग्रामले गर्दाखेरि चाहिँ फ्रीमै विदेश पनि पुग्न चाहिँ पाइयो सफल पनि भइयो भन्ने साथीहरू पनि हुनुहुन्छ किनभने त्यो छ नि त प्रविधि होइन त्यहाँबाट हेरेर श्रमिक आफै पनि अलिकति सचेत भएर अवेर भएर चाहिँ कामहरू आफूले कुराहरू गर्दै गर्दाखेरि पनि त्यो अलिकति अवेर भएर कुराकानी गर्नुभयो भने त्यहाँनिरबाट पनि श्रमिक आफै सचेत भएर चाहिँ अगाडि बढाउन सजिलो हुन्छ कि आफ्नो प्रोसेसहरूलाई
3: हजुर हामीले विशेष गरी अहिलेसम्म यो खाडी देशहरूको प्रसङ्ग अलिकति बढी जोड दियो त्यो क्षेत्रको श्रमिकहरूको अवस्था र त्यो क्षेत्रको रोजगारीको अवस्थामा पछिल्लो समय युरोपमा पनि अलिकति बढी भनौँ न श्रमिकहरूको आकर्षण बढिरहेको छ के कारण होला पछिल्लो समय हुन त अब तपाईँलाई अलिकति बिचमा पनि जोड्नु भएको छ मेरो बुवा अथवा हजुरबाहरू चाहिँ भारत अथवा त्यो ठाउँमा जानुहुन्थ्यो हामी चाहिँ अलिकति खाडीतिर गयौँ र हाम्रो चाहिँ भाइ पुस्ताहरू छोराहरू पुस्ताहरू चाहिँ युरोपतिर अलि विकसित देशहरूतिर जान लाउनु भएको छ भनेर युरोपको आकर्षण चाहिँ के अहिलेको समयमा
4: युरोपको आकर्षण सोसल प्रोटेक्सन कार्ड बन्छ कार्ड बन्यो भने युरोपभरिका देशहरूमा काम गर्न जान नि सहज हुन्छ होइन अनि त्यहाँ चाहिँ शिक्षा स्वास्थ्यको लागि पनि सहजता छ फ्यामिली उतै सेटल गरियो भने तनाव पनि हुँदैन भन्ने हिसाबले जाने थुप्रै अधिकांश श्रमिकहरूको उनी त्यही छ सोचै त्यही हो अधिकांशको अनि यसैलाई ऊ बनाएर अहिले दुबई कतार लगायतका देशमा कन्सल्टेन्सी खोलिएर ठगीमा पर्ने अझ नेपालबाट भन्दा नि बाहिरबाट ठगिने श्रमिकहरू नि हुनुहुन्छ सजिलै युरोप क्यानाडाका लागि सजिलै पठाइन्छ तपाईँसित कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन अनि एउटा श्रमिक होइन 10 वर्ष भइसक्यो दुबई बसेको आर्थिक अवस्था अलिअलि सुध्रिया छ अनि उहाँले अब कति वर्ष बस्ने यहाँबाट बरु 10 वर्ष युरोप छिर्न पाएको थिएँ भने त कारसार बनिसक्छ होला होइन परिवार पनि लगिसकिन्थ्यो होला कमसेकम साथमै हुन्थ्यो सेटल भइन्थ्यो अनि त्यो सोच लाग्छ अनि जानुहुन्छ पैसा बोकेर कन्सल्टेन्सीमा बिचरा त्यो 6 महिना घर नपठाइकन होइन आएको पैसा 6 महिना जम्मा पारेर साथीभाइ यताउतिसित गएर गरिदिनुहुन्छ अनि त्यहाँको कन्सल्टेन्सीको त्यो भिडियो हेरेर ठगीमा पर्नुभएका साथीहरू पनि थुप्रै हुनुहुन्छ उनीहरूले 1000 जना अप्लाई गर्दाखेरि 2-4 जनालाई त्यो पनि डकुमेन्टेसन पुगेकाहरूलाई चाहिँ उडाइदिनु भएको होला होइन अधिकांशको हामीले डकुमेन्टेसनै पुर्याउन सक्दैनौँ अनि उहाँहरूलाई चाहिँ सजिलो लाग्छ त्यो भिडियो हेरे भने चाहिँ पैसा बुझाउन जाने श्रमिकहरू पनि थुप्रै हुनुहुन्छ यो प्रसङ्ग चाहिँ मैले अलिकति यहाँ तपाईँहरूलाई जोड्दिएँ यो चाहिँ युरोप जानुको मुख्य कारण भनेको सोसल प्रोटेक्सन खोज्नको लागि हो जस्तो लाग्छ मलाई नत्र तपाईँको केही समय अगाडि स्पेनले होइन त्यत्रा मान्छेहरूलाई उदियो भनेपछि हाम्रा नेपालीहरू लाइन लाएर बस्नुपर्ने अवस्था आइलाग्यो त्यहाँ गएर त्यो के कारण थियो भन्दा त्यो सोसल प्रोटेक्सनै खोजेको हो भन्ने चाहिँ मलाई लाग्छ
3: अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ धेरै प्रसङ्ग अब हुन त समस्याको पाटो त थुप्रो छ तर अब यो सिलसिला अनुसार हामीले अहिलेका चल्तीका समस्याका विषयमा कुराकानी गर्यौँ अब जति पनि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरू हुनुहुन्छ विशेष गरी जाने सोच बनाउनु भइरहेको छ उहाँहरू र सँगसँगै वैदेशिक रोजगारीमा भएकाहरूलाई समग्रले भन्दाखेरि के सन्देश दिनुहुन्छ
4: जान चाहनुभएका श्रमिकहरूलाई चाहिँ पहिलो कुरा आफू जाँदै गर्दाखेरि आफू जाने देश अनि पैसा बुझ्नु पर्यो कमाइ कति हुन्छ, मैले कति जोगाउँछु, काम गर्ने कार्यस्थल कस्तो टाइपको हो, यी लगायत सम्पूर्ण कुराहरू चाहिँ बुझेर जानुपर्छ। भोलि अप्ठ्यारो स्थिति आइलागेको खण्डमा कहाँ कहाँ जाने, कतिपय श्रमिक साथीहरूलाई त आफू कुन देश के अरे कुन म्यान पावरबाट जाँदैछु भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्न होइन। यी कुराहरू पनि हाम्रा घर परिवारका सदस्यलाई म यो म्यान पावरबाट जाँदैछु, यहाँ छ यसको कार्यालय भनेर हामीले बुझाउनुपर्छ। भोलि हामी अप्ठ्यारोमा परिहालेको खण्डमा हाम्रा परिवारका सदस्य म्यान पावर समक्ष आएर कुरा गर्न सहज होस्, एक नम्बर कुरो। अर्को नम्बर कुरो चाहिँ वैदेशिक रोजगारीमा ठगीमा परिहालेको खण्डमा बोर्ड के अरे वैदेशिक रोजगार विभागमा गएर उजुरी हालिहाल्नको लागि पनि उहाँहरूलाई चाहिँ सहज होस्, यहाँबाट पठाएको भनेर चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ जानकारी लिनु पर्यो। जाँदै गर्दाखेरि चाहिँ कन्ट्राक्ट पेपरमा साइन गर्दै गर्दाखेरि काम त्यो नेपाली भाषामा पनि लेखिएको हुनुपर्छ भनेर भनिएको छ कानुनी रूपमै होइन। त्यहाँका हरेक बुँदाहरू पढ्नु पर्यो राम्रोसित, अनि त्यहाँ लेखिएका बुँदाहरू आफूलाई चित्त बुझेको छैन, त्यो चित्त बुझेको छैन इन द सेन्स कि यो इन्टरभ्यूको प्रोसेसको इन्टरभ्यूको बेलामा तपाईँलाई के भनेको थियो त्योसँग मेल खाइरहेको छ कि छैन ती कन्ट्राक्ट पेपरमा लेखिएका कुराहरू, त्यो चाहिँ थाहा पाइराख्नु पर्यो
3: कि,
4: एक एक हेर्नु पर्यो, नबुझेका बुँदा सोध्नु पर्यो, केही परिवर्तन भएको रहेछ भने तपाईँले चाहिँ स्वीकृति दिनु पर्यो, ठिक छ हुन्छ भन्न सक्नु भन्नु पर्यो, अनि साइन गर्नु पर्यो। जबरजस्ती साइन गरेको पछि त फेरि आफू पनि तल परिने चान्स हुन्छ, त्यो चाहिँ राम्रोसित अध्ययन गर्नु पर्यो। अनि उता वैदेशिक रोजगारीमा रहनुभएका साथीहरूले चाहिँ त्यो देशको भाषा नियम कानुन सबै कुराको चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ, सम्मान गर्नुपर्छ होइन। हामी काम गर्न जाँदैछौँ, त्यो काम गर्दै गर्दाखेरि केही कुरामा चित्त बुझेन होइन, भनेको तलब पाइराखेको छैन, सेवा सुविधा दिइराखेको छैन भने राम्रोसित कम्पनीको व्यवस्थापन समक्ष आफ्ना कुराहरू राख्ने हो। यदि त्यो कुराहरू राख्दै गर्दाखेरि पनि उनीहरूले सुनवाई गरेनन् भने चाहिँ यो हुलुजत गर्ने कामहरू चाहिँ केही पनि गर्नु भएन। त्यहीँ छ लेबर कोड छ होइन, अनि हाम्रा एम्बेसीहरू छन्, एम्बेसीहरूमा गएर यस्तो यस्तो भयो, मलाई तपाईँहरूको चाहिँ साथ चाहियो भनेर चाहिँ दिनु पर्यो, निवेदन दिनु पर्यो होइन, प्रमाणहरू उपलब्ध गराइदिनु पर्यो। ती कुराहरू सुनवाई भएन भने यता आफ्ना परिवारलाई भनेर वैदेशिक रोजगार विभाग मार्फत पनि ती कुराहरूलाई चाहिँ अगाडि कानुनी रूपमा अगाडि बढाउन सक्यो। त्यसका पनि अब आफ्नै प्रोसेसहरू छन्, प्रक्रियाहरू छन् होइन, के कति फुलफिल गर्न सक्छन् ती हाम्रा निकायहरूले त्यो अर्को पाटो रह्यो। तर हामीले के भन्छ उजुरी गर्ने निकायहरू चाहिँ छन् श्रमिकका लागि।
3: हुन्छ महेश्वरजी, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
4: हस् धन्यवाद सर।
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्ने कोशिश गर्छौ। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिमाली पनि विदा माग्छु। नमस्कार।
5: हजुरको रेडियो 102.1 MHz।
6: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: अहिले बिहानको 9 बज्यो।
5: हजुरको रेडियो 102.1।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुटराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या परतामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

0: देशभर 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा, नेपालको संविधान ब्रेल लिपिमा प्रकाशन गरी निशुल्क वितरण गर्न सरकारका नाममा परामादेश, राहदानी छपाईको भ्रष्टाचार मुद्दामा महानिर्देशक सहित 5 जनालाई धरौटीमा छाड्न विशेष अदालतको आदेश, बेहोस बनाउने औषधि प्रयोग गरी लुटपाट, दोलखाका 103 जना पक्राउ, दोलखाको कालिन्चोकको बेगम्पुमा एक घर जलेर नष्ट, लाखौंको क्षति, इराक सरकारद्वारा त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न सेप्टेम्बर 30 सम्मको समय सीमा, र ब्राजिलको पुनरागमन जित, 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो।
1: विषादयुक्त खाना त्यागौ, पैठाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैठाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैठाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाईका बेला सिंचाई अभावको समस्या झेलिरहेका बेला नेपालमा सिंचाई विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन। खेतीयोग्य जमीनको ठूलो हिस्सा अझै आकाशे पानीमा निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुझ्न बाध्य भएका छन्। सिंचाई तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिंचाई क्षेत्रमध्ये 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा विस्तार गरिएको छ। विभागको तथ्याङ्क अनुसार नेपालमा कुल 35,57,764 हेक्टर खेतीयोग्य जमीन रहेको छ। तीमध्ये 25,36,319 हेक्टर जमीन नियमित सिंचाई आवश्यक पर्ने भए पनि हालसम्म 15,90,388 हेक्टर क्षेत्रमा मात्रै सिंचाई सुविधा पुगेको छ। यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाईका लागि पानीको अभाव झेलिरहेका छन्। कतिपय स्थानमा रोपाईका लागि राखिएको धानको बिउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशी पानीको प्रतीक्षामा छन्। यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढ़ेको छ। सिंचाई तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्ष 2081-82 विभागले 16,308 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो। यस्तै चालू आर्थिक वर्ष 2082-83 6,750 हेक्टर क्षेत्रमा नयाँ सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ। तर चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म केवल 4,048 हेक्टर जमीनमा मात्र सिंचाई सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ। सर्वोच्च अदालतले दृष्टिविहीन नागरिकका लागि नेपालको संविधान ब्रेल लिपिमा प्रकाशन गरी निशुल्क वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। कानूनका विद्यार्थी विवेक चौधरी सहितले दायर गरेको रिटमा सोमबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो। रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय र कानून किताब व्यवस्था समिति त्यसलाई विपक्षी बनाइएको थियो। निवेदकहरूले कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने कानूनी सिद्धान्तलाई उल्लेख गर्दै राज्यले आफ्ना नागरिकलाई संविधान र कानून बुझ्ने समान अवसर प्रदान गर्नुपर्ने जिकिर गरेका थिए। राज्यले संविधानलाई विभिन्न मातृभाषामा प्रकाशन गरे पनि दृष्टिविहीनका लागि ब्रेन लिपिमा उपलब्ध नगराउनु उनीहरूको सूचनाको हक र मौलिक अधिकारको उल्लंघन भएको जिकिर गरेका थिए। नेपालको संविधानको धारा 27 नेपालको संविधानको धारा 27 प्रत्येक नागरिकलाई सार्वजनिक सरकारको सूचना माग्ने र पाउने हक दिएको छ। विशेष अदालतले राहदानी छपाएको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरौटीमा छर्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छर्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5,00,000 रूपियाँ धरौटीमा गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4,00,000, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3,00,000, कम्प्युटर इन्जिनियर विपिन परसाईसँग 3,00,000 र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युबाल उड आईडी सर्भिसेसका नेपाल प्रतिनिधि मणिन्द्र राजमललाई 5,00,000 धरौटीमा गरिएको छ। तत्कालीन लेखाधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव राजाराम दाहालको हकमा भने विशेष अदालतले छान्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक अर्यालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10,13,61,477 रूपियाँ बिको कायम गरेको छ। रामेछापको खानादेवी गाउँपालिकाले कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै विधिको शासन र सुशासनप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमा असार 9 गते सम्पन्न गाउँसभा समग्रमा सफलतापूर्वक सम्पन्न भए पनि केही योजनाको भुक्तानीको विषयलाई लिएर उत्पन्न विवादका क्रममा कर्मचारीमाथि भएको दुर्व्यवहार दुःखद, निन्दनीय र अस्वीकार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्ती अनुसार सम्पन्न योजनाको भुक्तानीलाई लिएर प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीमाथि तत्काल भुक्तानी गर्न दबाव सिर्जना गर्ने प्रयास भएको थियो। त्यस क्रममा असार 11 गते वडा नम्बर 6 अन्तर्गतको एक योजनाको भुक्तानी विवादले उग्र रूप लिँदा बजार क्षेत्रमा कर्मचारीमाथि हातपात भएको घटना भएको जनाइएको छ। गाउँपालिकाले प्राविधिक प्रतिवेदन, कार्य सम्पादन र प्रचलित सम्पन्न भए पनि केही योजनाको भुक्तानीको विषयलाई लिएर उत्पन्न विवादका क्रममा कर्मचारीमाथि भएको दुर्व्यवहार दुःखद, निन्दनीय र अस्वीकार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार सम्पन्न योजनाको

0: अनुसार काम गरेको स्पष्ट पारेको छ। कर्मचारीमाथि धम्की, अपशब्द, राहत, पात जस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। घटनापछि पीड़ित कर्मचारी, जनप्रतिनिधि तथा सरकारवाला बीच पटक पटक छलफल गरी समाधानको प्रयास गरिएको र असार 13 गते बसेको गाउँ कार्यपालिकाको बैठकले घटनाको निन्दा गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई कानून मर्यादा र संस्थागत अनुशासन पालना गर्न आग्रह गरेको छ। अध्यक्ष ज्ञान कुमार श्रेष्ठले घटनामा संलग्न पक्षले आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमा याचना गरेपछि आपसी समझदारी र मेलमिलापका आधारमा विवाद समाधानतर्फ अघि बढ़ाइएको बताउनु भएको छ। पीड़ित कर्मचारीले पनि थप कानूनी कार्यवाही वा क्षतिपूर्तिको दावी नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। साथै अध्यक्ष श्रेष्ठले खण्डदेवी गाउँपालिका विधिको शासन, सुशासन र सुरक्षित कार्य वातावरण प्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै विकास आयोजनाको भुक्तानी कानूनी प्रक्रिया पूरा भएपछि मात्र गरिने स्पष्ट पार्नुभएको छ। बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालय घोषणा गर्न मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापलाई सोमबारदेखि एकल बिन्दु सेवा केन्द्र नमूना कार्यालयका रूपमा सञ्चालनमा ल्याउने क्रममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सेवाग्राहीको विश्वास जित्ने गरी कार्यालयले काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सार्वजनिक सेवाको गुणस्तर कायम राख्दै पारदर्शी, छिटो र सेवाग्राही मैत्री वातावरण निर्माण गर्न उहाँले कार्यालयलाई निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठले उद्योग सम्बन्धी सेवा प्रवाहलाई सहज, प्रभावकारी र नागरिक मैत्री बनाउन बागमती प्रदेश सरकारले एकल बिन्दु सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याएको बताउनु भएको छ। आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै उद्योग तथा वाणिज्य कार्यालयलाई यस्तै नमूना कार्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिँदै उहाँले रामेछाप यस्तो सेवा लागू गर्ने प्रदेशको तेस्रो जिल्ला बनेको उल्लेख गर्नुभएको छ। खडेरीका बावजुद पनि रामेछापमा 23 औं धान दिवस मनाइएको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ हिजो रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टा छुट्टै धान दिवस मनाएका हुन्। कृषि विकास कार्यालय रामेछाप र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछाप र रामेछाप बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नम्बर 1 स्थित मधौमा धान रोपेर धान दिवस मनाइएको छ भने मन्थली नगरपालिकाले वडा नम्बर 5 को छतिवनमा धान रोपेर धान दिवस मनाएको। यति बेलासम्म करिब 50% भन्दा बढ़ी क्षेत्रफलमा धान रोपाई भइसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण 20% मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार रामेछाप जिल्लामा 7,800 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ। रामेछाप जिल्लाका अन्य पालिकाहरूले पनि आफ्नो पालिका क्षेत्रभित्र रहेका विभिन्न फाँटहरूमा धान रोपेर धान दिवस मनाएका छन्। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै त्यस विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी?
2: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका

0: वरिष्ठ डाक्टर द्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
1: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475946 98692569998।
4: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
7: काभ्रे पलाञ्चोक प्रहरीले बेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन नगद र मोबाइल लुट्ने गिरोहमा संलग्न तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका 4 का 46 वर्षीय नवराज घिमिरे विक, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका 5 का 53 वर्षीय केदार श्रेष्ठ र बुद्ध कुमार श्रेष्ठ रहेका छन्। प्रहरी अनुसन्धान अनुसार उनीहरूले नशालु पदार्थ सेवन गराई बेहोस बनाएपछि सर्वसाधारणबाट सुनका गरगहनादेखि नगदसम्म लुटपाट गर्ने गरेको पाइएको काभ्रेका प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पक्राउ परेका मध्ये 2 जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेको तथा 1 जना चोरीको सुन खरिद गर्ने सुन पसल संचालक छन्। अनुसन्धानका क्रममा लुटिएको सुन भाक्तपुर स्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुलेपछि प्रहरीले पसलमा खानतलासी गरेको थियो। सो क्रममा चोरीको सुन सहित पसल संचालक नवराजलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागीमा घर जलेर नष्ट भएको छ। कालिन्चोक गाउँपालिका 1 गहिरो बेगुम्पुमा भएको आगलागीमा भाजु थामीको घर जलेर नष्ट भएको हो। आज बिहान सबेरै घरमा विद्युत सर्ट भएर आगलागी भएको र लाखौंको क्षति भएको वडा अध्यक्ष पदम बहादुर थामीले जानकारी दिनुभएको छ। अध्यक्ष थामीका अनुसार घरभित्र रहेको नगद सुन चाँदी लत्ता कपड़ा अन्नपात र भाँडाकुँडा समेत जलेर नष्ट भएका छन्। आगलागीपछि बाजु थामी र सोही घरमा बस्दै आएका उनका छोरा लाभ बहादुर थामीको परिवार विस्थापित भएको छ। सुन्तला खेती प्रवर्धनका लागि ओखलढुङ्गाको ज्यामिरेका कृषकलाई प्रदर्शन र प्रशिक्षण सहित आधुनिक कृषि सामग्री प्रदान गरिएको छ। सुन्तला खेतीको उत्पादन र गुणस्तर वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि प्रविधि तथा सामग्रीबारे विज्ञद्वारा व्यावहारिक प्रशिक्षण दिएको कृषि विकास निर्देशनालय विराटनगरको आयोजना तथा विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा सुन्तला खेतीमा प्रयोग हुने आधुनिक कृषि प्रविधि, बाली संरक्षण सामग्री तथा कृषि औजारको प्रयोगबारे व्यावहारिक जानकारी दिएको थियो। कार्यक्रममा सुन्तला बगैंचामा देखिने रोग तथा किरा व्यवस्थापन, खाद्य तत्व व्यवस्थापन र वैज्ञानिक बगैंचा व्यवस्थापनका विषयमा समेत जानकारी प्रदान गरिएको कृषि ज्ञान केन्द्र खलडुङ्गाका प्रमुख पेशल खदेउडाले जानकारी दिनुभएको छ। लमजुङको बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिले लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको। यस वर्षको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाड़ी चलाउन रोकिएको लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थमन गौतमले बेसी शहर चामे सड़कको बेसी शहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा हरेक दिन बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म 12 रातमा घण्टा र पुष्पलालमा दि पहाड़ी लोकमार्गको सुन्दर बजार भर्लेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाइएको जानकारी दिनुभएको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज बिहान काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारी वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरी गोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन आकाशमा बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औषध मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारी वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। आकाशमा बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर 30 भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले हिजो पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताउनु भएको छ। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दबाव दिँदै आएको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राभियल मार्टिनेले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाउनुभयो। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेले गोल गर्नुभएको यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिलोको कमजोर पासलाई काइसो सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजिमिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याउनुभयो। बराबरीपछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोल रक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राख्नुभएको थियो। तर खेलको अन्तिम क्षणमा मार्टिनेले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गर्नुभएको। यस जितसँगै ब्राजिलले अन्तिम 16 स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइवरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दापेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। प्याराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै 4 पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसिसोले हेड मार्फत गोल गर्दै प्याराग्वेलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफको 53 मिनटमा काई हाबियर्ड्सले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काउनुभयो। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। देशभर 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा। नेपालको संविधान ब्रेल लिपिमा प्रकाशन गरी निशुल्क वितरण गर्न सरकारका नाममा परामर्श। राहदानी छपाईको भ्रष्टाचार मुद्दामा महानिर्देशक सहित 5 जनालाई धरोटीमा छाड्न विशेष अदालतको आदेश। बेहोश बनाउने औषधि प्रयोग गरी लुटपाट। दोलखाका 103 जना पक्राउ। दोलखाको कालिम्चोकको बेगम्पुमा एक घर जलेर नष्ट, लाखौंको क्षति। इराक सरकारद्वारा त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न सेप्टेम्बर 30 सम्मको समय सीमा र ब्राजिलको पुनरागमन जित 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वले समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbanul cu la ghiroat, ciment, josta pata, taine, cabate la uniula, periu mântăli mă testura în radiul cu păsăl ce caul la bătit.
1: Caca, timla etinit hațăină? Aba hamrei mântăli mă Deepjyoti Hardware and Suppliers khulyo ni kaka?
2: Hajur, yaha cement, rod, pipe, ply, jasta tatha nirman sambandhi sampurna saman wholesale mulya ma paincha. Sathai dhuani ko byawastha pani gariyeko cha. Udaipur Gaida Saf cement ra Pashupati rang ko adhikrit bikreta kati kila rang rogan ka saman haru ekai thau ma paincha.
3: Proprietor Binod Shrestha. Sampark number 9845-40682. Govinda Shrestha. Sampark number 9845-40892. R 0845-40385. Sri Deepjyoti Hardware and Suppliers Manthali Nagarpalika Khadbari Ramechap.
4: Wow, aina hijo gharma jada testai chamak. Aaja office ma aayo testai chamak cha. Yati dherai ghar office ko lagi chahine decoration ko saman chai kahile lyayo ni? Ani kahanbata lyayo?
5: Kahanbata hunu ni? हाम्रो मन्थली एक कटरबुट नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टीलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-7365 Birgans Furnishing and Suppliers Manthari Nagarpalika ek kathar board ramecha
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 0845-40143 9863-023422
8: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
9: तपाईँले त हुर्केकै गिरिराज चलाको ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150
10: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय मानन्दर फोन 0845-40239 0845-40533 र 9845-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-043-305 0845-40-305 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका दुई देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
12: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
12: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 5 96 0 47 5 90 453।
12: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।

0: तपाईको मन जित्छ बारम्बार
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ
2: हजुरको रेडियो

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
2: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के पो गन्थन मन्थन हो?
1: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
3: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
12: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
11: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
12: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
11: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
10: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
12: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
12: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
12: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
12: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
12: माटोको उर्वरा शक्तिमा सुधार। सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
12: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा आज उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौं भने तपाईँ यो समय उकाली उराली रेगवेसी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं भने कार्यक्रममा मिठा र माइला मनसुनी लोकगीतहरू बज्छ। आज मंगलबारको बसाई तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिनेछौ भने साथसाथै तपाईँले टेलिफोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झन पाउनुहुन्छ भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डस्क हजुरको यात्रामा कोशी एफएम 95 MHz एकसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्दैछ, के लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भने यो कार्यक्रम साताको सातै दिन आउने गर्छ, तर फरक बार फरक प्रस्तुति रहन्छ भने आजको बसाई के गर्नुपर्छ भनेर तपाईँलाई थाहा भइसकेको छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ पनि फटाफट फोन डायल गर्दै आउन सक्नुहुन्छ, साथसाथै तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले तपाईँको लेख रचना कथा कविता गजल साहित्य कमेन्टहरूलाई आज हामीले स्थान दिन्छौ र कार्यक्रम हप्ताभरि आउने क्रममा अन्य दिन हाम्रो कमेन्ट वाचन भएन, हामीले स्थान पाएनौ भन्ने साथीहरूले गुनासो गर्ने साथीले आजको बसाईमा कमेन्ट पठाउनुहोला। आज तपाईँलाई भरपूर हामी कमेन्ट मार्फत स्थान दिनेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो मालिका बोलको गीत रहेको छ सानु केसी रामरी भन्जारी अनि लक्ष्मी दर्नालको आवाजमा रहेको गीत राखेर कार्यक्रम लोककौशलीको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै बेचानी रमाइलो गीत रहेको थियो, धुली खेल डाँडा दुई नालीका बोलको गीत रहेको थियो। यो मेचो गीतबाट कार्यक्रम लोककोशेलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, साथसाथै तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पठाउनुहुन्छ। आज विशेष गरी हामीले तपाईँका फेसबुक कमेन्टलाई स्थान दिन्छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ है भन्दै हुनुहुन्छ। उहाँ प्रतीक्षामा बस्नु पर्यो कि जस्तो लाग्यो। ठिकै छ, केही छैन, तपाईँको फोन लाग्छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु। धेरै साथीको फेसबुक कमेन्टहरू यति बेला प्राप्त भइराखेको छ, तर सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीबाट अनिता।
0: अनिताजी के छ खबर, सन्चै आरामै हुनुहुन्छ?
1: आरामै छु। अनि हजुरलाई कस्तो छ नि?
0: मलाई पनि एकदम ठिक छ, आराम छु, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। अनि खाना खानुभयो कि बाँकी छ?
1: मेरो खाना चाहिँ बाँकी छ दिदी, हजुर सबै भयो।
0: मेरो भइसकेको छ। के गर्दै हुनुहुन्छ हिजो आज?
1: हिजो आज असारमा त्यस्तै भन्नुपर्छ, धान रोप्ने, मकै भाँच्ने।
0: धान रोप्ने मकै भाँच्ने काममा व्यस्त हुनुहुन्छ त्यसो भए?
1: हजुर।
0: ल ठिक छ, अब धान रोपाइ सुरु भइसकेको छ कि बाँकी नै छ त? कति जति रोप्नु भयो?
1: धान रोप्न सुरु भइसक्यो।
0: भइसक्यो? हिजो हिलो खेल्नु भयो कि भएन त नि?
1: हिजो खेलिया थियो अलिअलि, हिलो
0: अलिअलि मात्रै।
1: हजुर
0: ल ठिक छ, हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रममा यहाँको फोन लागेको छ, आइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल राम्रोसँगले कार्यक्रम चलाउने दिदी तपाईँको लागि हुनुहुन्छ, दिदी दाई बहिनी अनि मेरो घर फ्यामिलीको लागि दाई नवीन तोलङ। हिजो खेलिया थियो अलिअलि, हिलो
0: अलिअलि मात्रै।
1: हजुर
0: ल ठिक छ, हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रममा यहाँको फोन लागेको छ, आइदिनु भयो, यहाँलाई विशेष धन्यवाद।

0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रम्तेलजी, सिन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँले आफ्नो साथी संगीलाई छोटो मिठोमा सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ हिरा बहादुर लकाईजीको। उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, कार्यक्रम सुन्दैछु है यता बुटोलबाट। मौसम आज चाहिँ रातिदेखि नै पानी परिरहेको अवस्था छ भन्दै हुनुहुन्छ। सिनसिन पानी पर्दैछ है भन्दै हुनुहुन्छ। अघि पनि यो असारको महिनामा पानी त पर्नै पर्छ होइन, ठिकै छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार। अहिले उखाल्ने कि ड्याड उखाल्दै हुनुहुन्छ क्या?
1: हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बोल्दैछु यता जिग्रीबाट, अमिना सुनवार।
0: के सुनवार भन्नुभयो?
1: अमिना सुनवार।
0: अमिनाजी धान रोपाईमा व्यस्त हुनुहुन्छ क्या?
1: धान रोपाई त होइन, आलु खन्न चाहिँ जाँदैछु भन्नुहोस् है।
0: अनि बिउ त सार्ने उखाल्ने भन्दै हुनुहुन्छ त नि?
1: हजुर, कोदोको बिउ भन्नुभएको हो।
0: ल ठिक छ, अब आलु खन्दै हुनुहुन्छ, कतिको झरी पर्दैछ?
1: झरी त एकदमै हिजोदेखि मजाले पर्दै नै छ, अहिले चाहिँ परेको छ, धुम मात्रै भइरहेछ भन्नुहोस् है।
0: अनि पानी परिरहेछ, फेरि अरू काम पनि गर्दै हुनुहुन्छ, आलु पनि खन्दैछु भन्नुभएको होइन?
1: खन्न चाहिँ जाँदैछु, खनेको चाहिँ छैन भन्नुहोस्। पानी भने त खनिँदैन, पानी नपरेछ मात्रै खन्ने।
0: ल, पानी परेन भने आलु खन्नु भयो भने हामीलाई पनि पठाउनुहोस् ल यतातिर।
1: हुन्छ, म पठाइदिन्छु नि।
0: ल, अब अमिनाजीले पठाउँछु भन्नुहुन्छ, आउने कहिले हो, लिन कहाँ जाने हो, कसरी जानकारी गराउनुहुन्छ है?
1: हुन्छ, म पठाइदिन्छु नि बसमा हजुरहरूलाई भन्छु, अनि हजुरहरू लिन जानु।
0: हुन्छ, ठिक छ। खानपिन खाइवरी नै जानुभयो कि के हो?
1: मैले खाना खाएर नै गएको भन्नुपर्छ है।
0: ल, खाना खाइवरी काममा जाँदै हुनुहुन्छ, व्यस्त हुनुहुन्छ। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: अर्को विशेष गरी चाहिँ मिठो बोल्नुहुन्छ हजुरको लागि टेक्निकल साथीहरू हुनुहुन्छ, उहाँहरू सबैलाई बज्ने गीत समर्पण गर्दै गर्दै भोलि भोलि पनि कल लाग्यो भने आउने आशाको छ। आजलाई भनेर सुरु जान्छु ल। नमस्ते नमस्कार।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अमिनालजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्, तपाईँ पनि आजको व्यवसाय तपाईँसँगै रहेर मिठा कुराकानीको साथमा तपाईँको कमेन्टहरूलाई पनि हामीले स्थान दिनेछौ। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ बिर्जङ लिम्बुजी, उहाँ लेख्नुहुन्छ, हेलो हजुर, शिवार नमस्ते है। साथीहरूलाई सम्झनु पर्दा अब बस्ने गीत मार्फत विनोद डेकेन्द्र आसन लिम्बु ताराशंकरलाई साथै मलाई चिन्ने नचिन्ने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। सुमित यादव सुनार किरातजीले भने नमस्ते हाई दिदी हजुर, खाना खानुभयो त? म रामेछाप देवराली हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ, मेरो खानपिन भइसकेको छ, यहाँको पनि भयो होला भन्ने आशा गरे। कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ अब बज्ने गीत हजुरको लागि, साथै मेरो घर परिवार लगायत मलाई चिन्ने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गरे भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अरूको साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म सिन्धुलीदेखि सन्देश सोलङ्गी बोल्दैछु है दिदी हजुर।
0: सन्देशको के छ खबर, के सन्देश छ आजलाई भन्नुहोस् हामीलाई।
2: आज त खासै छैन, यसो दिदीसित बोलौँ भनेर यसो मिठो रमाइला गफ गर्दै थियौँ भनेर दिदी हजुर।
0: भनेपछि हामी चाहिँ यसो गफ दिउँ भनेर मात्रै आउनु भयो हाम्रो सन्देश चाहिँ।
2: हजुर, त्यस्तो खालि छैन, अब यस्तै रमाइलो गफ गर्ने बस्ने यस्तै छ, काम गर्ने यस्तै छ दिदी हजुर।
0: अब बर्खाको बेलामा बस्ने भन्नुभयो, कतिको बस्नु भएको छ, शरीरले आराम कतिको पाइरहेको छ?
2: अहिले खासै पाएको छैन, अब दुई चार दिन पछि सर छिरेपछि पाइन्छ होला दिदी हजुर।
0: भनेपछि अहिलेसम्म एकदम काममा धमाधम चटारोमा व्यस्त हुनुहुन्छ?
2: हजुर, एकदमै, अहिले गाउँ आएपछि त अब काम त भइ नै हाल्छ दिदी हजुर।
0: गीत धान रोपाईकै लागि गाउँ आउनु भएको हो?
2: हजुर, धान रोपाईकै लागि भन्नुपर्छ, अहिले चाहिँ यसो खेतको छेउहरू लाउनु पर्छ है दिदी हजुर।
0: ल ठिक छ भाइ, काठमाडौँ बस्नुहुन्थे, आउनुभएछ गाउँ रोपाई गर्न, पके पनि यति बेला हामी सहरमा भए पनि गाउँमा आएर केही दिन भए पनि काम

0: सघाउनै पर्यो आफ्नो परिवारलाई होइन.
1: हजुर एकदमै अब बुढाबुढी बाबा आमाहरू हुनुहुन्छ, अब गर्ने मान्छे कोही छैन, अब आफै एक्लै कमाउन जाने, आफै आउने, आफै काम गर्ने स्थिति छ भन्नुपर्छ है दिदी हजुर.
0: ल पक्कै गर्नुपर्छ, सुख दुःख जिन्दगी चलाउनै पर्यो होइन सन्देश चाहिँ.
1: हजुर एकदमै पर्यो नि दिदी, अब के गर्नु.
0: ल ठिक छ, यहाँले जे गर्नुभयो राम्रो गर्नुभयो. बर्खाको याममा अब मम्मी बाबाले मात्र एक्लै काम गर्न सक्नुहुन्न, साथै अर्म पर्म पनि जानु पर्यो विशेष गरी होइन. आफ्नो मात्रै काम सकेर पनि भएन, अरू साथीसँगै छिमेकी आइसकेपछि उहाँहरूकोमा पनि सघाउन जानै पर्छ. पक्कै आउनुभयो आफ्नो घर परिवार साथीसँगैको पनि काम मेला पान्ता हुनको लागि. यसलाई विशेष धन्यवाद व्यक्त गर्छु. खानपिन चाहिँ खानुभयो कि बाँकी छ, साथसाथै कार्यक्रम सुन्नु भएको छ कि छैन.
1: हजुर एकदमै सुनिरहेको छु भन्नुपर्छ दिदी हजुर. अहिले चाहिँ हामी खेतमा खेतको छेउहरू लाउँदैछौँ नवीन दादामा, अनि त्यसपछि आउनुहुन्छ भाउजूहरूले खाना लिएर आउनुहुन्छ, अनि त्यसपछि खाने त्यसपछि काम गर्ने भन्नुपर्छ है दिदी हजुर.
0: ल ठिक छ, हाम्रो नवीनजीलाई पनि सम्झेको छ, नमस्कार छ, सुनाइदिनुलाई त सन्देश
1: एकदमै हुन्छ. हस् दिदी सुनिरहनु भएको छ.
0: ल हामी कार्यक्रमतर्फै लाग्छौँ, एउटा मिठो गीत बजाउँछु म भन्दै हुनुहुन्छ हाम्रो श्रीराजुले. असाथ्य गीत बज्छ है अब चाहिँ भन्दै हुनुहुन्छ, गीत बज्छ. यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झाउनुहोस् न.
1: मिठो भाइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि भन्न चाहन्छु, अनि मेरो प्यार नवीन दादा यहाँ सुन्दै हुनुहुन्छ उहाँको लागि पनि भन्न चाहन्छु, अनि मलाई सन्देश भन्ने र जसले चिन्ने नचिन्ने घृणा गर्ने सम्पूर्णको लागि भन्दै सुटिन्छ. हस् दिदी नमस्ते, बाई बाई.
0: हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तोलाङ्गे सिन्धुलीदेखि, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला हामीलाई फेसबुक लाइभबाट अमिनाजीले सुन्दै हुनुहुन्छ, लेख्नुहुन्छ उहाँ कमेन्टमा, गुड मर्निङ दिदी म अमिना है, कार्यक्रम सुन्दैछु त दुर्गाबाट भन्दै हुनुहुन्छ. अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा मनिषा मगर, प्यारी सुशीला विश्वकर्मा, त्यसै गरी दाई भाजकले मगर, विवस कुलुङ पृथक, तिलक विष्ट, त्यसै गरी रत्नबहादुर थापा, टेकु छेत्री गायर अभिरमान सुनवार, कुमार प्रजा, माया निरुता, योन्जनको लागि संगीत लामा, अलिसा लिम्बु, कविता गतानी, हरपल रोस्ने, त्यसै गरी सरस्वता पोखरेल, धनु गजमेर, किराती अञ्जना लगायत मलाई अविनाश सुनवार भनेर चिन्ने नचिन्ने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु. आज विशेष गरी हामीले तपाईँका कमेन्टहरूलाई स्थान दिइरहेका छौं, साथसाथै तपाईँको टेलिफोन पनि लाग्छ, तपाईँले टेलिफोन गरेर पनि साथ दिन सक्नुहुन्छ. तपाईँको लेख रचना के छन् तपाईँले सबै कमेन्टमा पठाउनुहोला, हामी तपाईँको सकेसम्म वाचन गर्ने प्रयत्न गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं. कार्यक्रममा अर्को एकदमै मिठो गीत राख्छौं, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं. विश्रामपछि फेरि आउँछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला.

0: सुरु गरे दरबारले होइन यी लाठीहरू के हेरेर बस्छन् भने झिकन घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई सेटा हाने जस्तो छ म भन्छु ल पख ल यसको जवाफ मलाई आइसक्यो बाध्यताले

0: उही भाभी को खेल था बाँच्नु कति जेल था।
1: हजुर को रेडियो 102.1 मेगा
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
5: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
1: विराज किसानको साथी।
7: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
10: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
12: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
8: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
9: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
8: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
9: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
8: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
9: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
13: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: अनि सम्पर्क नम्बर?
13: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9877475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
14: के गर्नु, सबै गाउँका ठिकाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
13: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
13: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: कार्यक्रम लघु शैलीमा राखी गमे इच्छुक गीत गीतपछि हामी व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आज मंगलबारको बसाई तपाईँका फेसबुक कमेन्ट वाचन गर्नुको साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिइरहेका छौं। 0440400026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुराकानी गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँले फेरि पनि फोन ड्याट गरेर कार्यक्रममा आउन सक्नुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ। यति बेला फेरि पनि अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी सन्चै हुनुहुन्छ?
1: सन्चै छु। अनि दिदीलाई सन्चै हुनुहुन्छ नि?
0: म त एकदम सन्चै आरामै छु। म त सन्चो नहुने कुरै भएन नि शर्मिलाजी।
1: हजुर, सन्चै हुनुपर्छ।
0: पक्कै पनि सन्चै हुनुपर्छ। कहिले काहीँ अब सन्चो नहुनु पनि पर्दो रहेछ, त्यस्तै हुन्छ है?
1: हजुर, कहिले काहीँ त्यस्तै हुन्छ।
0: तपाईँ त स्वस्थ नै हुनुहुन्छ नि, एकदम स्वस्थ।
1: खास चाहिँ होइन, ठिकै भन्नुपर्छ।
0: भनेपछि पूर्ण रूपमा स्वस्थ हुनुहुन्न? ल ठिकै छ। अब मान्छेको शरीर हो सधैँभरि पूर्ण रूपले स्वस्थ भइन्न, होइन? स्वस्थ पूर्ण रूपले स्वस्थ हुन चाहिँ के गर्नुपर्छ होला शर्मिलाजी?
1: खै अब मलाई थाहा भएन।
0: थाहा भएन? तपाईँलाई अपूर्ण भएर अस्वस्थ चाहिँ के कारणले भइरहेको छ भन्नुहोस् न त? त्यस्तो त केही छैन, फेरि आधै स्वस्थ आधै विश्वस्त भने जस्तो भन्नुभयो नि त, त्यही भएर मैले सोधेँ हाम्रो शर्मिलाजीलाई। ए, भनेपछि त्यस्तो समस्या हो? ल ठिक छ, त्यो खालको समस्याहरू त अब भइनिहाल्छ। जस्तो हामी बिरामी हुनु, ज्वरो आउनु, टाउको दुख्नु, होइन, कहिलेकाहीँ त्यो शरीरहरू झमझमाउनु लगायतका समस्याहरू हुन्छ नि त, त्यस्तो खालको त समस्या होइन? ल, सबै खालको समस्या छ शरीरमा, कहिलेकै भइरहन्छ। ठिकै छ, आफ्नो स्वास्थ्यलाई पूर्ण रूपमा स्वस्थ रहन र चाहिँ खानेकुराहरूमा पनि ध्यान दिनुहोला। यो गर्मीको मौसम छ, हामीले विशेष गरी अब कहिले काहीँ मिठो चिज छ भने बाँचे पनि खाने गर्छौँ, होइन, कहिले काहीँ हामीले बढी खायौँ भने पनि हामीलाई शरीरमा अस्वस्थ हुन्छ। त्यही भएर खानेकुरामा ध्यान दिनुहोस्। बाहिर हिँड्ने क्रममा पनि अब धुलो धुवा हिलोहरू छन्, हिँड्दाखेरि पनि बाहिर अब आफ्नो शरीरहरू ढाकेर हिँड्नुहोला, होइन, हामीले अब आफ्लुका लगाएर हिँड्दाखेरि धुलो धुवाहरू छन्, एलर्जी हुन सक्छ। कति बेला घामको, कति बेला धुलो धुवाको एलर्जी पनि त हुन सक्छ नि, होइन र शर्मिलाजी? ल, त्यही भएर आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न हरेक कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ। गर्मीको महिना छ, प्रशस्त मात्रामा पानी पनि पिउने गर्नुहोस् है। ल, कार्यक्रममा आउनुभयो र माइले कुराकानी भयो हाम्रो शर्मिलाजीसँग, खुसी लाग्यो। अन्डे बसाइमा पनि आउँदै गर्नुहोस्। यति बेला चाहिँ एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: सुन्दै हुनुहुन्छ होला दिदी कविता मगर, दिदी प्रतिशा मगर, दिदी करिना मगर, सुन्दै हुनुहुन्छ होला दिदी सरस्वती मगरको लागि र सुन्दै हुनुहुन्छ होला जानुका मगरको लागि भन्दैछु दिदी। नमस्कार।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगर, जो सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। यति बेला फेसबुक लाइभबाट मिलन घाइल मोटोजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। एउटा दुवा कतादेखि अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ, दर्शन नमस्ते है, कार्यक्रम प्रस्तुत आज म ढकाल धर्मराज बिर्तामोड झापा घर भइहाल चाहिँ दुवैबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नु पर्दा आज असार 16 गते जन्मदिन मनाउने इटहरी सुनसरीमा हुने मेरो साली नानी स्थिता भण्डारी आचार्य, काठमाडौँ निवासी मीडिया प्रेमी बहिनी बेनुका श्रेष्ठ, भोजपुरका मीडिया प्रेमी साथी एक्सन विराज राईलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना साथै आफन्तजन घर परिवार साथीहरू सबैलाई सम्झेको छु भनेर उहाँले धेरै साथीहरूको नाम पनि पठाउनु भएको छ। आशिष नयन, त्यसै गरी सुमेर लिम्बु, सन्देश रसोता पोखरेल, दिलसा राई, एलिसा लिम्बु, हिमा राई, वरुण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बोबिश्रेष मगर, निभा शेर्पा, अल्का बान्तुबाई, स्काई नवीन पुचाल, लकान्द्री पूर्वेली, आकाश राई, बसन्त श्रेष्ठ, तृति थामे, कमला मुखिया, सुनो सुनेता, रचना चौहान, एक सुन विराज राई, मन्जना राईको लागि काली कमला उडेम, अभाग्य सिर्जना राज, कले मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, समेश्वर राई, त्यसै गरी मनिष राई, रत्नबहादुर थापा, गगन तेरतुमे, गीता भण्डारी, सहयात्री स्वरू, तारा भुजेल, सलिना पोखरेल, कलाल लिम्बु, सरिना गुरूङ, हरपल रोशनी, प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साङपाङ, भूमिका राई, अस्मी सुताङ, शान्ति बिर्सी, शमशेर लिम्बु, चक्रबान्त बागुरास, सरोज सुसारा, त्यसै गरी सुरुराज रसाईली लगायत सबैको लागि वचनमी जो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। ढकाल जिल्ला विशेष धन्यवाद व्यक्त गर्छु। त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। भन्दै थिए गइसक्नुभयो, उहाँ चाहिँ प्रतीक्षामा बस्नु पर्यो कि जस्तो लाग्यो। एकछिन त कमेन्ट भाषण पनि गर्नुपर्ने हुन्छ, सधैँ धेरै साथीहरूको कमेन्ट थातिराखेको साथीलाई हामीले स्थान दिइरहेका हुन्छौँ, त्यही भएर पनि उहाँहरू एकछिन प्रतीक्षा गर्नको लागि अलि होइन धेरै समय बस्नुपर्छ कि भन्ने जस्तो गर्नुहुन्छ। ठिकै छ, अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: सिलगढीबाट मन्दिरा मगर।
0: मन्दिरा मगर,
2: हजुर,
0: के छ हाम्रो मन्दिराजीको?
2: के भन्नु दिदी, यसो घाँस काट्न आएको, फेरि 10:30 बजेछ, अनि फेरि अनि ओहो दिदीहरू पर्खाउनु आउनु भएछ भनेर फन ट्राई गरेको, फेरि उता दिदीहरू फेरि फन ट्राई गरेको, लास्टमा लाग्नु भयो।
0: घडी हेर्नु भएन कति बजेको थियो भनेर हाम्रो मन्दिराजीले?
2: मोबाइल त झिकेर अनि फेरि यसो रेडियोहरू सुनेको, ठ्याक्कै कार्यक्रममा आउनु भएछ अनि फोन गरेको र व्यस्त भन्नुभयो, फेरि फोन गरेको त्यही भएर बल्ल लाग्यो, खुसी भयो दिदी।
0: बल्ल लाग्यो, खुसी हुनुभयो, आउनुभयो। मन्दिराजीको यो आवाज सुन्दा मलाई पनि एकदमै खुसी लाग्दैछ। यो खुसीको सीमा छैन, सधैँभरि आउनुहुन्छ, फोन लाग्छ, लगाउनु पनि पर्छ, किनकि सदाबहार फोन लाग्नु जो साथीले प्रयास गर्नुहुन्छ उहाँ साथीको पक्कै फोन लाग्छ। एकचोटि दुईचोटि जो साथीले प्रयास गर्नुहुन्छ एकैचोटिमा सबैको फोन लाग्छ भन्ने छैन, एकचोटि मात्रै प्रयास गरेर फोन लागेन भनेर गुनासो गर्ने साथीहरू पनि धेरै हुनुहुन्छ, होइन त मन्दिराजी? र भनेपछि हामीसँग बोलेपछि हाम्रो मन्दिराजीले धेरै खाना खानुहुन्छ? मसँग बोलेपछि तपाईँलाई खाना धेरै रुच्नुको कारण चाहिँ के हो त?
2: होइन नि, माया पनि गर्नुहुन्छ, भैँस पनि राम्रो छ, त्यही भएर स्वर पनि राम्रो, मान्छे झन् कसी नि राम्रो हिरोनी होला।
0: मन्दिराजीले अब हिरोनी देख्नुहुन्छ भने म हिरोनी नै छु भनेर हिँड्नु पर्ला जस्तो छ। अब त्यसो पनि गर्नु पर्ला जस्तो छ कि के हो, के गरौँ मन्दिराजीले? मन्दिराजीले यसो निर्णय दिनुहोस् न त। किन त्यसो गर्नुको कारण फेरि के होला भन्नुहोस्? हामी त लगाइरहेका छौँ, अहिले पनि लगाएका छौँ, त्यो खास नौलो कुरा छैन, सबैले लगाउनुहुन्छ होइन। अब पहिला पो अब छोरी मान्छेले टी सर्ट प्यान्ट लगाउँदाखेरि ओहो भन्ने हुन्थ्यो, अहिले त अब सबै हाम्रो विशेष गरी आमा बुबाले पनि मम्मीहरूले पनि लगाउनुहुन्छ, त्यसमा खास नौलो कुरा त केही छैन। यदि नौलो कुरा केही छ भने भन्नुहोस् न, खासमा अब हामीले लगाउनु पर्ने त कुर्ता सुरुवाल साडीहरू नै हो, विशेष त छोरी मान्छेले होइन, छोरी मान्छेको विशेषता त्यो चाहिँ हो। तर पछिल्लो समय सबैले लगाउँदाखेरि रोहार लाग्ने रहेछ क्या मन्दिराजी?
2: तपाईँले अब यसो पार्ला भने पत्याउँछ कि मान्छे केटीहरूले पत्याउँछ? भैँस पनि राम्रो छ, कति राम्रो छ, केटाहरू भन्यो नि पत्याइदिने।
0: अब यतातिर चाहिँ नजाउँ कि जस्तो लाग्यो मन्दिराजी। ठिक छ, अब जसले जे सोच्नुहुन्छ त्यो त्यस्तै होला होइन, मैले खास अब त्यस्तो विषयमा केही पनि सोचेको छुइनँ, मैले नसोचेको कुरालाई त म खास भन्नु पनि चाहदिनँ होइन।
2: हजुर खाना खानुभयो दिदी?
0: मैले खाना खाइसके अब मन्दिर चाहिँ घाँस काट्दै हुनुहुन्छ, हामीलाई हँसाउनुहुन्छ, आउनुहुन्छ कार्यक्रममा हाँस्न पाइन्छ, बाहिर सम्झना चाहिँ मजाले पेट मिची मिची हाँस्दै हुनुहुन्छ हाम्रो मन्दिराजीको कुरा सुनेर।
2: यसो दिदी आउनु पर्यो भनेको, कहिले आउनु? घर त बिहा छ नि दिदी, घरमा आउनु तातो हुन्छ।
0: आउनुहोस् न, अब सिन्धुलीबाट ठ्याक्कै रामेछापको गाडी चढेर आउनुहोस्, हामी लिन आउँछौँ।
2: त फर्किन दिदीको घरमै बस्नु फेरि,
0: जति बस्नु मन लाग्छ बस्नुहोस्, हामी पाल्न सक्छौँ कि मन्दिर, चिन्ता नगर्नुहोस् न। तपाईँ एकजना मान्छेलाई हामी पाल्न सक्दैनौँ होला त रानी साप आइसकेपछि।
2: मन्दिर किन आएको मगरनी काएन भनेर
0: हामीले त त्यस्तो भन्दैनौँ मन्दिर, हामी तपाईँलाई पाहुन जस्तै गरी स्वागत सम्मान गर्छौँ, त्यसको लागि तपाईँ चिन्ता नगर्नुहोस्। एक दिन मेरो घरमा बस्नुहोस्, एक दिन हाम्रो सम्झनाजीकोमा बस्नुहोस्, के छ र साथी सँगै दिदी बहिनी घुम्दै रमाउँदै दिनहरू बेसी गरी बिताउनु पर्छ है। ल मन्दिराजी हजुर,
2: हजुरको घर चाहिँ नाकाजोडी ठ्याक्क मैले चिने, तपाईँ उता नाकाजोडी त्यो लाखुली डाँडा हो,
0: चिन्नु भयो त नि हाम्रो मन्दिर हजुरले, कसरी चिन्नु भयो?
2: ललिता दिदी भने यसो सोचिरहेको, म त उसको छोरी रहेछ, यहाँबाट बिहे गरेर गएको रहेछ।
0: ल मन्दिर हजुर
2: तपाईँले मेरो घर चिन्नु भएको छ त देखेको थियो, भक्ति भन्दा थियो तपाईँले मन्दिर कहाँ हिँडेको भन्दा थियो, तपाईँको नाम के हो दिदी? मेरो नाम ललिता दिदी हो, मेरो तर होइन भन्नुभएको थियो, ठ्याक्कै तपाईँलाई मैले चिने दिदी।
0: ल चिन्नु भयो, खुसी लाग्यो, मैले अब यहाँलाई आवाज मात्रै सुन्दैछु, ठिकै छ कार्यक्रममा आउनु भएको छ, मिठो कुरा सुन्न पायो मन्दिराजीको मुखबाट, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। म कार्यक्रमको अन्त्यतिर आइसकेको छु, एउटा मिठो गीत बस्छु साथीहरूलाई सम्झनुहोस् न।
2: दिदीको लागि भन्न चाहन्छु, अनि त्यहाँ मेरो घर मान्नेहरूलाई त सबैलाई सम्झे छ, मम्मी रोपेको जाने भन्नुभएको थियो, अनि घरमा सबैजना मम्मी बाबा उता माइतको सबै धेरै सम्झ नानी भन्नुभएको थियो, मेरो बहिनी सम्झनीहरूलाई सम्झ दिदी असमा तलाई भन्नुभएको थियो, मेरो मलाई सम्झ हरेको, मेरो कान्छी पन्ध्र चाहिँ यहाँ सङ्गीता लिङ्गिली अनि यहाँ यता खनेहारको दिदी।
0: हस् त नमस्ते, अवश्य म फोन लिँदिनँ, समय कम छ, धेरै साथीको फेसबुक कमेन्ट बाँच्ने गर्न बाँकी नै छ। यति बेला मन्दिराजीलाई धन्यवाद व्यक्त गर्दै म कमेन्टतर्फै लाग्छु। देवीन किशोर अन्जानजी लेख्नुहुन्छ, दुःखले मान्छे पाक्छ तर खुसीले मान्छे फुल्छ, अधेरीवाद बिछोडको पीड़ा प्रवासको जहर सबै सहर सहन सक्छौ हामी, तर एउटा सानो खुसीले सबै घाउमा मलम लगाइदिन्छ। गाउँको एउटा हाँसो उसको एउटा म्यासेज, आमाको भात खायौं भन्ने फोन, यही त हो जीवनको सुन्दरता भनेर लेख्नु भएको छ। देवेनजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँले त्यसपछि लेख्नु भएको छ, नमस्कार हजुर लगायत होली युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना, देवेन किशोर अन्जान हाल दोहाको तर्फबाट भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी हरपल रोशनीजीले पनि लेख्नु भएको छ, हेलो नमस्ते लोक सांगीतिक अभिवादन दिदी, हरपल रोशनी धनकुटाबाट, अब बस्ने गीत मार्फत शमशेर लिम्बूलाई चाहिँ शुभयात्रा, एक्सन विराजलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ, यात्रा गर्ने साथीलाई यात्रा सफलताको शुभकामना, साथसाथै जन्मदिन पर्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। त्यसै गरी भावना मगरजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है यता इण्डियाबाट भन्दै हुनुहुन्छ। शमशेर लिम्बूजीले पनि लेख्नु भएको छ, नमस्ते नमस्कार लोक सांगीतिक अभिवादन कार्यक्रम संचालिकाज्यू, म शमशेर लिम्बू दनकुटाबाट सर्वप्रथम आजको दिन जन्मदिन बनाउनु हुने प्रिय मित्र एकसन विराज राईलाई जन्मदिनको लाखौं करोड़ौं शुभकामना साथै स्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। मेरो नामसँग चिर परिचित सम्पूर्ण साथीलाई हृदय स्पर्शी एवं रेडियो पारखी मित्रहरूलाई मिठो माया मिठो सम्झना शुभ दिनको कामना गर्न चाहन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अप्सरा खड्काजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते है के छ खबर, सन्चै आरामै हुनुहुन्छ, खाना लिनुभयो त, म पनि कार्यक्रम सुन्दैछु है, दा रामी साहबको नाबाडीबाट हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दै छु अप्सरा खड्का भनेर चिन्ने सबैको लागि मिठो गीत समर्पण गरे भन्दै हुनुहुन्छ। टेगु छेत्रीजीले पनि लेख्नु भएको छ, हजुर नमस्ते, आरामको कामनाको साथ त कार्यक्रम सुन्दैछु तनहुँबाट। पानी परिरहेकोले मौसमी अवस्था केही हल्का शीतल छ। अब बस्ने मिठो भाका हजुर र सम्पूर्ण साथीको लागि भन्दै हुनुहुन्छ। टेकुजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी विनोद बरुवालजीले पनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है सालुबाट। विनोद बरुवाल हो, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। छुच्ची फुच्ची विनोदजीले पनि नमस्ते हजुर, म विनिता छेत्री दोलखाबाट अब बस्ने गीत सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। त्यसै गरी मीडिया प्रेमी राई अनिसाजीले पनि लेख्नु भएको छ, नमस्ते, म भोजपुरबाट मीडिया प्रेमी राई अनिसा, अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा एक्सन विराजलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। फेरि पनि उहाँलाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्छौं। त्यसै गरी धनु गजमेरजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, दिदी नमस्कार, आरामै हुनुहुन्छ, खाना लिनुभयो, म कार्यक्रम सुन्दैछु ल, उकल ढुङ्गाको खेजी फलाते बाध्य भन्नुभएको छ, मेरो खाना भइसकेको छ, यहाँको पनि भयो होला आशा गरे। अब बस्ने गीत मार्फत मैले म्यासेज गरेको छु, वाचन गरिदिनु होला है, सम्झना सन्देश राख्नु पर्दा चाहिँ हजुरलाई साथै प्राविधिक साथीलाई र घर परिवारमा मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ विरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार बाजघले मगर राजु भुजेल रामकुमार लिम्बु अविनाश मगरको लागि त्यसै गरी मौसम छानेश्वर बस्नेत सुटो राज रोसाईले सञ्जय बस्नेत शिला अधिकारी केशव सेन्चुरी हिमाली छेत्री सुना कन्दमा अनुमगर विरियोग छामे साम्पाले शेर्पा त्यसै गरी रमेश गजमेरको लागि योनी सामुक तान तामाङको लागि जेनिसा श्रेष्ठ कविता घतानी निशा श्रेष्ठ अभिषेक कुमार धनुके अमिना त्यसै गरी आवेन आले दुर्गा मगर छेत्री कल्पो त्यसै गरी शंकर मंगोलियनको लागि रोज लामा रमेश घतानी रिया योगी दिपा बस्नेत विनिता छेत्री बिनो सुनिता सुनवार त्यसै गरी लेख्नुहुन्छ पौनम शेर्पाको लागि र सबैको लागि साथसाथै दाई दबिन तामाङको लागि पनि अब बस्ने गीत समर्पण गर्छु है दिदी भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद धनुजीलाई। त्यसै गरी यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ सत्यकोला इसाराजीको रिमा थामीलाई चाहिँ आजको दिन शुभ रहोस् भन्न चाहन्छु भन्दै हुनुहुन्छ। सुनिता सुनवारजीले पनि अब बस्ने गीत सबैको लागि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। पासाङ शेर्पाजीले पनि नमस्ते है दिदी, म पनि कार्यक्रम सुन्दैछु यता मुस्ताङदेखि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। बुद्ध बज्रचार्यजीले पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी धनु रावतजीले पनि लेख्नु भएको छ, दर्शन हजुर सुन्दैछु है म सुर्खेतबाट भन्दै हुनुहुन्छ। अब बस्ने गीत चाहिँ साथीहरूलाई सम्झनु पर्दा विशेष गरी मेरो घर परिवारको लागि पूर्व बेसीदेखि पश्चिम बाहाकालीसम्म सबैको लागि विदेशमा रहेका साथीहरूको लागि पनि भन्न चाहन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी सिम्पल इच्छा थामीजीले पनि नमस्ते हरिदिए कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यस्तै अर्को साथी हुनुहुन्छ लेख्नु भएको छ धनु रावतजीले चाहिँ रेडियोको नम्बर चाहिँ कति हो भनेर लेख्नु भएको छ। तपाईँले यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको लागि मैले नम्बर दोहोर्याउन चाहे 048 40 0026 रहेको छ। साथै तपाईँले कार्यक्रम फेसबुक लाइभबाट सुनेर हामीलाई कमेन्ट पठाइराख्नु भएको छ, यहाँलाई के पनि जानकारी गराए भने कार्यक्रम लोकोशैलीको माथि तपाईँले फोटो देख्नु भएको छ र त्यसमा चाहिँ हामीले कार्यक्रम लोकोशैली लेखेको तल हजुरको रेडियो मिक्सको 2 थुप्लेक्दै गर्छ साथै हजुरको रेडियोको नम्बर लेखेका छौं, त्यहाँ गएर तपाईँले नम्बर हेर्न सक्नुहुन्छ र तपाईँको लागि पनि मैले नम्बर भनिसकेको छु है धनुजी भन्न चाहे। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट प्राप्त भएको छ, शुक्र राज रसाईले निर्दोषी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ हेलो हजुर नमस्ते नमस्कार सांगीतिक अभिवादन, म पाँच तर हिलिहाङ सात घर भई हाउसे फिदिन चार डब्लूबाट शुक्र राज रसाईले निर्दोष हो। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा साथीहरूको नाम यस प्रकार छ भनेर लेख्नु भएको छ, जीवन सहयात्री कमला रसाईले, प्रेमकला आचार्य, त्यसै गरी ढुकेन्द्र सम्बा हाम्पेको लागि, अरूणा सम्बा हाम्पेको लागि, गोपाल भाई चटपटे, त्यसै गरी मणिषा शेर्पा गगन्ते र तुमे सुमी लिम्बु सञ्च माया किरूङ, त्यसै गरी तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमल सिन्धाराम कृष्ण इकर यात्री पाँच तरी त्यसै गरी सुनिम राई, सुप्रिया बान्तवा राई, कविता घतानी, मुना मुखिया, मुना खड्गा, त्यसै गरी हरपल रोस्ने राईको लागि, सरस्वता पोखरेल, राज खली बगर, धनु गोस्मेर, दिल्लु एम्फो राईको लागि, हरिमाया चामला गाई चौला गाई लेख्नु भएको होला सायद। त्यसै गरी भोपाल दुलालको लागि अभागी सृजना विश्वकर्मा, डम्बर तामाङ, योगेन इम्याङ लिम्बु, भीम घतारे, ढकाल धर्मराज, त्यसै गरी धनकुमार खाती, फूलमाया सेन्चुरी, सुमा हाङ लिम्बु लगायत सबैको साथीको लागि अब होस् नै टुगेदर समर्पण गर्छु भन्ने हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रमको समयको हामी अन्तिम क्षणमा पुगिसकेका छौं भन्दै, तपाईँले यति जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै जति साथीले हामीलाई फोन गरेर सहभागिता जनाउनु भयो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकको शैली अवधि बर्बजीका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तिनजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो। कार्यक्रमको शुरूआतमा हुनुहुन्थ्यो श्रीराज महत, साथै यति बेला सम्झना खड्गी हुनुहुन्छ। उहाँहरू दुवैजनाको लागि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा छोटो भन्दा छोटो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोक शैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

तपाई आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्खेर किन गए पनि रात जाने छैन बस्छु आज तुम्खेरा।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। बैंकिङ प्रणाली अहिले एउटा गम्भीर र जटिल मोडमा रहेको छ। अर्थतन्त्रमा आएको सुस्तताको कारण व्यवसायीहरूले ऋणको सामाव्याज तिर्न सकिरहेका छैन। ऋणीहरूले सामाव्याज समयमा भुक्तानी नगर्दा बैंकहरूको बाँचेर लातमा खराब कर्जाको ग्राफ निरन्तर उच्च हुँदै गएको छ। ऋण असली हुन नसकेपछि बैंकहरूले धितोका रूपमा रहेका घर जग्गा सकार्नुपर्ने बाध्यता रहेको छ। सुस्थ अर्थतन्त्र, घर जग्गा कारोबारमा आएको मन्दिर निर्माण क्षेत्रको संकटले बैंकहरू ऋण असुलीमा समस्या कायम रहेको छ। तर सरकारले बैंकिङको समस्या समाधानको लागि आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ल्याएको बजेटको पुधा नम्बर 29 आगामी पोष मसान्तभित्र यो कम्पनी स्थापना गरिसक्ने डेडलाइन तोकिएको छ। विगतका सरकारले पनि कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो, तर डेडलाइन तोक्ने काम भने गरेका थिएनन्। बजेटको बुधा नम्बर 29 भनिएको छ, बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पोष मसान्तसम्म स्थापना गरिनेछ। उक्त कम्पनी स्थापना गर्ने विषय 2057 बहसमा आएको हो। 2057-58 सालको वित्तीय क्षेत्र सुधार रणनीतिमा पहिलो पटक यो अवधारणा आएको थियो। 2058-59 को बजेट र राष्ट्र बैंकको 2071 को रणनीतिक योजनामा पनि यो विषय समेटिएको थियो, तर हरेक पटक घोषणा हुने र कार्यान्वयन नहुने हुँदै आएको थियो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरूप्रसाद पौडेलले सरकारले गरेको घोषणा अनुरूप उक्त कम्पनी तोकेकै समितिमा स्थापना गर्ने गरी काम भइरहेको बताउनु भएको छ। उहाँले राष्ट्र बैंक आवश्यकता कानूनी प्रक्रिया समेत काम गरी अघि बढ़ाएको जानकारी दिनुभएको छ। भक्तपुरको ताइचेन चिउरा हिजो दही चिउरा खाने दिन 40 टन बिक्री भएको छ। काठमाडौँ उपत्यकाभित्र 3 जिल्लाका विभिन्न शहर र काभ्रेमा हिजो असार 15 का लागि चिउरा व्यवसायीले 40 टन ताइचेन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिनुभएको छ। दही चिउरा ताइचेन चिउरा स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पारकी ताइचिन चिउरा नै रोज्ने गर्दछन्। भक्तपुरमा झण्डै 25 वटा चिउरा मिलबाट दैनिक 25 टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभएको छ। चिउराका लागि चैते धानको साथै चितवन नुवाकोट भक्तपुर काभ्रेबाट सिजन अनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको संघले जनाएको छ। काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र शहरी रूप स्वरूप प्रभावित बनेको छ। निर्माण सामग्री धुलो धुवा र अव्यवस्थित सड़कका कारण धेरै स्थानको रूप देखिँदा सर्वसाधारणले शास्ति खेपिरहेको छन्। तर चक्रपथ अन्तर्गत कोटेश्वर कलंकी सड़क खण्डको ललितपुर स्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ। ललितपुर महानगरपालिका र विभिन्न सरकारवाला निकायको सहकार्यमा करिब 7 वर्ष अघि सड़क किनारमा रोपिएको वृक्षहरू अहिले राम्रोसँग हुर्किएपछि सानेपाड़ा क्षेत्र हरापरा बनेको हो। सड़कका दुवैतर्फ फैलिएको हरियालीले शहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणलाई पनि स्वच्छ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। विशेष गरी हालको गर्मीयामा घना वृक्षले शीतलता प्रदान गरेपछि स्थानीय बासिन्दा पैदल यात्री तथा यात्रुहरू केही बेर विश्राम गरेर गर्मी सड़क किनारमै बस्ने गरेका छन्। हरियालीले सवारी आगमन हुने
व्यस्त सड़कलाई पनि थप आकर्षण र सहज बनाएको छ। ललितपुर महानगरपालिकाले हरियाली शहर निर्माणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ। महानगरले सड़कको दायाँ बायाँ नदी किनार तथा भोसिएको जोखिम रहेको क्षेत्रहरूमा विशेष नीति अप्नाएर वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ। संघ सभाको सिलिचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बारी पहिरोले सात घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बारी पहिरोका कारण सिलिचोङ एक तल्लो तेन्छोङका सात घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कुन्ती राई सहित परिवारका पाँचजना, धनपूर्ण राईको सातजनाको परिवार, मंगल बहादुर राईको छजनाको परिवार विस्थापित भएको हो। त्यस्तै सुकप्रसाद राईको चारजनाको, मीरा राईको पाँचजनाको र धनमान राईको तीनजनाको र अरूण संगम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिलिचोङ गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। सिलिचोङ न एक सिसङ्खु खोलामा अविरल वर्षासँगै आएको बाढ़ीका कारण दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन ठप्प भएको गाउँपालिका अध्यक्ष गोपाल राज मेवाहाङले जानकारी दिनुभएको छ। टारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ। बारी पहिरो प्रभावित बस्तीको अनुगमन, स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका छ मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 र जुना रेग्मीको फार्मबाट 10 बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्मबाट 60 बंगुर दुई हप्ताको अवधिमा मरेका उहाँले जानकारी दिनुभएको छ। बाँकी अन्य किसानहरूको फार्ममा सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 सहित लखन गाउँपालिका 7 फार्महरूमा रहेका सुंगुर बंगुर अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभएको छ। आज र भोलि पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना रहेको छ। थोरै ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सि पनि पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गिग्रा र पहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी जानकारी लिन 11:55 विपदमा मद्दत माग्न 11:49 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 11:14 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। जर्मनीमा एक व्यक्तिले आफ्नी श्रीमती र छोरालाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण
घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादको घटना भएको र चारजना महिला र दुईजना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी रहेका छन्। गोली चल्दा तीन महिलाकी शिशु र ती शिशुकी आमा कार्यालय भित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिनुभएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूष सहित तीनजनालाई पक्राउ गरेको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्डलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16 पुगेको छ। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरीसँगै खेल पेनाल्टी सुट आउटमा पुगेको थियो, जहाँ टच टोली चुकेको छ। त्यसपछि नेदरल्याण्डले खेलको 72 मिनटमा कोरी गाक्पोको गोलमा अग्रता बनाएको थियो, तर मोरक्कोका लागि इन्जुरी समय पहिलो मिनटमा इसा डियोपलले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको खेलमा 4 पटकको विश्वविजेता जर्मनी पनि पेनाल्टी सुट आउटमा पराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति 11:15 नर्वे र आइभरी कोस्टले खेल्दैछ। हवस् त, बिहान 11:00 हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2:00 हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: bărbanul nuculagirat ciment josta patat taine ca batelau niula periu mantali matestura radio cu pasel ce caula batit
1: Kaka, timlai etini thachaina ab hamrai mantali ma Divjyoti Hardware and Suppliers khulya ni kaka
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904669692 98

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: तथा रेडमी एस सेभेन प्रोमा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
2: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
3: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा आदरणीय श्रोता मनोरभाई कार्यक्रम टपक दिपक मामा कार्यक्रम प्रस्तुत श्री राजमा उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष बनाउनको लागि तपाईँ यति बेला रामेश्वर जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपक दिपक। हामी हप्ताको छ दिन आउँछ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजीको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा उपस्थित हुने गर्दछौ। तपाईँले पठाउनु भएका म्यासेज अनि साथसाथ तपाईँसँग कुराकानी गर्छौ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 048-40-0026 रहेको छ, 048-40-0026 माध्यमबाट आउन सक्नुहुन्छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। नम्बर 048-40-0026 रहेको छ अनि आउन सक्नुहुन्छ। रमाइला रमाइला नेपाली पप गीत राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहे, साथमा रमाइला कुराकानी हुनेछ। दिउँसोको समय लगभग मध्याह हुन लागिसकेको छ, 11:30 हुन लागिसकेको छ, 11:24 भइसकेको छ। यो समयमा तपाईँ कता हुनुहुन्छ, के गर्दैनुहुन्छ? असारको महिना छ, हुन त यति बेला मानो रोपेर मुरी उब्जाउने बेला रहेको छ, तर पानी परेको छैन। यसले होइन गर्दाखेरि अब प्रायः जसो यसै होइन चिन्तामा हुनुहुन्छ होला, चिन्तित पाराले बसिराख्नु भएको छ होला। गाउँघरतिर हुनुहुन्छ भने सहरतिर हुनुहुन्छ होला, अनि कामतिर हुनुहुन्छ होला, काम गर्दै बसिराख्नु भएको छ होला। हुन कुनै ठाउँमा पानी परिराखेको छ होला, आजदेखि मौसमविदहरूले पानी पर्छ है, धेरै ठाउँमा धेरै होइन बसरी पानी पर्न सक्छ भनेर भनिरहेका छन्। कतै पानी परिरहेको छ होला, कतै परेको छैन होला, कतै पर्ने तर्खर गरिरहेको छ होला। सो त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। होइन मौसमविदहरूको कुराहरूलाई पनि सुन्नुपर्छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर राम्रै सुन्दै हुनुहुन्छ होला, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 048-40-0026 रहेको छ, 048-40-0026 माध्यमबाट आउन सक्नुहुन्छ। प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, उहाँले साथ दिइराख्नु भएको छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला त्यस्तो त विदेशमा रहेर सुनेर साथ दिनुहुन्छ भन्ने आशा छ। त्यति बेला एउटा मिठो गीत राख्छौँ तपाईँको माझमा कार्यक्रमको सुरुवातमा, त्यसपछि आउँछौँ मिठा रमाइलो कुराकानी गर्नको लागि। रेडियो सुन्दै गर्नुलाई, फोन म्यासेज गर्दै गर्नुलाई चाहिँ

0: یعنی بس.
1: با دن امی یکی تفایی که من از دن راکی را گاری ترم گستر باید گریسته که گاز هم گاری ترم شد دیپا بانی هر وی راکی گوزی آواز من مستری گاز من سه ام پرابی دیکی باتما لالی تا جیو ننسه ما که سات رای کسان سات کنتا پر ننسه دیوالا دیست تا بی دست ملوی را بی بینا مانتی مرد سن ننسه بنی آسا سه سن رو ساتی نولا پن منسه انسه یدی بلا کوی منسه کامر کون ننسه زرو نمسکار هلو زرو نمسکار Hello? Hello? Yes, thank you very much. I'm going to thank you very much. I'm going to thank you very much. I'm going to thank you very much. पालो तपाईँको 0440026026 रहेको छ. यस्तो यस्तो रमाइलो रमाइलो गीतहरू राख्छु. साथीभाइ आफन्तलाई सम्झाउन सक्नुहुनेछ पनि भन्न चाहन्छु, सम्झाउनेवाला पनि भन्न चाहन्छु. अनि म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, म्यासेजहरू वाचन हुनेछ. यति बेला कोही हुनुहुन्छ कामले गर्नुहुन्छ? हजुर नमस्कार. नमस्ते नमस्कार धनुजी, के छ खबर?
2: हजुर मेरोमा ठिकै छ. हजुरको के छ? पानी परेन, कस्तो छ? खाना खानुभयो?
1: खाना भइसक्यो, पानी परेको छैन. गर्मी गर्मी जस्तै महसुस भइराखेको छ. यस्तै छ अनि रमाइलो छ, खबर ठिकठाक छ. बरु तपाईँको भन्नुहोस् के छ, मौसम कस्तो छ, के गर्दै हुनुहुन्छ?
2: यता त पानी धुमधाम साथ परिरहेछ अनि घरतिरै छु भन्नुपर्छ. मेरो पनि ठिकै छ, राम्रै छ भन्नुपर्छ. अब बस्तीतिर रोपाई सुरु होला होला जस्तो छ, भोलिदेखि सुरु हुन्छ होला त्यस्तै छ भन्नुभएको छ.
1: पानी पर्यो, मुलसुल फुट्योहरू भने त अब टमाटर रोपाई सुरु हुन्छ.
2: एकदमै
1: ठिक छ, राम्रो चिज हो यो पनि होइन. अहिलेसम्म अब प्रायः जस्तो कतैतिर सुरुवातै भएको छैन, कतैतिर यसो खोलाले खोला हुने ठाउँमा धान रोपाई सुरु भइसकेको होला. नत्र त प्रायः जसो यसै बसिराख्नु भएको छैन होइन, धेरै ठाउँमा रोपाई सुरु भएको छैन.
2: हजुर एकदमै, अब रोपाई अस्ति नै सुरु हुन्थ्यो होला, पानी परेन त्यही भएर पनि हो.
1: अब सुरु हुन्छ, ठिक छ, रमाइलो गर्नुहोस् रमाइलो तरिकाले. अब मानो रोपेर मुरी उब्जाउने बेला छ, रमाइलो तरिकाले रोप्नुहोस्, रमाइलो गर्नुहोस् है त.
2: हुन्छ.
1: मैले के भन्न खोज्दै थिएँ भने लामो सास तान्न पाएँ, के भन्न खोज्दै थिएँ त्यही भएर बिर्सेको अनि मैले गर्नुपर्ने स्थिति आयो. त्यही बिर्सेर त लामो सास ताने थियो, अब आएको भए त म सर सर गइहाल्थेँ. बिर्सेपछि के भन्दै थिएँ सोचे,
2: अब सम्झिनँ मजाले सम्झिनँ न.
1: बिर्सेपछि त कसरी सम्झिन्छ र त्यो दिमागमा अलिक के सोचिरहेको थियो. ल ठिक छ, सिलायो जस फोन गरिदिनु भयो, एउटा मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न.
2: हुन्छ, फर्स्टमा हजुरलाई
1: धन्यवाद
2: प्राविधिक दिदीको लागि भन्न चाहन्छु, अनि एसएम अल युनिट घर परिवारमा मेरो मम्मी बाबाको लागि, अनि साथीहरू जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि भन्न चाहन्छु. साथी सुन्दै होला अमिना सुनवार प्यारी साथी दिदी अछामीको लागि, अनि प्यारी साथी हुनुहुन्छ एकदमै साथी जिल्ला अधिकारीको लागि त्यही सम्झना लङ्गेरी मगर जे निशा श्रेष्ठ निशा श्रेष्ठ निशा लामा दुर्गा मगरको लागि भन्नर चाहिँ, अनि छेत्री लिनुको लागि पनि भन्न चाहन्छु, कल्प छेत्रीलाई पनि सम्झना चाहिँ भन्न थियो, साथी विजेन्द्र विष्ट ईश्वर बस्ने सञ्जय बस्नेको लागि पनि, राजगोले मगर लगायत साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि सुन्दै हुनुहुन्छ होला. दाई दुर्गा बान्दी दाई देवीको लागि पनि सम्झना छ भन्न चाहन्छु, लगायत मलाई धनु गजमेर भनेर चिन्नुहुने नचिन्नुहुने सबै साथीहरूलाई सम्झना छ, माया छ धेरै धेरै भन्दै जान्छु ल.
1: हस् धन्यवाद, धनु गजमेर हुनुहुन्थ्यो खलडुङ्गाबाट, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पहिला तपाईँको 0440026026 रहेको छ, 0440026026 को माध्यमबाट आउन सक्नुहुन्छ, स्वास्थ्य म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, यति बेला कोही आइसक्नु भएको छ है, भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. हस् धन्यवाद, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु. साथीहरू आउनुहुन्छ, छिसिक्क फोन गर्नुहुन्छ, छिसिक्क फोन गरिसकेपछि छिसिक्क काट्नुहुन्छ है फेरि. ठिक छ, यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
3: हजुर दाई नमस्कार.
1: नमस्कार हजुर, शुभ नाम?
3: सिन्धुली विद्युतगढबाट सरस्वती थापा मगर.
1: सरस्वती थापा मगर
3: हजुर.
1: सरस्वतीजी के छ खबर भन्नुहोस्?
3: मेरो खबर एकदमै ठिक छ अनि दाई हजुरको के छ
1: ठिक छ राम्रो छ रमाइलो छ राम्रो हुनुपर्ने हुन त सरस्वतीको मैले के हाल खबर सधैँ राख्नु नानी भगवानहरूको सुन्नु पर्दैन यसै पनि राम्रो हुन्छ
3: हजुर दाई
1: खाना भयो
3: मेरो भइसक्यो अनि दाई हजुरले खानुभयो
1: मेरो पनि मैले खाना खाएर युट्युब उपस्थित भएको छु के गर्दैनुहुन्छ अन्य समयमा के गर्नुहुन्छ
3: घर आएपछि काम गर्ने बस्ने भन्नुपर्छ दाई
1: हो र सरस्वतीले घर आएपछि काम गर्छन् न
3: हजुर गर्नै पर्यो
1: ठिक छ पढाइ पढाउनु पर्ने होला पढ्दै हुनुहुन्छ होला अरू केही छैन
3: नै म त गर्दिनँ घरमै बस्ने घर आएपछि काम गर्ने प्रोग्राम सुन्ने
1: ठिक छ घर आएपछि घरलाई सम्हाल्नु पनि ठुलो जिम्मेवारी हो तपाईँ त कसैले पनि सक्दैन होइन व्यवहार मिलाउनु पर्छ हर किसिमका व्यवहार मिलाउनु नसक्दाखेरि घर बत्तीको अथवा घर टुक्रा टुक्रा भएको पनि धेरै देखिएको छ जिम्मेवारी ठुलो हुन्छ घर परिवारको जस हामीलाई सुन्नुहुन्छ भनिसकेपछि
3: हजुर
1: ठिक छ सुनेर साथ दिनुहोस् पहिलोचोटि हो कुराकानी सरस्वती
3: होइन दाई लङ टाइम पछि
1: किन त किन बिर्सिनु भएको त माया किन मार्नु भएको
3: माया मारेको त होइन दाई अरू साथीलाई पनि पालो दिएको
1: धेरै लामो समय पनि नछोड्नुहोस् न हो माया लाग्दैन र भनेको आवाज सुन्न मन लाग्दैन भनेको मलाई त सरस्वतीको आवाज सुन्न मन लाग्थ्यो खै फोन गर्नुहुन्न
3: फोन नगरे पनि सुनेर साथ दिन्छु
1: ठिक छ तर मैले थाहा पाउँदिन नि त सुनेको
3: हजुर मैले सुनिराखेको हुन्छु
1: ल ठिक छ खुसी लाग्छ सम्झिदिनु भयो मिठो आवाज छ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न एकदम मिठो गीत राख्छ
3: सुन्छ फर्स्ट अफ अल दाईको लागि प्राविधिक मित्रको लागि र यहीँ सुन्दै हुनुहुन्छ बहिनीको लागि
1: धन्यवादलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु बहिनीको लागि भन्दै हुनुहुन्थ्यो बहिनीको नाम भन्नुभयो भने ठिक छ बहिनीले पनि फोन गर्न सक्नुहुन्छ नम्बर 0449 40 0026 रहेको छ सरस्वती पछि उहाँको नाम पनि अर्कै हुनसक्छ त्यस्तै त्यस्तै यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार रमिला जी स्वागत छ कार्यक्रममा
0: धन्यवाद
1: के गर्दैनुहुन्छ कतातिर हुनुहुन्छ खाना बोकी नै अनि के छ अलि चल्ने सबै सुनाउनुहोस् आजको प्लान के छ अब के गर्ने हुनुहुन्छ के गर्दै हुनुहुन्छ
0: बसिरहेको छु केही गरेको छैन
1: मैले त चार पाँचवटा प्रश्न सोधेको थिएँ त एउटा मात्र भन्नुभयो उत्तर भन्नुहोस् सर
0: आजको प्लान अब खेतमा खाना लगेर जानुपर्ने छ त्यही हो
1: त्यति हो तपाईँले खानुभयो
0: मैले अरूलाई के अरे बाँकी राखेर मैले खाएँ भने खत्तम भइगयो नि
1: अब तपाईँ भनेको पहिला सुरु आफू खाएर अरूलाई पुर्याउन जाने हो नि हिँड्दाखेरि
0: हुँदैन भनेर थाहा छैन कि अब आफूभन्दा ठुलो मान्छे खानु हुन्छ सानो बच्चाले मात्र खायो भने मात्र चाख्नु हुन्छ नत्र चाख्नु हुँदैन
1: बुझिनँ मैले अझै पनि
0: आफूभन्दा ठुलोले खाने ठुलो खाने मान्छे हुनुहुन्छ भने चाख्नु हुँदैन अरे क्या तरकारीहरू भने
1: जिठो हुन्छ अरे
0: हरि
1: ओम नारायण नारायण हे भगवान ठिक छ यो पनि राम्रो चिज हो भन्छन् भन त तर कहिलेकाहीँ भोक लाग्न सक्छ आफूलाई होइन कहिलेकाहीँ स्वास्थ्यले साथ दिएको हुँदैन होइन त्यता ठिक छ परम्परा अनि पक्कै पनि हुनसक्छ अब यो विभिन्न कुराहरू छन् तर मैले चाहिँ के हिसाबले भन्न खोजेको भने कहिलेकाहीँ स्वास्थ्यको हिसाबले पनि आफूले पहिला खानुपर्ने हुन्छ कि अब कहिलेकाहीँ बुवा मम्मी हजुरबा हजुरआमाहरू होइन ढिला गर्नुभयो अथवा भनौँ न कहिलेकाहीँ त ढिला गर्नुहुन्छ नि काममा बिस्तारो अलिक भरतिर आउनुभयो भने त अनि आफूले नखाइकन बस्ने त
0: अनि नखाइकन बस्ने क्या उनीहरूलाई नपकाउनु भन्यो भने मात्र पकाएर खाने नत्र नखाइकन बस्ने हुन्छ
1: ए त यो त गाह्रो भइहाल्छ नि स्वास्थ्यलाई नकारात्मक हुन्छ होइन त्यस्तो चाहिँ गर्नु भएन जस स्वास्थ्य अनुसार चल्नु पनि पर्छ भन्ने मलाई चाहियो यसमा चाहिँ अरू त ठिक छ यो पहिलादेखिको ठुला बडालाई होइन नदिइकन खाना नदिइकन आफू खानुहुन्न होइन यो रीतिरिवाज छ राम्रो पनि छ स्वास्थ्यको हिसाबले चाहिँ अलिकति नराम्रो पनि हुनसक्छ है त्यसमा पनि ध्यान दिनु ठिक छ खेत कति टाढा छ बारी खेत
0: टाढै
1: भनौँ न 45 मिनट
0: जति
1: भनेपछि नखाइकन हिँड्न सक्नुहुन्छ
0: पहिला गाउँमा हुर्किएको छोरी त हो अनि
1: हो हुन त हामी त के त्यस्तै त हो नि हामी नखाइकन पनि बस्न सक्छौँ हुन त के छ र हावा पानी छँदै छ
0: नखाइने अरू अरू त खाएको हुन्छ नि त खाना तरकारी नखाइने नत्र त अम्म 12:30 नागिसक्यो अनि
1: ए कुरा त्यस्तो रहेछ अनि मैले तपाईँले अरू खाएको छ कि छैन भनेर सोध्नु पर्ने रहेछ सिधै खाना खाएर खानुभयो कि भएन सोध्यो अलिक
0: गाह्रो
1: ठिक छ ल ठिक छ अनि भनेपछि तपाईँ रोप्न जाने होइन अब यसो भानिसो जस्तो अनि पुर्याउन जाने
0: के अरे अनि म त कहाँ रोप्नु मैले अहिलेसम्म धान रोपेको छैन जे रोपेको छ क्या मलाई धान रोप्न
1: आउँदैन त आउँछ
0: त्यो त आउँछ कि रोप्न जे रोपेको छैन खाना देवी हुँदा नि मेरो खाना बनाउने तरकारी बनाउने खाजा बनाउने
1: काम रोप्यो
0: मैले 9 वर्षदेखि नै बनाएको नि तरकारी पत्याउनुहुन्न होला तपाईँ खाना देवीमा जानुहुँदा मेरो मम्मीलाई सोध्नु
1: ठिक छ ठिक छ
0: तर मलाई ढिल बनाउन आउँदैन थियो त्यतिखेर खाना त मैले बनाउँथेँ क्या
1: ठिक छ राम्रो चेलीहरूको होइन यो खुबी हुन्छ केटा मान्छेहरू के हुन्छ भन्दा 22-23 अब हामी यत्रो भइसक्यौँ अझैसम्म तरकारी बनाउन आउँदैन गाह्रो हुन्छ होइन चेलीहरू सानोदेखि काम गर्नुहुन्छ तरकारीहरू सबै खाना होइन घर धन्दा सबै आउँछ छोरा मान्छेहरू 10-12 बजीसम्म सुतेर बस्दा पनि उहाँहरू होइन नानी बाबुहरू बहिनीहरूले दिदीहरूले प्रायः जस्तो आमा होइन हजुरआमाहरूले काम गरिराख्नुहुन्छ बिहानभरि यो यस्तै छ के गर्नु त्यही भएर होइन शब्दहरू त धेरै छन् जस ठिक छ मेहनती हुनुहुन्छ अनि त्यसपछि ममता छ होइन सबै सहनशीलता छ भन्छन् नि नारीमा सबै चिज हुन्छ जुन पुरुषमा त्यति हुँदैन भन्ने जस्तो त्यो छ होला होइन हो नै मैले बुझेको छु धेरै कुराहरू ठिक छ एउटा मिठो गीत राख्छु क्या राम्री बोल गीत रहेको छ देवलिम्बुको आवाज रहेको छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
0: पहिलो प्रथम दाई तपाईँको लागि प्राविधिक दिदी अनि साथीहरू सम्पूर्णलाई सम्झिरहेको छु आफन्तजन सम्पूर्ण सम्झिरहेको छु भन्ने छुट्टी
1: छ धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छौँ यति बेला हामी गीततर्फ लाग्छौँ धेरै कुराकानी गर्यौँ जस्तो लाग्छ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई फोन म्यासेज गर्दै गर्नलाई त

0: Gita Pai Kamas Ma Rakhyo Devli Miko Avaz Raiko Thiyo Ke Ramre Bolno Raiko Thiyo तपाईको मासमा राख्यो एकदम मिठो गीत थियो नाच्नु बोला रमाइलो गर्नु बोला कार्यक्रम टप अफ दी पप अन इयर भइराखेको छ आवाजमा म श्रीराज महसु प्राविधिक पाटनमा ललिताजी हुनुहुन्छ यति बेला कोही हुनुहुन्छ कामना गर्नुहुन्छ हजुर नमस्कार
1: हेलो नमस्ते नमस्कार
0: हजुर नमस्ते नमस्कार राम्रो अमिनाजी हो
1: हजुर
0: हाम्रो भन्दा फरक त परेन नि
1: पर्दैन मेरो भन्दा पनि हुन्छ हाम्रो भन्दा पनि हुन्छ है
0: साथीहरूलाई ठिक छ अब मेरो भनि नहालौँ कसैले मलाई गाली गर्न सक्छन् रिसाउन सक्छन्
1: कसले गाली गर्ने हो र ए गाली गर्छ मलाई राम्रोसँग थाहा छ
0: चाहने मान्छे धेरै हुन सक्छन् तपाईँका
1: तपाईँलाई चाहने मान्छे धेरै हुनुहुन्छ होइन त्यही भएर अब हजुरलाई गाली गर्न सक्नुहुन्छ नि त त्यही भएर
0: हुन सक्छ अब मलाई चाहिँ खै थाहा भएन मेरो मलाई सटर नहान्नुहोस् न मेरो नाम लिएर होइन त्यस्तो छैन नि के कोही छैनन् त्यस्तो हुन्न
1: कोही छैनन् मलाई राम्रोसँग थाहा छन् कि छैनन्
0: मलाई खुसी गर्नुहोस् न को को मरिहरू रहेछन् मेरो लागि मरिहत्ती गर्ने
1: म पनि अहिले त यहाँ सबैजनाले सुन्नुहुन्छ कि अनि म भन्नुहुन्न पर्सनलमा इनबक्समा मेसेज गर्छु नि है
0: ठिक छ त्यो पनि खुसी तर अनि अरूमा भन्दा पनि केही जान्न म हो रहेछ ए उहाँ हुनुहुँदो रहेछ भनिहाल्छ म खुलस्त मेरो जीवन खुलस्त छ हेर्नुहोस् न मान्छेहरू त्यही भएर मान्छेहरू खै के हो बुझ्ने गाह्रो छ खुलस्त जीवन राखिसकेपछि कहिले काहीँ अलि गुपचुप हुनुपर्ने रहेछ जस्तो लागिरहेको छ मुरीहरू धेरै लट्ठाउने भयो कि
1: पागल भइसक्नु भएको छ तपाईँको मायामा अनि कहाँ नहुनु त
0: कुन चाहिँ मरिरहेछन् त्यस्तो फेरि त्यतिसम्म पनि हुनुहुन्न त्यतिसम्म पनि गर्नुहुन्न
1: हुनुहुन्छ हुनुहुन्छ मलाई थाहा छ अब म नै छु भनेर भन्दिनँ अहिले रिसाउनु
0: अहिले रिसाउन सक्नुहुन्छ तपाईँको मान्छे ठिक छ
1: मेरो होइन कि तपाईँको मान्छे रिसाउनुहुन्छ भनेको चाहिँ अहिले प्रोग्राम सुन्दै हुनुहुन्छ होला फेरि अहिले मलाई तान्नुहुन्छ
0: मेरो मान्छे को चाहिँ रहेछ ठिक छ जो भए पनि होस् अब मैले देखेको छैन क्या कुराकानी भएको छैन कुराकानी हुनु पर्यो पहिला सुरु देख्नु पर्यो अनि त्यसपछि मात्र म हो है भनेर भन्छु त्यो पनि रेडियोबाटै भनौँला म पब्लिस गरिहाल्छु उहाँ मेरो मान्छे हो भनेर आजकल के सामाजिक सञ्जाल ट्रेन्ड छ टिकटक बनाएर हालौँला नि के सर
1: हुन्छ
0: तर त्यो मान्छे चाहिँ को हो भन्नुहोस् न
1: म भन्छु फिटुकै
0: ल ठिक छ ल अनि खाना भयो के गर्दै हुनुहुन्छ मौसम कस्तो छ
1: मेरो खाना भइसक्यो मौसम एकदमै रिसाइरहेको पानी परिरहेछ भन्नुभएको छ यो बेला त अब आलु खन्दै हजुरको मिठो भोइसमा प्रोग्राम सुन्दै घर ट्राई गर्दै बसिरहेको अनि कल पनि लाग्यो बोल्न पनि पाए छैन अहिले त बसिरहेको छु पानी परेको बेला अब आलु खन्न मिल्दै त्यही भएर बसिरहेको अनि प्रोग्राम सुन्दै कल ट्राई गर्दै भन्नुपर्छ है
0: ओके ल ठिक छ खुसी लाग्यो कुराकानी गर्न पाइयोस् सहभागी भइदिनु भएकोमा विशेष रूपमा धन्यवाद यसो माया चाहिँ गरिराख्नु होला ल
1: एकदमै माया त म सधैँ नै हो नि हजुरलाई त म बिर्सि नै सक्दिनँ कुनै पलमा पनि
0: आजकल भन्ने नै ट्रेन्डै यस्तै छ माथि टिक पार्नु लाग्छन् मरिहरूले अनि हजुरलाई म धेरै माया गर्छु हेर्नुहोस् न
1: होइन म त ट्रेन भने होइन रेली भने हो रेली भने म अलिकति बिजी भएर मात्रै हो अब अलि कामतिर व्यस्त छु कि आज भोलि असार लागिरहेछ त्यही भएर रोपाईतिर बिजी छु अनि मात्रै कल गर्न पाउँदिन भनौँ न
0: त्यो माया कस्तो माया बिजीमा पनि मेरो आवश्यकता मेरो याद आएन भने
1: होइन तपाईँको माया त तपाईँको याद त मलाई त छिन छिनमा आउँछ हो सेकेन्ड सेकेन्डमा आउँछ भने
0: आएपछि फोन मेसेज खै त
1: अनि फोन गर्नलाई टाइम छैन नि त हो त्यसपछि
0: माया गर्ने मान्छेलाई कामको व्यस्तताको बिचमा पनि एकछिन पाँच मिनट टाइम निकालेर कुरा गर्न सकिन्छ र त्यो माया माया अरे अब आजकलको माया त छ चलैछ चलिरहेछ ठिकै छ त्यो मान्छे त्यहाँ बसिरहेको हुन्छ ठिकै हुन्छ भनेर अनि आफ्नो काममा बिजी भइसकेपछि गाह्रो छैन होइन ठिक छ खुसी लाग्यो हामीलाई एउटा मिठो गीत राख्छ सताएर भनेर रोज्नु भएको छ अब ललिताजीले के हिसाबले रोज्नु भएको नि सताएर जस्तो लागिरहेको छ जिया
1: गीत राखिदिनु है दिदी भनेको थिएँ म त्यहाँ मलाई दिदीको भाइले धेरै सताइरहेको छ भने फेरि त्यही भएर उहाँले रोज्नु भयो होला होइन
0: पक्का पनि भित्रभित्र केही हुनै छ जस्तो तपाईँहरू ठिक छ हामी राख्छौँ साथी आफन्तलाई सम्झौँ
1: ओके अब विशेष गरी त धेरै टाइमपछि बोल्न पाउँदैछु मिठा होस् भन्ने हजुर दिदी अनि एफएमआरले स्टाफ टेक्निकल मित्रको लागि पनि भन्न चाहे अनि सुन्दै हुनुहुन्छ लादनीय दादाहरू राजकले मगर र सुलङ विष्ट तिलक विष्ट रत्नबहादुर थापा टिकु छेत्री त्यसै गरी कुमार पोजा ढाइलोमा सुनारको लागि अनि मुटु मङ्सा मगर प्यारी माछे सुशीला विश्वकर्मा मायाले एलिसा लिम्बू लावित्र थापा अनि त्यसै गरी सरस्वती पोखरेल कविता रानी निरुता एन्जल सङ्गीता लामा अनि हतवर रोशनी अनि त्यसै गरी मिलन नेपाली नवरा श्रेष्ठ किराती अन्जना धनु बस्नेर लगायत अब साथीहरू त थोरै थोरै हुनुहुन्छ सबै सही धेरै धेरै सम्झना मिठो माया ल भन्दै भन्दै भोलि पनि आउने बाटो साथ आजल भने छिटेर गएर नस्ते नमस्कार
0: हस् धन्यवाद मिनाजी हुनुहुन्थ्यो मलाई विशेष रूपमा धन्यवाद अब चिटो लेखनमा कुराकानी गर्दैनौँ अप्सरा खड्का हुनुहुन्छ स्वर्गकी परि होइन हेर्नुहोस् न धरतीमा झरेर नमाडी घर भइहाल्छ काठमाडौँमा रहेर हामीलाई म्यासेज पठाउँदै हुनुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ मिलन घायल मुटु हुनुहुन्छ दुहा कतारबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला अमिनाजी हुनुहुन्छ सुन्दै हुनुहुन्छ उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी भइसकेको छ दोलखाबाट हो भन्नुहुन्छ अमिनाजी सबैमा सम्झना माया छ भन्नुहुन्छ वीर जहाँ लिम्बू हुनुहुन्छ कार्यक्रम पाँच थरबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ सर्वप्रथम त एक्सन विराज राईलाई जन्मदिनको शुभकामना छ भन्नुहुन्छ भने दुःखले मान्छे पाक्छ तर खुसीले मान्छे फुल्छ अँधेरी रात बिछुटको पीड़ा प्रवासको जहर सबै सहन सक्छौ हामी तर एउटा सानो खुसीले सबै घाउमा मलहम लगाइदिन्छ गाउँको एउटा हाँसो उसको एउटा म्यासेज आमाको भात खायो भन्ने फूल यही त हो जीवनको सुन्दरता भन्नुहुन्छ नमस्कार हजुर कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मुठु फुट्न गरी सम्झना सबैमा भन्नुहुन्छ देवेन किशोर रञ्जन हाल दुहा कतारबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मनसायद त्यस्तै सुमित यता सुनवार किरात आइडिरहेको छ देउराली घर भई रामेसा देउराली घर भई आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मनसायद लगभग प्राप्त म्यासेजहरू मैले सबै वाचन गरिसकेँ जस्तो लाग्छ छुट्नुपर्छ सपना तामाङ पनि हुनुहुन्छ उहाँले पनि सिन्धुलीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै टेकु छेत्री हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई दुई धन्यवाद प्राविधिकबाटमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मौसममा फेरबदल भइराखेको छ कतै यात्रामा निस्कनु अगाडि निस्कने सोच बनाइराख्नु भएको छ भने निस्कनु अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रा गर्नुहोला यात्रामा निस्कनुहोला भन्न चाहन्छु भने पानी उमालेर तातो पानी पिउने बानी बसाल्नुहोला अनि अर्को कुरा भनेको हजुरको रेडियो साथी तामाको एफएम 95 MHz सुन्दै गर्नुहोला भन्दै म कार्यक्रम प्रस्तुत श्री राजमा आजको बसाइबाट छुटेँ हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 05 96 0 47 590 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: ट्रम्पको दावी, इरान द्वारा खण्डन र विश्वकप फुटबलमा नेदरल्यान्ड पेनाल्टी सुट आउटमा पराजित मोरक्को अन्तिम सोह्रमा. नेपाल खबरमा अब पूरा खबर. सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा अहिले ठूलो वर्षा भइरहेको छ. यसै गरी यी प्रदेशको पहाड़ी क्षेत्रमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको बलिया, बर्दियाको ताराताल, मानपुर, बाँकेको बेलभार, नेपालगंज लगायतका क्षेत्रमा ठूलो पानी परिरहेको हो. ठूलो पानी परेका क्षेत्रका मुख्य नदी महाकाली, मोहना र राप्तीले सतर्कता तह पार गरेका छन्. आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ. यसैबीच आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ. आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी, पश्चिम रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीको बहाव उल्लेख्य रूपमा बढ़ने र पश्चिम बाढ़ी आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. यसै गरी भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरै जसो साना नदीमा बहाव बढ़नेछ. कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ. यसै गरी पर्सी पनि यी क्षेत्रका साना नदीमा बहाव आकस्मिक बढ़न सक्ने अनुमान छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि ठूलो पानी परेका र पर्न सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ. काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण अहिलेसम्म 40,000 भन्दा धेरै हाँस तथा कुखुरा नष्ट गरिएको छ. केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ. बनेपा नगरपालिका वड़ा नम्बर 6 र 13, पनौती नगरपालिकाको वड़ा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो. उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी र अन्य खुला ठाउँमा जथाभावी फाल्ने प्रवृत्तिका कारण पनि काग तथा अन्य चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष छ. कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनुभयो. विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको हो. ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ लागू गर्नुपर्नेमा जोर दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्ने परे सुरक्षाको उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसार प्रसार गर्दा पूर्ण सरसफाईका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो. काठमाडौँ उपत्यका सहित देशका अरू विभिन्न ठाउँमा पनि बर्ड फ्लू संक्रमण देखिएको छ. आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको हो। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो भने अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध, भारतबाट नेपाल ल्याइँदै गरेको 20 लाख रूपियाँ भन्दा धेरै मूल्यका अवैध आइफोन बरामद लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम र बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत हेटौँडा काठमाण्डौ सड़क खण्डको विभिन्न भागमा गएको पहिरोका कारण आज बिहानदेखि सड़क अवरूद्ध भएको हो। मकवानपुरको बकैया गाउँपालिका 12 ठिगन क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ बन्द भएको हो। तर पहिरो पन्छाउने काम भइरहँदा कान्ति लोकपथकै भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा फेरि अर्को पहिरो खसेपछि त्यहाँ पनि सड़क अवरूद्ध भएको हो। पहिरोको कारण सड़क अवरूद्ध भएपछि हेटौँडा काठमाण्डौ चल्ने गाड़ी रोकिएका छन्। यसैगरी दार्चुलाको पनिबाज क्षेत्र तेर्छाल लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। गैराती परेको पानीले पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका गाड़ी रोकिएका छन्। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रूपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको झण्डै 20,50,000 रूपियाँ बराबरको आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मजगावाबाट खटिएको प्रहरी टोलीले कोटहिमाई गाउँपालिका 5 बेनी नगरमा नेपालतर्फ आउँदै गरेको यूपी 56DX8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। एप्पल कम्पनीका विभिन्न मोडलका 35 थान आइफोन बरामद गरी मोटरसाइकल सहित आवश्यक कार्यवाहीको लागि भैरवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा भेटवार्ताका लागि प्रस्ताव गरेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत ट्रम्पले इरानले दोहामा आजका लागि वार्ताको प्रस्ताव गरेको उल्लेख गरे पनि थप विवरण खुलाउनु भएको छैन। तर इरानले भने ट्रम्पको यो दावीलाई खण्डन गरी अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत तत्काल कुनै वार्ता नहुने जनाएको छ। इरान र अमेरिकी प्राविधिक टोली बीच भेटघाट हुने भनी आएको रिपोर्टको इरानले खण्डन गरेको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बरकाईले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको उल्लेख गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्स मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16मा पुग्यो। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ डच टोली चुक्यो। त्यसअघि नेदरल्याण्ड्सले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो। तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनी पनि पेनाल्टी सुट आउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे आइवरी कोस्ट र नर्वे तथा भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन बीच खेल हुँदैछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम, बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट, समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो, आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो, तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा भने खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा पराजित, मोरक्को अन्तिम 16मा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउनुहोला। नमस्कार।
0: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधा सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म

0: 102.1 MHz।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845410043, 9863023422।
3: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाशको

0: टाढेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
1: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
0: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29, सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
5: गोलुन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
6: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 दफा 4 उपदफा 2 खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलुन्जर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
5: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलुन्जर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
6: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
5: गोलुन्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
7: हजुरको रेडियो 102

0: यो तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
9: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
8: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
9: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
8: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
9: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछाप।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
6: गोलुन्जुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
7: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
6: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
7: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
6: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
8: अहिले दिउँसोको 1 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक

0: शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: हावा हुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564429, सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

बजा दूं गाना बजा दूं।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0845403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845401043, 9863023422।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9870475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845085765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी?
9: के जिस्के किनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
14: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रथमको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। जेएमसी आन्दोलनमा सुरक्षाकर्मीको भूमिकाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँच आयोगले गरेको सिफारिश अध्ययन समितिले आफ्नो अध्ययन सकेको छ। मन्त्री परिषदले सुरक्षा निकायका प्रमुख र कमाण्डरहरूलाई गरिएको कार्यवाहीको सिफारिश अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो। वैशाख 2 गठित समितिमा सशस्त्रका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेक प्रसाद राई सदस्य छन्। समितिले अध्ययन पूरा गरेर प्रतिवेदन लेखनको काम गरिरहेको संयोजक प्रेमराज कार्कीले जानकारी दिनुभएको छ। 2082 भदौ 23 काठमाडौँको बानेश्वरमा भएको घटना अध्ययन गर्दा ल्याकिङको हद देखिएको कार्कीले बताउनु भएको छ। ल्याकिङको एकीकृत नतिजा नै भदौ 23 घटना भएको उहाँले बताउनु भएको छ। अध्ययन समितिले भदौ 23 सुरक्षा कर्मीहरूले बानेश्वर क्षेत्रमा आत्तिएर धेरै गोली चलाएको निष्कर्ष निकालेको छ। अध्ययन समितिका एकजना सदस्यका अनुसार संसद भवन प्रवेश गर्न खोजेका जेएनजी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न खोजे पनि प्रदर्शनकारीको संख्या अचानक बढेपछि परिस्थिति नियन्त्रण बाहिर गएको अध्ययनको निष्कर्ष छ। अध्ययन समितिका एकजना सदस्यका अनुसार प्रहरीले सिल सेलेवार बल प्रयोग गरे पनि प्रदर्शनकारी हातै बढेपछि सुरक्षाकर्मी आत्तिएको निष्कर्ष निकालिएको छ। महत्वपूर्ण प्रतिष्ठान जोगाउन सुरक्षाकर्मीले कानून अनुसार स्वत गोली चलाउन पाउने भए पनि धेरै प्रदर्शनकारीको मृत्यु भएको भन्दै अध्ययन समितिले सुरक्षा व्यवस्थापनमा ल्याकिङ भएको निष्कर्ष निकालेको छ। कालीमाटी तरकारी बजारमा भित्रिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ। भक्तपुर मध्यवर्ती नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार लगिएको रायोको सागमा 80.060% अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका 12 पसलको 12 थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो। परीक्षण क्रममा रायो सागमा बढ़ी मात्रामा विषादी भेटिएको, विषादीको मात्रा धेरै भेटिएको रायोको साग उपभोग अयोग्य रहेको बताइएको छ। बाह्र अवस्थामा पनि धादिङ मकवानपुर र सल्यानबाट आएका लौका काउली र आलुमा अत्याधिक विषादी भेटिएको थियो। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 भन्दा धेरै सुँगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुँगुर बंगुर मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्ममा 80 र जुना रेग्मीको फार्मका 10 बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुङ्गाका धनक कुमार गुरूङको फार्मका 60 बंगुर 2 कबतीमा मरेका उहाँले जानकारी दिनुभएको छ। बाँकी अन्य किसानको फार्मका सुँगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 फार्ममा रहेका सुँगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभएको छ। संक्रमित क्षेत्रमा जैविक सुरक्षा उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्न सक्छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुँगुर बंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धप्पा वा दाग देखिनुहुन्छ। प्रहरी भन्दै हतकडी लगाएर लुटपाट गरेको आरोपमा 4 पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोको त्रिपुरा सुन्दरी गाउँपालिका 3 43 वर्षीय रामशरण दमाई, काठमाडौँ टोखाका 38 वर्षीय सबिन खवास, पर्साकी 43 वर्षीय लक्ष्मी गोले र सिमुलीको घ्याङलेख गाउँपालिका 5 46 वर्षीय शेरबहादुर मोक्तान छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको शेरबहादुरको वनस्थली स्थित कोठामा उनका साथी जग्गा खरिद गर्न भन्ने पुगेका थिए। सोही समयमा करिब 5-6 जनाको समूह आए। प्रहरी भन्दै उनको साथमा रहेको 10,95,000 नगद र मोबाइल र बैंकका चेकहरू लुटपाट गरी लगेको प्रहरीले बताएको छ। उनीहरू विरूद्ध 7 म्यादली प्रवृत्त बालाजीबाट अनुसन्धान अघि बढ़ाइएको छ।
आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रुपियाँले घटेर तोलाको 2,77,900 रुपियाँमा झरेको छ। हिजो सुनको भाव तोलामा 1,400 रुपियाँले घटेर तोलाको 2,82,400 रुपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलामा 4,700 रुपियाँले बढेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 25 रुपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,250 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रुपियाँले घटेर तोलाको 4,310 रुपियाँमा कारोबार भइरहेको थियो। अस्ति आइतबार चाँदी तोलाको 4,325 रुपियाँमा कारोबार भएको थियो। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। जर्मनीमा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र 4 जना महिला र 2 जना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन्। गोली चल्दा 3 महिनाकी शिशु र 30 शिशुकी आमा कार्यालयभित्र रहेको तर कुनै चटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूषसहित 3 जनालाई पक्राउ गरेको छ। र खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह आईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 2:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै यी दुई देश बीच अहिलेसम्म 23 वटा अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजयी भएका छन्। यस्तै 5 वटा खेल बराबरीमा सकिएका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देश बीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकोमा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजयी भएका छन्। यस्तै 8 वटा खेल बराबरीमा सकिएका छन्। दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनेश खबरबाट बिदा हुन्छु। नमस्कार।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-2429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र 9841-25-59-57।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 दफा 4 उपदफा 2 खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
0: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे स्थान गोलन्जर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालकार सिन्धुली
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ
0: गोलन्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालकार सिन्धुली
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
1: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उपजाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउँछ
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ
0: गोलन्जर गाउँपालिका गाउँ कार्यपालिकाको

0: आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: आर्थिक निमन्त्रणा।
4: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
4: सीता थापा,
3: प्रकाश कछवाल,
4: राजेन्द्र कुमार कार्की,
3: कुमार कार्की,
4: अमृत सुनवार,
3: उत्तम पौडेल,
4: सन्ध्या सानु,
3: रामकुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
3: कार्यक्रम हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 26 गते।
3: समय दिउँसो 1 बजे।
4: स्थान मन्थली पार्क इन रामेछाप।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
4: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
5: आज हाम्रो साथमा कार्यक्रम सरगम हुनुहुन्छ।

0: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: गोलुन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलुन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलुन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international...
4: ...sanga sambandhit satte baji ma samlagna 331 jana pakrau. Nepal khabar ma aba pura khabar. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका दुईजना सदस्यको नाम हटाउँदै रासपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ। देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ। वर्षाका कारण विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। महाशाखाका अनुसार कैलालीको बलिया बर्दियाको रारा ताराताल र मानपुर बाँकेको बेलभार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। यसका साथै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ। लगातारको वर्षासँगै विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय शाख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर विश्वविख्यात संरक्षण कर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डायन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइडलाई सदस्यमा मनोनित गर्नुभएको हो। कोषको संचालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरूमध्ये लर्ड क्यामोस विलियम स्टोनर र एरिक डाइनस्टन नेपालको संरक्षण इतिहाससँग जोड़िएका व्यक्तित्व हुनुहुन्छ। कोषको अध्यक्षमा भने मन्त्री चौधरीलाई नै जिम्मेवारी दिइएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अरियालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका 3 अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसै गरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 8 महिनामा रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ। राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत तीन निकायको संयुक्त प्रयासबाट 3,51,76,420 रूपियाँ बराबरका अवैध सामग्री बरामद गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपड़ा, कफी बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्रीमध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 पालिकालाई एकै कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर, अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगवेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। $1 अर्ब ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक थिए। घर जग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा एक चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले गोलेन चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 2023 अवधिमा लगानी र क्रिप्टो करेन्सी आयोजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट $1 अर्ब भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइवरीको समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइवरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइवरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 14:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान 17:00 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एकको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 को विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देश बीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरूको साथबाट झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव कुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित। वनमन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँकी बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। चिनिया व्यापारी ग्यो वनगेलाई अमेरिकामा 30 जेल सजाय। संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ।
1: हजुरको रेडियो 102.1 मेगा
0: गोलुन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
8: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
0: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
8: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
0: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
8: र गैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यूनो लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
8: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह उच्चति। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा

0: प्रणाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230, 9767564429,
1: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: आर्थिक निमन्त्रणा,
5: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 औं साधारण सभा तथा 6 औं अधिवेशन।

0: स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
0: सीता थापा,
1: प्रकाश कचवाल,
0: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
0: अमृत सुनवार,
1: उत्तम पौडेल,
0: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
0: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
0: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
0: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
5: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0447590453।
4: सनराइज होटल एन्ड रिसोर्ट गोलन्दर 7 खुरकोट सिन्धुली।
6: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854403005 0485 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
8: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिट सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, हजुरको रेडियो 102.2 एक मेगाहर्ट्जको अपरान्न 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.2 मेगाहर्ट्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेसापमा 20% खेतमा मात्रै धान रोपाई सकिएको छ। कृषि विकास कार्यालय रामेसापका प्रमुख प्रमोद प्रसाद दाहालका अनुसार असार 15 रामेसाप जिल्लाभर करिब 20% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। रामेसापमा सिंचाई सुविधा भएको क्षेत्रमा रोपाई भइरहेको छ, तर आकाशे पानीमा निर्भर अधिकांश पाको खेतमा अझै रोपाई हुन सकेको छैन। अब राम्रो वर्षा भए रोपाईले गति लिने अपेक्षा गरिएको छ। कार्यालयका अनुसार रामेसापमा 7,889 हेक्टर क्षेत्रफलमा धान खेती हुनुपर्ने हो, तर पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझैछन्। गत वर्ष यही अवधिसम्म 22% रोपाई सकिएको थियो। यस वर्ष त्योभन्दा पनि कम प्रगति भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। रामेसापको कृषि प्रणालीमा ठूलो क्षेत्र आकाशे पानीमा निर्भर छ। सिंचाई सुविधा पुगेको बेसीको खेतहरूमा किसान रोपाईमा व्यस्त भए पनि पाको बारीमा किसान आकाशतिर हेरेर पानीको प्रतीक्षा गरिरहेका छन्। असारको मध्यसम्म खडेरी पर्दा धानको उत्पादनमा प्रत्यक्ष असर परेको भन्दै रामेसाप किसान चिन्तामा छन्। ढिलो रोपाई हुँदा उत्पादन घट्ने, रोग किराको जोखिम बढ़ने र बाली पाक्ने समय पनि पछाडि धकेलिने किसानहरूको गुनासो छ। कृषि विकास कार्यालयका अनुसार रामेसापमा धानको औषध उत्पादकत्व अहिले प्रति हेक्टर 2.17 मेट्रिक टन रहेको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेसापलाई सोमबारदेखि एकल बिन्दु सेवा केन्द्रको रूपमा संचालनमा ल्याइएको छ। बागमती प्रदेश सरकारको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत संचालनमा आएको यो सेवा शुभारम्भसँगै रामेसाप यस्तो सेवा लागू गर्ने प्रदेशको तेस्रो जिल्ला बनेको छ। बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले कार्यालयको औपचारिक उद्घाटन गर्दै उद्योग सम्बन्धी सेवा प्रवाहलाई सहज, छिटो र सेवा मैत्री बनाउने उद्देश्यले एकल बिन्दु सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याइएको बताउनु भएको छ। अब उद्योग दर्ता, नवीकरण, नाम दर्ता, सिफारिश लगायत प्रशासनिक सेवा एउटै कार्यालयबाट उपलब्ध हुनेछन्। यससँगै डिजिटल सेवा प्रणाली, पारदर्शी र समन्वयात्मक सेवा, सेवाग्राही मैत्री वातावरण, गुनासो व्यवस्थापन, समयमै सेवा प्रवाह, सुशासन तथा उद्यम प्रवर्धनलाई प्राथमिकतामा राखिने कार्यालयले जनाएको छ। लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेसापले सप्ताहव्यापी रूपमा विभिन्न जनचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रम संचालन गरेको छ। लागू औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौं भन्ने नाराका साथ संचालन गरिएको अभियान अन्तर्गत लागू औषध सम्बन्धी कानूनी अव्यवस्थाहरू बारेमा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा लागू औषधको दुरूपयोगको असर, कानूनी व्यवस्था तथा यसको नियन्त्रणमा समुदायको भूमिका बारे जानकारी गराइएको प्रहरीले जनाएको छ। सप्ताहव्यापी अभियानको क्रममा रामेसापका विभिन्न स्थानमा उम्रिएका गाँजाको बोट काटेर पनि नष्ट गरिएको छ। अवैध रूपमा उत्पादन हुने गाँजालाई नियन्त्रण गर्दै लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्य गरिएको जिल्ला प्रहरी कार्यालय रामेसापका सूचना अधिकारी राजन तिमन सिन्हाले जानकारी दिनुभएको छ। अभियानको अन्तिम दिन लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम आयोजना भएको थियो। मन्थली एक स्थित बिन्दा चोकबाट शुरू भएको प्रभात फेरी कठोर बोर्डसम्म पुगेर समापन भएको थियो। प्रभात फेरी कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख जिल्लाधिकारी लगायतको सहभागिता रहेको थियो। रामेसापको खानादेवी गाउँपालिकाले कर्मचारीहरूमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै विधिको शासन र सुशासनप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमा असार 9 गते सम्पन्न गाउँसभा समग्रमा सफलतापूर्वक सम्पन्न भए पनि केही योजना भुक्तानीको विषयलाई लिएर उत्पन्न विवादको क्रममा कर्मचारीहरूमाथि भएको दुर्व्यवहार दुःखद, निन्दनीय र अस्वीकार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार सम्पन्न योजनाको भुक्तानीलाई लिएर प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरूमाथि तत्काल भुक्तानी गर्न दबाव सिर्जना गर्ने प्रयास भएको थियो। त्यस क्रममा असार 11 गते वडा नम्बर 6 अन्तर्गतको एक योजनाको भुक्तानी विवादले उग्र रूप लिँदा बजार क्षेत्रमा कर्मचारीहरूमाथि हातपातको घटना भएको थियो। गाउँपालिकाले प्राविधिक प्रतिवेदन, कार्य सम्पादन र प्रचलित कानूनको आधारमा मात्रै भुक्तानी हुने व्यवस्था भएकोले कर्मचारीले कानूनी जिम्मेवारी अनुसार
काम गरेको स्पष्ट पारेको छ। ऐतिहासिक महत्व बोकेको सिन्धुलीको हरिहरपुरगढ़ी क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको संरचना सम्बन्धी संरचना हरिहरपुरगढ़ी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाको सिन्धुली स्थित भवानी बक्स गणको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको रिटेनिङ वाल पदमार्ग तथा ढलान सहितको मार्ग एक समारोहको बीच हरिहरपुरगढ़ी गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। श्री नम्बर 9 बाहिनी अड्डाका बाहिनीपति सहायक रथी भूमि भक्त बरालले उक्त संरचना हरिहरपुरगढ़ी गाउँपालिकाका अध्यक्ष वज्र ध्वज वाईवाला हस्तान्तरण गर्नुभएको छ। काभ्रेमा बर्ड फ्लू संक्रमणको कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट गरिएको छ। व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय तुलिखेलले जनाएको छ। बनेपा नगरपालिका 6 र 13, पनौती नगरपालिका 7, 8 र 9 का केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकोले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर वज्र किशोर ठाकुरले जानकारी दिनुभएको छ। उहाँका अनुसार मरेको कुखुरा तथा हाँसलाई खोला झाड़ी र अन्य खुल्ला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिको कारण काग तथा अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले संक्रमण नियन्त्रणको लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणको कामलाई तीव्र बनाएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनु भएको छ। हेटौँडा काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी फाखेल काठमाडौँ सड़क आगामी असार 25 गतेसम्म बन्द हुने भएको छ। बागमती प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको यो सड़क खण्ड आगामी असार 25 सम्म पूर्ण रूपमा बन्द रहने भएको छ। यसअघि जेठ 15 गतेदेखि असार 15 गतेसम्म उक्त सड़क बन्द गर्ने सूचना जारी भएको थियो। निर्माणको काम नसकिएकाले 10 दिन समय लम्बिएको सड़क पूर्वाधार कार्यालय हेटौँडाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले बताउनु भएको छ। पूर्वाधार विकास कार्यालय हेटौँडाले एक सूचना जारी गर्दै सड़क ढलान गरिएको स्थानमा कंक्रीट सेट हुन समय लाग्ने भएकोले सड़क बन्द गर्ने अवधि थप गरिएको बताइएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: हार्दिक निमन्त्रणा।
1: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
0: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
1: अमृत सुनवार,
0: उत्तम पौडेल,
1: सन्ध्या सानु,
0: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
7: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
7: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
7: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9899043230, 9767065249,
7: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उकालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेश साब खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर करिब यो 45 मिनटको समय सहयात्रा गर्छौं भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट के साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डस्क मजको याब तामाकोस एफएम 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्दैछ के लाग्दैछ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर पनि गर्न सक्नुहुन्छ। आज मंगलबारको उपसाइट भएको छ। हामीले एउटा मिठो गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले गीतको बोल चिन्नुपर्ने हुन्छ। त्यसको लागि 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँले हामीलाई सहभागिता जनाउन सक्नुहुन्छ सोही नम्बरमा भने। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सञ्जना खड्गीले भने। कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले 6 दिन फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको व्यवसाय के गर्ने भन्ने कुरा थाहा भइसकेको छ। मात्रै तपाईँले ट्र्याक मार्फत गीतको बोल र मात्रै चिन्नुपर्ने हुन्छ। तपाईँले 10 बजेको कार्यक्रममा चाहिँ गीतको बोल गायक र गायिकाको नाम चिन्नुपर्ने हुन्थ्यो भने यो कार्यक्रम उकाली उरालीमा चाहिँ तपाईँले मात्रै गीत के हो भनेर चिन्नुपर्ने हुन्छ। फटाफट तपाईँले फोन डायल गर्दै आउन सक्नुहुन्छ, सहभागिता जनाउन सक्नुहुन्छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं। सिन्धुलीगढी घुमेर हिँड्दा कृष्ण विक्रम थापाको आवाजमा रहेको गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख एकदम मीठो रमाइलो गीत रहेको थियो सिन्धुली गढ़ी घुमेर हेर्दा भन्ने कृष्ण विक्रम थापाको आवाजमा रहेको यो मीठो अनि रमाइलो गीतबाट कार्यक्रम कार्यवालीको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ तपाईँले 048 40 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु, हेलो भन्दै थिए। ठिकै छ, साथीहरू आउने क्रम जारी छ। तपाईँले आजको विषयमा गीतको ट्र्याक चिन्नुपर्ने हुन्छ, फोन लाग्छ, तपाईँले फटाफट सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँलाई थाहा रहेछ कार्यक्रममा के गर्नुपर्छ भनेर, मैले तपाईँलाई अघि नै पनि जानकारी गराइसकेको छु। उकाली उराली लेखबेस गर्दै साथी भन्ज्याङ चौतारी गर्दै घरमा बसेर पनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव दिन पनि तपाईँले नछुटाउनु होला, किनकि तपाईँले विभिन्न इन्टरनेट अनलाइनका माध्यमहरूबाट कार्यक्रम सुन्ने क्रममा तपाईँले कुनै न कुनै माध्यमहरू त लगइन गरेर सुन्नु भएको छ होला, हामीलाई प्रतिक्रिया दिन नछुटाउनुहोस् भन्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु, हेलो।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीबाट मन्दिर भन्नुपर्ने।
0: मन्दिर हजुर, के छ खबर?
1: ठिक छ दिदी, यो बच्चा यसरी खिचेछ अनि फेरि फन्दा आएछ कि, अनि सुतिराख्यो पानी पर्यो,
0: त्यही भएर पो मन्दिर चाहिँ। ल ठिक छ, अनि खाजा खानु भयो कि बाँकी नै छ त? मेरो त भइसकेको छ, मेरो नहुने कुरै हुँदैन। हेर्नुहोस् म जहाँ गए पनि जुन ठाउँमा पुगे पनि मेरो खाजा बिनामा कुनै पनि काम गर्दैन।
1: मेरो पनि भइसक्यो भनौँ न दिदी, खाजा त के खानु भने नि यस्तै घिउ हालेर अलि त्यो भुइसकेको थियो अनि भात भुटेर खाएर अनि घाँस काट्न आयो।
0: ल मिठो चिज खानु भएछ त, अनि घिउ खान पाउँदा के खोज्नु त? अनि
1: आज के गीत गाउने हो दिदी?
0: आज गीत गाउने होइन, एउटा मिठो गीतको ट्र्याक बस्छ। यहाँले चाहिँ गीतको बोल के हो, गीत के हो भनेर चिन्नु पर्ने हुन्छ
1: दिदी।
0: हजुर
1: साथी भन्नु पर्यो, केटा होइन, केटी साथी चाहियो, नम्बर सुन्छु ल।
0: के भन्नुभयो मन्दिराजीले?
1: मलाई के दुईटा साथी चाहियो, फेरि केटा होइन केटी साथी चाहियो क्या, यसो कल बोल्नुलाई यसो माथि भनेर क्या, नम्बर छोडिदिन्छु ऊ गर्नु ल भने क्या, साथी बन्नु पर्यो।
0: ल हुन्छ छोड्नुहोस्, अब यो समय चाहिँ कुकुर साथीले कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँहरूले चाहिँ हाम्रो सिन्धुलीको मन्दिरा मगर भनेर चिन्ने नचिन्ने र तपाईँलाई साथी बनाउन इच्छुक र इच्छा राख्ने साथीले यहाँलाई साथी बनाउनु हुनेछ। यहाँले आफ्नो सो इच्छा अनुसार नम्बर भन्न सक्नुहुन्छ।
1: 9 7 6 9 7 6 9 0 9 3 4 3 डाक्टरमा।
0: ल अब यहाँले चाहिँ यो नम्बरमा फोन गर्ने साथीहरूले साथी बनाउन सक्नुहुन्छ भनेर नम्बर छोड्नु भयो होइन त?
1: हजुर हजुर, भन्नु त 9 7 भयो दिदी अनि 6 1 होइन।
0: यो यस्तो हुन्छ, मैले त अब थाहा हुन्छ, अब साथीहरूले कार्यक्रम सुनिरहँदा साथीहरूले टिपेर चाहिँ यहाँलाई साथी बनाउनु पर्यो नि त मन्दिराजी।
1: हजुर त्यही भनेको के, अनि नम्बर भनिदिनु अनि साथीहरू टिपेर यसमै कल गर्नु कि, मेरो नम्बरबाट मिस गरेर कल गर्नु भनिदिनु
0: ल। यहाँले भन्नुभएको छ, फेरि ल भन्नुहोस् त्यसो भए।
1: 9 7 अनि 6 1 6 1 9 0 9 0 3
0: कति भन्नुभयो?
1: 9 3 दिदी।
0: 9 3
1: अनि 4 अनि 3
0: 4 3 ल 97 61 90 93 43 होइन त? ल जति पनि साथीहरूले हाम्रो मन्दिरा मगरजीलाई चाहिँ साथी बनाउन चाहने साथीले 97 61 90 93 43 फोन गरेर साथी बनाउन सक्नुहुन्छ भनेर मैले नम्बर छोड दिएँ है त मन्दिराजी।
1: त्यही भएर दिदी अनि यसो सोचे नमचिपेर अनि फेरि दिदीलाई यसो भन्नु पर्यो
0: ल ठिक छ यहाँले पनि भन्नुभएको थियो मैले पनि भन्दै सकेको छु अरू त समग्रमा सबै ठिकै छ नि
1: के गर्नु दिदी यसो अनि चार बजे भएको अनि अलि आधी भयो घाँस अनि फेरि रेडियो सुनेको अनि त्यहाँ दिदीको लास्ट त्यही फोन आउनु भयो अनि त्यही भएर कल गरेँ क्या
0: ल ठिक छ त्यसो भए हामी कार्यक्रमतर्फ पनि लाग्नुपर्ने हुन्छ अन्य साथीहरूलाई पनि पालो दिउँ भनेर आज यहाँको लागि हामी गीतको ट्र्याक बजाउनेछौँ यहाँले ध्यान दिएर सुन्नु होला है त
1: हुन्छ चिने भने चिनेन भने के अन्त बोल्नु भयो नि दिदी
0: ल ठिक छ प्रयास गर्नुहोस्
1: हुन्छ के हुन्छ

0: मंदिर आज है अप्ठ्यारो लाग्यो चिन्दा सक्नु भएन किन कोसिस पनि गर्नु हुन्न
1: यो गीत त अप्ठ्यारो अप्ठ्यारो जस्तो लाग्यो मलाई नि आँखा चाहिँ आएन दिदी अप्ठ्यारो अप्ठ्यारो जस्तो लाग्यो
0: लोकगीत कतिको सुन्ने गर्नुहुन्छ हाम्रो मन्दिर हजुरले
1: लोकदरी
0: हजुर
1: मलाई त लोकदरी भने त्यो के अरे जुनी त्यो भन्नु त्यो ऊ सुन्छु नि अरू अरू त्यो लोकदरी भने त्यो ऊ क्या अलिक सजिलो सजिलो यो अप्ठ्यारो भयो मैले चिन्दै चलेन
0: ल ठिक छ यहाँले अब कार्यक्रम चाहिँ अन्तिमसम्म सुन्नुपर्ने हुन्छ र कार्यक्रमको अन्तिममा यही गीत बज्छ कुन गीत रहेछ सुन्नुहोला अहिलेको लागि छोटो है त
1: हुन्छ दिदीहरू हुन्छ
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीबाट मन्दिरा मगरजे उहाँले चाहिँ आएन है अप्ठ्यारो भयो भन्दै हुनुहुन्थ्यो ट्र्याक चिन्नको लागि तर यो एकदमै सजिलो तर अलि पुरानै गीत हो त्यो हुँदाखेरि पनि उहाँलाई केही अप्ठ्यारो भयो होला होइन असहज भयो ठिकै छ केही छैन फोन गरेर उहाँले सहभागिता जनाउनु भएकोमा उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पक्कै तपाईँ यो समय कार्यक्रम उकाली उराली सुन्दै हुनुहुन्छ होला भन्ने लाग्दैछ फोन डायल गर्न चाहिँ नजुटाउनुहोस् तपाईँको फोन लाग्छ चिन्नै पर्छ र तपाईँले चाहिँ विजेता हासिल गर्नैपर्छ भन्ने चाहिँ प्रयास नै सबैभन्दा ठूलो कुरा हो भन्छु म चाहिँ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार यो आवाज सिन्धुलीदेखि हो हजुरको नाम भन्नुहोस् न
2: अनिता
0: अनिता जी के छ खबर
2: ठिक छ
0: के गर्दै हुनुहुन्छ अल्छी लागेर बोल्दै हुनुहुन्छ जस्तो छ
2: बसिरहेको छु भन्नुपर्छ
0: भनेपछि अल्छी अल्छी पनि लाग्दैछ बस्दै गर्दा अल्छी अल्छी लागेको छ अनिताजी
2: हजुर
0: अल्छी त किन लाग्यो त बसिरहेको मान्छेलाई पनि अल्छी लाग्छ भन्नुहुन्छ
2: असर सकिसकेको अब अल्छी त लाग्नु
0: भयो असर सकेको कारणले चाहिँ अल्छी लाग्यो अब हाम्रो अनिताजीलाई
2: हजुर
0: ल
2: गोरु दाउना हुन्थ्यो रमाइलो हुन्थ्यो
0: अहिले किन गोरु दाउन पाउनु भएन
2: हजुर
0: ठिकै छ पानी पर्ला आशा गरौँ चिन्ता नगर्नुहोस् भर्खर आज असारको 16 गते मात्र हुँदैछ चिन्ता नगर्नुहोस् न नि त अझै पानी पर्छ होला सम्भवतः खुलामा पानी चाहिँ कुलाभरि हुने गरी पानी आउँछ होला आउने क्रम जारी नै छ होइन अब असार 15 भित्रै धान रोपिसक्नुपर्छ भन्ने छैन म सानो सानो हुँदाखेरि चाहिँ हाम्रो मम्मीहरूले चाहिँ बदौको पहिलो हप्तासम्म पनि धान रोपिराख्नु भएको हुन्थ्यो क्या अब पानी नपरेपछि त रोप्नै पर्यो खेत बाँच पनि राख्न मिलेन होइन त्यो हुँदाखेरि प्रतीक्षा गर्नुपर्छ सम्भवतः अझै अब साउन महिना एक महिना छ पानी पर्छ होला अब यदि साउनको अन्तिमसम्म पानी आएन भने खेतमा धान नरोप्ने अरू नगदी बाली लगाउनु पर्छ है अनिताजे ल खाजा खानुभयो कि बाँकी छ
2: मेरो बाँकी नै छ दिदी हजुरको भयो त
0: मेरो भइसकेको छ ल कार्यक्रम सुन्नु भएको छ कि छैन आज
2: आज मैले सुन्न भ्याएको छैन भन्नुपर्छ मैले फोन डायल गरी लगाइहालो
0: फोन गर्नुभयो लागिहाल्यो कार्यक्रम सुन्न पाउनु भएन गीतको ट्र्याक बज्छ यहाँले ध्यान दिएर सुन्नु होला गीतको बोल मात्रै चिन्नुपर्ने हुन्छ है त
2: हुन्छ

0: அனிதா, அது
1: அசூர்
0: சொல்லு பாயா.
1: कन्फ्युज
0: नपर्नु भयो किन चिन्न गाह्रो पर्यो? ल, यहाँलाई चिन्न गाह्रो नै परेको भए ठिकै छ, यहाँले प्रयास गर्नुहुन्न.
1: म अर्को वर्षमा प्रयास गर्छु नि.
0: ल हुन्छ, त्यसो भए यहाँले प्रयास गर्नुभयो, फोन लागि आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोटोमा आए त.
1: हुन्छ.
0: हस्त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रम्तेलजी, सुन्दरीदेखि हुनुहुन्थ्यो, उहाँले पनि प्रयास गर्नुभएको छ. तपाईँको लागि एकदमै सजिलो छ होला, कार्यक्रम सुन्दै हुनुहुन्छ, तर मेरो चाहिँ फोन लागेन भन्दै हुनुहुन्छ एउटा साथीहरूले. फोन डायल गर्दै आउनुहोस्, एकदमै सजिलो छ गीतको ट्र्याक, साथसाथै यो गीतमा आवाज चाहिँ एकजना गायकको मात्रै भएको छ, मैले यो पनि भनिसकेको छु. र गीत चाहिँ के हो तपाईँले चिन्नुपर्ने हुन्छ. 48 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ. यति बेला हामीलाई फेसबुक लाइभबाट पनि साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ. धर्मराजजी लेख्नुहुन्छ, दर्शन नमस्ते, कार्यक्रम प्रस्तुत आज म ढकाल धर्मराज बेर्तामुड जाबा घर भए हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु. कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज असार 16 गते जन्मदिन मनाउने इटहरी सुनसरीमा आउने मेरो साली नानी सीता भण्डारी आचार्य र काठमाडौँ निवासी मिडिया प्रेमी बहिनी मेडिकल श्रेष्ठ र भोजपुरका मिडिया प्रेमी साथी एक्सन विराज भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ. साथी सबै साथीलाई सम्झेको छु, कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे. यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि स्वागत गर्छु. हेलो,
2: हजुर
0: नमस्ते. नमस्कार हजुर, यो आवाज कहाँदेखि हो, कुन ठाउँदेखि हुनुहुन्छ?
2: म दोलखाबाट संगीता लामा.
0: संगीता, आज के छ खबर?
2: ठिकै छ, राम्रो छ, रमाइलो छ. तपाईँको के कस्तो छ?
0: मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो, यस्तै छ भन्नुपर्छ. समग्रमा सबै ठिकै छ, तपाईँहरूसँग बोल्न पाइया छ, विशेष गरी हाम्रो संगीताजीको आवाज सुन्न पाए, बोल्न पनि पाएँ, अझ जनप्रत्यक्ष रूपमा भेट्न पाए कस्तो हुन्थ्यो होला होइन?
2: हजुर हजुर,
0: यो आवाज चाहिँ किन यतिमै छ हो संगीताजी?
2: खै त्यस्तो धेरै राम्रो त लाग्दैन मलाई त.
0: आफूले आफूलाई राम्रो देखिँदैन र आफ्नो आवाज आफूलाई मन पर्दैन, तर अरूको लागि एकदमै मिठो हात छ कि.
2: हजुर हजुर,
0: तपाईँको लागि मन पर्दैन होला, अरूको लागि के हुन्छ, तर यहाँको आवाज मेरो लागि एकदम मिठो हात छ भन्छु म.
2: हजुर दिदी,
0: अनि के छ, के गरेर दिनहरू बिताउनुहुन्छ भन्नुहोस् न.
2: आजभोलि त्यस्तै रुबाइसक्यो, यस्तै घरासी काम गर्यो, गोठालो गर्यो, बस्यो, खासै कामहरू केही पनि छैन यतातिर चाहिँ.
0: ल, काम केही छैन, बस्दै हुनुहुन्छ. यति बेला कार्यक्रम चाहिँ सुन्नुभयो कि छैन?
2: कार्यक्रम मैले भर्खर भर्खरबाट सुनेको, आज चाहिँ अलिक ढिला भयो त्यही भएर.
0: ठिकै छ संगीता, आज केही छैन, गीतको ट्र्याक चिन्नुपर्ने हुन्छ यहाँको लागि हामी राख्नेछौँ है.
2: नै राख्नु पर्छ भन्छु, मिल्छ कि मिल्दैन है?
0: ल हुन्छ, ल भन्नुहोस् न, तपाईँ राख्नु पर्दैन भन्ने साथी पाउँदा त हामी पनि खुसी हुन्छौँ नि. झन्
2: होइन, म पनि कसो त्यही भएर हो कि होइन भनेर झुसिरहेको नि त.
0: ल हुन्छ, ल प्रयास गर्नुहोस् न.
2: सरी बरु डालीमै निदाउँछ भन्ने जस्तो लाग्यो मलाई त.
0: फेरि एकचोटि गीतको बोलो भन्नुहोस् न.
2: सरी बरु डालीमै निदाउँछ भन्ने जस्तो लाग्यो मलाई त.
0: सरी बढ्यो डालीमा के भन्नु,
2: सरी बढ्यो डालीमै निदाउँछ भने जस्तो लाग्यो गीतको.
0: तपाईँलाई यही नै हो लाग्छ?
2: हजुर,
0: यही उत्तरलाई आधिकारिक मान्नुहुन्छ हाम्रो संगीताजीले?
2: हजुर एकदम.
0: अहिले फेरि गीत बजेपछि ए हे भन्नु होला नि फेरि.
2: ए हुन्छ नि.
0: हुन्छ भन्नुभएको छ. कार्यक्रम यहाँले अन्तिमसम्म सुन्नुपर्छ, यहाँले गीत चाहिँ मिलाउनु भयो कि भएन है, चिन्नुभयो कि भएन?
2: ए हुन्छ, अन्तिमसम्म सुन्छु नि.
0: ल सुन्दै गर्नुहोस्, सबैलाई नै यही उत्तरलाई नै आधिकारिक मान्छु भन्नुभयो यहाँले. यहाँले आधिकारिक मान्नुभएको उत्तर मिलेको छ कि छैन, कार्यक्रमको अन्तिमसम्म सुन्नुहोस्, अनि साथीले के भन्नुहुन्छ यसको उत्तर अहिलेको लागि छुटौँ है त. हस्त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो संगीता लामाजी, उहाँले प्रयास गर्नुभएको भन्दा पनि उहाँले यसको जवाफ दिनुभएको छ, तर मिलेको छ कि छैन म कार्यक्रमको अन्तमा मात्र भन्नेछु. तर यहाँ हाम्रो संगीताजी भन्दा अगाडिको दुईजना साथीले चाहिँ आएन है भनेर छुट्नु भएको छ। हाम्रो संगीताजीले यसको उत्तर दिनुभएको छ, मिलेको छ या छैन पालो तपाईँको रहेको छ, तपाईँले भने सहभागिता जनाउन सक्नुहुन्छ, तपाईँले पनि चिन्न सक्नुहुन्छ कि होइन, तपाईँले यो गीत सुनिराख्नु भएको छ होला। कतिपय साथी उकारी उरारी लेखबेसी भन्ज्याङ चौतारी गइरहँदा पक्कै हामीलाई सुन्दै साथसाथै यस्तै मिठा गीत संगीत सुन्दै बसिराख्नु भएको छ होला भन्ने पनि लागिरहेको छ। र धेरै साथीहरू यो समय व्यस्त पनि हुनुहुन्छ, ओसारको चोटाहरू छ, उकाली उराली लेखबेसीको साथसाथै काँधमा हलो हातमा कोदाली यो समय छुपुमा छुपु हिलोमा धान रोप्दै हुनुहुन्छ होला धेरै साथीहरू। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
3: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
3: सुनकोशी गाउँपालिका एउटा नम्बर 5 तारिक गाउँबाट विपना।
0: विपना के छ?
3: ठिक छ हजुर,
0: सन्चै हुनुहुन्छ?
3: एकदमै त्यो एकैचोटिमा फोन लाग्यो त
0: अनि बाई गर्ने मान्छे पाएपछि लाग्दैन त फोन विपना चाहिँ
3: एकदमै एकदमै हो रहेछ जस्तो लाग्यो कि मलाई। भर्खरै मेरोमा उयो आएको थियो कि नोटिफिकेसन आएको थियो, त्यस्तो हेरेको कार्यक्रम त अनलाइनमा बजिरहेछ ट्याक्कै फोन ट्राई गर्दा फ्याट्टै लाग्दो कि क्या फेरि।
0: ल अब किनकि हाम्रो विपनाजीले पहिलेदेखि यो रेडियो सुनिराख्नु भएको छ, माया गरिराख्नु भएको छ, बेला बेलामा हामीलाई सम्झनुहुन्छ होइन, त्यो सम्झिराख्दाखेरि माया त अझै छ नि त, त्यही भएर फोन लागेको
3: एकदमै।
0: अनि के छ हिजो आज टारी गाउँतिरको खबर सुनाउनुहोस्, साथसाथै खाजा खानुभयो कि बाँकी नै छ?
3: खाजा खाइसक्यो,
0: खाजा खाएर बस्नु भयो?
3: पानी पर्यो हिजो राति चाहिँ पानी पर्यो, अब काल अब नयाँ खबर भने पनि त्यही भने पनि पानी परेर मकैहरू चाहिँ सबै ओलिसकेको थियो, सास हालेको छ, त्यस्तै अहिलेको अवस्था भन्नु पर्दाखेरि अहिले चाहिँ जो शीतल भइरहेको छ, घाम पनि लागेको छैन। के छ हजुर, के छ?
0: मेरो पनि एकदम ठिक छ, गर्मी एकदम धेरै गर्मी छ, जिउ शीतल भयो होइन, पसिना निकालेर बस्नु परेको छ होइन।
3: अनि
0: ल ठिकै छ, जे होस् यो गर्मीको समयमा सकेसम्म शरीरबाट पसिना नआओस् भन्ने हो, पानी परेर शीतल भएर बस्दै हुनुहुन्छ, खुसी लाग्यो आउनु भएको छ विपनाजी सायद कार्यक्रममा चाहिँ मसँग पहिलोचोटि नै बोल्नु भयो जस्तो लाग्छ।
3: एकदमै एकदमै
0: ल पहिलोचोटि आए तापनि हाम्रो प्रत्यक्ष रूपमा भेट भएको छु, कार्यक्रममा चाहिँ पहिलोचोटि आए हाम्रो राम्री मान्छे कहाँ
3: हजुर
0: ल राम्री मानी उत्तिकै राम्री र एकदम बाठी मानी बाठी मान्छे हाम्रो विपनाजी हो नि त, जे हुनुहुन्छ जे हो, मैले त्यो यथार्थ मात्रै भनेको छु कि तपाईँलाई, मैले त्यो बढाई चढाई तपाईँलाई चाहिँ अब खुसी पार्ने उद्देश्यले त्यो भनेको होइन, तर मैले जे देखेँ त्यही भनेको है।
3: हजुर मैले मिलाएर बुझ्नु पर्यो है, अब
0: मिलाउनुहोस् कसरी मिलाउनु पर्छ, फुलबुट्टा भर्नुहुन्छ कि राम्रो बनाउनुहुन्छ कि के गर्नुहुन्छ, हजुरकै हातमा छ त्यो चाहिँ।
3: अमिलो पिरो ट्याक्टुक हालेर कसरी हुन्छ, अब मैले नै मिलाउने
0: हो नि। ठिक छ, चटपटी भए त अमिलो पिरो चट्टी खाइन्थ्यो, फेरि अरूमा त्यति धेरै मिलेन पनि होइन।
3: हजुर
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी छ, बाँकी भोलिका दिनमा हाम्रो भेटघाट कुराकानी त सधैँ छ, कार्यक्रममा आउनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज के गर्नुपर्छ थाहा छ कि छैन हजुरलाई?
3: खोइ त्यो ट्र्याक सुने जस्तो लागेको थियो अघि, ट्र्याक बजाउनु भएको थियो मेरो ट्र्याक होइन, अनि त्यस पछाडि अनि त्यो सुनेर चाहिँ अनि कुन बोलको गीत हो भनेर त्यो चाहिँ मिलाउनु पर्ने हो कि जस्तो लाग्यो, भर्खरै सुनेको हो मैले चाहिँ
0: ठिक छ, यहाँले चिन्नु भएको छ, हामी यहाँको लागि ट्र्याक राख्नुपर्छ कि पर्दैन?
3: अघि पहिले बजेको
0: हो हजुर, एउटै मात्रै बज्छ कार्यक्रममा।
3: ए त्यसो त्यो त मैले चिनिन नै भन्नुपर्छ है, सरी भन्न चाहन्छु, म चिन्दिनँ।
0: चिन्नु भएन किन, गीत सङ्गीत सुन्नुहुन्न जस्तो छ
3: अहिले सुन्न त्यसको, अहिले चाहिँ यो विभिन्न अब सामाजिक सञ्जालहरू यताउता टिकटकहरू हुन्छ नि त, टिकटक फेसबुक लगाएर इन्स्टाहरू हुन्छ यस्तोहरू हेर्दाखेरि खासै लोकगीत चाहिँ सुनिँदैन तर मन चाहिँ पर्छ, कहिले कहिले सुनिन्छ कहिले काहीँ, पहिले पहिले चाहिँ अब यो भन्दा अगाडि नै पहिले नै क्या पहिले पहिले चाहिँ सुनिन्थ्यो, एकदमै मन पनि पर्थ्यो, कलहरू पनि गरिन्थ्यो, अहिले पछिल्लो समयमा आएर अब यो अरू अरू सामाजिक सञ्जालहरूले गर्दाखेरि खासै अब गीत सङ्गीतलाई मनपर्छ माया पनि गरिन्छ तर अलि कम कमै सुनिन्छ त्यही भएर पनि होला मैले चिन्न सकिनँ माफी चाहन्छु त्यसलाई
0: माफी माग्नु परेन विपना आज ठिकै छ अब यहाँले रेडियो कम सुनिन्छ भन्ने प्रसङ्गमा मैले के प्रसङ्ग जोडेँ भने सामाजिक सञ्जाल अलिकति चाहिँ कम प्रयोग गरेर चाहिँ यो रेडियो सुन्नुपर्नेतिर चाहिँ लाग्नुपर्ने हो कि जस्तो लाग्यो किनकि पहिला चाहिँ रेडियो सुन्ने रेडियो प्रेमी साथी धेरै हुने पछिल्लो समय रेडियो चाहिँ कम सुन्छौ है भन्ने साथीहरू धेरै पाइयो कि
3: हजुर हजुर यो सामाजिक सञ्जालमा पनि फेसबुकमा मैले रेडियोलाई फलो गरेर अनि यसमा म कहिले कहिले सुन्छु अब तपाईँको कार्यक्रम यति बेला आउँथ्यो भन्ने थाहा थियो आजै हो फर्स्ट टाइम थाहा पाएको होइन अनि बेलुका 10 बजे पछाडिको पनि मैले सुन्छु कि एसएमएस पठाउने के कमेन्टहरू गर्ने अनि कमेन्ट पढ्ने
0: गर्नुहुँदैन
3: चलाउनु हुँदो रहेछ पछाडि पनि मैले सुन्छु कहिले काहीँ त्यस्तो सुन्दै नसुन्ने भन्ने चाहिँ होइन होइन सुन्छु कहिले सुन्छु
0: ल ठिक छ यहाँले सुन्नुहुन्छ कार्यक्रममा आइदिनु भयो सहभागिता जनाइदिनु भयो प्रयास गर्नु भएको छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यो गीत कार्यक्रमको अन्त्यमा बस्छ के रहेछ गीत सुन्दै गर्नुहोस् अहिलेको लागि श्रोतामा है त
3: नमस्ते
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विपना हायोजी सिन्धुली यता सुनकोशी 5 टारी गाउँदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग हामी कार्यक्रमको अन्त्यतिर हामी लागिसकेका छौँ 4:45 गइसकेको छ पालो तपाईँको रहेको छ हामीले कार्यक्रममा गीत चाहिँ राखेनौ एकचोटि अन्त्यमा ट्र्याकको गीतै बच्छ कि जस्तो लाग्दैछ फटाफट तपाईँले फोन डायल गर्न सक्नुहुन्छ साथै धेरै साथीको फेसबुक लाइभबाट कमेन्टहरू पनि प्राप्त भइराखेको छ तपाईँका कमेन्टहरूलाई पनि हामीले स्थान दिनुपर्छ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
4: दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार व्यावाज हाम्रो पासाङजीको जस्तो लाग्छ हो
4: हजुर पक्कै पनि भन्नुपर्छ है दिदी
0: अनि पासाङजी कता हराउनु भएको हामीलाई चटक्कै माया मारेर भन्नुहोस् न
4: कतै पनि हराएकै छैन नि तपाईँको नजिक निकै छु नि
0: यति नजिकै भए त मैले देख्नु पर्ने कहीँ कति देख्दिनँ उर्तिर पर्तिर हेर्छु हाम्रो सञ्जनाजी श्री राजी मात्रै देख्छु त म त
4: अहिले यता तपाईँको मुटुमा छ नि म त
0: मेरो मुटुमा हुनुहुँदो रहेछ र पो मैले नदेखेको रहेछु भनेपछि मैले महसुस गर्दैछु
4: हजुर
0: ल ठिक छ हाम्रो पासाङजीलाई सम्झेर म पासाङजी यस्तो हुनुहुन्छ है भनेर चाहिँ महसुस गरेँ त्यही भएर मैले देखिनहाल्छु के छ तपाईँको खबरलाई सुनाउनुहोस् न
4: एकदम ठिकै छ भन्नुपर्छ दिदीको सुनाउनु न बल्ल बल्ल बोल्न पाएको छु
0: मेरो त खास अब सुन्नु पर्दा सुनाउनु पर्दा त्यस्तो नयाँ नौलो केही छैन है जस्तो अब हिजो अस्ति भन्दा नि धेरै अस्ति हाम्रो पासाङजीले कार्यक्रममा फोन गर्नुभएको थियो त्यो दिन तपाईँले मेरो हाल खबर कति सोध्नु भएको थियो के थाहा पाउनु भएको थियो त्यो भन्दा खास नयाँ केही छैन नयाँ केही छैन भन्दा रातबाट दिन दिनबाट रात भइरहेको छ यो किन छ भन्नुपर्छ मैले खाजा खाइसकेँ हाम्रो पासाङजीले खानुभएको बाँकी छ
4: म त तपाईँले पर्खेर बसेको थिएँ तपाईँले नभनिकन खानुभएछ पक्नु न
0: अनि बल्ल बल्ल आउनुहुन्छ कि सधैँ आउनुहोस् पर्खिनको लागि कि मैले तपाईँलाई बोलाउनको लागि औँसीर पूर्णिमा आउनुहुन्छ कसरी थाहा पाऊँ मैले पासाङजे
4: अनि मुटुमा बस्ने मानि धान थाहा हुनु पर्ने हो नि त
0: हाम्रो पासाङजी मुटुमा बस्नुभयो तर मैले मेरो मुटुमा त अर्कै मान्छेलाई राखेछु नि
4: अनि दुबईले मिलाइराख्नु मिल्दैन त
0: ओहो दुई दुईजनालाई मिलाएर राख्न त मलाई फेरि गाह्रो पर्ला नि त नि हाम्रो पासाङजीले सक्नुहुन्छ त त्यसो भए मेरो मुटुमा बसेको अर्को मान्छे अनि मलाई राख्नुहोस् पासाङजीको मुटुमा हामी आउँछौँ हुन्छ
4: हुन्छ
0: ल कसरी म्यानेज गर्नुहुन्छ मिलाउनुहोस् ठिक छ कार्यक्रममा आइदिनु भयो सहभागिता भइदिनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु पासाङजी रमाइलोको लागि मात्र पासाङजी पनि मेरो मन बुचुमा रगत रगतमा नसा नसामा हुनुहुन्छ है
4: हुन्छ दिदी
0: हजुर
4: मलाई ट्र्याक राखिदिनु है
0: ल यहाँको लागि ट्र्याक बस्छ ध्यान दिएर सुन्नु होला है त अहिलेसम्म कुनै पनि साथीहरूले भन्नुभएको छैन अब एकजना साथीले भन्नुभएको छ तर मिलेको छ कि छैन म अन्तमा भन्नेछु पासाङजीको लागि गीतको ट्र्याक बस्छ सुन्नु होला है त
4: हुन्छ

0: 따상지.
1: 아저.
0: 순우바야.
1: 아, 루말티노 아니요?
0: 루말티노. 이거 기부하는지, 야리.
1: 아제.
0: 이슬 아디가릭 마는지, 얼굴이 가이라 순우나스터 루말티노 아니 볼고깃.
1: 아니서. 이티무스리 가이 아니 데이바가 바네가.
0: 루말티노 마트 바는지.
1: 아제.
0: 이한 리뷰는 뭐예요? 라스트 락스에 비해 나올 라스트 락스.
1: 아, 비해 나올 라스트 락스.
0: 이것도 필요 없는데, 기타 그거 보면 난세.
1: 루말티노.
0: 루말티노.
1: 아제.
0: 라키로 선생님, 여기 지나가 먼저 해야 되시래.
1: 언사.
0: 라티스 캐릭터 선생님 그러는 이 기타 캐릭터 언제나 먼저 해야 될 아이들 쓰던 아이들.
1: 언사, 나마스테, 바이바이.
0: 오스타, 나마스테, 바그리 선불가마, 호나 언티오, 파상 돌마 아지아. 오버싱 폰 린다마, 데리 사티고 코멘트사, 카리금 콘테마마, 기트고 볼, 반네수, 라스위 기트 버스, 에디빌라마 토바이고 코멘트 바탄 거네토르 폰이 라그나 차한쯤. 에디빌라 아밀라에, 얼굴 사티고 코멘트 다 토바이고 서커노 브리에 기스 디리크나 언사, 로헤이 더선 나마스테 아즈르. 기타선지 아람이 오런츠 मलाई त भारतको हिमालचल बाटे कर्णप्रिय केसी कार्यक्रम सुन्दै छु ल भन्दै हुनुहुन्छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु त्यसैगरी सुप्रभात र साइली निर्दोष जीले पनि हेलो हजुर नमस्ते संगीतको अभिवादन म पास्तोले हिलिहाङ्गर भई हाल चाहिँ फेडियम 4W बाट सुप्रभात र साइली निर्दोष हो अब बस्ने गीत मेरो आत्मीय साथी सबैको लागि समर्पण गरे भन्नुभएको छ त्यसैगरी विष्णु खनाला गुरुजीले पनि दिदी गुड आफ्टरनुन है के छ खबर सन्चै आरामै हुनुहुन्छ म पनि कार्यक्रम सुन्दैछु यता तीरथमबाट भन्दै हुनुहुन्छ त्यसैगरी सौरभ केसीजीले पनि लेख्नु भएको छ दिदी गुड आफ्टरनुन म यता बागचोरो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुनिरहेको छु अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ रामजीकी भिरेजीले पनि नमस्ते हजुर सुन्दैछु यता चितवनबाट भन्दै हुनुहुन्छ भागी सिर्जनाजीले पनि हेलो दर्शन नमस्ते म सिर्जना विश्वकर्मा धनकुटाबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ मनिषा राई केटीजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ मोरङबाट कार्यक्रम सुनेको जानकारी गराउनु भएको छ हरपल रोशनीजीले पनि हेलो नमस्ते शिवा म हरपल रोशनी धनकुटाबाट भन्दै हुनुहुन्छ राज खले मगरजीले पनि नमस्ते हजुर कार्यक्रम सुन्दैछु यता उदयपुरबाट हाल चाहिँ भारतबाट भन्नुभएको छ अक्षरा खड्काजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है अब बस्ने गीत सबैको लागि हाल चाहिँ काठमाडौँबाट भन्नुभएको छ युनिस राईले पनि नमस्ते भन्दै हुनुहुन्छ तुलसी रियाजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी मेसिङ रेवतजीले पनि ह्याप्पी बर्थडे टु यु भन्दै हुनुहुन्छ एक्सन विराज एण्ड स्मृति कुगेमबाङको लागि भन्दै हुनुहुन्छ जन्मदिन पर्ने सबै साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा आजको कसले चाहिँ गीतको ट्र्याक चिन्नुभयो म कार्यक्रमको अन्तमा भन्नेछु भन्दै यही गीत कार्यक्रमको अन्त्यमा पनि बज्नेछ हामीले पहिले साथीले फोन गर्नुभएको थियो सिन्धुलीदेखि मन्दिरा मगर्जी हुनुहुन्थ्यो उहाँले आएन भन्नुभएको थियो साथै अनिता रन्तेलजीले पनि चिन्न सकिनँ भन्दै हुनुहुन्थ्यो संगीता लामाजीले भन्नु चाहिँ भयो तर चिन्नु भएन गीतको बोल चाहिँ अर्कै रहेको छ चिनो हरायो रामजी खाँडको आवाजमा रहेको गीत रहेको थियो त्यसै गरी विपना हायु हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँले पनि प्रयास गर्नुभएको थियो चिन्न सक्नु भएन प्रयास नै सबैभन्दा ठूलो कुरा छ पासाङ डोल्मा तामाङजीले रूमाल चिनो भन्नुभयो मिलाउन चाहिँ खोज्नु खोज्नु भएको थियो होइन तर गीतको बोल चिनो हरायो रहेको थियो रामजी खाँडको आवाजमा रहेको थियो मैले कार्यक्रमको शुरूआतमा पनि तपाईँहरूलाई भनेको थिएँ यो गीतमा आवाज चाहिँ एकजनाको मात्रै छ भनेर भनेको थिए यो गीत तपाईँको माझमा बज्नेछ भन्दै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम सेयर गर्ने सबै सबैलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो कार्यक्रमको शुरूआतमा हुनुहुन्थ्यो सञ्जना खड्की यति बेला हाम्रो शिवराजजी हुनुहुन्छ उहाँ र दुवैजनालाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दै गर्दै आज लिएर आएको ट्र्याकको गीत रहेको थियो चिनो हरायो रामजी खाँडको आवाजमा रहेको यो गीत तपाईँको माझमा छोड्दै प्रयास गर्ने सबै साथीलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै गर्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: आर्थिक निमन्त्रणा।
3: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
3: सीता थापा,
5: प्रकाश कछवाल,
3: राजेन्द्र कुमार कार्की,
5: कुमार कार्की,
3: अमृत सुनवार,
5: उत्तम पौडेल,
3: सन्ध्या सानु,
5: रामकुमार पौडेल,
3: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
5: कार्यक्रम हुने मिति, समय र स्थान:
3: मिति 2083 साल असार 26 गते,
5: समय दिउँसो 1 बजे,
3: स्थान मन्थली पार्क इन रामेछाप।
5: थप जानकारीको लागि सम्पर्क नम्बर: 9823042165, 9861295551।
3: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर:
7: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर: 9854043230, 9767645429।
7: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
4: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन: काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर: 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
8: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
9: गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
4: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
9: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे। स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
4: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
9: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्ले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा कता गयो अब जम्मा फायदा दुई रुपया पांच रुपया हद दाम बस बस्ने
1: भाव छो भाव चलने संबंधित मानी पाने पो बिचौलिया
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलू तीन करोडको बिक्री भएको थियो एउटा कालो गुदारी आलूको बिउ भनिन्छ छ करोडको आलू बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: एउटा
6: त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीत तपाईँ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीले नेपाली बजारमा एउटा यस्तो प्रोडक्ट आउँदैछ जसले साँच्चीकै नेपाली उपभोक्ताहरूको घरमा सबैको भान्सामा चाहिँ नयाँ उत्पादन पुर्याएर चाहिँ एउटा स्वस्थकर उत्पादन पुर्याएर चाहिँ सबैको स्वास्थ्यप्रति सजगता जगाउँदै विशेष गरी यस्ता प्रोडक्टहरू चाहिँ हाम्रा सबैका भान्सामा पुग्यो भने चाहिँ हाम्रा बालबालिकाको स्वास्थ्य स्थिति अथवा हामी सबैको स्वास्थ्य स्थिति सुधार गर्ने कुरा त सधैँ नै छ यस्ता विषयमा काम गर्नको लागि विभिन्न सङ्घ संस्थाहरू अवेरनेसका कार्यक्रमहरू पनि चलेका छन् यसै मध्येमा चाहिँ पछिल्लो समयमा चाहिँ कोदाली भेन्चर्स प्रणालीले आफ्नो उत्पादनहरू नेपाली बजारमा ल्याइराखेको छ करिब करिब 1.5-2 वर्षको चाहिँ रिसर्च पछाडि नेपाली उपजहरूलाई चाहिँ प्रयोग गरेर पछिल्लो समयमा ल्याउँदै गरेका उत्पादनहरू चाहिँ आज हामीले नेपाली बजारमा किन आवश्यक छ र साँच्चीकै उहाँहरूका उत्पादनहरू उपभोक्ताले प्रयोग किन गर्ने
9: कसरी गर्न सकिन्छ, के उत्पादनहरू रहेका छन् भन्ने खालको आज अलिकति ब्रोड कभरेज नेपाली मार्केट वाचमा चाहिँ उहाँहरूको यो विषयलाई आज हामीले जोड्ने प्रयास गरेका छौँ। आज हामीसँग यसै भेन्चर्स कोदाली भेन्चर्स प्राविधिक प्रबन्ध निर्देशक तथा महाप्रबन्धक नै भन्नुपर्छ लक्ष्मी पखेल हामीसँग स्टुडियोमा आइसक्नु भएको छ, उहाँको उपस्थिति भइ पनि सकेको छ। उहाँले स्वागत गर्नुभन्दा अगाडि हामीले आजको हाम्रो खानपान र साँच्चीकै भान्सा नै औषधलाई भनेर हामीले भन्दै गर्दा चाहिँ आजको स्वास्थ्य स्थिति अवस्था कस्तो छ र नेपाली बजारमा कस्ता उपजले चाहिँ वर्चस्व कायम गरेका छन् र बाल बालिकालाई हामीले सिकाउनु पर्ने कुराहरू के छन् भन्ने लगायतको विषयमा एउटा छोटो रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका विषय र उद्घोष गरेका अतिथिसँग विशेष संवाद गर्नेछौँ। हामी सबै प्रमुख होला।
8: रैथानी बालीहरूको उत्पादन खाद्यान्न तरकारी जडीबुटी र फलफूलहरू मानव स्वास्थ्यको लागि उत्कृष्ट मानिन्छ। प्राङ्गारिक कृषि मिशनलाई एकीकृत कृषि नमूनाको रूपमा 8,000 प्रकारका खानेकुराहरूको पहिचान र प्रयोग गरी व्यवसायीकरण गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्। प्राङ्गारिक उत्पादन मानव स्वास्थ्यको लागि महत्वपूर्ण रहेको भन्दै विभिन्न ठाउँमा किसानहरूले रैथानी बालीहरूको उत्पादन जागरणमा समेत लागिरहेका छन्। भान्सा नै औषध रहेका अभियन्ता रुमलाल गिरी भन्छन्, खानेकुरा भनेका तीनवटा कुरा मात्रै हुन् अर्थात् सास, पानी र घाँस, अर्थात् प्रकृतिमा रहेका जैविक तरिकाले निर्मित जडीबुटी बोट वृक्ष नै खाना हुन्। जब हामीहरूले यी चिजहरूलाई पहिचान गरी संरक्षण र परिचालन गर्न सक्छौ, भान्सामा ल्याउन सक्छौ, तब नेपालमा बाँच्नको लागि कसैको सहयोग आवश्यक पर्दैन। पशुले खाने हरियो खाना मानव स्वास्थ्यका पनि खानेकुरा हुन्। सबै जीवहरूको सास र गाँसको स्रोत बिरुवा हो, बिरुवा नै औषधि र बिरुवा नै खाना हो। आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सके स्वस्थ समाज निर्माणमा टेवा पुग्ने आयुर्वेद कर्मीहरूको सुझाव छ। साथै खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा समेत उनीहरूको चिन्ता छ। खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। खाना खानु जीवनको महत्वपूर्ण क्रिया भए तापनि खानामा हुने रुचि र शरीरको आवश्यकताको समन्वय हुनु भने आवश्यक छ। आजभोलिको बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको लागि चुनौती बनेको छ। विशेषतः पारिवारिक संरचनामा आएका बालबालिकाको शारीरिक सञ्चालनमा कमी, अभिभावकको कार्यव्यस्तता, मोबाइल फोनको प्रयोग सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सके स्वस्थ समाज निर्माणमा टेवा पुग्ने आयुर्वेद कर्मीहरूको सुझाव छ। साथै खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा समेत उनीहरूको चिन्ता छ।

0: प्रभाव आदि कारणले गर्दा हाल बाल बालिकाको खाने बारीमा चुनौती देखा परेको छ। बाल बालिकालाई निश्चित उमेरसम्म मात्र तयारी तथा बजारिया खानासँग टाढा राख्न सकिन्छ, तर उनीहरू बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय जाने उमेर वा बाहिरी वातावरणको अनुकूल पाएपछि तयारी खानाप्रति जिज्ञासु हुनु र खाना खोज्नु स्वाभाविक पनि हुन सक्छ। बाल बालिकालाई प्राकृतिक स्वाद जस्तै घिउ मह दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेश गरी बानी बसाउनुपर्छ। दैनिक खाने खानाहरू तरकारी दालहरू परिवर्तन गरिरहने, यसै गरी बाल बालिकालाई पनि थोरै पिरो र अमिलो हालेर अचार बनाइदिने गर्नुपर्छ। यसले विभिन्न प्रकारको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धि हुन सक्छ। हालको पछिल्लो अवस्था अनुसार विस्तारै रैथाने बालीको विकास र प्रबन्धनका लागि विभिन्न प्रयासहरू भएका छन्। यसलाई हामी सबैले अवलम्बन गरौं। पछिल्लो समयमा खाद्यान्नमा बढ्दै गएको परिमर्ता सँगै स्थानीय कृषि उत्पादनको कारण समग्र खाद्य पोषण सुरक्षामा समेत चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न स्थानीय तथा रैथाने बाली र अन्य बालीहरूको उत्पादनलाई प्रोत्साहन गर्न र प्रबन्धन गर्नु चाहिँ अत्यावश्यक छ। तर हाइब्रिडको नाममा सबै खालका बिउहरूलाई परीक्षण गरे जस्तो गरी बढी उत्पादन हुने रहेछ भन्ने भान गराएर हाम्रा चीजलाई मास्ने काम कसैले पनि नगरौं। अर्कोतर्फ यस्ता बालीहरूको अनुसन्धान र विकासको साथै उत्पादन प्रशोधन परिकारमा विविधीकरण र बजारीकरणलाई सघाउ पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हक हो। 2054 बनेको उपभोक्ता संरक्षण ऐनलाई 2075 झनै सुधार गरेर उपभोक्ताको हक सुनिश्चित गरियो। संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 पनि उपभोक्ता अधिकार प्रतिवेदीको व्यवस्था गरेको छ। उपभोक्ताका अधिकारसँग गाँसिएका व्यवस्था अरू आधा दर्जन कानूनमा पनि छन्, तर उपभोक्ताको हित संरक्षणका मुद्दा भने झनझन कमजोर हुँदै गएका छन्। संरक्षणका लागि काम गर्नुपर्ने सरकारी संयन्त्र प्रभावहीन भएकाले उपभोक्ता अधिकार कानूनमै सीमित बन्न पुगेको जस्तो देखिन्छ। कहिलेकाहीँ चाडपर्वको बेला मात्र हुने बजार अनुगमनले यस्ता खाद्य क्षेत्रमा भएका विकृत र अत्याधिक प्रयोग भइरहेका अखाद्य रसायनलाई छुनै सकेको छैन। त्यसैले अब हामी सबै भान्साबाट नै जाग्ने प्रयास गरौं।
1: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ हामीसँग लक्ष्मी पोखरेल हुनुहुन्छ, हामी उहाँसँग विजयनगरी स्वागत गरिहाल्छौँ। नमस्कार, यहाँ स्वागत छ। आराम हुनुहुन्छ? यहाँलाई बधाई पनि छ है, शुभकामना पनि छ। कोदारी भेन्चर्स सुपारीले आफ्ना केही उत्पादनहरू नेपाली बजारमा ल्याउने प्रयास गरेका छ। सायद 2081 सुरुवातसँगै वैशाखतिरबाट सुरुवात गर्नुभएको थियो, यो कसरी जन्मने यो भेन्चर र कस्ता कस्ता उत्पादनहरू बजारमा ल्याउने प्रयास गर्नुभएको छ?
2: हाम्रो चाहिँ कोदाली भन्छ नामै कारण कोदाली भनेर हाम्रो कोदाली भन्छ चाहिँ नेपालको कृषि उपजहरूसँग लिएको छ। नेपालमा जुन कोदो फापर जहाँ जुन हाम्रो अन्नबालीहरू छ त्यही अन्नबालीहरूबाट चाहिँ हामीले खाना जे ल्याउँछौँ नयाँ प्रविधि नयाँ ढङ्गको खानेकुराहरू कोदो फापर जौँ हामी यस्तो यस्तो खानेकुराहरू खानुपर्छ हामी सबैलाई थाहा छ। खाने तरिकामा चाहिँ के छ भने हाम्रो कोदोको खाउँ ढिलो खाउँ कोदो खाउँ रोटी खाउँ त्यो भन्दा हामीसँग अप्सन छैन। फापर खाउँ फापर केमा युज हुन्छ त रोटी नै युज हुन्छ र ढिलोमै युज हुन्छ त्योभन्दा पनि हामीसँग अप्सन छैन। सो हामीले चाहिँ गएको विगत एक वर्ष डेढ वर्षदेखि हामीले कसरी चाहिँ यो कोदो फापर जौँ जस्ता अन्नबाली जुन पौष्टिक तपाईँले भनेको अन्नबाली हुन्छ त्यो खानेकुराहरूलाई चाहिँ कसरी सजिलै हामीले खान सक्छौँ हाम्रो बालबच्चादेखि लिएर बुढाबुढीसम्मको लागि हामीले कसरी चाहिँ पौष्टिक त्यो प्रोडक्टमा त्यो कोदो फापरमा भएको पौष्टिक तत्त्वलाई चाहिँ कसरी हामीले आफ्नो बच्चाहरूलाई चाहिँ खुवाउन सक्छौँ भनेर हामीले लामो समयको रिसर्च पछाडि यो प्रोडक्टहरू तयार पारेको छौँ।
1: निकै चुनौतीपूर्ण पनि छ बजारमा ठुला ठुला ब्रान्डेड कम्पनीहरू कुनै पनि ब्रान्ड लिन नाम लिन चाहिँ नेपाली बजारमा यसरी वर्चस्व कायम गरेको अवस्था छ कि हाम्रा मार्टहरूमा सुपर मार्केटहरूमा जाँदै गर्दा चाहिँ नेपाली बजारमा यस्ता खालका प्रोडक्टहरू आएका छन् यति धेरै प्रोडक्ट आएका छन् त्यहाँ गयो भने चाहिँ एउटा किन्न गयो अर्कोतिर लोभ्याउने खालको अवस्था रहँदै गर्दा चाहिँ साँच्चीकै नेपाली उत्पादनलाई प्रयोग गरेर साँच्चीकै भिड्छु भनेर यहाँहरू आउनु भएको छ। हामीले सुरुवातमा यहाँहरूलाई कभरेज किनकि हामीले सबैलाई आग्रह गरेका छौँ सबै उपभोक्तालाई बेला बेला भन्ने गर्छौँ स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ राष्ट्रको आर्थिक उन्नतिमा टेवा पुर्याउँ भनेर भन्दै गर्दा चाहिँ यो अहिलेको कान्छो प्रोडक्ट बजारमा आउँदै गर्दा चाहिँ कसरी भिन्न खोज्दैछ अलिकति यो हामीले अगाडि पनि राखेका छौँ है यो विशेष गरी चुनौतीपूर्ण नै छ मैले अहिले भन्दैछु तर पनि यहाँहरू साँच्चैकै भिन्न सकिन्छ र सफल बन्न सकिन्छ भनेर लाग्नु भएको चाहिँ अलिकति यो ब्रान्ड र यहाँहरू के प्रोडक्ट छन् यो पनि बताउनुहोस् न।
2: यस्तो छ सर, हामीले सबभन्दा पहिला चाहिँ फापरकै कुरा गरौँ होइन। फापरलाई हामीले खानालाई कसरी युज गर्दै फापर भनेको अहिले भर्खरको रिसेन्ट रिसर्च क्यानाडाको एउटा रिसर्चले फापरलाई चाहिँ सुगरको एक औषधिकै रूपमा पनि उहाँहरूले रिसर्च गरेको होइन। फापर यस्तो चिज हो जुन हामीले खानुपर्छ सधैँ हाम्रो भान्सामा चाहिन्छ। सो हामीले चाहिँ के गर्यो भनेदेखि हाम्रो लामो टाइमको रिसर्चले चाहिँ फापरलाई

0: त्यसपछि मैले उमार्यो उमारिसकेपछि त्यसमा भयो त्यसलाई चाहिँ हामीले यो हामीले फापर पेस्ट तयार गरेको छौँ एउटा यसको मुख्य प्रडक्ट भनेको यो चाहिँ हामीले टुसा उमारेर अनि यसलाई चाहिँ हाम्रो एउटा मसिन तयार गरेको छ. हाम्रो फापर पेस्ट बनाउने मसिन अहिलेसम्म भएको छैन, सो हामीले मसिनमा पनि रिसर्च आइडेन्टी गर्नु परेको छ होइन. अनि एउटा मसिन हामीले चाहिँ तयार गरेको छौँ, यसलाई चाहिँ रोल प्रेस ह्यामर गरेर यसको फ्लेक्स तयार गरेको छ सर. यसलाई चाहिँ हाम्रो भान्साहरूमा सजिलै उपयोग गर्न सक्नुहुन्छ, जस्तो चुरमा दुई मिनट पकाएर पनि खान सक्नुभएको छ, दहीमा पनि डाइरेक्ट खान सक्नुभयो, किनकि यसलाई चाहिँ हामीले कुनै पनि घिउहरू यसमा उमारिसकेपछि त्यो खाना यस्तो हुन्छ होइन.
1: जस्तो अलिकति मेसिनको कुरा गर्नुभयो भने जस्तो अहिले हामीले भन्दै गर्दा डिजिटल मेसिन अथवा मिलहरूको प्रयोग गर्नुभएको छ कि अथवा फरक भन्नुभयो भने अलिकति मैले यो बुझिनँ.
0: यो त यस्तो छ सर, हामीले यो फापर प्लेट गर्दै गर्दाखेरि हामीलाई चाहिँ यसलाई चाहिँ चिउरा जस्तो बनाउनु पऱ्यो, चिउरा ठ्याक्कै चिउरै बनाएर पनि भएन होइन. यसलाई चाहिँ अब फापरो डल्लो डल्लो खालको हुन्छ, त्यसलाई चाहिँ ठ्याक्कै थिचेर कसरी गर्ने भनेर हामीलाई चाहिँ हामीसँग अब हाम्रो टिममा हुनुहुन्छ एकजना सर हुनुहुन्छ जसले चाहिँ मेसिनहरूमा हेल्प गरिराख्नुहुन्छ, अर्को सर हुनुहुन्छ चाहिँ जसले चाहिँ खाद्यान्न यो उयो अन्न पानीहरू चाहिँ हामीलाई यो कर्णालीतिर चाहिँको फापरले फापरो जस्तो चाहिँ हामीलाई युज गरिराख्नुभएको छ. उहाँ सरले सरहरूले नै चाहिँ त्यो मेसिनको डिजाइन गरिदिनुभयो. हामीले चाहिँ हाम्रो कन्सेप्ट थियो त्यस्तो बनाउन हामीले खोजिरहेको छौँ होइन, तर हामीलाई चाहिँ कसरी बनाउने त मेसिनहरूलाई कस्तो खालको चाहिन्छ भन्ने कुरामा चाहिँ हामीले उहाँ सरहरूले गरिदिनुभएको छ. त्यो चाहिँ एउटा रोलरबाट हामीले रोलर छ अनि त्यसको भित्री जस्तो यस्तो खुच्ने छ त्यसमा होइन. हो त्यो त्यो
1: भनेपछि यो मेसिन अहिलेसम्म नेपालमा चाहिँ प्रयोग भएको थिएन, यस्तै खालको जस्तो आवश्यक भयो त्यस्तै चाहिँ डिजाइन गरेर ल्याउनु पर्यो.
0: हजुर, त्यो त्यो भइरहेको मेसिनहरूलाई मोडिफाई गरेर अनि हामीलाई कस्तो खालको चाहिन्छ तयार गरेको छौँ.
1: जस्तो फापरको कुराकानी गर्दा अहिले नेपाली उत्पादनहरूलाई नै फोकस गर्नुहोस्, नेपाली उत्पादनलाई नै बजारमा पुर्याउनुहोस् अथवा चाहिँ सही चिजहरूलाई पुर्याउनुहोस् नै भनेर हामी आग्रह पनि गर्दै गर्दा नेपालको उत्पादन नै भन्नुभएको छ. यो एकदम पोजिटिभ पछि हुन्छ र अहिले विशेषतः धेरै किसानहरूको एउटा बजारसँग लिङ्केज गर्ने कुराहरूमा यहाँहरूसँग पनि भूमिका दिनुभयो, सहकारी हुन सक्ने कुरामा दुईमा कुरा है. यहाँले ब्याकग्राउन्डमा भन्नुभएको छ स्वदेशको अन्न पोषणले भरिपूर्ण भनेर भन्नुभएको छ है.
0: यो हामीले चाहिँ विशेष गरेर अहिले चाहिँ हामीले एउटा भक्तपुरमा रसिलो भनेर पाउनुहुन्छ होइन, त्यहाँ उहाँले हामीलाई उहाँहरूले पनि सबै स्वदेशी उत्पादनहरूलाई नै लिएर आउनुहुन्छ. उहाँहरूसँग कोदो फापर जो हामी उहाँहरूसँग लिइरहेको छौँ. अनि अर्को चाहिँ अहिले पनि भनिहाले हाम्रो एकजना सर हुनुहुन्छ जसले चाहिँ जसले पनि उहाँ सुर्खेत गरेर आउनु भएको छ. यो हामी चाहिँ सकेसम्म होइन कि 75% चाहिँ हाम्रो लोकल इन्ग्रेडियन्ट्स नै हुन्छ. त्यसो हुँदाखेरि नेपालकै कृषि क्षेत्रलाई नै हामीले प्रवर्धन गर्न खोजेको.
1: त्यसमा त पक्कै पनि दुई मात्र होइन, अब नेपाली उत्पादनले पुगेन भने मात्रै भोलिका दिनहरूमा हुन त कोदो फापर पनि अहिले आयात भइराखेको छ, यो दर बढ्दो पनि छ, कागुरुहरू पनि आयात हुन्छ, यो दर पनि बढ्दो छ. यो भन्दै गर्दा नेपालका उत्पादन हुन सक्ने सम्भावित बालीहरूलाई चाहिँ अलिक फोकस गर्नु पर्यो, यसरी चाहिँ बजारमा आएका छन् है भन्ने खालको सन्देश पनि हामी दिइराखेका छौँ. अब एउटा मात्रै प्रडक्ट छ कि अरू सब फापरको
0: छ, अर्को पनि
1: यो पनि फापरकै हो.
0: हजुर, यसमा चाहिँ मिश्रण छ, यसमा यो चाहिँ ठ्याक्कै फापर मात्रै भयो, यसमा अरू केही पनि हामीले प्रिजर्भेटिभ पनि एड गर्दैनौँ, आर्टिफिसियल कलरहरू पनि एड गर्दैनौँ, शुद्ध फापर मात्रै हो. अनि यो चाहिँ भने यो भनेको चाहिँ हाम्रो कोदो फापर सनफ्लावर सिड र स्विटनेसको लागि हामीले ज्यागेट पाउँदा पनि सक्खरको बिलो राखेर बनाएको एकदम हेल्दी इन्स्ट्यान्ट ड्रिङ्क पाउडर
1: बनाएको
0: छ. हजुर, चक्लेट चक्लेटको लागि चाहिँ हामीले कोका पाउडर.
1: हजुर,
0: अब यसलाई चाहिँ अनि हाम्रो बच्चाहरूलाई कोदो फापर खाने तपाईँलाई थाहा छ है, तर बच्चाहरूलाई रोटी बनाएर खानु चाहिँ खाइदिँदैन, ढिँडो बनाएर खान चाहिँ खाइदिँदैनन्, हामीले कसरी खुवाउने त, कि त अब बजारमा गएर हामी जङ्क फुड खानु पऱ्यो, नभएदेखि चाहिँ हामी एउटा सानो एउटा यो चाहिँ अप्सनको लागि बच्चाहरूलाई खुवाउनको लागि भनेर इन्स्ट्यान्ट ड्रिङ्कहरू रेडी गरेको छौँ. यसलाई चाहिँ हजुरले दुधमा घोलेर पनि खाना दिन सक्नु पऱ्यो अनि त्यस पछाडि पानीमा पनि खाना दिन सक्नुहुन्छ, त्यो गर्मी बेला पनि तपाईँले चिसो आइस हालेर पनि यसलाई खोलेर खान दिन सक्नुभयो. कमसेकम एक गिलास दुध अथवा एक गिलास पानी खाएर छोरो भए पनि कोदो र फापर त खाइदिनु बच्चाले, त्यसले त बच्चाको स्वास्थ्यमा पनि सुधार गर्दै गयो, प्लस बच्चालाई मात्रै भएन कि चाहिँ बच्चादेखि बुढासम्मलाई पनि भयो.
1: सिधै यसको प्रयोग विधि चाहिँ दुधमा घोलेर मात्रै तयार,
0: अनि दुधमा मात्रै होइन यसलाई पानीमा पनि घोलेर खान सक्छ, किनकि यसमा हामीले स्विटनेसको लागि वाइट सुगर नभएर ज्यागेरी पाउडर हालेको छौँ होइन, अनि कोका पाउडर हालेको छौँ, जुन कोका पाउडर चाहिँ अब बच्चाहरूलाई पनि चक्लेटको स्वाद दिने भयो. यसलाई चाहिँ हामीले एकदम सानो बच्चा चाहिँ दुई वर्षको बच्चालाई चाहिँ रिकमेन्ड गर्दैन, किनभनेदेखि तिन वर्षभन्दा मुनिको बच्चालाई चक्लेट नखुवाउनु नै भनेर हुन्छ. त्यसैले हामीले पनि तिन वर्षभन्दा स्कुल गोइङ स्टुडेन्टहरूबाट चाहिँ स्टार्ट गर्नु सक्छौँ.
1: यसको नाम चाहिँ के हो
0: यसको माइसेस भन्छ अब जस्तै हाम्रो मैले आफैले पनि भोट दिइराखेको समस्या कस्तो छ भनेदेखि चाहिँ मेरो बच्चालाई स्कुल जाने बेला भयो के खाएर पोख्नु त ब्रेकफास्ट त केही न केही खाएर पोख्नु अहिले त म टिचरहरूमा खानाहरू सबै स्कुलले नै सोलाइन भनिदिइरहेको हुन्छ तर ब्रेकफास्ट त के खाएर पोख्नु कि त मैले गएर अब वाइट ब्रेडहरू किनेर ल्याएर दिनु पऱ्यो होइन अनि अब त्योहरू पनि नखाइदिनु सधैँ त्यो एउटा प्रडक्ट पनि खाइदिनु केही न केही अनि सादा दुध पनि नखाइदिनु मेरो बच्चाले त्यसो हुँदाखेरि म अब यो प्रडक्ट जहिलेदेखि हामीसँग रेडी भयो मेरो बदल सधैँ खाइराखेको हुन्छ बिहानमा ठ्याक्कै एक ग्लास मैले दुधमा राखेर खुवाउँछु उसलाई तब उसको खुवाउँछु यसले मलाई ठुलो सहयोग पनि गरेको छ
1: अनि यसको पनि कुराकानी गरौँ अलिकति यसको बारेमा भनिदिनुहोस् अनि त्योभन्दा पछाडि अब यो ब्रान्डिङ बजारमा कसरी जानुपर्छ कसरी जाँदै हुन्छ अलिकति यो टेक्निकल कुरा पनि हामी पनि गरौँला र यहाँहरूलाई थोरै आइडिया पनि हामी सेयर गरौँला यसको बारेमा पनि
0: यो चाहिँ भेगन फ्लो भनेर कम्प्लिट प्लान्ट बेस्ड प्रोटिन पाउडर हो यो हामीले यसलाई चाहिँ मुङ दाल र तिलको कम्बिनेसनबाट बनाएको छौँ मुङ दाललाई पनि हामीले स्प्राउटेड नै गर्छौँ हामीसँग जति पनि ग्रेन्स हामी युज गर्छौँ जस्तो कोदो फापर जौ मुङ दालहरू भयो सबैलाई चाहिँ हामी टुसा उमारेकै हुन्छौँ अनि अर्को कुरा चाहिँ जुन तिल युज गरेको छ तिललाई पनि हामीले कम्तीमा पनि छदेखि आठ घन्टा भिजाएर भिजाइको त्यसरी बल्ल युज गरेको हुन्छौँ किनकि भिजा हामीले कुनै पनि गेडागुडीहरू किनेर डाइरेक्ट खाँदै अब यही मार्फतबाट म अर्को कुरा मैले जानेको कुरा होइन जस्तो गेडागुडीहरू हजुरले किनेर डाइरेक्ट नखानुहोस् त्यसलाई त कम्तीमा पनि रातभर भिजाएर खानुभयो भनेदेखि यसमा भएको के भन्छ
1: यो कभरमा हुने अथवा बाहिर यो बोक्रामा चाहिँ विशेष गरी त्यो खालको त्यो हटाउनै पर्छ ठिक छ यो टेक्निकल वर्ड भयो यद्यपि यो चाहिँ भिजाएर प्रयोग गर्दा चाहिँ स्वस्थकर पनि हुन्छ अनि त्योभन्दा पछाडिको प्रोसेस
0: अनि त्यो गराएको अनि त्यो त्यो मुङदिन र किसमिसको तिलको कम्बिनेसनबाट फ्लावर तयार गर्यो अनि त्यसपछि त्यो त्यसमा चाहिँ होल प्रोटिन हाल्यो होइन होल प्रोटिन अब त्यो होल प्रोटिनलाई अब डाइजेस्ट गर्नको लागि चाहिँ फेरि हामी एउटा डाइजेस्ट हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाएको जस्तै हर्सहरू भन्दाखेरि हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाएको छ त्यसलाई पनि इन्कर्पोरेट गरेको छ यसले चाहिँ होल मिलको पनि काम गरेको छ 25% प्रोटिन छ होल मिलको पनि काम गरेर यसलाई यसमा कम्प्लेक्स काम भएको पनि छ जस्तो हजुरले अब खानाहरू खाइरहनु जस्तै दाल भातहरू खाएर अब जस्तो सुगर फ्रीहरूले त भात खाना पनि पाउनु त्यसको लागि चाहिँ उहाँहरूलाई एकदमै राम्रो अप्सन हुन्छ अर्को कुरा चाहिँ भेजिटेरियनहरूको हक जस्तो नन भेजहरूको हकमा त ल माछा मासुबाट प्रोटिनहरू पाइराख्नु भएको हुन्छ तर भेजिटेरियनको हकमा चाहिँ प्रोटिनहरूको एकदमै कमी भएको खालको सफल आएको थियो होइन अनि भेजिटेरियनहरूको हकमा चाहिँ उहाँहरूले यसलाई चाहिँ सुपको रूपमा होइन बाह्र जस्तो रोटी रोटी जस्तो बनाएर खानुभयो भने सुप बनाएर खानु प्रोटिन प्रशस्त मात्रामा पाउनु भयो र बेस चाहिँ यसको हजुरले सुक्खा रोटीमा पनि बेस बढाएर गरेको हुन्छ
1: भनेपछि यो चाहिँ पूर्ण रूपमा तयारी हुँदा पनि यसलाई थोरै जस्तो सुपमा होस् थोरै पकाउनु पर्छ
0: हजुर यसलाई चाहिँ यो पाउडर फर्ममा हुन्छ अनि यसलाई चाहिँ सुप एकदम जाडोको बेलामा सुप खान सक्नु भयो हजुरले लसुन र ज्वानो अलिकति सिपमा पुऱ्याएर खानु भयो भनेदेखि होइन सुप एकदमै राम्रो हुन्छ अनि प्लस यसलाई चाहिँ सुक्खा रोटीमा पनि एड गरेर खान सक्नुभयो यो फ्लावरलाई अर्को चाहिँ अब डाइरेक्ट यसको अब हामी त भन्दाखेरि गिलो रोटी भन्छौँ गिलो रोटी जस्तो बन्द गरेर अनि बाह्र पनि
1: भन्नुभयो
0: बाह्रकै स्वादमा छ
1: अरू पिठोहरूसँग मिलाएर खानु पर्ने हुँदैन यसको मात्रै डाइरेक्ट हुन्छ जस्तो यसलाई चाहिँ थोरै पकाउनु पर्ने चाहिँ बिस्को त अरू त लगभग रेडी जस्तै भयो कि
0: हजुर यो त इन्स्ट्यान्ट ड्रिङ्क नै भयो माइक्रोस चाहिँ अनि फापर फ्लेक्स पनि इन्स्ट्यान्ट ड्रिङ्क नै भयो किनभने हामी त्यो दहीमा डाइरेक्ट खान सक्छौँ अनि दुधमा पनि हजुर दुई मिनट जति कुक गर्नुभयो भने हजुर डाइरेक्ट पनि खान सक्नुहुन्छ होइन कसैलाई चाहिँ रस स्वाद मन नपऱ्यो भने चाहिँ दुई मिनट जति पकाउनु भयो भने त्यो
1: करिकरि चिउराकै लेभल
0: हजुर
1: निकै महत्त्व विषय अहिले यो तिनवटा प्रडक्ट हामी कुराकानी गरौँ यति मात्र छ कि अरू पनि छन् प्रडक्ट चाहिँ
0: हामीले चाहिँ लगभग अहिलेसम्म 9 प्रडक्टहरू रिसर्च गरिराखेको छौँ तर बजारमा चाहिँ अहिले स्टार्टिङमा यो 3 मात्रै लिइराखेको
1: छ अब अलिकति बजारकै कसरी जाँदै हुन्छ एउटा मार्केटमा एउटा जाँदै गर्दा स्थापित ब्रान्डहरूलाई चाहिँ अथवा विशेष गरी विदेशी ब्रान्डहरू बढी देखिन्छ कि यस्तै खालका चिजहरू चाहिँ अब विज्ञापनको क्षेत्रमा प्रसारका कुराहरूमा पनि अत्याधिक मात्रामा लगानी गरेको देखिन्छ यहाँहरू यो हिसाबले जाँदै गर्दा चाहिँ अहिले कसरी मार्केटको व्यवस्थापन कसरी गर्दै हुन्छ र एउटा प्लानिङ कसरी गराउनु भएको छ नि
0: हाम्रो चाहिँ स्टार्टिङमा चाहिँ हामीले धेरै डिस्ट्रिब्युटरजनासँग पनि कुरा गऱ्यौँ होइन अनि हामी आफै टिममा पनि बसेर डिस्कस गऱ्यौँ हामी कसरी अब प्रडक्ट त रेडी भयो अनि हजुर हामीले बजारलाई चाहिँ अब ठ्याक्कै भर्खर रिसेन्ट हामी तिहारदेखि यतातिर यताबाट हाम्रो सामानहरू चाहिँ बजारमा जान थालेको छ स्टार्टिङमा चाहिँ हामीले डिजिटल प्लेटफर्ममा नै रोजेको छौँ अहिले अहिले चाहिँ अब यो टाइम भनेको चाहिँ डिजिटल प्लेटफर्म नै हो, एकदम सुटेबल हो जस्तो लाग्यो। र यो डिजिटल प्लेटफर्म रोज्नुको मुख्य उद्देश्य भनेको डाइरेक्ट कस्टमरसँग हामी आफै लिङ्क हुन सक्छौँ। अहिले कस्टमरहरूलाई कस्तो खालको खानेकुरा चाहिएको छ होइन, जस्तै हजुरले एक्जाम्पल मानिलिउँ, मैले फिजिकल स्टोरहरू राखेँ होइन, फिजिकल स्टोरहरूमा सबै यो प्रोडक्टहरू दिँदै जाँदाखेरि उहाँहरूलाई त थाहा छैन नि त यो प्रोडक्ट के हो कस्तो भन्ने कुरा थाहा छैन, हामीले त यो प्रोडक्टको बारेमा मार्केटिङ गर्नुहुन्छ कि नहुन्छ। त्यसो भए मैले डिजिटल प्लेटफर्म गर्छु र कस्टमरहरूसँग हामी आफै नै कुरा गर्छौँ, उहाँहरूलाई अनलाइनबाट हामीले अब हामी व्हाट्सएप नम्बर दिएको छौँ, टिकटकमा छौँ हामी, इन्स्टामा छौँ, फेसबुक पेजमा छौँ, सबैमा छौँ, त्यहाँबाट उहाँहरूले हामीलाई मेसेज गर्नुहुन्छ र हामीले इन्स्टान्ट पनि उहाँहरूलाई रिप्लाई गरिराखेको छ। अनि उहाँहरूले चाहिँ यो प्रोडक्ट कसरी खाने, फापर त खानुपर्ने चिज हो, मैले सधैँ ढिलो रोटी मात्रै खाइरहेको थिएँ, हजुरले त फ्रेस भन्नुभएको छ कसरी खाने, मलाई पनि एउटा चाहियो खाने तरिका भनिदिनुहोस्, त्यस्तो खालको क्वेसनहरू आउँदाखेरि चाहिँ हामीले आफैले हाम्रो आफ्नो कस्टमरहरूलाई चाहिँ यो खाने दिदीदेखि लिएर यो यसरी बनाएको छ भनेर भन्न पाउँछौँ। र कस्टमरहरूलाई चाहिँ हामीले हाम्रै फ्याक्ट्रीमा पनि वेलकम गरिराखेको छौँ, फ्याक्ट्री भिजिट पनि गरेर लान सक्नुहुन्छ, हामीले कसरी पखाल्छौँ, कति घन्टा सुकाउँछौँ, हाम्रो क्लिनिङ प्रोसेस कस्तो छ होइन, मसिनहरू हामी कसरी सफा गरेर राखिराखेको छ, त्यो सबै कुराहरू चाहिँ हामी फ्याक्ट्रीमा पनि आएर भिजिट गरेर पनि लान सक्नुहुन्छ।
1: भनेपछि एउटा ग्राहकलाई उपभोक्ताले पनि जे छ प्रोसेस पनि हेर्न चाह्यो भने पनि त्यो एउटा प्लस्त रूपमा नै खुल्ला देखाउनु भएको छ, त्यसले राम्रो प्रतिक्रिया पाएको छ है त्यसपछि
0: एकदमै राम्रो। अब अहिले त
1: अहिले धेरै जस्तो सुरुवात नै हुँदैछ, हामी त सुरुवातमै छौँ होइन, धेरै उपभोक्ता अथवा ग्राहकहरू सन्तुष्ट भइसक्नु भयो भन्ने कुरा भन्दा पनि अब चाहिँ यहाँबाट ठ्याक्कै के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि बढी फोकस गर्दा चाहिँ साँच्चैकै यो चाहिँ एउटा रेस्पोन्सिबल पनि भयो र यसले चाहिँ दिगो अथवा चाहिँ जोडिएका ग्राहकहरू चाहिँ साँच्चैकै सन्तुष्ट हुन सक्ने अथवा जोडिएकाहरू चाहिँ एकपटक जोडिएपछि सधैँभरि जोडिन सक्ने सम्भावना देखियो है।
0: हजुर एकदमै देखिरहेको छ, हामीले यही क्वालिटी चाहिँ यही नै दिन सक्नु पऱ्यो हाम्रो उपभोक्ताहरूलाई, बरु मैले उपभोक्ताहरूलाई आफ्नो प्रोडक्टहरू दिँदै गर्दा मैले फिजिकल स्टोरमा राख्न सक्न सक्दैन होइन, तर मैले जति पनि अनलाइनबाट दिइरहेको छु, मैले आफ्नो उपभोक्ताहरूलाई आफैले कुरा गरेर उहाँहरूको फिडब्याकहरू पनि लिएर मैले यो
1: प्रोडक्ट काठमाडौँ उपत्यकाभरि
0: भ्यालीभन्दा बाहिर पनि हामी
1: हजुर
0: अनुसारले हामीलाई जस्तो डेलिभरी पार्टनर
1: राखेको छ,
0: हजुर लजिस्टिक पार्टनर राखेको छ हाम्रो धेरै सजिलो,
1: उहाँहरूले क्यास अन डेलिभरी गर्ने संस्थाहरू पनि छन्, त्यसले गर्दा
0: एकदमै धेरै सजिलो भएको छ, जस्तै भ्यालीभन्दा बाहिरको उपभोक्ताहरूलाई चाहिँ तिनदेखि चार दिनको
1: यो राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ। स्टोर त भक्तपुर भन्नुभयो
0: हजुर, हाम्रो भक्तपुर होइन, यो चाहिँ काँडा अगाडि।
1: अब हामी अन्तिम अन्तिम खण्डमा पनि छौँ, विशेष गरी यहाँका प्रोडक्टलाई चाहिँ एउटा बजारमा जाँदै गर्दा नेपाली उत्पादनलाई नै प्रयोग गरेर सकेसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका उत्पादनहरूलाई बढी लिने पनि प्रयास गर्नुभएको छ, सम्भव भएसम्म भ्याएसम्म चाहिँ एउटा सकेसम्म हाइजेनिक कुराहरूलाई मेन्टेन गर्न पर्नु भएको छ, यहाँको एउटा थिम त्यो देखिन्छ कि
0: हजुर। हाम्रो चाहिँ मेन भनेको चाहिँ अब हामीले प्याकेजिङ त गर्नै पर्यो, प्याकेजिङ गर्ने भनेपछि कि त प्लास्टिक प्याकेजिङ
1: छ, कि त बोतल
0: प्याकेजिङ
1: छ, हामीले अप्सन नभएर
0: हामीले बोतल प्याकेजिङ गरेर राखेको छ। त्यसो भने मान्छेहरूमा यो चाहिँ प्रोसेस फुड होला, यसमा प्रिजर्भेटिभ एड गरेको होला होइन, आर्टिफिसियल कलरहरू युज गरेको होला भन्ने एकदम हामीसँग त्यो भइरहेको छ, जिज्ञासा पनि छ। तर यही बाटोद्वारा म के भन्न चाहन्छु भने हामी चाहिँ एकदम आर्टिफिसियल कलरहरू पनि हामी युज गर्दैनौँ, हामी प्रिजर्भेटिभहरू पनि युज गर्दैनौँ, त्यसो हुँदाखेरि यसको सेल्फ लाइफ पनि हामीले एक वर्ष डेढ वर्षको राखेको छौँ, मात्र छ महिनाको सेल्फ लाइफ राखेको छौँ यो प्रिजर्भेटिभ एड नभएको कारण।
1: भनेपछि बजारमा ठिकै ठिकै पुर्याउने, अर्डर अनुसार उत्पादनलाई जोडिदिने त्यो खालको प्रयास गर्नु। अब अलिकति मूल्यको पनि कुराकानी गरौँ, हामी अन्तिम अन्तिम खण्डमा पनि छौँ, यहाँहरूका कुराहरूलाई यहाँहरूको प्रडक्टलाई कुनै दिन भिजुलाइजेसन गरेर फेरि हाम्रा श्रोता दर्शकहरूलाई देखाउँला भने मूल्य कस्तो के छ नि अलिकति सठिकमा है, यो औषध मूल्य भनिदिएको छ ठ्याक्कै यसको मूल्य नै चाहिँदैन, यहाँहरूको एउटा औषध मूल्य भएको
0: अहिले रिसेन्टली चाहिँ हामीले अनलाइनबाट पनि लन्चिङ अफर भनेर हाम्रो परेको दाम अलिकति डिस्काउन्ट गरिरहेको छ, यसको मूल्य हजुरहरूले 500 भन्दा माथि होइन, जस्तै यसको मैले
1: 400 ग्राम,
0: अनि यो हेल्दी ड्रिङ्क पाउडर चाहिँ अहिले 480 नै पाउनुहुन्छ हजुरहरूले, यो चाहिँ 450 ग्रामको बट्टा छ, यो चाहिँ 500 ग्रामको बट्टा छ, यसलाई पनि 480 नै हुन्छ।
1: औषध बजारमा चाहिँ अरू कुनै प्रडक्टहरू अथवा विदेशी प्रडक्टहरू यस्तै यस्तै उत्पादनहरूको मूल्य कस्तो छ नि त्यो कम्पेयर गर्दा चाहिँ
0: त्यस्तो
1: हेर्नु छ
0: हजुर, हाम्रो चाहिँ त्यो अब औषधहरू विदेशी प्रडक्टहरूलाई पनि हामीले पर्ने हामीले होइन, उस्तो उस्तै नै रेन्जमा छ,
1: हामी अन्त्यभन्दा खर्न पाउने छौँ यहाँको कुराकानी हामीले अलिकति फरक तरिकाले किसानसँग जोड्न सकिन्छ भनेका दिनहरूमा भनेर पनि र विशेष गरी यहाँको प्रडक्ट जाँदै गर्दा चाहिँ हाम्रा उपभोक्ता दर्शकहरूलाई अथवा हाम्रा जनमानसमा चाहिँ यो कुरा पुगोस् भनेर पनि यो प्रयास पनि गरेका छौँ। अब भावी योजना त एउटा स्टेप लिइसक्नु भएको छ, एउटा स्टेप अब गइसके पछाडि यसकै उत्पादनलाई एकदमै बढीभन्दा बढी र सबै नेपालीहरूको घरमा पुर्याउने प्रयास पनि सायद लाग्ने भएको छ।
0: हजुर, यो प्रडक्टहरू चाहिँ एकदमै हाम्रो मेन मोटिभ भनेको चाहिँ हाम्रो नेपाली जनताहरूले हाम्रै देशमा उत्पादन भएको कृषि उत्पादनहरू बनेर खानेको
1: हुन्छ। निकै महत्वपूर्ण विषयमा सन्दर्भ जोड दिनुभयो, यहाँहरूका प्रोडक्टलाई हामीले अलिकति भयो भने ग्रोथ गर्ने प्रयास पनि गरौँ। हाम्रो कुराकानीमा जुट्नुभयो यहाँलाई फेरि पनि आभार हुन्छ, यहाँहरूको टिमलाई फेरि पनि धन्यवाद, शुभकामना निरन्तरताको लागि यहाँहरूलाई फेरि पनि अझै ऊर्जा मिलोस् र यहाँहरू निरन्तर रूपमा अगाडि आइदिनु होला, नेपाली बजारमा नेपाली किसान र नेपाली उपभोक्ताले सँगसँगै जोड्ने प्रयासमा रहिदिनु होला भन्दै फेरि पनि कृतज्ञ गर्न चाहन्छु। थ्याङ्क यू सो मच
0: हजुरहरूलाई पनि
1: हामीलाई यो मौका दिनुभएकोमा। अहिले बिदा गर्छौँ हजुर, हामीले हाम्रा अधिकार व्यक्त गरिसकेका छौँ। आज हामीले नेपाली प्रडक्ट आएको छ, विशेष गरी कोदाली ब्रान्डमा कोदाली भेन्चर प्रालीले चाहिँ आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याउँदै गर्दा चाहिँ साँच्चैकै नेपाली उपजहरूलाई नेपाली कृषि उत्पादनलाई प्रयोग गरेर चाहिँ उत्पादन ल्याउन सकिन्छ र हामी पनि अब्बल छौँ, सबल छौँ। हाम्रा उत्पादनहरू चाहिँ एकदमै गुणस्तरीय उत्पादनहरूलाई हामीले विदेशी ब्रान्डसँग हामी टक्कर दिन सक्छौँ भन्ने खालको प्रयास पनि भइरहेको विषयलाई आज हामीले उच्च महत्त्व दिएर उठाउने प्रयास पनि गरेका थियौँ। यो आवश्यक पनि छ, हामीले यस्ता विषयलाई पटक पटक जोड्छौँ र उच्च महत्त्व दिएर हाम्रा हामी सम्बद्ध सञ्चार माध्यमबाट उच्च महत्त्व दिएर चाहिँ हामीले यसलाई श्रेय दिन्छौँ नै भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या विज्ञासा गुनासा भए भने हामी सम्बन्धित विज्ञसम्म पुर्याइदिने काममा अथवा चाहिँ गुनासाहरूलाई चाहिँ टिपोर्ट गर्दै सम्बन्धित निकाय र विज्ञसम्म पुर्याएर चाहिँ सल्युसन खोजिने काममा पनि जुटिने राखेका छौँ भ्याएसम्म सकेसम्म। जसको लागि हटलाइन नम्बर 9857-9192 र टेलिफोन गर्न सक्नुहुन्छ, यहाँको कन्ट्याक्ट नम्बर पनि सेयर गर्न चाहेँ मैले।
0: 9768-422-407
1: हुन्छ। हामीलाई समय दिनुभयो, फेरि पनि यहाँलाई बिदा गरेपछि पनि यो आवश्यक रहला, कोही जोडिन सिधा जोडिन पाउनुहुन्छ भनेर पनि म नम्बर पनि सेयर गर्ने चेष्टा गरेँ भन्दै फेरि पनि यहाँलाई नमस्कार है भन्दै असीम सापर हेर्नुको मार्गबाट बिदा लिएर

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: भैयानी, दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भन्छ?
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो?
2: ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को रेडियो 102.1 मेगा।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 69 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
7: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
8: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896962998।
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाल प्रवेश गरेको 12 दिनमा मनसून देशभर फैलियो। साउदी अरेबिया सरकारले 33 जना नेपाली कैदीबन्दीलाई आम माफी दियो। खडेरीको मारमा रामेसापका किसान असार 15 सम्म 20% खेतमा मात्रै रोपाई। काभ्रेमा बर्ड फ्लू संक्रमणको कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभोरी कोस्ट र नर्वे खेल्दै। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475-94-66 98-692-65-99-8।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। ए असार 5 गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभरि फैलिन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्व भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 14 दिन असार 8 गते कोशी मधेश र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म पुगेको थियो। सामान्यतया मनसून नेपाल प्रवेश गरेपछि देशभर फैलिन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको छ। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। नेपालबाट मनसून बाहिरिन औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको 3रो हप्ता हो। साउदी अरेबिया सरकारले 33 जना नेपाली कैदीबन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाई छ। नेपाली नागरिकलाई माफी दिएकोमा मन्त्रालयले नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता पनि प्रकट गरेको छ। मन्त्रालयले सही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने बताएको छ। आज सुन चाँदीको भाउ घटेको छ। हिजो पनि सुन चाँदीको भाउ घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको छ। हिजो सुनको भाउ तोलाको 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाउ तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाउ तोलामा 25 रूपियाँले घटेको छ। भाउ घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। रामेछापमा 20% खेतमा मात्रै धान रोपाई सकिएको छ। कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद प्रसाद दाहालका अनुसार असार 15 रामेछाप जिल्लाभर करिब 20% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। रामेछापमा सिंचाई सुविधा भएका क्षेत्रमा रोपाई भइरहेको छ, तर आकाशे पानीमा निर्भर अधिकांश पाको खेतमा अझै रोपाई हुन सकेको छैन। अब राम्रो वर्षा भए रोपाईले गति लिने अपेक्षा गरिएको छ। अरियाल कार्यालयका अनुसार रामेछापमा 7,889 हेक्टर क्षेत्रफलमा धान खेती हुनुपर्ने हो, तर पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै छन्। गत वर्ष यही अवधिसम्म 22% रोपाई सकिएको थियो। यस वर्ष त्योभन्दा पनि कम प्रगति भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। रामेछापको कृषि प्रणालीमा ठूलो क्षेत्र आकाशे पानीमा निर्भर छ। सिंचाई सुविधा पुगेको बेसीका खेतहरूमा किसान रोपाईमा व्यस्त भए पनि पाको बारीका किसान आकाशतिर हेरेर पानीको प्रतीक्षा गरिरहेका छन्। असारको मध्यसम्म खडेरी पर्दा धानको उत्पादनमा प्रत्यक्ष असर परेको भन्दै रामेछापका किसान चिन्तामा छन्। ढिलो रोपाई हुँदा उत्पादन घट्ने, रोग किराको जोखिम बढ्ने र बाली पाक्ने समय पनि पछाडि धकेलिने किसानहरूको गुनासो छ। कृषि विकास कार्यालयका अनुसार रामेछापमा धानको औषध उत्पादकत्व अहिले प्रति हेक्टर 2.17 मेट्रिक टन रहेको छ। लघु औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले सप्ताहव्यापी रूपमा विभिन्न जनचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गरेको छ। लघु औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौं भन्ने नाराका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत लागू औषध सम्बन्धी कानूनी व्यवस्थाबारे समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा लागू औषधको दुरूपयोगका असर, कानूनी व्यवस्था तथा यसको नियन्त्रणमा समुदायको भूमिकाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ। सप्ताहव्यापी अभियानको क्रममा रामेछापका विभिन्न स्थानमा उम्रिएका गाँजाको बोट काटेर नष्ट गरिएको छ। अवैध रूपमा उत्पादन हुने गाँजालाई नियन्त्रण गर्दै लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्य गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। अभियानको अन्तिम दिन लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम पनि आयोजना गरिएको थियो। रामेछापको खानादेवी गाउँपालिकाले कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विधिको शासन र सुशासनप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमा असार 9 गते सम्पन्न गाउँसभा समग्रमा सफलतापूर्वक सम्पन्न भए पनि केही योजनाहरूको भुक्तानीको विषयलाई लिएर उत्पन्न विवादको क्रममा कर्मचारीमाथि भएको दुर्व्यवहार दुःखद, निन्दनीय र अस्वीकार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार सम्पन्न योजनाको भुक्तानीलाई लिएर प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीमाथि तत्काल भुक्तानी गर्न दबाव सिर्जना गर्ने प्रयास भएको थियो। त्यस क्रममा असार 11 गते वडा नम्बर 6 अन्तर्गतको एक योजनाको भुक्तानी विवादले उग्र रूप लिँदा बजार क्षेत्रमा कर्मचारीमाथि हातपात भएको घटना भएको बताइएको छ। गाउँपालिकाले प्राविधिक प्रतिवेदन, कार्य सम्पादन र प्रचलित कानूनको आधारमा मात्रै भुक्तानी हुने व्यवस्था भएकोले कर्मचारीले कानूनी जिम्मेवारी अनुसार काम गरेको स्पष्ट पारेको छ। तपाईँ बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा कृष्ण विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
10: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। ऐतिहासिक महत्व बोकेको हरिहरपुर गढी क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको संरक्षण सम्बन्धी संरचना हरिहरपुर गढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाको सिन्दूर स्थित भवानी बक्सगढको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको रिटेनिङ वाल पदमार्ग तथा ढलान सहितको मार्ग हिजो आयोजित एक समारोहका बीच हरिहरपुर गढी गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। श्री नम्बर 9 बाहिनी अड्डाका बाहिनीप्रति सहायक रथी भूमि भक्त बरालले उक्त संरचना हरिहरपुर गढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज भाइवालाई हस्तान्तरण गर्नुभएको छ। काभ्रेमा बर्ड फ्लू संक्रमणको कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट गरिएको छ। व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। बनेपा नगरपालिका 6 र 13, पनौती नगरपालिका 7, 8 र 9 का केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकोले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभएको छ। उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी र अन्य खुल्ला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिको कारण काग तथा अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले संक्रमण नियन्त्रणको लागि परीक्षण, व्यवस्थापन तथा ओसार पसार नियन्त्रणको कामलाई तीव्र बनाएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनु भएको छ। हेटौँडा काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी फाकेल काठमाडौँ सड़क आगामी असार 25 बन्द हुने भएको छ। बागमती प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको यो सड़क खण्ड आगामी असार 25 पूर्ण रूपमा बन्द रहने भएको छ। यसअघि जेठ 15 असार 15 उक्त सड़क बन्द गर्ने सूचना जारी गरिएको थियो। निर्माणको काम नसकिएकाले 10 दिन समय लम्बिएको सड़क पूर्वाधार कार्यालय हेटौँडाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले बताउनु भएको छ। पूर्वाधार विकास कार्यालय हेटौँडाले एक सूचना जारी गर्दै सड़क ढलान गरिएको स्थानमा कंक्रिट सेट हुन समय लाग्ने भएकोले सड़क बन्द गर्ने अवधि थप गरिएको जनाएको छ। मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 330 पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरेर राष्ट्रव्यापी अपरेशन शुरू गरेको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ। उनीहरूको साथबाट झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन अपराधिक अनुसन्धान विभागका निर्देशकले बताउनु भएको छ। जर्मनीमा एक व्यक्तिले आफ्नो श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादको कारण घटना भएको जर्मनीको प्रहरीले बताएको छ। पारिवारिक विवादले घटना भएको र 4 महिला र 2 पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी रहेका छन्। गोली चल्दा 3 महिनाकी शिशु र ती शिशुकी आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएको बीबीसीले बताएको छ। प्रहरीले गोली चलाउने 45 पुरूषसहित 3 पक्राउ गरेको छ। र अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज विवादको कारण घटना भएको जर्मनीको प्रहरीले बताएको छ। पारिवारिक विवादले घटना भएको र 4 महिला र 2 पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी रहेका छन्।

अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी रिक्वेस्ट समूह ई को उपविजेता र नर्वे समूह आई को उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी रिक्वेस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको छ। फुटबल इतिहासमा आइभरी रिक्वेस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आई को विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेको छ। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यस्तै यी दुई देशहरू बीच अहिलेसम्म 23 अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजय भएको छ। यस्तै 5 खेल बराबरीमा सकिएका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा शुरू हुनेछ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य अङ्क शीर्षकहरू फेरि पटक। नेपाल प्रवेश गरेको 12 दिनमा मनसून देशभर फैलियो। साउदी अरेबिया सरकारले 33 नेपाली कैदीबन्दीलाई आम माफी दियो। खडेरीको मारमा रामेसापका किसान असार 15 20% खेतमा मात्रै रोपाई। काभ्रेमा बर्ड फ्लू संक्रमणको कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 ज्यान गयो। र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै। हजुरको रेडियो 102.1 MHz तानाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। आर्थिक निमन्त्रणा।
2: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
2: सीता थापा,
1: प्रकाश कटवाल,
2: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
2: अमृत सुनवार,
1: उत्तम पौडेल,
2: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
2: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165।

0: साठी अन्ठानब्बे एकसठी उन्तिस पन्चानब्बे एकाउन्न
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या हो
3: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज, किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
12: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
7: के? तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
12: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 98630023422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
12: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
12: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
13: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार कृषि पर्यटन जलस्रोत र सम्पन्न पूर्वाधार। नमस्कार, रामेछापको उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो उमाकुण्डमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका संघको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार गरेको रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड हरेक मंगलबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रामेछापबाट प्रसारित 5 वटा रेडियोहरू रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफली, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। सातवटा वडा रहेको रामेछापको उमाकुण्ड गाउँपालिकाले भौतिक र सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको छ। सुशासन, पारदर्शिता, नागरिक सहभागिता र समावेशितालाई प्राथमिकता दिँदै गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य विकासात्मक कामलाई गतिशील बनाएको छ। जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्व मार्फत उमाकुण्डले समावेशी र दिगो विकासतर्फ फड्को मारिरहेको छ। नागरिकलाई गाउँपालिकाका सबै गतिविधिबारे जानकारी गराउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाको सहयोगमा रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड प्रसारणमा ल्याइएको हो। यस कार्यक्रम मार्फत जनतासम्म प्रत्यक्ष सूचना पुर्याउँदै पारदर्शिता, जवाफदेहिता र नागरिक गाउँपालिका बीचको आपसी सम्बन्ध अझ मजबूत बनाउने उद्देश्य लिएको छ। कार्यक्रम हाम्रो उमाकुण्डको आज 46 अंक हो। आजको कार्यक्रममा उमाकुण्ड गाउँपालिकामा एक हप्ताभित्र सञ्चालन भएका विभिन्न कार्यक्रमहरू समेटिएको गाउँपालिकाको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछापको हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिका 7 वडामा फैलिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र खेलकुद जस्ता क्षेत्रको दिगो विकासका लागि यो गाउँपालिका स्पष्ट दीर्घकालीन दृष्टिकोणसहित अघि बढ़िरहेको छ। स्थानीय आवश्यकताको पहिचान गर्दै योजनाहरू निर्माण गर्ने र त्यसलाई प्रभावकारी कार्यान्वयनमा जोड़ दिने क्रममा गाउँपालिका निरन्तर सक्रिय छ। विशेषतः दुर्गम भेगका नागरिकसम्म सेवा पुर्याउने लक्ष्यले उमाकुण्डलाई समुन्नत विकासको नमूना र नयाँ सम्भावनाको दिशामा अघि बढ़ाएको छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ गाउँपालिकाको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा सहकर्मी शंकर बरवाल।
1: जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि सामुदायिक तहमा सजग प्रतिबद्धता निर्माण गर्ने उद्देश्यसहित उमाकुण्ड गाउँपालिकामा एउटा स्तरीय कानूनी सचेतना अभियान जारी रहेको छ। भेदभाव होइन व्यवहारमा समानता, छुवाछुत होइन समानतामा हाम्रो प्रतिबद्धता भन्ने नारासहित अभियान गत बिहिबार वडा नम्बर 4 शुरू गरिएको हो। उमाकुण्ड गाउँपालिकाको आयोजना तथा प्रहरी मीडिया प्रहरी मन्थरीको सहजीकरणमा आयोजित कार्यक्रममा जातीय विभेद तथा छुवाछुत विरूद्धका कानूनी व्यवस्था, नागरिक अधिकार तथा सामाजिक उत्तरदायित्वका विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा गाउँपालिका र वडा स्तरका जनप्रतिनिधि सहित कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा दलित र गैर दलित समुदायका स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अधिवक्ता प्रकाश दौलाकोटीले संविधान, जातीय विभेद तथा छुवाछुत कसुर सजाय ऐन तथा अन्य प्रचलित कानूनी व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा अधिवक्ता प्रकाश दौलाकोटीले संविधान, जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन तथा अन्य प्रचलित कानूनी व्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। यो अभियान अन्तर्गत सहभागीले दलित सशक्तिकरण, सामाजिक सद्भाव प्रबन्धन तथा जातीय विभेद र छुवाछुत अन्त्यका लागि सामुदायिक साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए। गाउँपालिकाका अनुसार सचेतना अभियान असार 12 वडा नम्बर 5, असार 13 वडा नम्बर 3, असार 14 वडा नम्बर 2, असार 15 वडा नम्बर 1, असार 16 वडा नम्बर 6 सम्पन्न भएको छ। अब अभियान अन्तर्गत अन्तिम कार्यक्रम असार 17 वडा नम्बर 7 सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। अभियान मार्फत कानूनी सचेतना अभिवृद्धि गर्दै जातीय विभेद मुक्त समाज निर्माणका लागि स्थानीय तहदेखि नै सामाजिक रूपान्तरणको आधार तयार गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।
0: श्रोता, रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 63,51,96,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। असार 10 बुधबार सम्पन्न गाउँसभाको 20 अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सावित्री सुनवारले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्यम विकास, पर्यटन प्रवर्धन, सामाजिक तथा आर्थिक समानता कायम गर्ने तथा गाउँपालिकालाई बालमैत्री स्थानीय तहका रूपमा प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको उल्लेख छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ रामेछाप उमाकुण्ड गाउँपालिकाको असार 10 गते बुधबार सम्पन्न गाउँसभाको 20 अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सावित्री सुनवारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम
2: आगामी आर्थिक वर्षको बजेट नेपाल सरकार तथा प्रदेश सरकारबाट विभिन्न मितिमा जारी भएका नीति मार्गदर्शन तथा सुझाव सभाबाट जारी भएको वार्षिक नीति तथा कार्यक्रम उमाकुण्ड गाउँपालिकाबाट जारी भएका योजना तर्जुमासँग सम्बन्धित कानूनहरू विभिन्न ऐन नियमावली कार्यविधि आचार संहिताको परिणतिर रहे राजस्व परामर्श समिति स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति विषयगत समितिको बैठक हुनुले योजना तर्जुमा दिग्दर्शन दिगो विकासका लक्ष्यहरू गाउँपालिकाको विभिन्न मितिमा भएका निर्णय र गाउँपालिकाका अध्यक्षहरूको निर्देशन र मार्गनिर्देशको अधीनमा रही नेपालको संविधान 2072 प्रचलित ऐन कानूनको अनुसरण गर्दै जनताका आवश्यकता तथा प्राथमिकताहरूलाई समेत मध्यनजर राखेकी छु। सभाध्यक्षज्यू, हाम्रो सामु रहेका कठिनका बावजुद पनि उमाकुण्ड गाउँपालिकाको विकास र निर्माण समुचित हासिल गर्ने लक्ष्यतर्फ उन्मुख रहने गरी बजेट तयार गरेकी छु। यो बजेटका उद्देश्यहरू निम्न अनुसार रहेका छन्। सीमित स्रोत साधनको माध्यमबाट उपलब्ध साधन अवसर र क्षमताको उच्चतम परिचालन गरी आर्थिक क्षेत्रको सुदृढीकरण गर्ने विकास निर्माणको गतिलाई निरन्तरता दिई सबै उमाकुण्ड तथा थप कार्यहरू प्रभावकारी ढङ्गबाट अगाडि बढाउने। दुई, कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायीकरण गर्ने, घरेलु तथा लघु उद्यमको विकास र विस्तार गर्ने, पर्यटनको विकास र विस्तार गरी गाउँपालिकाले आर्थिक समृद्धता उन्मुख गराउने, शैक्षिक गुणस्तर अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखी अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट हुने उपचारात्मक सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने, उपलब्ध स्रोत साधन र अवसरको नियन्त्रित वितरण मार्फत स्वाधीनता र समाजवाद उन्मुख ग्रामीण अर्थतन्त्रको विकास गर्ने, महिला दलित उपेक्षित र गरिबीहरूको रेखा मुनि रहेका गाउँपालिकाको नागरिकहरूलाई सामाजिक र आर्थिक समानता कायम गर्ने, उमाकुण्ड गाउँपालिकालाई बाल मैत्री स्थानीय तह घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्ने, सेवा प्रवाहलाई नागरिक मैत्री बनाई प्रभावकारी सेवा प्रवाह गर्ने, यी उद्देश्यहरूलाई हासिल गर्नका लागि आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरू देखाइ बनाउने निर्धार गरेकी छु। विकासमा सिद्ध प्रतिफल प्राप्त हुने र आगामी वर्ष पूरा हुने अधुरा योजनाहरू तथा पालिकाको गौरवको आय योजनाहरूको व्यवस्थित कार्यान्वयन, गुणस्तरीय शिक्षा, आधारभूत शिक्षा, स्वास्थ्य तथा खानेपानीमा नागरिकको पहुँच स्थापना, गुणस्तरीय तथा पहुँचयुक्त सेवा, उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको शुद्धिकरण, कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यन्त्रीकरण र कृषि तथा पशुपालन व्यवसायमा आत्मनिर्भरता, सामाजिक समावेशीकरण र बाल मैत्री जनता शासन, सूचना तथा प्रविधिको उच्चतम विकास तथा सूचना प्रविधि मैत्री प्रशासनको विकास, विपद जोखिम न्यूनीकरण तथा उद्धार राहत पुनस्थापना, संघीय सरकार, बागमती प्रदेश सरकार र अन्तर्राज्यीय सरकारहरूसँगको सहकारीलाई समन्वय। सभाध्यक्षज्यू, अब म उमाकुण्ड गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को अनुमानित आय सम्मानित गाउँसभा समक्ष पेश गर्न चाहन्छु। आगामी आर्थिक वर्ष उमाकुण्ड गाउँपालिकाले आन्तरिक आमदानी तर्फ विभिन्न कर शुल्क तसुल गरी ₹79,95,000 आन्तरिक आय सङ्कलन गरेको लक्ष्य राखेकी छु भने बाह्य आमदानीतर्फ तपसल अनुसारको अनुमान गरेकी छु। वित्तीय समानीकरण अनुदानतर्फ नेपाल सरकारबाट प्राप्त हुने समानीकरण न्यूनतम अनुदान रु 5 करोड, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण सूत्रमा आधारित अनुदान रु 7 करोड 18 लाख, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण कार्य सम्पादनको आधारमा अनुदान रु 53 लाख, बागमती प्रदेश सरकारबाट हस्तान्तरण हुने विभिन्न समानीकरण अनुदान रु 1 करोड 9 लाख 8 हजार, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान कुल 13 करोड 80 लाख 8 हजार हुने अनुमान गरेकी छु। सशस्त्र अनुदानतर्फ नेपाल सरकारबाट प्राप्त हुने सशस्त्र अनुदान चालू र पुँजी गरी पुँजीगत गरी रु 19 करोड 96 लाख, बागमती प्रदेश सरकारबाट प्राप्त हुने सशस्त्र अनुदान चालू र पुँजीगत गरी रु 1 करोड 18 लाख 4 हजार, सशस्त्र अनुदानतर्फ नेपाल सरकार र बागमती प्रदेश सरकारबाट गरी कुल 21 करोड 14 लाख 4 हजार प्राप्त हुने अनुमान गरेकी छु। राजस्व तथा रोयल्टी बाँडफाँडतर्फ नेपाल सरकारबाट बाँडफाँड भई प्राप्त हुने मूल्य वृद्धि र कर र अन्त शुल्क रु 11 करोड 35 लाख 31 हजार, बाँडफाँड भई प्राप्त हुने विद्युत रोयल्टी रु 1 करोड 50 लाख, बाँडफाँड भई प्राप्त हुने पर्वतारोहण शुल्क रु 1 करोड 30 लाख, बाँडफाँड भई प्राप्त हुने वन रोयल्टी रु 3 लाख, बागमती प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने सहरी कर रु 4 करोड 31 लाख 8 हजार 560, बाँडफाँड भई प्राप्त हुने घर जग्गा रजिस्ट्रेसन शुल्क रु 10 लाख, राजस्व तथा रोयल्टी बाँडफाँडतर्फ नेपाल सरकार र बागमती प्रदेशबाट गरी रु 18 करोड 59 लाख 39 हजार 560 प्राप्त हुने अनुमान गरेकी छु। समपूर्वक अनुदानतर्फ नेपाल सरकारबाट प्राप्त हुने समपूर्वक अनुदान रु 65 लाख, बागमती प्रदेश सरकारबाट प्राप्त हुने समपूर्वक अनुदान रु 1 करोड 60 लाख, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट समपूर्वक अनुदानतर्फ रु 2 करोड 35 लाख प्राप्त हुने अनुमान गरेकी छु। विशेष अनुदानतर्फ नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदान रु 1 करोड, बागमती प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु 70 लाख, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विशेष अनुदानतर्फ कुल रु 1 करोड 17 लाख प्राप्त हुने अनुमान गरेकी छु। अनि अनुदानतर्फ विभिन्न गैर सरकारी संघ संस्था मार्फत आफै कार्यक्रम सञ्चालन गर्ने गरी रु 1 करोड 23 लाख 49 हजार 537 प्राप्त हुने अनुमान गरेकी छु। गाउँपालिका भोजातर्फ रु 4 करोड रहने अनुमान गरेकी छु। यसरी अन्य अनुदानतर्फहरू 5 करोड 23 लाख 49 हजार 537 अनुमान गरेकी छु। सभाध्यक्षज्यू, यसरी आर्थिक वर्ष 2083/84 लागि आन्तरिक तर्फहरू 79 लाख 95 हजार, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट अनुदान र बाँडफाँड भई प्राप्त हुने राजस्व रोयल्टी तथा शुल्क गरी रु 57 करोड 48 लाख 51 हजार 560 र अन्य अनुदान तर्फहरू 5,23,49,537 गरिरो 63,51,96,097 कुल आय अनुमान गरेकी छु। यसरी राजस्व र व्यय अनुमानको विस्तृत विवरण अनुसूची 1 समावेश गरेकी छु। सभाध्यक्षज्यू, अब म आगामी आर्थिक वर्ष 2083/84 व्यय तर्फको अनुमान गरिमामय गाउँसभा समक्ष पेश गर्न चाहन्छु। आगामी आर्थिक वर्ष 2083/84 कुल आय अनुमान 63,51,96,097 मध्येबाट बजेटको उद्देश्य र प्राथमिकतालाई मध्यनजर गरी न्यून असर विनियोजन गरेकी छु। नेपाल सरकार, बागमती प्रदेश सरकार र उनकुण्ड गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालन हुने गरी समपूर्वक अनुदान तर्फ गाउँपालिकाको चिनारीको रूपमा उमाकुण्ड गाउँपालिकाको केन्द्रमा पार्क निर्माण गर्ने, उमाकुण्ड गाउँपालिका वडा नम्बर 7 स्थित सबै सडक सम्मती र गाउँपालिकाको मुख्य बजार र पर्यटक क्षेत्रको रूपमा रहेको उमाकुण्ड २ सडक मर्मत सम्भार र स्थल उन्नतिको लागि समपूर्वक अनुदानको लागि गाउँपालिकाबाट आवश्यक बजेटको व्यवस्था मिलाएको छु। नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विशेष अनुदान तर्फ शैक्षिक क्षेत्रको सुधार र स्वास्थ्य पूर्वाधार निर्माण गरी हस्तान्तरण भई आएको योजना कार्यक्रम सोही अनुसार खर्च हुने गरी विशेष अनुदान तर्फहरू 1,70,00,000 विनियोजन गरेकी छु। उमाकुण्ड गाउँपालिकाको सबै विद्यालयहरूमा कार्यरत शिक्षक, सबै स्वास्थ्य संस्थाका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न शाखा तथा इकाइका कर्मचारीको दल भत्ता, विशेष शाखा इकाइको सञ्चालन खर्च र विभिन्न योजना तथा कार्यक्रमको लगानी नेपाल सरकार र बागमती प्रदेश सरकारबाट सशक्त अनुदान अन्तर्गत हस्तान्तरण भई आएको कुल रु 21,14,04,000 सशक्त अनुदान कार्यान्वयन मार्गदर्शन अनुसार खर्च गर्ने गरी व्यवस्था मिलाएको छु। श्री चेतोग्रास पालिका सेवा नेपालबाट गाउँपालिकासँगको समन्वय र सहकारीमा शिक्षा क्षेत्रको भौतिक पूर्वाधार निर्माण र चेतनामूलक कार्यक्रम खर्च गर्ने गरी गाउँपालिकामा रु 17,28,268 कार्यक्रम देश भएको रु 70,28,268 कार्यक्रम देश भएकोमा कार्यक्रमको उद्देश्य अनुसार खर्च हुने व्यवस्था मिलाएको छु। साथै श्री गोर्खा वेलफेयर ट्रस्ट नेपालबाट उमपुर गाउँपालिका वडा नम्बर 1 गुन्देलमा खाने पानी योजना सञ्चालन गरी रु 53,21,269 कार्यक्रम पेश भएकोमा कार्यक्रम उद्देश्य परिपूर्ति हुने गरी काम गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु। सभाध्यक्षज्यू, अब म विजयगढ र अन्य क्षेत्रको विनियोजन प्रस्तुत गर्न चाहन्छु। आर्थिक विकास, परम्परागत कृषि प्रणालीलाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गरी दिगो विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउन स्थानीय आवश्यकता र सम्भाव्यता रूपमा अनुरूपमा कृषि क्षेत्रको विविधीकरण र व्यवसायीकरण गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धिको आधार तयार गर्ने र कृषि पेसालाई सम्मानजनक पेसाको रूपमा विकास गरी आय तथा रोजगारीको सृजना, दिगो र सन्तुलित विकास, खाद्य उत्पादनका क्षेत्र परिधान गर्न आवश्यक देखिन्छ। यिनै उद्देश्य परिपूर्ति गर्ने गरी कृषि उपज बिक्री वितरण तथा बजारीकरणको सहजीकरणको लागि कृषकहरूलाई ढुवानीमा अनुदान दिने गरी आवश्यक बजेटको व्यवस्था गरेकी छु। घुम्ती माटो परीक्षण शिविर सञ्चालन गर्न खेतीबालीमा देखिने रोग किराको प्रकोप तथा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गर्न साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गर्न समुदाय पारित एकवटा एक कृषि उत्पादन कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि गाउँपालिकाबाट साझेदारी गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु। पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी पशुधन उत्पादन गाउँपालिकालाई आत्मनिर्भर बनाउन पशु पक्षीको उपचार र रोगको रोकथामका लागि गुणस्तरीय औषधि घुम्ती पशु स्वास्थ्य शिविरको खोप कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट नियोजन गरेको छु। दूध उत्पादन गर्ने कृषकहरूलाई दिएर आएको अनुदानलाई निरन्तरता दिँदै चौरी पालन व्यवसायहरूलाई प्रबन्धन गर्न र रेबिस रोग नियन्त्रण गर्ने कार्यको लागि समेत आवश्यक बजेट नियोजन गरेको छु। स्थानीय कृषि तथा पशु पक्षीतर्फ समग्र माध्यमहरू 1,10,00,000 बजेट नियोजन गरेको छु। ऐतिहासिक धार्मिक सांस्कृतिक पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान अध्ययन संरक्षण प्रबन्धन एवं प्रचार प्रसार मार्फत पर्यटन प्रबन्धनमा जोड दिनुका साथै गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गरी आन्तरिक एवं बाह्य पर्यटकहरूको आकर्षण वृद्धि गर्न आवश्यक बजेटको विनियोजन गरेको छु। स्थानीय स्तरमा संवेदनताको आधारमा सबसाना उद्योगहरू सञ्चालन तथा उद्यमी बनाउनको लागि आवश्यक आधारभूत चिज प्रदान गर्ने गरी उद्योग तर्फहरू 30,00,000 बजेटको बजेट विनियोजन गरेको छु। आर्थिक विकास क्षेत्रतर्फको थप विनियोजन अनुसूचीमा समावेश गरेको छु। अब सामाजिक विकास शिक्षा विकास सम्बन्धी मेरुदण्ड हो। शहरी क्षेत्रको विकास बिना कुनै पनि किसिमको समृद्धि सम्भावना छैन। यस सिद्धान्तलाई मध्यनजर गर्दै गाउँपालिकाले शिक्षा क्षेत्रको विकासमा विशेष जोड दिइरहेको छ। शिक्षाको गुणस्तर अभिवृद्धि गरी गाउँपालिकाबाट आफ्नो छोराछोरीलाई पढाउन सहर केन्द्रित बसाइसाइ गर्ने प्रविधि बढ़िरहेकोमा त्यसलाई निरुत्साहित गर्न गाउँपालिकामा सञ्चालित विद्यालयहरूको भौतिक विकास शैक्षिक गुणस्तर अभिवृद्धि शिक्षक प्रोत्साहन र समग्र शैक्षिक क्षेत्रको समुचित विकासको लागि रु 4,35,00,000 विनियोजन गरेको छु। गाउँपालिकामा सञ्चालित आधारभूत अस्पतालहरूको सुदृढीकरण गर्ने आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउने स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने भनिँदै आएको सेवालाई चुस्त चुस्त र प्रभावकारी बनाउने दीर्घ रोग लागि उपचार गरिरहेको विपन्न नागरिकलाई औषधिको व्यवस्था मिलाउने योगाध्यान जस्ता क्रियाकलाप नगरी नागरिकसम्म पुर्याउने आमा समूह तथा महिला सदस्य स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्ने लगायत स्वास्थ्य क्षेत्रको समग्र विकासको लागि रु 3,15,00,000 बजेटको व्यवस्था मिलाएको छु। शुद्ध खाने पानी व्यवस्थापन गर्न र पिउने पानीको सुविधा सहज रूपमा पुर्याउन उमापुर गाउँपालिकाको सबै वडाहरूमा बृहत खाने पानी आयोजनहरू सञ्चालन भएका छन्। एक घर एक धारा कार्यक्रमको अवधारणामा कार्यान्वयन हुँदा उमापुर गाउँपालिकाको झन्डै 90% घरपुरीमा खाने पानीको सहज पहुँच पुगिसकेको छ। केही नयाँ आयोजनाहरू सञ्चालन गर्न एक घर एक धारा कार्यक्रमलाई निरन्तर दिन र पुराना आयोजनाको मर्मसम्म गरी नियमित गराउन आवश्यक बजेटको व्यवस्था मिलाएको छु। महिला बालबालिका जनजाति दलित मुखी कार्यक्रम सञ्चालन गरी उनीहरूको आय आर्जन वृद्धि गर्न उनीहरूको प्रगतिको संरक्षण र प्रबन्धन गर्न र ज्येष्ठ नागरिकको अनुभव अनुभूतिहरू आदान प्रदान एवं सम्मान लगायतको क्रियाकलाप सञ्चालन गर्न बाल बालिका मैत्री पूर्वाधार निर्माण गर्न र उमापुर गाउँपालिकालाई बाल मैत्री स्थानीय तह घोषणा गर्न कार्यलाई प्रभावकारी बनाउनका लागि रु 2,06,00,000 बजेटको विनियोजन गरेको छु। युवावर्गमा व्यवसायिकता र उद्यमशीलता विकास गर्न सामाजिक परिचालन सहभागिता र नेतृत्व विकास साथसाथै खेलकुद मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयन भइरहेको छ। शिक्षित जनशक्तिलाई रोजगारीसँग जोड्न र खेलकुद क्षेत्रको प्रबन्धन गरी स्थानीय स्तरबाट खेल उत्पादन गर्न, खेलकुद पूर्वाधार निर्माण गर्न समेत कार्यका लागि युवा तथा खेलकुद तर्फहरू 1,15,00,000 बजेट व्यवस्था गरेको छु। खेलकुद तर्फहरू 1,25,00,000 बजेट व्यवस्था गरेको छु। सामाजिक र क्षेत्रतर्फ समग्र रूपमा 11,51,00,000 बजेट विनियोजन गरेको छु। सभाध्यक्षज्यू, सामाजिक विकास क्षेत्रतर्फको विस्तृत विनियोजन अनुसूची 3 समावेश गरेको छु। पूर्वाधार विकासतर्फ हाम्रो गाउँपालिकाका भौगोलिक हिसाबले ठूलो र पिलोट गाउँपालिका हो। हामीलाई विशाल भूगोलकै कारण गाउँपालिका भरि सडक सञ्चार विस्तार गर्न कार्य निकै ठूलो चुनौतीको रूपमा खडा भएको छ। त्यस्तो चुनौतीको सामना गर्दै सीमित स्रोत साधनको प्रयोगबाट गाउँपालिकाले सबै टोल बस्तीलाई समय सडक यातायातको सञ्जालमा जोड्न सक्नु हाम्रो लागि निकै ठूलो सफलता हो। यिनै सडक पूर्वाधारको समुन्नतिमा हामीले हाम्रो बजेटको ठूलो हिस्सा खर्च गरिरहेका छौँ। त्यस्तै सबै गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्र गर्ने नेपाल सरकारको लक्ष्य अनुसार कुनाकुना गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्र गर्ने काम बागमती प्रदेश सरकारको सहयोगबाट भइरहेको भए तापनि आवश्यक बजेटको व्यवस्था नहुँदा र योजना कार्यान्वयनमा चासो नराखिदिँदा अल्पत्र परेका छन्। यस सम्बन्धमा बागमती प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण गर्दै नेपाल सरकारको लक्ष्य अनुसार गाउँपालिका केन्द्रसम्म सडक कालोपत्र गर्ने कामलाई प्राथमिकता राखिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। गाउँपालिकाको 7 वडाबाट गाउँपालिका केन्द्रसम्म जोड्ने मध्यमाञ्चल सडक गाउँपालिकाको गौरवको योजनाको रूपमा कार्यान्वयन भइरहेको थियो। यस योजनालाई उच्च प्राथमिकता दिई नेपाल सरकारसँगको सहकारीमा उन्नति हुँदै आएकोमा आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारबाट बजेट विनियोजन हुन नसक्दा यो योजना पनि अल्पत्र पर्ने खतरा बढेको छ। तसर्थ गाउँपालिका मेरुदण्ड सडकको रूपमा रहेको करिब 72 किलोमिटर लम्बाइ भएको यो सडक गाउँपालिकाको सीमित प्रोत्साहनबाट विसम्मतिसम्म नभएकाले विगत आर्थिक वर्षहरूमा जस्तै नियमित बजेटको व्यवस्था मिलाइदिन नेपाल सरकारको जनाकर्ष गराउन चाहन्छु। संघ तथा प्रदेश सरकारबाट हस्तान्तरण भएको समग्र अनुदानको योजना कार्यान्वयन गर्ने, वडाका मुख्य तथा अन्य सहायक सडकहरू स्थानमति गर्ने, नागरिक संस्थाको धरोहरहरूको रूपमा रहेको थार्मिक मन मन्दिर गुम्बा चर्च निर्माण तथा पुनर्निर्माण प्रशासकीय भवनलाई पूर्ण दिने कामलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता राखेको छु। सभाध्यक्षज्यू, समग्रमा पूर्वाधारका क्षेत्रको विकास र विस्तारको लागि 5,68,11,560 बजेट विनियोजन गरेको छु। पूर्वाधार विकास र क्षेत्रतर्फको थप विनियोजन अनुसूची 4 समावेश छ। वन वातावरण तथा विकास व्यवस्थापनतर्फ हरियो वन नेपालको धन भन्ने नारालाई उच्च प्राथमिकतामा राखी आगामी आर्थिक वर्षमा सामुदायिक वनसँग साझेदारी गरी वन संरक्षण तथा वन पर्यावरणको उत्पादनमा वृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ। नेपालको विकास र विस्तारको लागि वैज्ञानिक तथा वन व्यवस्थापन कार्यलाई अगाडि बढाइनेछ। सामुदायिक वन विकास कार्यक्रम पहिलो गएको र नाङ्गा डाँडाहरूमा वृक्षरोपण गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गरिनेछ। जल तथा भूमिको संरक्षण, पानीको मुहानको संरक्षणको लागि अभियानको सञ्चालनका थारणी गर्ने गरी आवश्यक बजेट नियोजन व्यवस्था गरिएको छ। बाढी पहिरो रोकथाम गर्ने विभिन्न निकायसँग सहकारी गरिनेछ। तत्काल प्रतिकारे तथा राहत पुनर्स्थापनको लागि बजेट नियोजन गरेको छु।
0: रामेछापको बाकुण्ड गाउँपालिकाको असार 10 गते बुधबार सम्पन्न गाउँसभाको 20 अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सावित्री सुनवारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो बाकुण्डको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। यस्तै कुमाकुण्ड गाउँपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट मनोवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माताहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र सबै सुरक्षा निकायहरूको सहकार्यमा विपद व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनी कार्यक्रम गत 11 गते सम्पन्न भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। मकवानपुरको हेटौडा उपमहानगरपालिका आठी स्थित हेटौडा कपड़ा उद्योगको जीर्ण भवनमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेड क्रस, भूकम्प तथा आगलागी जन्ने घटनाको विपद व्यवस्थापन सम्बन्धी अभ्यासको संयुक्त प्रदर्शनी गरिएको थियो। कार्यक्रमको अवसरमा सुरक्षा कर्मीहरूले विपदको समयमा उद्धारको लागि प्रयोग गरिने उद्धार सामग्रीहरूको अवलोकन गर्नुका साथै अभ्यासमा विभिन्न तवरले सहयोग पुर्याउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरकारवाला निकायहरूलाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीले कदरपत्र समेत प्रदान गर्नुभएको थियो। कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे, मध्य प्रितना हेडक्वार्टर सुपारे तार हेटौडाका उपरथी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रहरी उपरीक्षकहरू, सक्कल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू, जनप्रतिनिधि, संचारकर्मी, स्काउट, नेपाल रेड क्रस, समाजसेवीहरू लगायत स्थानीय नागरिकहरूको समेत सहभागिता रहेको थियो।
0: बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: एक बालकलाई अपहरण गरी 22 लाख नेपाली रूपियाँ फिरौती रकम मागेको आरोपमा 6 भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार बेतिया घर भएका 19 सुजित कुमार शाह, सोही ठाउँका 18 मोहम्मद शाहिद, 18 गोलु कुमार शाह, 18 गोलो सोनी, 19 विक्की पटेल र 18 सक्षिम शर्मा रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 3 आनन्द मार्ग बस्ने 16 एक बालकलाई गत असार 1 गते दिउँसो आफ्नै घरबाट अपरिचित व्यक्तिहरूले अपहरण गरी अपहरित बालकको बुहाको मोबाइलमा फोन गरी 22 लाख नेपाली रूपियाँ फिरौती रकम मागेको घनी जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना प्राप्त हुनसाथ उक्त घटनाको संवेदनशीलताको विश्लेषण गरी अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँगको समन्वयमा गत 7-2 गते काठमाडौँको नयाँ बस पार्क स्थितमा रहेको होटल फ्यामिलीबाट अपहरित बालकलाई सकुशल उद्धार गरी उक्त कार्यमा संलग्न 5 अभियुक्तहरूलाई सोही होटलको कोठाबाट पक्राउ गरिएको थियो भने 1 अभियुक्तलाई चितवनको भरतपुरबाट पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरूलाई अपहरण तथा सरेज बन्दक कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान खोइरहेको छ।
0: चोरी तथा लुटपाट गरेको अभियोगमा 6 जिल्ला प्रहरी कार्यालय काभ्रेले गत 7-4 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको दुलिखेल नगरपालिका 6 बस्ने 18 युनिस कपाली, काभ्रेको मन्नमदेवपुर नगरपालिका 4 बस्ने 18 नवीन तामाङ, काभ्रेकै तेमाल बस्ने 18 रोशन सोराली मगर, सिन्धुपाल्चोकको पाक पोखरी थाङताल गाउँतालिका 8 बस्ने 38 कमल बराइली, दुलिखेल नगरपालिका 3 बस्ने 23 अजय तामाङ र उखलढुङ्गा घर भएका 18 किरण भुजेल रहेका छन्।
2: गत जेठ 23 गते रामेछापको रामेछाप नगरपालिका 8 फरवरी हाल काभ्रेको दुलखेल नगरपालिका 7 बस्ने 38 वर्षीय सरिता हायु दुलखेलबाट हस्पिटल चोकतर्फ पैदल हिँडिरहेको अवस्थामा अचानक अपरिचित व्यक्तिहरूको समूहले आयुले घाँटीमा लगाएको सुनको सित्री लुटपाट गरी फरार रहेको भन्ने सूचनाको आधारमा कोकलासमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काभ्रेको मनन्देवको नगरपालिका 7 स्थित सुन्तादेशीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई चोरी सन्दम्बु कसुरमा मृदा दत्त भई आशिक अनुसन्धान भइरहेको छ।
1: जीएनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार रहेका एकजना प्रतिवादी सहित 3 जनालाई डाका चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय धादिङले गत असार 5 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीएनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार रहेका मकवानपुरको कैलाश गाउँपालिका 2 बैकुण्ठ बस्ने 33 वर्षीय रुद्र मोक्तान, धादिङको बेनीघाट दोराङ गाउँपालिका 1 बस्ने 21 वर्षीय अशोक तामाङ र सोही ठाउँ 19 वर्षीय उमेश तामाङ रहेका छन्। गत असार 4 गते मकवानपुरको कैलाश गाउँपालिका 2 बैकुण्ठ बस्ने बुद्धराम मोक्तानको घरमा कोही नभएको मौका पारी घरको ढोका फोडी नेपाली रूपियाँ नगद 6 लाख रूपियाँ चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरमा प्राप्त हुनासाथ खोज तलासमा खटिएको प्रहरी टोलीले धादिङको किरणचोकबाट आदमघाटतर्फ आउँदै गरेको G8P9921 र NA17P4175 नम्बरको मोटरसाइकल सहित चोरीमा संलग्न 3 जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका मोक्तानको साथबाट 5,80,540 रुपियाँ नगद 2 मोटरसाइकल र 3 थान विभिन्न कम्पनीका मोबाइल समेत बरामद भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
2: इलाका प्रहरी कार्यालय 12 विशेष सिन्धुपाल्चोकले 7,700 थान देव सहित 1 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुवल गाउँपालिका 4 बस्ने 33 वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्। विशेष सूचनाको आधारमा सिन्धुपाल्चोकको 12 विशेष नगरपालिका 3 खागदल स्थितमा चेकिङमा खटिएको प्रहरी टोलीले तातो पानीबाट 12 विशेष तर्फ आउँदै गरेको प्रदेश 3-01-024 92-19 नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा मिकाई सिपाही ल्याउँदै गरेको उक्त भेट बरामद गरेको हो। बरामद गरिएको देव सहित गाडी र मानिसलाई आवश्यक कार्यवाहीको लागि तातोपानी भन्सार कार्यालय सुन्दुपाल्चोकमा पठाइएको छ।
1: 2 नाल भरुवा बन्दुक सहित 2 जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले गत असार 1 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका 11 गोलभुङज्याङ बस्ने 33 वर्षीय श्याम बहादुर साक्य र नीलकण्ठ नगरपालिका 9 पाल्पा भञ्ज्याङ बस्ने 32 वर्षीय सन्त बहादुर गुरूङ रहेका छन्। धादिङको नीलकण्ठ नगरपालिका 1 गोलभुञ्ज्याङ स्थित बिरुडा सामुदायिक वनमा 2 नाल भरुवा बन्दुक लुकाई सुकाई राखेको छ भन्ने सूचनाको आधारमा खुत्तालासमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई हातहतिया तथा खर खजना सम्बन्धी कसुमा आवश्यक अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री

0: हरेक वर्ष जुन 26 तारिकमा लाग औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। यस दिनले हामीलाई सम्झाउँछ लाग औषध एक गम्भीर विश्वव्यापी चुनौती हो जसले व्यक्तिगत जीवनदेखि राष्ट्रको भविष्यसम्मलाई असर पार्दछ। त्यसैले यस दिन विश्वभर लाग औषध विरुद्धको जनचेतनामूलक कार्यक्रमहरू हुने गर्दछन्। लाग औषधको दुरुपयोगले लाखौं युवाहरू आफ्नो सुन्दर भविष्यबाट टाढा हुँदै गएका छन्।
1: नेपालमा पनि हरेक वर्ष लाग औषधको ओसार पसार तथा बिक्री वितरण र प्रयोगकर्ताहरूको संख्या क्रमिक रूपमा बढ्दै गइरहेको छ। खुल्ला सिमाना र हवाई माध्यमबाट बढी मात्रामा लाग औषधको कारोबार तथा ओसार पसार हुने गरेको तथ्याङ्क नेपाल प्रहरीले पक्राउ गरेको अभियुक्त र बरामद भएको लाग औषधको परिणामबाट स्पष्ट देख्न सकिन्छ।
0: नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 हालसम्ममा लाग औषध सम्बन्धी कुल 842 मुद्दा दर्ता भई 1448 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 1369 जना पुरूष र 79 जना महिला रहेका छन् भने 176 जना विदेशी नागरिक रहेका छन्। यस तथ्याङ्कबाट के कुरा प्रष्ट हुन्छ भने लाग औषध एक अन्तर्राष्ट्रिय अपराध भएकोले हरेक राष्ट्रहरूले यसको निरूपण गर्न आपसी सहकार्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
1: लागु औषध नियन्त्रण ब्युरो नेपाल प्रहरी अन्तर्गतको महत्वपूर्ण ब्युरो हो जसले लागु औषधको अवैध उत्पादन ओसार पसार बिक्री वितरण तथा दुरुपयोग नियन्त्रण गर्न अनुसन्धान निगरानी र विशेष अभियान सञ्चालन गर्दछ। ब्युरोले देशभरिका प्रहरी इकाइहरूसँग समन्वय गरी लागु औषध अपराधमा संलग्न व्यक्ति तथा सञ्जालको पहिचान पक्राउ र कानूनी कारवाही गर्ने कार्य गर्दै आएको छ। साथै जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय निकायहरूसँग सूचना आदान प्रदान तथा यस सम्बन्धी आवश्यक रणनीति कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। हाल 7 प्रदेशहरूमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयहरूको स्थापना भई लागु औषध मुक्त समाज निर्माणमा समर्पित रही सेवा प्रवाह गर्दै आइरहेको छ।
2: लागु औषध नियन्त्रण ब्युरोले केन्द्रीय भूमिका निर्वाह गर्दै लागु औषध सम्बन्धी कानून कार्यान्वयन अनुसन्धान सूचना व्यवस्थापन अन्तर्राष्ट्रिय समन्वय गर्नुको साथै लागु औषधको माग घटाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। देशको सीमा नाका क्षेत्र लगायतमा यस ब्युरोको 15 शाखा कार्यालयहरू मार्फत लागु औषधको क्षेत्रमा निगरानी नियन्त्रण तथा कारवाही गर्दै देशभरिका प्रहरी कार्यालयहरूलाई समेत लागु औषध नियन्त्रणमा सघाउँदै आएको छ। लागु औषध सम्बन्धी कुनै पनि सूचना भएमा जति सक्दो छिटो नेपाल प्रहरीको हटलाइन नम्बर 100 वा यस ब्युरोको ल्यान्डलाइन नम्बरहरू 01-46-11-048-46-11-978 वा मोबाइल नम्बर 98-512-85-480 जानकारी गराई सुरक्षित समाज निर्माणमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लाग औषधको नियन्त्रणको पहिलो आधार परिवार र विद्यालय नै हुन् भन्ने कुरालाई हामी सबैले आत्मसात गरौं।
0: नेपाल सरकार गृह मन्त्रालयले लागु औषध नियन्त्रण तथा रोकथामका लागि नीतिगत व्यवस्था कानून कार्यान्वयन तथा सम्बन्धित निकायबीच समन्वय गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। मन्त्रालयले नेपाल प्रहरी सशस्त्र प्रहरी बल जिल्ला प्रशासन कार्यालय तथा अन्य सरकारवाला निकायहरूसँग सहकार्य गरी लागु औषध विरुद्धका विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ। साथै लागु औषध नियन्त्रण सम्बन्धी ऐन तथा नियमहरूको प्रभावकारी कार्यान्वयन गरी अपराधमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारवाही गर्ने कार्यलाई पनि प्राथमिकता दिएको छ।
3: लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार आज विश्व समुदायको लागि पनि एक गम्भीर चुनौती बनिरहेको छ। यसको असर व्यक्ति परिवार समाज हुँदै राष्ट्रसम्म नै पुग्ने भएकाले नेपाल सरकारले यसको रोकथाम र उपचारात्मक क्रियाकलापहरूलाई प्राथमिकता दिँदै नियन्त्रणको कार्यलाई समेत उच्च प्राथमिकता दिएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण सम्बन्धी नीतिगत कानूनी व्यवस्था मिलाउनुको साथै अन्तरतह समन्वय गरी यसको कार्यान्वयन गर्दै पनि आएको छ। लागू औषध मुक्त समाज निर्माणका लागि सरकारको एक्लो प्रयास मात्रै होइन, व्यक्ति, परिवार र समुदायको समेत सकारात्मक सहयोग आवश्यक हुन्छ।
1: नेपाल प्रहरीले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य र समन्वय गरी पुनर्स्थापना, परामर्श र उपचार सेवामा सहयोग गर्दै आइरहेको छ। त्यसका साथै लागू औषध दुर्व्यसनीहरूको उपचार, परामर्श तथा पुनर्स्थापनाका लागि नेपाल प्रहरीले विक्रम सम्बत 2054 सालमा आश्रा सुधार केन्द्र रानीबारीको स्थापना गरी लागू औषध प्रयोगकर्ताहरूलाई पुनर्स्थापना गराउन महत्वपूर्ण भूमिका खेलेको छ। हाल यसको सेवा क्षेत्रलाई विस्तार गरी आश्रा सुधार केन्द्र पानवारी धरान र आश्रा सुधार केन्द्र फुलबारी धनगढ़ी समेत सञ्चालनमा ल्याई लागू औषध दुर्व्यसनीहरूको उपचार गराउँदै आइरहेको छ। नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालित यी केन्द्रहरूले हालसम्म 8849 जनालाई उपचार प्रदान गरिसकेको छ।
4: केन्द्रले उपचारात्मक भन्दा पनि रोकथामपूर्ण सूचना प्रवाह गर्ने उद्देश्यका साथ उपत्यका लगायत सातै प्रदेशका विभिन्न जिल्लाहरूमा गई नेपाल प्रहरी स्थानीय निकाय एवं स्थानीय जनसमुदायसँग आवश्यक समन्वय गरी लागू औषध विरुद्धका जानकारीमूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ। आशा सुधार केन्द्रमा हामीले धेरै युवाहरूलाई निराशको अन्धकारबाट आशाको उज्यालोतर्फ फर्किएको देखेका छौं। आज उनीहरू अध्ययनमा, रोजगारी, व्यवसाय र पारिवारिक जीवनमा पुन स्थापित भई सम्मानित जीवन बिताइरहेका छन्। त्यसैले लागू औषधको समस्यासँग गुज्रिरहेका व्यक्तिलाई घृणा, तिस्कार वा बहिष्कार होइन, माया, विश्वास र अवसर दिन आवश्यक छ।
0: नेपाल प्रहरीले लागू औषध नियन्त्रणका लागि बहुआयामिक रणनीति अप्नाएको छ। यसको न्यूनीकरण तथा नियन्त्रणको लागि लागू औषध विरुद्धको महाअभियान कार्यक्रम काठमाडौँ उपत्यका लगायत देशभर सञ्चालन गरिरहेको छ। लागू औषध नियन्त्रण ब्युरोको नेतृत्वमा अनुसन्धान नेपाल प्रहरीले लागू औषध नियन्त्रणका लागि बहुआयामिक रणनीति अप्नाएको छ। यसको न्यूनीकरण तथा नियन्त्रणको लागि लागू औषध विरुद्धको महाअभियान कार्यक्रम

0: सीमा क्षेत्र, राजमार्ग, शहरी क्षेत्र र संवेदनशील स्थानहरूमा नियमित चेक जाँच, अवैध कारोबारमा संलग्न सञ्जाल पत्ता लगाई कानूनी कार्यवाहीका साथै लागू औषधमा नफसोस् भन्नका लागि विभिन्न संघ संस्था तथा सरकारवाला निकायहरूको समन्वयमा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ।
1: एक समय यस्तो थियो जब मलाई मेरो जीवन अन्धकारमा हराए जस्तो लाग्थ्यो। लागू औषधको कुलतले मेरो पढाई, मेरो सपना, मेरो परिवारसँगको सम्बन्ध र मेरो आत्मविश्वास सबै बिस्तारै खोस्दै लगेको थियो। म आफै भित्र हराउँदै गएको थिएँ र भविष्यप्रति पूर्ण रूपमा निराश भइसकेको थिएँ। तर जीवन यही समाप्त हुँदैन भन्ने कुरा मैले पछि महसुस गरेँ। परिवारको माया, समाजको साथ, साथीभाइहरूको सकारात्मक हौसला र यस आश्रा सुधार केन्द्रको परामर्श तथा पुनर्स्थापनाको सहयोगले मैले फेरि आफ्नो जीवनलाई सही दिशातर्फ मोड्ने अवसर पाए। त्यसैले म यस आश्रा सुधार केन्द्रलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
2: गलत संगत, साथी भाइको दबाव, जिज्ञासा, पारिवारिक निगरानीको कमी, मानसिक तनाव तथा लागू औषधको सहज उपलब्धताले गर्दा किशोर किशोरीहरू लागू औषधमा फस्ने गरेका छन्। भविष्यको कर्णधारको रूपमा रहेका युवाहरू यस्तो दुर्व्यसनीमा फस्दा यसले कुनै पनि व्यक्तिलाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै क्षति पुर्याउने हुँदा सम्पूर्ण अभिभावकहरूले आफ्नो नानी बाबुले देखाउने बानी व्यवहारको ख्याल गर्नुपर्दछ।
3: आजको व्यस्त जीवनशैलीमा पनि आफ्नो छोराछोरीका लागि समय निकालौं, उनीहरूको गतिविधिप्रति चासो राखौं, सही गलत छुट्याउन सक्ने संस्कार तथा मार्ग निर्देशन दिउं, किनकि अभिभावकको माया, साथ र सचेतनाले नै धेरै बालबालिका तथा युवाहरू लागू औषध, दुर्व्यवसनी र अन्य गलत बाटोमा जानबाट जोगाउन सक्छन्। छोराछोरीलाई सम्पत्ति होइन समय दिनुहोस्, निगरानी होइन विश्वास दिनुहोस्, किनकि सही समयमा अभिभावकले दिएको साथले एउटा जीवनलाई सही मार्गदर्शन डोर्याउन सक्दछ।
0: लागू औषध नियन्त्रणका लागि सूचना अत्यन्तै महत्वपूर्ण साधन हो, जसले सम्भावित ठूला दुर्घटना तथा आपराधिक गतिविधि समयमै रोक्न सहयोग पुर्याउँछ। लागू औषधको अवैध ओसार पसार, बिक्री, वितरण र प्रयोगलाई नियन्त्रण गर्न नेपाल प्रहरीले समुदाय, सरकारवाला निकाय तथा आम नागरिकसँग निरन्तर सहकार्य गर्दै सूचना आदान प्रदानलाई प्राथमिकतामा राखेको छ। सही समयमा प्राप्त सूचनाले अनुसन्धान र कार्यवाहीलाई प्रभावकारी बनाउँदै अपराधको सञ्जाललाई तोड्न महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले लागू औषध नियन्त्रणलाई सफल बनाउन प्रहरी र नागरिक बीचको विश्वास, सहकार्य र सक्रिय सहभागिता अपरिहार्य छ, जसले अन्तत सुरक्षित र लागू औषध मुक्त समाज निर्माण गर्न मद्दत पुर्याउँछ।
4: लागू औषध आज केवल कानूनी वा सुरक्षा चुनौती मात्र होइन, यो हाम्रो समाज, परिवार र राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको गम्भीर सामाजिक समस्या हो। विशेष गरी युवा पुस्तामा यसको बढ्दो प्रभावले हामी सबैलाई थप संवेदनशील र जिम्मेवार बन्न आह्वान गरिरहेको छ। लागू औषध विरुद्धको अभियान कुनै एक निकाय वा नेपाल प्रहरीको मात्र दायित्व होइन, यसको प्रभावकारी नियन्त्रणका लागि अभिभावक, शिक्षक, समुदाय, संचार माध्यम, नागरिक समाज र सम्पूर्ण नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ। तपाईँको सानो सतर्कता, समयमै प्रदान गरेको सूचना र जिम्मेवार नागरिकको सहयोगले कसैको जीवनलाई कुलतबाट बचाउन सक्छ, एउटा परिवारलाई विखण्डन हुनबाट रोक्न सक्छ र समाजलाई सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ। नेपाल प्रहरी लागू औषधको अवैध कारोबार नियन्त्रण, अपराध अनुसन्धान तथा जनचेतना अभिवृद्धिका लागि दृढ प्रतिबद्धताका साथ निरन्तर क्रियाशील छ। अन्तर्राष्ट्रिय लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवस 2083 अवसरमा म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लागू औषध मुक्त, स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माणको यस अभियानमा हातेमालो गर्न हार्दिक आह्वान गर्दछु। आउनुहोस्, लागू औषधलाई अस्वीकार गरौं, जीवनलाई रोजौं।

0: प्रभाव समुन्नत नेपालको आधार निर्माण गरौं। धन्यवाद। जय नेपाल।
1: हवस् त बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
7: त्यसो भए ध्यान दिएर सुन्नी।
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
10: हाम्रा विशेषताहरू
11: 40% मात्रै डाउन पेमेन्ट,
10: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
10: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू,
10: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-243-255, 0848-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: हजुरको रेडियो

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपामा केन्द्रीय समितिमा पहिलो पटक महिलाको बहुमत। राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई, अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता।
1: महिलाका लागि गरेको छ त्यो चाहिँ रासपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
0: पीआर र डीबी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा। एमाले उपाध्यक्ष पौडेलको रिटमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल झिकाउने सर्वोच्चको आदेश। यस वर्षको मनसून देशैभर फैलियो। मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना। पहिरो सबैभन्दा बढ़ी चुनौती। कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द। यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने। फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहे इतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्र मा डुबानको जोखिम पनि बढ़न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
4: एक हप्ताको मौसम शुरू हुँदाखेरि यो सुकुरी प्रदेश, कर्णाली र चितवनको एक स्थानमा हल्का खालको वर्षा भइरहेको छ। यो लुम्बिनीको पूर्वी भूभागतिर मध्यमसम्म पनि वर्षा भइरहेको छ। अब रातिको मौसमको कुरा गर्नुपर्दाखेरि आज रातिको हप्ता चाहिँ देशभर अधिकांश बादल लाग्छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागकी स्थान तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा 1-27% वर्षा हिमपातको सम्भावना छ। यसको पहाडी र तराई भूभागका केही स्थानमा 1-27% वर्षा हुने सम्भावना छ। रातिको हकमा त्यस्तै गण्डकी, लुम्बिनी र सुकी पश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मधेस तथा बागमती प्रदेशका पहाडी भूभागका
3: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
5: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जसो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन् भनेको जनधनको क्षति त्यति धेरै छैन भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घटे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
3: शंखुवासभाको सिलिचोङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युत विहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको को प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो।
6: यो चाहिँ यो शंखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही 18-13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जग्गा जमिन भएको माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ सिँगा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, तल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हिङला, चेपचुका, याङसिङ, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा किरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। त्यही त हाइड्रो पावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रो पावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेको छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेको छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि खबरले हामी मुभ गर्दैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
3: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्डमा आज र भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र काली गण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ़नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीवी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने 7:15 मेक्सिको र इक्वेडर खेल्दैछन्।
0: राजसपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
7: महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
0: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष सपना र सफलताका कथा।
15: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर भनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्। अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
17: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै रासपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीति प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासपा नेता विनिता कठायत
18: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य त बनेको हो। योचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन, उसको आफ्नो मेहनतले मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
17: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
19: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा यो स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
17: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205 82 जना निर्वाचित भएका छन् जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भुसाल।
20: पदाधिकारीमा उहाँहरू पनि 2 हो के रे, कमिटीमा 50% चाहिँ राम्रो, अब मनोनित गर्ने कमिटी बाँकी छ। 900 कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
17: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
21: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राष्ट्रपाले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
17: 21 शताब्दीमा पनि महिलामाथि प्रतिसत्तात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर रासपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
7: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ यो महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि सम्भवत सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
17: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ़दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। रासपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, CIN, काठमाडौं।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनुपर्ने।
1: पश्चिम प्रशांत को क्षेत्र पूर्वपट्टी चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपाली चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
0: यस पटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
22: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
23: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
24: हमरा दुख नै त सरकारी खेती करी छौ र पानी पिडला अखन त यही हमर खेती हो।
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
23: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
2: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद संजीव अधिकारी।
1: अब मनसून नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसून नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन शुरू गर्दा राम्रो हुन्छ भन्ने मेरो।
25: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई जस्तो नार्कमा कृषि
1: हामी जल तथा मौसम विज्ञान विभाग र नार्कै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
25: सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर त्यो 1135 अथवा
1: कृषिकै लागि भनेर चाहिँ शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
25: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
1: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी पर्ने छ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
25: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नुभएको अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई.
1: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन. यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन. जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ दुई पाँच महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ. प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्. जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन. पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ. सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ. तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ. पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ. त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ. त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ.
25: मुक्ति काफ्रेज्यूले कमेन्ट गर्नुभएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैराकोटमा पनि पानी पर्छ तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
1: हुन्छ. यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ. जस्तो स्थानीय वायुकै कुरा गरौँ जुन अहिले मनसुनभन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने तर त्योभन्दा पछाडि हामी लिवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने सुक्खा हुने हुन्छ होइन. त्यो टाकुराको त्यो काम पनि हुन्छ र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो. जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन. र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभए अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ. त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमै पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ. र यो त हाम्रो विशेषता नै कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ जहाँ चाहिँ आकाश पातलको फरक छ. जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ. भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो 1-2 किलोमिटर होइन 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ. त्यो हामीले देखेको छौँ.
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ. नमस्कार.
0: आजदेखि देशभर वर्षायाम अर्थात मनसुन सक्रिय भएको छ. पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ. सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ. इरान र अमेरिकाबीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईंलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल। यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषदको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम सोही दिन बेलुका 8 बजे पनि पुनः प्रसारण हुँदै आएको छ। कार्यक्रम युवा चौतारी देशभरका विभिन्न सामुदायिक रेडियोका साथै सीआईएन को यूट्यूब च्यानल सीआईएन च्यानल, फेसबुक सीआईएन खबर, टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
1: युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 10 भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कार्यवाहीका बारेमा जानकारीका साथै राष्ट्रिय युवा परिषदको आयोजनामा विभिन्न प्रदेशमा भएका प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको बारेमा विशेष प्रस्तुति सुन्नुहुनेछ।
0: राष्ट्रिय युवा परिषदको आयोजनामा गण्डकीको पोखरा, सुर्खेतको वीरेन्द्रनगर, लुम्बिनीको बुटवल, मधेसको वीरगंज, बागमतीको हेटौँडामा प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ भने बाँकी प्रदेशमा पनि छिट्टै सम्पन्न हुँदैछ।
1: वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा स्टार्टअप व्यवसाय र मधेस प्रदेशका विभिन्न जिल्लाका युवा उद्यमीहरूले आफ्ना उत्पादन सेवा विभिन्न परियोजना प्रदर्शन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञाननाथ गौतमले 16-40 वर्षका युवाहरूलाई केन्द्रित गरेर सरकारी सहायताको बाटो बनाउने प्रयत्न गरिएको बताउनुभयो।
2: राष्ट्रिय युवा परिषद 16-40 वर्ष उमेर समूहका नेपाली युवालाई प्रशिक्षित गर्ने कुरामा, अभिवरण गर्ने कुरामा हामी क्रियाशील छौं र यो युवा मामिला हेर्ने संघीय मन्त्रीको समन्वयकर्तामा अध्यक्षतामा गठन भएको राष्ट्रिय युवा परिषदले विगत 10 वर्षदेखि यसै गरी क्रियाकलापहरू गर्दै आएको छ र यो आर्थिक पक्षमा स्टार्टअप व्यवसाय प्रदर्शनी गर्ने कार्यक्रम रहेको थियो। सातै प्रदेशमा सञ्चालन गर्ने गरी आयोजना गरिने यो कार्यक्रम यस वर्षको तेस्रो कार्यक्रम हो। योभन्दा अगाडि हामीले पोखरा, गण्डकी प्रदेश स्तरीय पोखरामा, कडाली प्रदेश स्तरीय कार्यक्रम सुर्खेतमा सम्पन्न गर्यौं र आज हामीले वीरगंज भनेको मधेस प्रदेश स्तरीय र यो विशेष गरेर मधेस प्रदेशभित्र पनि मात्रै नभएर नेपालकै एउटा महत्वपूर्ण औद्योगिक नगरी र छिमेकी मित्र राष्ट्र भारतसँग सीमा जोडिएको एउटा पर्यटकीय र अन्य दृष्टिकोणले पनि उच्चतम महत्व भएको एउटा स्थानमा हामीले यो कार्यक्रम आयोजना गरिरहेका छौँ र यस पछाडि हामी लगत्तै पर्सि लुम्बिनीमा असार 2 गते यस्तै कार्यक्रम गर्छौँ। असार 5 गते हामी हेटौँडामा कार्यक्रम गर्छौँ। त्यस्तै असार 14 गते हामी विराटनगरमा कार्यक्रम गर्छौँ र असार 18 वा 19 गतेतिर सुदूरपश्चिममा कार्यक्रम गरेर हामी यो स्टार्टअप अभियान सम्पन्न गर्छौँ यो वर्षको र यस पछाडि अरू कार्यक्रम पनि हाम्रा नियमित रूपमा भइरहन्छन्। विशेष गरेर राष्ट्रिय युवा परिषदले सम्पूर्ण युवा उद्योग व्यवसायहरूलाई र युवा भाइ बहिनीहरूलाई राष्ट्रिय युवा परिषदको वेबसाइटमा जोडिन, फेसबुक च्यानलमा जोडिन र राष्ट्रिय युवा परिषदका विभिन्न गतिविधिहरूमा सहभागी हुनका लागि समेत म आह्वान गर्छु। राष्ट्रिय युवा परिषद ले आफूले गर्ने सबै कामहरू निशुल्क हुन्छ। सरकारी कार्यक्रम सबै निशुल्क हुने भएकोले गर्दा विशेष गरेर सरकारी सहायता चाहिने युवाहरू, युवा भनेको मतलब युवती पनि हो, सबैजना जोडिन सकिन्छ भन्ने म अनुरोध गर्न चाहन्छु। र यो कार्यक्रममा मन्तव्यको कुरो धेरै नराखिकन बाँकी समयमा हामीले यहाँको विशेष गरेर विद्यार्थी भाइ बहिनीहरू, व्यवस्थापनसँग जोडेका युवाहरू र उत्साही उद्यमी हुन चाहने युवाहरूलाई यो स्टार्टअप प्रदर्शनीमा हामीले आह्वान गरेका छौँ। क्रमशः यहाँहरू आउँदै हेर्दै फर्किँदै जाने गरी यो पालो पनि मिलाएको छ। त्यसले गर्दा अहिले केही साथीहरू बसिरहनु भएको छ, केही विद्यार्थी भाइहरू उतापट्टि उभिरहनु भएको छ। अब यहाँहरूले आफ्नो स्थान छोडिदिएपछि उहाँहरू बस्नुहुन्छ, यहाँहरू जानुहुन्छ। यो क्रमले हामीले सिलसिलेवार ढङ्गले बेलुका 5 बजेसम्म हामी क्रियाकलाप गर्छौँ र अन्तिममा यो आज प्रदर्शनीमा रहेका स्टलहरूलाई हामी मूल्याङ्कन गर्ने अघि पनि कुरो भइसकेको छ, मूल्याङ्कन गर्छौँ र मूल्याङ्कन गरेर हामी पुरस्कृत पनि गर्छौँ। त्यो चाहिँ यहाँ प्रथम हुने स्टार्टअप व्यवसायलाई 40,000, द्वितीय हुनेलाई 30,000, तृतीय हुनेलाई 20,000 र सान्त्वना दुईटालाई 10,000 दरले प्रोत्साहन पनि दिन्छौँ भने व्यवस्थापनका लागि सबै स्टल व्यवसायलाई 10,000 दरले हामीले अनुदान पनि दिने व्यवस्था गरेका छौँ। हाम्रो स्टार्टअप व्यवसाय सम्बन्धित यो प्रदर्शनीसँग सम्बन्धित ब्रोसियर छ, यहाँले हेर्न सक्छ, त्यहाँबाट पनि धेरै कुरा जानकारी प्राप्त हुन्छ भन्ने कुरा राख्दै यो महत्वपूर्ण कार्यक्रममा नृत्य सहितको व्यवस्थापन, विद्यार्थीलाई भ्रमण समेत गराउने अवलोकन गराउने कामको व्यवस्थापनका लागि त्रिजुद्ध माध्यमिक विद्यालय र अर्को विद्यालयलाई पनि मैले नाम ठ्याक्कै भुलेको छु, दुवै साउथ एकाडेमीलाई पनि म विशेष धन्यवाद व्यक्त गर्दछु र अन्य यहाँको कलेज र विद्यालयलाई पनि क्रमशः प्रदर्शनी हुनेछ र प्रदर्शनी वास्तवमा आएर हेर्ने मात्रै होइन, यहाँले हेरेर यहाँबाट सिक्ने पनि हो र सिकेको कुरा जीवनमा उपयोग गर्नका लागि एउटा आधार पनि बन्न सक्छ भन्ने हामी अपेक्षा गर्छौँ। र अर्को कुरा के भने आज स्टलमा रहेका सामग्रीहरू जे छन् त्यो सामग्रीहरू बिक्रीका लागि पनि खुला छ, त्यसले गर्दाखेरि यहाँहरू चाहिँ इच्छा भएको सामग्रीहरू हेर्दै अवलोकन गर्दै खरिद गर्नका लागि पनि म अनुरोध गर्छु, किनभने व्यवसायलाई हामीले खरिद गर्दै जाने हो, त्यो दिशाका लागि पनि म अनुरोध गर्छु। र अर्को कुरा के छ भने हामी यो सीमा नाकामा भन्सारको कुरा गर्दा 100-500 कुरा गर्दा हामीलाई अप्ठ्यारो पर्छ, यस्तै अप्ठ्यारो यस्तो भन्सारको कुरा गर्दा यता नेपालतिर खरिद गर्न आउने भारतीय नागरिकलाई पनि पर्नु पर्यो क्या, त्यो किसिमको वातावरण बनाउनुपर्छ र उतापट्टिका मान्छेले नेपालमा आएर खरिद गर्ने यहाँको सामग्री लैजाने र यतापट्टि पैसा खर्च गर्ने वातावरण बनाउनको लागि हामी नेपालीहरूले लाग्नुपर्छ। उद्यम व्यवसायको क्षेत्रमा स्टार्टअप व्यवसायहरू र हामी उद्योग वाणिज्य सँगको सहकार्यको कुरा गर्दा यहाँहरूले त्यो ढङ्गले पनि सोचेर जानुपर्छ, हामीले दीर्घकालीन सोचका साथ नेपाललाई एउटा औद्योगिक क्षेत्र, नेपाललाई उत्पादनको एउटा हबको रूपमा विकास गरेर जानुपर्छ र अरू देशका नागरिकहरू नेपालमा आएर ठ्याक्कै नेपाली भाषामा भन्दा पैसा खर्च गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ, विद्यालय शिक्षा कलेजको शिक्षाले पनि त्यो दिशामा हामीले अभिप्रेत गर्नुपर्छ।
0: वीरगंज उद्योग वाणिज्य संघका सहसचिव एवं स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले युवा परिषदले युवाहरूलाई प्रोत्साहन गर्ने र पुरस्कृत गर्ने काम गरेर युवाहरूलाई उद्यममा लाग्ने वातावरण निर्माण गरेकोमा खुशी व्यक्त गर्नुभयो।
3: आज यो राष्ट्रिय युवा परिषदद्वारा युवाहरूद्वारा उत्पादित प्रदर्शनी जुन गर्नुभएको यो पहल यताका युवाहरूलाई उत्पादनलाई हामी कमसेकम प्रदर्शनी गरी उहाँहरूलाई अलिकति प्राइज मनी राखेर उहाँलाई जुन हामी प्रोत्साहन गर्ने काम गरेका छौँ त्यो एकदमै स्वागत योग्य छ, एकदमै उहाँहरूलाई मोटिभेसन हुनेछ र यो मलाई लाग्छ मधेसबाट चाहिँ पहिलोचोटि नै कुनै यस्तो कार्यक्रमहरू मैले अनुभव गरेको छु। मध्य प्रदेश या नेपालको कुरा गर्दाखेरि हामी स्टार्टअपमा अलि धेरै पछि, छिमेकी राष्ट्रहरूभन्दा धेरै पछि भए तापनि सरकारले यस्तो पहल गर्नु भनेको हामी शुरूआत गरिसकेका छौँ। अब स्टार्टअपको डेफिनेसनहरू नेपालमा बनिसकेको छ, अहिले आइडिआईद्वारा पनि हामीले हेरेका छौँ कि स्टार्टअप फण्डहरू पनि सरकारले 3% कर्जामा 25,00,000 कर्जाहरू उपलब्ध गराएका छन्। धेरैजनाले मतलब लाग्छ 1,000 उद्यमीहरूले त्यो कर्जाको सहुलियत पाएका पनि छन्। यस्ता कदमहरूले कमसेकम राष्ट्रियका युवाहरूलाई कमसेकम हामीले उद्यमी पनि बन्न सक्छौँ भन्ने एउटा बाटो पनि खुलाएको छ। हामी सममा मात्रै हामी 5,00,000 बढी युवाहरू जहिले पनि विदेश गएका छन्, त्यसलाई रोक्न कहिले कहीँ यस्ता प्रदर्शनहरूले धेरै नै सहयोग गर्नेछन् र हामी पनि उद्यमी बन्न सक्छौँ भन्ने सोच यदि एउटा युवामा आयो भने हामी जब सिकर भन्दा नि जब प्रोभाइडर बन्न पनि सक्छौँ। मध्य प्रदेशको कुरा गर्दाखेरि हामी एकदमै पोटेन्सियल भएको एउटा प्रदेश हो, किनभने हामीसँग छिमेकी राष्ट्र खुल्ला बोर्डर भएकोले त्यहाँका पपुलेसन लगभग 50 करोड भन्दा मात्रै पपुलेसन छ, त्यसलाई पनि एउटा टार्गेट गरी केही प्रोडक्टहरू हामीले बनाउन सकियो भने धेरै नै क्षमता योग्य मध्य प्रदेशमा युवाहरू छन्, तिनीहरूको सिपलाई हामी यदि यस्ता प्रदर्शनीले गर्न सकियो भने हामी कहीँ न कहीँ नेपाललाई चिनाउने काम गर्नेछौँ।
1: वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले औद्योगिक राजधानी हुनुपर्ने क्षेत्र वीरगंजमा युवा परिषदले महत्वपूर्ण कार्यक्रम गरेर उद्यमको प्रवर्धन गर्न र निजी क्षेत्रबाट रोजगार सृजना गर्ने बाटो खुलेको भन्दै आफ्नो मन्तव्य राख्नुभयो।
0: रोजगारका लागि दैनिक 2,000 भन्दा बढी युवा विदेश पलायन भइरहेका छन्। युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि नयाँ सूचना प्रविधिको प्रयोग गरेर नवप्रवर्धनको काम गर्नुपर्दछ।
1: अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढीलाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नु भएको छ।
4: हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेनर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छ। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला, होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, होइन, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन। जस्तै एउटा सिटी भिटीको कुनै ठाउँमा छ, तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो। त्यसमा फ्री कम्पिटिसन छैन, होइन, तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उसलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू, होइन, यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन्, होइन। त्यो भनेको चाहिँ हामी के प्राउड फिल गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् जे। यो भनेको चाहिँ हाम्रो लागि एउटा गर्वको कुरा हो, होइन। अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किनभने पनि 55 कार्यरत छन्, म लगायत
0: काठमाडौँभित्रमा या बाहिर?
4: हजुर, काठमाडौँभित्रमा मात्र। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ, होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ, होइन। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई, होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले पार्क ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन्, होइन, हप्तामा एकचोटि गार्बेज लिन आउँछ। हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो, होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या, यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ, होइन। भन्नुहुन्छ तपाईँले बायोडिग्रेबल नन बायोडिग्रेबल प्रडक्ट्सहरू छुट्याएर राखिदिनुहोस्, होइन। त्यो छुट्याएर राखेको 15 लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले? त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या, ए फोहोर त म्यानेजमेन्ट गरेको रहेछ भनेर। अब फोहोर हामी लगेर कहाँ फालिदिने? सानो यो चाहिँ च्यालेन्जेसहरू के चाहिँ हामीलाई डेली बेसिसको, जस्तै अब अहिले इन्धनको रूपमा हेर्नुहोस् न, होइन, फ्युल क्राइसिस हेर्नुहोस्, होइन, ग्यास हेर्नुहोस्, हाफ सिलिन्डर आइरहेको छ। तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अहिलेसम्म तत्पर्य हामी बसिरहेको छौँ। हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके, होइन, कतिले त आफैले आगो लगाएर इन्सुरेन्स पनि निकालेको छन्। यो कुराहरू पनि तपाईँलाई थाहा भए नै होला, होइन। तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ, होइन, म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू, जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ, होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्यालुतिर होला, होइन। यी सबै कुराहरू चाहिँ हामी मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँ फेस गर्दै हामी अगाडि बढ्छौँ।
0: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू, उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको च्यालेन्जेस चाहिँ कस्तो, चुनौतीहरू कस्तो, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला, होइन, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त,
4: होइन, त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ, नभएको होइन। तपाईँको चाहिँ कहिलेकाहीँ रस अर्डरहरू हुँदा, जस्तो यो चाहिँ प्राय तपाईँको पब्लिक होलिडेहरूको बेलामा, होइन, अथवा हजुरको चाडबाडको बेलामा चाहिँ डिस्प्याचहरूबाट तपाईँको अलिकति अर्डर मिस्टेक हुन्छ। जस्तै मानिलिउँ तपाईँले भेज मोमो मगाउनु भयो, तपाईँले भेज मोमो सँगसँगै अरू कुनै एउटा गेस्टको प्रडक्ट पनि जान सक्छ क्या। त्यो चाहिँ कस्तो हुन्छ भने नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रजातिमा हेर्ने हो भने यदि 8 hours 9 hours जब फ्याक्टर बाहेक नेपालमा रेस्टिङ फ्याक्टर्सहरू कुनै पनि उसमा छैन क्या। तर हामीले त्यहाँ त्यो कुराहरू नहुनको लागि चाहिँ के गरेको छौँ भने, जस्तै तपाईँले मलाई आज अर्डर गर्नुभयो, बाई एनी चान्स तपाईँले त्यो अर्डरमा के डिफल्टहरू भयो अथवा त्यसको तपाईँलाई टेस्ट टाइम कमी लाग्यो अथवा तपाईँले रेगुलर खाइरहेको जस्तो भएन भन्ने चाहिँ हामीले तपाईँलाई नेक्स्ट मिल होइन कम्पेन्सेट पनि गर्छौँ. यदि होइन म खाँदिनँ अब भन्यो भने चाहिँ तपाईँको हामीले होल अमाउन्ट होइन हामीले हजुरलाई रिफन्ड पनि गर्छौँ होइन र हामी गरिरहेको पनि छौँ. सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भन्ने हुँदैन. त्यसमा चाहिँ हजुरको सँगै हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन.
5: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि
4: त्यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको
5: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको
4: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चिङ हेर्नु भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ होइन कुपनडोल बानेश्वर चन्डोल गरेर हामी 10 किलोमिटर रेस गर्दा झन्डा चाहिँ तपाईँको काठमाडौँको एभ्री नोक्सान कर्नर भ्याउँछौँ होइन.
5: अब यसको यो काम गर्दै गर्दाखेरि चाहिँ नेपालमा त्यसको सम्भावना कस्तो छ होइन यसले नेपालमै बसेर उद्यमशीलतामा काम गर्न चाहने युवाका लागि चाहिँ त्यसको सम्भावना कस्तो छ होइन आफै पनि अन्टरप्रेनर हुनलाई उद्यममा पनि केही गर्छु भन्न चाहने युवाका लागि चाहिँ यो कस्तो छ अनि तपाईँले भनेअनुसार चाहिँ करिब 50 जनाभन्दा बढी तपाईँहरूसँग अहिले पनि रोजगारमै हुनुहुन्छ स्वरोजगार बनाइरहनु भएको छ होइन भोलि ती 50 जनाले अरू 50 जना पनि थप्न सक्नुहोला त्यो हिसाबले चाहिँ यो व्यवसाय चाहिँ तपाईँले एउटा युवाको हिसाबले भन्दाखेरि नेपालमा यसको सम्भावना कस्तो छ युवाहरूले यसलाई कसरी अगाडि बढाउन सक्छन् अनि यसको लगानी के हो खासमा चाहिँ यसको लगानीको मात्रा चाहिँ कति हुन्छ खासमा
4: यो चाहिँ नर्मल्ली क्लाउड किचन भनेको चाहिँ धेरै मान्छेहरूले चाहिँ एउटा भान्सा जहाँबाट पाकेको पकवानहरू बाहिर निस्किने भनेर बुझ्छन् होइन तर यसको बुझाइ चाहिँ अलिकति भिन्न छ होइन यो चाहिँ म हरेक युवाहरूलाई चाहिँ सजेस्ट गर्दिनँ किनभने हस्पिटालिटी भनेको चाहिँ जो कोहीको एउटा कपमा राखेर खाने पिउने चिया होइन क्या यसको लागि चाहिँ तपाईँले कतिको निरन्तरता रूपमा आफ्नो डिसिप्लिन हुनुहुन्छ होइन तपाईँले कन्टिन्यू चाहिँ कतिको दिन सक्नुहुन्छ र तपाईँमा त्यो आत्मनिर्भर कति छ म यो गर्न सक्छु भन्ने होइन क्लाउड किचन भनेको नेपालको लागि एउटा फ्यामिलीको लागि सस्टेनेबल बिजनेस हो.
0: मनिष श्रेष्ठ जस्तै नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढी भन्दा बढी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरोकारवाला पनि केन्द्रित हुनुपर्दछ.
1: यस्तै छलफल सँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा पुगेका छौं. कार्यक्रम सुनिसकेपछि तपाईलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न मन लागेको होला.
0: यदि त्यसो हो भने सीआईएन को आईभीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ. कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईले लेख्न सक्नुहुनेछ.
1: हवस् त आजलाई कार्यक्रम युवा चौतारीबाट विदा माग्छौ. कार्यक्रमको अर्को भागमा फेरि भेटौंला. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो
0: लेख्न सक्नुहुनेछ.
1: हवस् त आजलाई कार्यक्रम युवा चौतारीबाट विदा माग्छौ. कार्यक्रमको अर्को भागमा फेरि भेटौंला. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. हामी सबैलाई विदा दिनुहोस्.

0: एक मात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
4: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
5: को हो यो
6: हामी
7: सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरको साथमा आएका छौँ
6: सुन्न नबिर्सनु है
7: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
8: साझा खबर अब सारा नेपाल तपाईँसँग

0: आपको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम ए घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: ए 6 बजेको बिहानी र 7:30 को साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सिआइएन आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाट पनि, कान थापेर सुनी बसौँ।

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार

0: सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
1: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
2: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
3: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
1: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
3: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद
4: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
5: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
4: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
7: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
4: कार्यक्रम साझा आवाज
7: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
10: महिला किसानका संघर्ष सपना र सफलताका कथा
11: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
9: पसिनाको सम्मान समानताको अभियान
4: कार्यक्रम साझा आवाज
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
13: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
14: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
15: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
4: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
5: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
4: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
16: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
17: को हो यो
18: सामुदायिक सूचना नेटवर्क CIN
4: साझा खबरको साथमा आएका छौ
19: सुन्न नबिर्सनु है
18: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
5: साझा खबर अब सारा नेपाल तपाईँसँग

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो, खुशीको कनेक्शन।
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दरभाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
4: ए 6 बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सिआइएन आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाट पनि, कान थापेर सुनी बसौ खबर।

0: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
3: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
4: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
5: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
6: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
3: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
10: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
9: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
11: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
12: को हो यो?
13: हामी
2: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ।
13: सुन्न नबिर्सनुस् है,
2: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
14: साझा खबर, अब सारा नेपाल तपाईँसँग।

0: My for details about this home. Dish Home. Khushi ko connection.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम ए घामने शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: ए 6 बजेको बिहानी र साथीसको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाती पौवा भन्ज्याङ अनि चौतारीको कुरा हिमाल चुली पाड खोज तराई फाट पनि कान थापेर सुनी बसौ खबर आउँछ भनी

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
4: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
5: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पुग्रला अखन त यी हाम्रो खेतीको पानी
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
8: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
9: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
11: महिलाको श्रम अधिकार र सम्मानको आवाज
6: कार्यक्रम साझा आवाज
9: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
12: महिला किसानका संघर्ष सपना र सफलताका कथा
13: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर भनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
11: पसिनाको सम्मान समानताको अभियान
6: कार्यक्रम साझा आवाज
2: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5421-708 01-5421-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना।

0: एबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर सुष्टावासी काठमाडौँमा आधारभूत अधिकारको माग,
1: एक नम्बरमा नागरिकता दिनु पर्यो, दुईमा राजपूर्जा दिनु पर्यो, तीनमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो, नेपाल हो कि भारत हो।
0: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।
2: अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेछ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरु अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाओ अभियान र सुस्ता बचाओ युवा अभियानले केही दिन अघि बुटबलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनुपर्ने, नागरिकताविहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
1: पर्यो, दुई नम्बरमा राजपुर जानु पर्यो, तीन नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिक भिन्न छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो केवल चाहिँ तेरो नागरिकता छ, तेरो लाल पूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लाल पूर्जा देखाऊ
0: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
4: उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृह मन्त्री अनि परराष्ट्र मन्त्री यो तीनटा अब विभाग मन्त्रीले पनि भेट्न पर्यो हाम्रो सोच हो।
0: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
5: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्ता हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्न पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
0: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
6: दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
0: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ़ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौ।
2: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो, त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो जस्तो
7: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्परागत रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
2: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका दोस्त भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नै हो। अब संसद जनताले दिएर पठाएको शक्ति, त्यसलाई जुन खालको उपेक्षाहरू यसपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको
7: झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
2: हामी कहाँ धेरै धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन, तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्वको हो नि। त्यसलाई उपेक्षै गर्न खोजिएपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
7: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
2: यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ, त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ नि त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
7: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
2: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
7: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, आफ्नो पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
2: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
7: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
2: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ बिस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन, त्यसैले हामी त्यो सबै गम्भीर हुनुपर्छ।
0: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टार्मरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउन्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउन्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: आर्थिक निमन्त्रणा।
3: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
3: सीता थापा,
5: प्रकाश कचवाल,
3: राजेन्द्र कुमार कार्की,
5: कुमार कार्की,
3: अमृत सुनवार,
5: उत्तम पौडेल,
3: सन्ध्या सानु,
5: रामकुमार पौडेल,
3: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
5: कार्यक्रम हुने मिति, समय र स्थान:
3: मिति 2083 साल असार 26 गते,
5: समय दिउँसो 1 बजे,
3: स्थान मन्थली पार्क इन रामेछाप।
5: थप जानकारीको लागि सम्पर्क नम्बर: 9823042165, 9861295551।
3: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
6: गोलुन्जुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना:
4: प्रस्तुत विषयमा सुशासन, व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम, विकास आयोजना, सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलुन्जुर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
6: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलुन्जुर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
4: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
6: गोलुन्जुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA ए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारी

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904660।

0: 9998
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध,
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848476403, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: चन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0484543998, 0484543998।
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थन एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। यही असार 5 गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औषध मिति जुन 13 तारीख भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्व भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 4थो दिन असार 8 गते कोशी मधेश र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया मनसून नेपाल प्रवेश गरेपछि देशभर फैलिन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको, अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। नेपालबाट मनसून बाहिरिने औषध मिति अक्टोबर 2 तारीख अर्थात असोजको 3रो हप्ता हो। साउदी अरेबिया सरकारले 33 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले 3 नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति पीआर, अस्थायी आवासीय अनुमति टीआर तथा डाइभर्सिटी भिसा डीबी लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 जना निजामती कर्मचारीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना निकालेर स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको जनाएको छ। ती कर्मचारीहरूले विदेशी पीआर लिएको पुष्टि भएपछि मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1 अर्ब 33 करोड़ रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको साझदारीमा सञ्चालन हुनेछ। समुदायमा आधारित अनुकूलन मार्फत नेपालका संकटासन्न समुदायको खाद्य प्रणाली उत्थानशीलता सुधार नामको परियोजना सञ्चालन हुनेछ। संखुवा सभाको सिलिचोङ गाउँपालिका 1 मा अविरल वर्षापछि आएको पहिरोबाट 1 स्वास्थ्य केन्द्र सहित 28 घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ। पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट प्रहरी नायक निरीक्षक अनिल भुजेलको नेतृत्वमा 10 जनाको टोली घटनास्थल पुगेको छ। सिलिचोङ गाउँपालिकाले आज विज्ञप्ति निकालेर जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। उनीहरूको साथबाट झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन अपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुबेलुले बताउनु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा असार 17 गतेदेखि जीप सफारी बन्द हुने भएको छ। बर्खा शुरू भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि बर्खा उपयुक्त समय भएकोले जीप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर, सरसफाई र नागरिक स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले बजार अनुगमनलाई थप सशक्त बनाउँदै गुणस्तरहीन तथा अस्वच्छ खाना बिक्री वितरण गर्ने व्यवसायमाथि प्रचलित कानून अनुसार अध्यक्षसम्मको कड़ा कार्यवाही गर्न निर्देशन दिएको हो। रामेछापमा 20% खेतमा मात्रै धान रोपाई सकिएको छ। कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद प्रसाद दहालका अनुसार असार 15 जिल्लाभर करिब 20% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। रामेछापमा सिंचाई सुविधा भएका क्षेत्रमा रोपाई भइरहेको छ, तर आकाशीय पानीमा निर्भर अधिकांश पाको खेतमा अझै रोपाई हुन सकेको छैन। अब राम्रो वर्षा भए रोपाईले गति लिने अपेक्षा गरिएको छ। लागू औषध दुरूपयोग एवं मसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले सप्ताहव्यापी रूपमा विभिन्न जनचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गरेको छ। लागू औषधको चुनौती चुनौ, सामाजिक समाधानको बाटो खोजौं भन्ने नाराका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत लागू औषध सम्बन्धी कानूनी व्यवस्थाबारे समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। रामेछापको खाँडादेवी गाउँपालिकाले कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यान आकर्षण जनाउँदै विधिको शासन र सुशासनप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमा असार 9 गते सम्पन्न गाउँसभा समग्रमा सफलतापूर्वक सम्पन्न भए पनि केही योजनाको भुक्तानीको विषयलाई लिएर उत्पन्न विवादका क्रममा कर्मचारीमाथि भएको दुर्व्यवहार दुःखद, निन्दनीय र अस्वीकार्य रहेको उल्लेख गरिएको छ। ऐतिहासिक महत्व बोकेको हरिहरपुर गढ़ी क्षेत्रमा नेपाली सेनाले निर्माण गरेका संरक्षण सम्बन्धी संरचना हरिहरपुर गढ़ी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाको सिन्धुली स्थित भवानी बक्स गनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको रिटेनिङ वाल, पदमार्ग तथा ढलान सहितको मार्ग सोमबार आयोजित एक समारोह बीच हरिहरपुर गढ़ी गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40,000 बढ़ी हाँस तथा कुखुरा नष्ट गरिएको छ। व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। हेटौँडा काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी फाखेल काठमाडौँ सड़क आगामी असार 25 बन्द हुने भएको छ। बागमती प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको यो सड़क खण्ड आगामी असार 25 पूर्ण रूपमा बन्द रहने भएको हो। अवैध सुन पैठारी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण लगायतका गम्भीर मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई दोलखा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका एक बस्ने 26 पेम्बा तामाङ रहेका छन्। फरार रहेका उनलाई प्रहरी टोलीले आइतबार पक्राउ गरेको। यो घटना 2080 साल असोज 10 गतेको घटनासँग जोडिएको छ, जति बेला दोलखाको बिगु गाउँपालिका 3 जामुनी स्थित सीता तामाङको घरमा डेरा गरी बस्ने केशर बहादुर तामाङको कोठाबाट अवैध रूपमा तस्करी गरी ल्याइएको 11 किलोग्राम सुन मत गरिएको थियो। उक्त 11 किलो सुन काट्नपछि अवैध रूपमा सुन भन्सार चोरी पैठारी नेपाल राष्ट्र बैंक एन अन्तर्गतको कसुर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्दामा प्रतिवादी रहेका पेम्बा तामाङ तत्काल फरार भएका थिए। र सिराहामा स्कूल बसले खिच्दा 5 वर्षीय बालिका र बसका सहचालकको मृत्यु भएको छ। आज अपरान्ह करिब 4:15 समयमा लक्ष्मीपुर पतारी गाउँपालिका 2 पर्सा स्थित भित्री सडक खण्डमा को 1X3599 स्कूल बसले खिच्दा सहचालक र बालिकाको ज्यान गएको, विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्किँदै गरेको पायोनियर एजुकेशन एकाडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचिएर सहचालक लहान, नगरपालिका 22 का 25 वर्षीय ओम प्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बदेवर्षाइन, नगरपालिका 8 काचन घर भइहाल माउलीको घर लक्ष्मीपुर पतारी 2 पर्सामा बस्दै आएकी 5 वर्षीय समीक्षा कुमारी शाहको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazrikwavas, Hazrikwasat, Yehu, Hazrikwadiyu, Xe, Dui, Tablaik, Megahertz, Namaskar. हजुरको रेडियो 102.1 मेगाहर्ट्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रममा समस्त बिहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै मुटुको डुकडुकी होइन अनि भर्खर 14-15 लागेको एमसम छिटो कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष विशेष विशेष बनाउनको लागि। रात छिपिँदै जाँदा यो सुनसान रातमा तिम्रो सम्झना झन्गाडा भएर आउँछ, बाहिर शीत झरिरहेको छ तर मेरो आँखाहरूबाट तिम्रो यादमा आँसुका थोपाहरू झरिरहेका छन्। भन्छन् नि टाढा हुनु भनेको माया कम हुनु होइन, तर यो बिछोडले त पल पल मलाई तिम्रो झन् नजिक पुर्याइरहेको छ। बिछोडको भावनाहरू तपाईँको माझमा सुनाउनेछु अनि माया प्रेमका कुराकानीहरू पनि गर्दै गर्दै अगाडि बढ्नेछु। साथमा तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्नेछु भने रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु। त्यस्तै गरेर मिठा रमाइला लोक दोहोरी बाकाहरू त राख्नु नै छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज नामको सिएफएम 95 मेगाहर्ज अनलाइनका माध्यम भनेका हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक अनि लगायतका थुप्रै थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। टिकटक लाइभमा पनि छु होइन, तपाईँ आउन सक्नुहुन्छ, श्रीराज महात्मा सिजर पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। रातको समय छ 10:17 गइसकेको छ। मिठा र माइला कुराकानीहरू गर्दै गर्दै अगाडि बढ्नेछु। सुनेर साथ दिनुहोला, कार्यक्रममा सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मिठा र माइला कुराकानीहरू हुनेछन् रातको समयमा पनि भन्न चाहन्छु। यति बेला ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छु। केही शीतल महसुस भइराखेको छ तर पनि मलाई एउटा गीत सुन्न मन लागेको छ, विस्ताराले पोल्यो किन खै किन हो कनी विस्ताराले पोल्यो होइन। यो गीत तपाईँको माझमा राख्न चाहन्छु म। गर्मी त त्यति छैन, हल्का पानी परेर केही राहत भएको छ आज भनौँ न, पानी त्यति धेरै ठुलो पनि परेन तर केही न केही चाहिँ अलि हिजो अस्तिको भन्दा केही राहत महसुस गरेको छु। तै पनि यो गीत सुन्न मन लाग्यो मलाई आज किन किन। हरिगिरी विमर्शी अनि शान्ति श्री परिवारको सुमधुर आवाजमा एक गीत छ विस्तारले पढ्यो मलाई किन हो किन होइन, यति बेला तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि म आउँछु, यसमा शब्द संगीत हरिगिरी विमर्शीको रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा विस्ताराले पढ्यो

Baby, oh baby, oh baby, sublaga jihunu, oh baby, getafai kamaz marake vistara le polio, regribi marciani santus triperiarco sumadura, avas macogitio, caricromesanas de orianir veraki, avas mamastrita hasmas, kakino, kinamalayas vistara le poli, polizastalaya, suteka das helema, dolkebunis and a table masuana, mostasa, kutsima, bastrego suterapani, yes, the mosses veraki was as a malay. I know. तरफने त्यसको गहिरो असर मनमा परेको हुन्छ भन्ने चाहन्छ हैन ठीक छ पहिले कहीं कसैले सादा हैन एकदम स्पष्ट रूपमा बोलेका कुराहरूले पनि मुटुको गहिराई समझिन्छ ठीक छ हजुरको रेडियो

मेगाहर्ज अनि तामाको एफएम 95 मेगाहर्जका अनलाइनको माध्यमबाट होइन फ्रिक्वेन्सी मोडुलेसन अनि अनलाइनका माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ भने टिकटक लाइभ मार्फत पनि गर्दै हुनुहुन्छ मलाई ठिक छ हेरेर पनि साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ अनि सस्तो मेसेज पनि पठाएर साथ दिनुहोला पनि भन्न चाहन्छु मेसेजहरू थुप्रै प्राप्त भइसकेका छन् सामाजिक सञ्जाल फेसबुकमा यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु तलमाथि हुनसक्छ ल म्यासेजहरू नरिसाउनु होला पनि भन्न चाहन्छु सुरुवातमा किनकि कहिलेकाहीँ सुरुमा पठाएको म्यासेजहरू कहिलेकाहीँ तल होइन लास्टमा पनि वाचन हुनसक्छ कहिलेकाहीँ फर्स्टमा पनि वाचन हुनसक्छ रिसाउन चाहिँ पाइएन ल आज म्यासेजहरू धेरै छन् जस्तो लागिरहेको छ सो त्यो भएर पनि म्यासेजहरू अप एन्ड डाउन हुनसक्छ कहिलेकाहीँ अब सुरुमा पठाउनु भएका म्यासेज मैले होइन सुरुमै वाचन नगर्न पनि सक्छु आजको कसैमा चाहिँ यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ बाक्सर नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि हो भन्नुहुन्छ श्रीमती छोरालाई सम्झन चाहन्छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला होइन म्यासेज पठाउनु भएको छ मलाई सौरभ किशन हुनुहुन्छ उहाँको म्यासेज मैले वाचन गर्दैछु त्यस्तै गरेर यति बेला टिकटक लाइभ मार्फत पनि कुमार श्रेष्ठजीले हेर्दै हुनुहुन्छ रूपसी नायकजीले हेर्दै हुनुहुन्छ होइन ठिक छ कहिलेकाहीँ मेसेजहरू वाचन गर्न खोजिरहँदा पनि केही न केहीले धोका दिन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई प्रकाश केसी हुनुहुन्छ उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ त्यस्तै गरेर दोलखा मारबु होइन घर भइहाल चाहिँ काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ घर परिवार सबै सम्झना माया छ है भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहे त्यस्तै गरेर सुजन ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है दोलखा घर भइहाल चाहिँ काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ मेसेजहरू अप एन्ड डाउन भइराखेको छ रिसानुहोला पनि भन्न चाहन्छु म सबै भाषण गर्नेछु तर सुरुवातमा भएन भने अन्तिममा वाचन गर्नेछु ल प्रब्लम यो हुन्छ सुरुवातमा मेसेज पठाउनुहुन्छ कहिलेकाहीँ अन्तिममा मेसेजहरू वाचन हुन्छ एकैचोटि नहुन पनि सक्छ त्यस्तै गरेर प्रकाश किशोर दाई मेसेजहरू होइन सुनिरहेको छ कार्यक्रम भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै रूपसेना योगी हुनुहुन्छ कार्यक्रम सुन्दैछ सिन्धुली ढुङ्ग्रे बासबाट भन्नुहुन्छ रूपसेना योगी भन्नुहुन्छ हेर्दै पनि हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे सम्झना सबैमा भन्दै हुनुहुन्छ रानी राजकला हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउनु भएको छ जब रातिका रातहरू छोटा छन् कि लामा छन् भन्नुहुन्छ रात छोटा छैन हजुर प्रकाशजी त्यस्तो गरेर पानी परेको छैन होइन यो कुरा पनि पानी कहिले यसो पर्ला जस्तो गर्छ परेको छैन रन्छतिर अन्त पानी परिराखेको छ भन्छन् समाचारहरू आइराखेको छ बारी पहिरोका दिल सर अहिले पनि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै कल्पना हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ कल्पना घिसिङ हुनुहुन्छ उहाँको म्यासेज मैले लामो समयपछि देखेँ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद पहिला म्यासेज पठाउनुहुन्थ्यो आजकल माया मार्नुभयो कल्पनाजी टेकबहादुर पुमा हुनुहुन्छ नमस्ते नमस्कार भन्नुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि प्रस्तुताज्यू नमस्कार भन्नुहुन्छ होइन उदयपुर चौधरी नगरपालिका आठ बेल्टा राइट टोल चोकबाट भन्नुहुन्छ होइन फेसबुक लाइभ मार्फत कार्यक्रम हेर्दैछु सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ दाई मैले हिजो भनेको थिएँ हजुरलाई फुर्सती न्यौपाने र शर्मिला गुरुङको बर्खा लाग्यो भन्ने गीत राखिदिनुहोस् भनेको त बजाइदिनु भएन हजुरले त जयपुर सत्य न्यौपाने र शर्मिला गुरुङको हिजो गीत बजाइदिनु भएन भन्नुहुन्छ तपाईँले गायिका गायिकाको नाम स्पष्ट लेखेर पठाउनुहोस् न प्रकाशजी पहिला सुरु गायिका गायिकाको नामहरू स्पष्ट तरिकाले लेख्नुहोस् होइन त्यो फुर्सद न्यौपाने फुर्सदी न्यौपाने होइन उहाँ गायक मैले आजसम्म सुनेको छैन उहाँको नाम सायद हुनुहुन्छ होला मैले नसुनेको पनि हुन सक्छु बर्खा लाग्यो भन्ने मैले हिजो गीत राखेको थिएँ सुन्दरमणि अधिकारी विष्णुबाजुको आवाजमा एक गीत जस्तो लाग्छ सुन्दरमन अधिकारी जस्तो लाग्छ म आफै कन्फ्युज भयो है तपाईँले ठिक छ मैले गीत चाहिँ राखेको थिएँ हिजो अन्तिममा मैले चाहेँ अनि एकताल गीत बजे बजेन भन्ने कुरा कुन चाहिँ गीत बजे बजेन भन्ने चिजहरू चाहिँ अन्तिम सम्ममा सुनेर कृपया फिडब्याक दिनुभयो भने अझ राम्रो हुन्थ्यो पनि भन्न चाहे धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि ह्याप्पी बर्थडे टु यु एक्सन विराज राई अनि मेनुका श्रेष्ठ भन्नुहुन्छ अनि सबैमा सम्झना माया भन्दै हुनुहुन्छ अजय राईमाझी हुनुहुन्छ उहाँले पनि सुन्दैछ भन्नुहुन्छ
अजय राई माझी छेत्री हो भन्नुहुन्छ पाल्पाको रैनदेवी गाउँपालिका छ र चार पाल्पाको मान्छे आज काठमाडौँदेखि सुन्दैछु मिल्छ भने सञ्जीव सिंह राणाको तितो छ कि गुलियो एल्बमबाट गीत राखिदिनुहोस् ल भन्नुहुन्छ तितो छ कि गुलियो यो गीत मैले सुनेको छैन है ठिक छ राख्ने कोसिस गर्छु त्यस्तै गरेर घर परिवार सबैमा सम्झना माया भन्दिनुहुन्छ साथीभाइ सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अप्सरा खड्का हुनुहुन्छ स्वर्गकी परिवार अप्सरा होइन धरतीमा झरेर म्यासेज पठाउनु भएको छ रामी छापको नमाडी घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु सबैमा सम्झना भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद कल्पना साम्पाङ हुनुहुन्छ सन्चो हुनुहुन्छ भाइ भन्नुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ म पूजा गर्छु मायाको भनी गीत राखिदिनु होला है भन्नुहुन्छ राख्ने कोसिस गर्छु ल म पनि भन्नुहोस् है जन्मदिनको शुभकामना है भन्नुहुन्छ एक्सन विराज भाइलाई चाहिँ त्यस्तै गरेर प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ डेटो हेल्सुन भन्नुहुन्छ भने अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ बाबा विनोद साम्पाङमा मोहनजना त्रिपारी साम्पाङ सुनाकान्दुङमा रमला साम्पाङ मनिषा बान्तवा दादा माधव ढुङ्गेल दादा राम कुमार थापा दादा गणेश श्रेष्ठ दादा इटराम चौधरी विवास कुलुङ त्यस्तै गरेर एमपी विवास लिम्बू हर्पल रोशनी प्रेम भण्डारी त्यस्तै गरेर रिता राई अन्जान थुलुङ अल्का बान्तवा भूमिका राई गगन्तेर थुमेश्वरी बान्तवा राजेश कुमार माझी उषा किरण नानु निर्मला शाह लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तै गीता लिम्बूले पनि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ प्याकुली गीता अल्दोय फ्रम इलामबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ हिरा बहादुरजीले सबमा म्यासेज पनि पठाउनु भएको छ बुटल बाटो है भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिनुहोस् है त्यस्तै गरेर डम्बर ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मन्थली कठेश्वरबाट डम्बर ढुङ्गेल हो भन्नुहुन्छ खाना खानुभयो भन्नुहुन्छ खानुभयो तपाईँको भयो कि नै शोभा थापा रोली राई त्यस्तै गरेर म्यासेज वाचन गर्न कोसिस गरिरहेको छु ठिक छ सुनिता सुनिवार हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई सबिना पोखरेलजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे त्यस्तै गरेर यति बेला अनि म्यासेज पठाउनु भएको छ सुजन लभ शर्मिला एट द रेट सक्षम आइरहेको छ हेलो हजुर के छ खबर सुजन ढुङ्गेल है काठमाडौँबाट अब वजनी गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु रूपसनाईजी पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर यति बेला प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु कमला हुनुहुन्छ सुन्दैछु हेर्दैछु है लङ टाइम पछि धेरै दिनपछि भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई म्यासेज प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु पनि मलाई चाहे रातको समय छ मिठा लङ टाइम पछि कार्यक्रम हेर्दैछु भन्नुहुन्छ कविता महतारा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर आशा हुनुहुन्छ आशा खड्काले पनि सम्झना आई सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला प्राप्त म्यासेजहरू विनोद कार्की सर हुनुहुन्छ ह्यान्डसम होइन मल्टी ट्यालेन्टेड सर हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद शिला अधिकारी हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ दिपक चालिस सर हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर बिना मगर हुनुहुन्छ काठमाडौँबाट हेर्दैछ है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद आयुषा फेरि हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँले पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ होइन खेतीपाती सकियो रोपाई होइन यता हुनुहुन्थ्यो जस्तो लाग्थ्यो त फेरि उता कुदिसक्नु भएको छ है ठिक छ म गीततर्फ लाग्छ म्यासेजहरू वाचन गर्नुपर्नेछ धेरै म्यासेजहरू छोडिरहेका भनौँ न वाचन गर्न बाँकी नै छन् सुरुवातका म्यासेजहरू पनि मैले वाचन गरिसकेको छैन साथमा अप एन्ड डाउन भइराखेको छ म्यासेजहरू त्यसले गर्दाखेरि पनि अशोक भुजेलजीले पनि म सुन्दैछु है दाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ यति बेला एउटा गीत राख्नु मन छ तपाईँको माझमा धेरै बोले जस्तो लाग्यो एउटा मिठो गीत राख्ने कोसिस म गर्दैछु तर जब जब रातको कार्यक्रम आउँछ त्यसपछि प्राविधिक गडबडी आइदिन्छ मैले चाहे अनुसार कहिलेकाहीँ गर्न सक्दिनँ त्यसपछि ठिक छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz प्रस्तुति होइन रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस द्वारा सुनिरहनु भएको छ यति बेला तित्त छ कि गोली गौरा होइन गौरा गीत तपाईँको माझमा राख्न चाहन्छ रातको समय यस्तो खालको गीतहरू प्रायः कमै बज्छन् है गौरा सालैजो यी गीतहरू प्रायः कमै बज्छन् ठिक छ रोजाइ पार दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु यसमा आवाज दिनुभएको छ काठी गीतहरू त मैले प्रायः राखिराखेको हुन्छु तर
पूर्वेलीहरू पनि साथीहरूले कहिले काहीँ रोजाइ गरेर राख्नु भएको हुन्छ। सञ्जीव सिंह राणाको आवाज रहेको छ भने शब्द सङ्गीत पनि सञ्जीव सिंह राणाकै रहेको छ। यति बेला तपाईँको माझमा गीत राख्न चाहन्छु।

अहिले तपाईँकोमा समा राखे तितो छेकेको लियो सञ्जीव सिंह राणाको सुमधुर आवाजमा गीत थियो। कार्यक्रममा समाज देवरी अनियर भइराखेको छ। आवाजमा म श्री राजमा छु, यस्तो नाच्नु होला होइन रातको समय हुन त यति बेला मानो रोपेर मुरी फलाउने उब्जाउने बेला रहेको छ। बिहानदेखि काम गर्दा गर्दै थकित भएको छ होला शरीर ज्यू होइन, बेडमा आराम गर्दै हामीलाई सुन्दैनुहुन्छ होला। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको एफएम 95 मेगाहर्जबाट सुन्नुहुन्छ भने अनलाइनका थुप्रै माध्यम छन्। यति बेला यो रातको समयमा सुनेर साथी राख्नु भएको छ भन्ने आशा छ। गर्दै पनि हुनुहुन्छ टिकटक लाइभ मार्फत, टिकटकमा पनि पछिल्लो समय जोडिने प्रयासमा गरिरहेको छु भन्ने भन्न चाहन्छु। हामी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि भन्ने भन्न चाहे। अनि अहिले मौसममा परिवर्तन भइराखेको छ, मनसुन शुरू भइसकेको छ, आजदेखि पानी बेसरी पर्छ है भनेर मौसमविदले भनिरहेका छन्। सत्य भएर बाहिर यात्रामा निस्कनु अगाडि मौसमको बाटोको अवस्था के छ जानकारी लिएर मात्र यात्रा गर्नुहोला, यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। भने अर्को कुरा, तपाईँ कस्तो ठाउँमा बस्दै हुनुहुन्छ होइन, बाढी पहिरो आउने ठाउँ छ कि छैन त्यो यसको पनि यसो ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अनि पछिल्लो समय विकासको नाममा जथाभावी रोड खन्ने होइन यो भइराखेको छ, यसले कतिको क्षति पुर्याउँछ त्यो इन्जिनियरहरू अथवा वडाध्यक्षहरूलाई थाहा हुन्छ होइन। यी कुराहरूले पछि भोगिसकेपछि त्यसपछि यसो किचालो पर्छ, त्यसपछि कुराहरू उठ्नुपर्ने हो खासमा पनि भन्न चाहे। कहाँ खन्नुपर्ने हो, कहाँनिर डोजर लगाउनु पर्ने, के कसो होइन, विकासको नाममा जब जब असार अन्तिममा आउँछ त्यसपछि चाहिँ अनि कुराहरू होइन आउँछ। अब यो अन्तिममा यसो यताउतिबाट तानतुन गरेर मिलाउने यसै छ, तर त्यो एक न एक दिन होइन प्रायः जस्तो यी कुराहरू आउँछन् जस्तो लाग्छ। अब यो प्रायः जस्तो सरकारी कामहरू अन्तिम अन्तिमतिर हुन्छ भन्छ प्रायः जस्तो त होइन भाइ। अनि विकासका बजेटका खर्चहरू पनि यो अन्तिमतिर हुन्छ। अनि अर्को त मेन कुरा अहिले वर्ल्डमा डिस्ट्रक्सन होइन, नेपालमा प्रायः जस्तो मैले देखेको विकासका विकास त गर्यो, के को नाममा विकास गर्यो होइन, बाटोको नाममा, अनि बाटो पनि होइन त्यो धेरै छ, कसरी खन्ने के गर्ने, एक त इन्जिनियरहरू आफ्नै पाराका हुनुहुन्छ होइन, अब त्यस्तै गरेर वडाध्यक्षहरू त्यस्तै आफ्नै पाराका होइन, सत्य भइसकेपछि अध्यक्ष, गाउँपालिका अध्यक्ष, नगरपालिका अध्यक्षहरू, अनि साथसाथै अब विकास कतिसम्मको गर्ने, के हिसाबले गर्ने, आफ्नो ठाउँ कस्तो छ, भूगोल कस्तो छ, त्यो हिसाबले पनि चाहनुपर्ने हो। अनि पछिल्लो समय प्रायः जसो रोड कन्स्ट्रक्सनहरू भएका छन्, जथाभावी डोजर लगाइएको छ, यसले कति क्षति पुर्याउँछ, के गर्छ भन्ने सोचिएको छ होइन, समयले देखाउला यी कुराहरू। विकासको नाममा विनाश हुनुहुन्न भन्ने मेरो धारणा मात्र हो, विकास सरकारी पैसा हो, विकास त गर्नुपर्छ तर विनाश गर्नुहुन्न भन्ने धारणा हो। ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेज पठाउनु भएको छ मलाई डम्बर ढुङ्गेलजीले, सम्झिँदै हुनुहुन्थ्यो सुमित यथा सुनवार किरात तिम्रो दिलको राजा सञ्चना नेवा खड्की निरोज कार्की युनिसा थापा मम्मी बाबा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। निर्दोष सेमले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँले पनि नमस्कार भन्नुहुन्छ, आराम हुनुहुन्छ भन्नुहुन्छ। आज पनि आइपुगे है, 5 थरको मेकलाङजुङ भयो होइन, मेकलाङजुङ 2 घर भयो, हाल चाहिँ इरानी देश कतारबाट कार्यक्रम सुन्दैछु। क्षेम निर्दोष हो भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ। भने समीक्षा जोशी, अङ्किता सुनार, लिम्बुनि पबिना, फुच्ची संस्कृति लामा, दिल्ली खिरिया, कमला उनियम, त्यस्तै गरेर माया राई, मेरो प्यारो मान्छे तिमी, त्यस्तै अभागी सृजना, रुबिना थामी, कनुषा सुनवार, सरिता, कल्पना छेत्री, राई अनिता, त्यस्तै पूर्वले खुसीमा म तपाईँ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। मैले रोडको कुरा किन निकालेँ भने मेरो होइन गाउँमा यस्तो छ कि एउटा टोल छ, स्पष्ट रूपमा नभनौँ खुलाएर, तर त्यहाँनिर के छ भन्दाखेरिमा एउटा घर अथवा दुईटा घरको लागि चारतिर बाटो खनिएको छ कि, त्यो भइसकेपछि के हुन्छ भन्दाखेरिमा कि बसेर सहज तरिकाले होइन मिलेर भनौँ न सरकारको पैसा मिलेर खनौँ न भन्दाखेरिमा प्रतिवाद कुरा आउँछ, त्यसपछि बोल्नु नबोल्नु छ, अनि यसो हेऱ्यो अनि यसो होइन त्यहाँनिर गएर बोल्नु, तपाईँ बोल्नुहुन्छ यस्तो गर्नुभयो भने त्यहाँनिर हुन्न, तर बाटो के हुन्छ भने चारतिरबाट बाटो छ, अनि अझै पनि के छ भने होइन बाटो अब सबै इस्ट वेस्ट होइन नर्थ साउथ सबैतिरबाट बाटो पुगिसकेको छ, तर अझै पुगेको छैन क्या, त्यो टोलमा हो, एउटा टोलमा मात्र है, त्यो भएर मैले सम्झिरहेको हुन्छु विकास कसरी गर्ने, कहाँबाट गर्ने, अथवा कसको कति क्षति गर्ने भन्ने कुरा
इन्जिनियरले सोध्नुपर्ने सोच्नु पर्ने हो, अध्यक्षले वडा अध्यक्षले सोच्नु पर्ने होला, पालिका अध्यक्षले सोच्नु पर्ने होला, कहाँनिर बाटो पुगेको छ, कतिलाई बाटो पुगेको छ, कहाँनिर विकास गर्नुपर्ने होइन, ती कुराहरू भनेर म कहिलेकाहीँ उठाइरहेको हुन्छु यी कुराहरू होइन। अनि कहिलेकाहीँ बोल्न यसो होइन ल ठिक छ अरू बोल्दैनन् भनिसकेपछि अब यसो बोलौँ न त के छ र सोधेर मिलेरै जाँदाखेरि के हुन्छ र भनेर बोल्यो भने धम्की आउने होइन, यी कुराहरू विविध छन्। त्यो भएर मैले भन्न मन लाग्छ सरकारी पैसा हो, विकास गर्नुपर्छ, आफ्नो पकेटबाट खर्च गर्ने होइन, तर सबै मिलेर गऱ्यो भने झगडा हुँदैन भन्ने खालको त्यो सोच मेरोमा आउँछ। तर मान्छेको सोच सबै हुँदैन जस्तो लाग्छ, कहिलेकाहीँ आफ्नो तरिकाले सोच्छ। ठिक छ, त्यतातिर नजा विकास। यति बेला म म्यासेजतर्फ लाग्छु। अनि सही कुरा गर्न थाल्यो भने मान्छेले त्यसलाई होइन गलत तरिकाले, आजकल त अब छ नि कहिलेकाहीँ सही मान्छेलाई पनि केही भनेको हुँदैन, के छ र छलफल गरेर बसेर एउटा सिग्नेचर ल यस्तो गरौँ है त, सिग्नेचर जो जो मान्छे छ जहाँ जहाँ ऊ हुन्छ सिग्नेचर हानेर ल यति गरिसकेपछि यहाँ गरेर मिलेर गरौँ है भनिसकेपछि झगडा पनि हुँदैन, वाद विवाद पनि आउँदैन, तर त्यो गर्न डराउने क्या होइन, हुन्न त्यो हुन्न पेलेर लानुपर्छ जसरी लानु त्यो कुराहरू होइन। सुन्दै हुनुहुन्छ होला सायद, हेर्दै हुनुहुन्छ र सुन्दै हुनुहुन्छ पनि, विकासको नाममा विनाश गर्नुहुन्न भन्ने हो वडा अध्यक्षदेखि लिएर होइन पालिका अध्यक्षदेखि लिएर अन्य जिम्मेवार व्यक्तिहरूले विकासको नाममा विनाश गर्नु भएन अथवा एउटै ठाउँमा चारतिर बाटो बाटो पुग्नु भएन भन्ने सोच हो मेरो। विनोद बरुवाले सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सालुबाट सुन्दैछु भन्नुहुन्छ, अथवा छलफल गरेर भए पनि होइन, छलफलबाट सबै चिज हुन्छ कि भन्ने हो नि त, छलफल अब सबै चिज होइन, मान्छे के को लागि जन्मिएको छलफल होइन, टोल समाज के को लागि छलफलको लागि होइन र होइन, तर त्यो हुन्न अहिलेको जमाना, तपाईँ ठ्याक्कै यस्तो बोलिदिनु भने कुरा अर्को हुन्छ, कहिलेकाहीँ खाना पाइरहेको चिजलाई अर्कोले ठ्याक्क गरेर यस्तो हेरिदियो भने ओहो पाउँदिन जस्तो। अनि सकेसा हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, भागी सृजना हुनुहुन्छ, सृजना विश्वकर्मा तनकुटा घरमै हाल्छ, कुवेतबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, माया धेरै छ है भन्नुहुन्छ उहाँले पनि, काजी आयुष शङ्कर मिठो सम्झना, सम्झना सबैमा भन्नुहुन्छ, कमला उनी लिम्बू, सन्देश गुरुङ, चामलिङ सुनिता राई, निर्दोष श्याम, अमृत गुरुबाङ, निशानी उङहाङ, डम्बर लामिसान गुरुङ, मधिहाङ, सेलिन देवान, ढकाल धर्मराज, छत्रयाम्फू, सरुवानिम लिम्बू, सम्झना खत्री, कुमार पर्जा लगायत सबैमा सम्झना माया छ त्यस्तै गरेर भन्दैनन्छ उहाँले। त्यस्तै गरेर अर्को रहेको छ, प्रायः जस्तो यी कुराहरू विकासको कुराहरू गर्दाखेरि मैले बाटोको कुरा निकालेँ, यति बेला पानीको अभाव छ जस्तै विभिन्न ठाउँमा हेर्नु न तपाईँको पानी त के हो भन्दाखेरिमा मान्छेले पानी त यस्तै पनि दिन्छ अरे, धर्म हुन्छ अरे भन्छ कि, हिँडिराखेको बटुवालाई पनि पानी दिन्छ अरे, तर हाम्रो गाउँठाउँतिर के हुन्छ भन्दाखेरि पानी दिनुहुन्न यसलाई, अथवा त्यहाँनिर त्यहाँ मुहान छ भने त्यसलाई नदिनु है, त्यस त्यो मुहान चाहिँ उ गर्नुहुन्न, छुना पनि नदिनु, अथवा त्यहाँबाट पानी पनि लिनुहुन्न, अथवा त्यहाँबाट पानी ल्याइराखेको छ भने उखालेर फाल्नुपर्छ भन्ने खालको सोचाइ छ कि होइन। अब विकासको नाममा अनि अब पानी खानालाई पानी छैन अनि रोड चाहिने यताउति खालका भइरहेछ, अनि फेरि सरकारले कस्तालाई हेर्छ भन्दाखेरि अब पावर हुन्छ नि त, अब गाउँ समाजमा बसिसकेपछि त यताउति हुन्छ होइन, पुरा इन्चेम भइराखिसकेपछि त अब त्यहाँनिर होइन पुरा हुन्छ, चाहिन्छ नि मान्छेहरू, कहिला कोही चाहिएला कोहीलाई केही चाहिएला होइन, अनि सबै चिज मिलेर खानुपर्छ, मैले फेरि सबै ठाउँको भनिरहेको छु नि होइन, सबैलाई समेटिरहेको छु, अनि त्यो भइसकेपछि के हुन्छ भन्दाखेरिमा पानी अभाव छ, पानीतिर विकास गर्नुपर्छ है, फलानुको होइन सबैतिर पानी पुर्याउनु पर्छ भन्ने सोच हुन्न क्या, अथवा विकास खाइरहेको छ त्यो फाल्दै होइन गर्ने, पुरा पानी छ अहिले पनि, अब यो भनेपछि चैत वैशाख जेठतिर त पानी सबैतिर हुन्न हो, हाहाकार हुन्छ होइन, बाटो सबैतिर चाहिने चिज हो र आवश्यकता हो र मेन मेन पुगेको ठाउँमा त बाख्रा चराउनलाई होइन, गाई बस्तु हिँड्नलाई होइन, रोड लाने हो र अर्काको विनाश गर्नेहरू होइन नि त, दुई तिन ठाउँमा ठक्क होइन गाडी चाहोस् पिचोस् त्यसपछि आएर त्यो ढलानुहोस् टक्क हिँड्नुहोस्, त्यो विकास भनेको,
अनि अरू बेसिक चिजहरू हुनु पर्यो, हस्पिटल हुनु पर्यो, त्यतातिर फोकस छैन मान्छेहरू. त्यसपछि पानी हुनु पर्यो, पानीमा फोकस छैन, कसरी पानी ल्याउने, कसरी गर्ने, कसरी विनाश गर्ने, के गर्ने, कसो गर्ने, कसरी खाने त बजेट मिलाएर कसरी खान सकिन्छ भनिसकेपछि मान्छे यसो भित्रभित्र मिल्यो होइन, त यति खा म यति खान्छु भने. उदाहरणहरू धेरै छन्, यी कुराहरू मैले देखेको पनि छु. तर कुरा के भन्दाखेरि कहिले काहीँ बोल्नलाई पनि गाह्रो हुन्छ होइन, किनकि तपाईँ एकजना बोल्नुहोस्, सयजनाको बिचमा एकजना बोल्नुहोस्, अरू चुप लागेर बस्छन्, त्यसमा एकजना बोलेको खासै महत्त्व हुन, त्यसलाई टोडमोड गरेर अर्कोतिर पुर्याइदिन्छ कुरा, अनि त्यसपछि नेगेटिभ मान्छे तपाईँ पर्नुहुन्छ. यी कुराहरू धेरै देखेको छु मैले. त्यही भएर विकासको नाममा विनाश चाहिँ नगरौँ है, मिलेर खाउँ सरकारी बजेट. अब खाने त खाइरहेकै हुन्छ, विकास कहाँ छ र राम्रो छ, विकास यो छै भन्ने. ल अहिले प्राय जसो नयाँ यो वडा अध्यक्षहरू, नगरपालिका अथवा पालिका अध्यक्षहरूको प्राय जसो समय काल अब भनौँ न यो अवधि सकिन लाग्यो. ल यतिवटा चाहिँ मैले राम्रो काम गरेको छु भनेर सर र भन्नु नि त केही छ त होला नि, कुनै ठाउँमा मठ मन्दिर बनायो होला, पिच अलिकति गऱ्यो होला कुनै ठाउँमा, होइन केही छैन. यस्तो आयो खायो होइन, लङ टर्म भिजन हुनु पर्यो जस्तो लाग्छ. लङ टर्म भिजन भयो भने पछिसम्म कसरी विकास गर्ने, के गर्ने खालको कुराहरू सोच्नुपर्ने. यो कुरा भनिरहँदाखेरि कहिलेकाहीँ मन दुख्छ हो, मैले धेरै नेगेटिभ कुराहरू गर्छु जस्तो लाग्छ, तर देखेको कुराहरू त भन्नुपर्छ. म त्यो गरेको खालको मानिस होइन, साथसाथै घुसघुसै पाराको मान्छे पनि होइन, मलाई भन्नुपर्छ, मिलेर जानुपर्छ जस्तो लाग्छ. रिटो म्यासमेज थ्योरी अनिहरू भइराखेको छ, म्यासेजहरूमा वाचन गरिरहेको छु. टिकटक लाइभ मार्फत पनि धेरै म्यासेजहरू छन्, साथसाथै म्यासेजहरू प्राप्त भइरहेका छन् यति बेला फेसबुकको लाइभमा पनि. यति बेला म म्यासेजतर्फ लाग्छु. अस्मिता बान्तो राई हुनुहुन्छ, सम्झना सबैमा आए भन्नुहुन्छ. त्यस्तै शिला अधिकारी हुनुहुन्छ, तिम्रा लागि बा आमाको काख छोडिदिए भन्नुहुन्छ. पक्कै पनि तिम्रो लागि बा आमाको काख छोडिदिए, पीडा कम खुसी लाखौं लाख छोडिदिए. तिम्रो लागि बा आमाको काख छोडिदिए, पीडा कम खुसी लाखौं लाख छोडिदिए. तिम्रो लागि बा आमाको काख छोडिदिए, पीडा कम खुसी लाखौं लाख छोडिदिए. जान त मलाई छाडी गएकै हौ तिमी, जान त मलाई छाडी गएकै हौ तिमी, मरे झैँ मानेर मैले छाक छोडिदिए, मरे झैँ मानेर मैले छाक छोडिदिए. तिम्रो लागि बा आमाको काख छोडिदिए, पीडा कम खुसी लाखौं लाख छोडिदिए भन्नुहुन्छ शिला अधिकारीजीले. हो र को रहेछ त्यो मान्छे? नमस्ते हजुर, सुन्दैछ, सबैमा सम्झना छ भन्नुहुन्छ. मुना राई लिम्बु हुनुहुन्छ, सम्झना सबैमा है, शुभरात्रि, मिठो सपनको कामना भन्नुहुन्छ. त्यस्तो गरेर हुनुहुन्छ यति बेला म्यासेज मैले वाचन गरेँ जस्तो लाग्छ. दुर्गा साई हुनुहुन्छ, सात समुद्र पारीको बस्ती दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. सबैमा सम्झना माया छ है भन्नुहुन्छ, होइन, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ. उहाँ यता राम छापकै हुनुहुन्छ, यति बेला दुबईमा हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भन्नुहुन्छ. त्यस्तै देवेन किशोर अन्जान हुनुहुन्छ, जीवन फूल जस्तै हो, आज फूल छ भोलि भैलाउँछ, सुगन्ध बाँड्दै हरास सिकाउँछ, सरी हाँस्न सिकाउँछ. जीवन फूल जस्तै हो, आज फूल छ भोलि ओइलाउँछ, सुगन्ध बाँड्दै हाँस्न सिकाउँछ, काढा बीच पनि मुस्कुराउन सिकाउँछ. जीवन फूल जस्तै हो, आज फूल छ भोलि ओइलाउँछ, सुगन्ध बाँड्दै हाँस्न सिकाउँछ, काढा बीच पनि मुस्कुराउन सिकाउँछ. सुख दुःखका मौसम बदलिरहन्छन्, तर आशाको रङ कहिले मेटिँदैन, जबसम्म जीवन छ प्रेम दया र मुस्कानको सुगन्ध फैलाउँदै बाँचौँ भन्नुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ, प्रवासी हुनुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. क्रिस्टियन नवीन हुनुहुन्छ दाई, कार्यक्रम सुन्दैछ है, सिन्धुली घर भई आज काठमाडौँबाट, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला
सृजना विश्वकर्मा हुनुहुन्छ धनकुटा घरबाट आज कुवेतबाट सुन्दैछु भन्नुहुन्छ सन्देश गुरुङ कमला उनिम लिम्बू चामिङ सुनिता राई निर्दोष सेम अमृत गुरु बाङ निशानी उङहाङ डमर लामी छाने लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ अस्मिता बान्तवा राईले पनि सुन्दैछु भन्नुहुन्छ त्यस्तै राज कालीकोटे हुनुहुन्छ जापाली र राज कालीकोटे वृद्धमूर जापा घरबै हालजी युएबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ आकाश राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ धरान बाट भन्नुहुन्छ आकाश राई हो भन्नुहुन्छ ह्याप्पी बर्थडे टु यु एक्सन विराज राई मेनुका श्रेष्ठ मेनु भन्नुहुन्छ मिस यु भूमिका राई कमला मुखिया आशिष नन्द बस्नेत रोमन मुक्तान तामाङ निमा शर्पा अमित किरात राई पूजा महाङ बिहानी अनुष्का अभागी सुनिता कुलुङ अनिसा सुनवार चुना लिम्बू सनिम शर्पा योगनी महाङ लिम्बू दिया लिम्बू आङ बहाङ कालो बिरमान सुनवार कमला उनिम लिम्बू मिडिया प्रेम निर्मला उनिम वसन्त श्रेष्ठ माधव डुङ्गेल हर्पल रोशनी राज काली मगर लगायत सबैमा सञ्चना माया छ भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई हर्षक भुजीले पनि सुन्दैछु भन्नुहुन्छ चन्द्र राई हुनुहुन्छ खोटाङबाट है चन्द्र राई सम्झना सबैमा भन्नुहुन्छ शुभरात्रि छ भन्नुहुन्छ विनु विनिता शासनकर हुनुहुन्छ शङ्खुवा सभाबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ अनि गुड नाइट मम्मी कल्पना शासनकर भन्नुहुन्छ आशिष शासनकर भाइलाई सम्झना छ भन्नुहुन्छ दिलु रुवांशा सम्झना रुवांशा त्यस्तै गरेर अञ्जना शङ्कर कोइराला आर्जे तारा गदल रसाइली जीवन पवेन सन्देश गुरूङ रिमा थामी चन्द्रमाया तामाङ हिमाल चामिङ राई रूपेश राई माझी छेत्री मिडिया प्रेमी निमु शर्पालाका सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अमिना हुनुहुन्छ दोलखाबाट सुन्दैछ है अमिना सुनार हो भन्नुहुन्छ उहाँले पनि सम्झनु भएको छ उहाँले प्यारी सुशीला विश्वकर्मा मुठु मनिषा मगर दादा राजघाली मगर विवास कुलङ पृथक तिलक विष्ट हटेको क्षेत्री रत्नबहादुर थापा त्यस्तै कालाबिरमान सिंहार त्यस्तै गरेर कुमार प्रजा नवराज श्रेष्ठ माया अलिसा लिम्बू कविता कतानी हर्बल रोशनी सरस्वती पोखरेल किराती अञ्चनालगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु निर्दोष हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ जीवन पवेन हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ शङ्खुवा सभा सभा पोखरी गाउँपालिका चार घर भइहाल्छ मलेसियाबाट भन्नुहुन्छ मिसु प्यारी बोल्नु दिलसा राई अनि प्यारी होइन मिनी डन भन्नुहुन्छ जुनेता चामलिङ राई डियर टुक्रिएको मुटु प्यारी मित्र सुनिल शेर्पा कम मेडी नम्बर वान सरस्वती पोखरेल सरू प्रीति थामी सुशीला विश्वकर्मा विनु विनिता शासनकर लिम्बुनि साझा समीक्षा जोशी प्रेमिका छेत्री अञ्जली श्रेष्ठ सलिसा किमिरी पवित्र अर्चना कुलुङ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ म मेसेजहरू ठिक छ होइन के मेसेजहरू छुटे सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू अप एन्ड डाउन भयो त्यो भएर पनि राजीव राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ लङ टाइम पछि सोलखुम्बुबाट हो भन्नुहुन्छ साथीहरूको लागि नयाँ साथीको लागि नम्बर छान्नुभएको छ 97.09 त्यस्तो गरेर 97.09 87.061 रहेको छ 97.09 87.061 97.62 87.01 73 नम्बर रहेको छ राजीव राईसँग साथी भन्न सक्नुहुन्छ पनि भन्न चाहन्छु यति बेला म मेसेजतर्फ लाग्छु त्यो मेसेजहरू प्राप्त छन् भन्ने वाचन गर्छु म जिनु बान्तो हुनुहुन्छ शुभरात्र सबैमा भन्नुहुन्छ रूप सनाई हुनुहुन्छ ए भन्नुहुन्छ सुन्दैनुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ विकाससँग बिनालाई जोडिदिउँ क्या भन्नुहुन्छ विकाससँग बिना है ठिक छ कति छिटो टाइम सेकेन्ड लाग्छ भन्नुहुन्छ सुनिताजी के गर्नु यस्तै हो फेरि अरू कुराहरू पनि अहिले त असारी हो क्या भन्नुहुन्छ असार हो क्या भन्नुहुन्छ हेर्नुहोस् न पक्कै हो क्या माया बिरानी बिस्तारामा तिमीलाई सम्झेर च्याप्सिस रानी भन्नुहुन्छ देवेन किशोर अन्जानजी मनोज सुन्दास अञ्चली नास पनि हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ त्यस्तै गरेर यति बेला के छ खबर सुन्दैछ है भन्नुहुन्छ सुनेलीबाट मनोज सुन्दासले ठिक छ राम्रो छ रमाइलो छ पनि मनोज आए 11 बज्यो लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ केही मेसेजहरू छन् म मेसेजहरू वाचन गर्छु पनि मनोज आए सामाजिक सञ्जाल फेसबुकमा मनोज खत्री हुनुहुन्छ ल भन्नुहुन्छ हजुर स्वागत छ ल लाइभमा पनि हुन चाहे त्यस्तै गरेर जति बेला म सामाजिक सञ्जाल फेसबुकतिर जान चाहन्छु ल त्यो मेसेजहरू वाचन गर्नुपर्ने छ पनि हुन चाहे मेसेज पठाउनु भएको छ कहिले काहीँ के हुन्छ भन्दाखेरिमा मैले विकास विकास विकास भनिरहेको हुन्छु मैले सबैतिर देखिरहेको हुन्छु एक्जाम्पल मात्रै दिएको फेरि यस्तो नेगेटिभ यताउति गरेको कुराहरू गरेन कहिले काहीँ कुराहरू उठाउनु पनि पर्छ
देखेको कुरा भन्नु पनि पर्छ जस्तो लाग्छ होइन. तर छ पछिल्लो समय कुराहरू धेरै छन् चाहे अनुसारका भएका छैनन् पनि जस्तो लाग्छ मलाई होइन. ती कुराहरूलाई उठाइदियो भने राम्रो हो जस्तो पनि लाग्छ. हिराबहादुर लगाइ हुनुहुन्छ बुटोलबाट सुन्दैछु भन्नुहुन्छ. पवन आली हुनुहुन्छ कार्यक्रम सुन्दैछु सुन्दरी फिकलको मान्छे आल्छ काठमाडौँबाट भन्नुहुन्छ. मम्मी बाबा दिदी सम्झना आयो भाइ होमराज दाजु कमल छोरी प्रिन्स आले वाइफ अनिस आले लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. प्रकाश श्रेष्ठले पनि सुन्दैछु भन्नुहुन्छ. कुमार श्रेष्ठले पनि दोलखा मारुबाट सुन्दैछु भन्नुहुन्छ. सुजन ढुङ्गेलले पनि सुन्दैछ है दोलखा हालची काठमाडौँबाट भन्नुहुन्छ. रुक्सना योगीले पनि सुन्दैनुहुन्छ. रानी राजकलाले पनि सुन्दैनुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. अजय राईमाझीले पनि सुन्दैनुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. प्रायः जस्तो मैले सबै मेसेजहरू वाचन गरिसकेको रहेछु. सरु छेत्री हुनुहुन्छ लामो समयपछि सुन्दैछु बुटोलबाट सरस्वता पोखरेल सञ्जना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. मिडिया प्रेम निर्मल आउने हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु. एक्सन विराज राई मिलिका श्रेष्ठ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. शिव शङ्कर हुनुहुन्छ दुबईबाट सुन्दैछु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर ठिक छ सबै मैले मेसेजहरू वाचन गरिसकेको छु. अब छुट्यौँ. यति जनसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मैले धन्यवाद दिन चाहे. कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु. कहिलेकाहीँ मैले देशका भन्दा पनि विकास निर्माणका कुराहरूलाई जोडिरहेको हुन्छु होइन. अति आवश्यक कुराहरू जोडिरहेको छु. विश्वका चिजहरू के हुन् त होइन, के चिज चाहिन्छ त, ती कुराहरू कहिलेकाहीँ जोड्ने कोसिस गर्छु म पनि भन्न चाहे. सुन्दै जाँदाखेरि कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला. नम्बर 0840 40 0026 रहेको छ. 0840 40 0026 तपाईँले होइन सुनेर सरसल्लाह सुझाव दिन सक्नुहुन्छ. म्यासेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे. रातको समय छ 11:03 गइसकेको छ. प्रायः जसो यो मौसममा परिवर्तन भएको छ, स्वास्थ्य ख्याल गर्नु होला भन्न चाहे. त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मैले रातको समय छ विद्युतीय उपकरणहरू चार्जमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु. त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टोकाबाट बस्नु होला भन्दै अब चाहिँ छुट्टिन चाहन्छु. अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत छोटो मिठोमा राख्दै राख्थेँ आजको बसेबाट छुट्टे. यति जनसँग हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहे भन्दै क्षतिज पारे उनको बस्तीमा यो गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुट्टे. हवस् त नमस्कार शुभरात्री. मिठो सपनीको कामना गरेँ है त.

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर, हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख

0: तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: रामेछाप नगरपालिकाको अनुरोध।
0: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
8: बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? Oh,

0: एआईटीभी मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com बाट प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर नागरिक दैनिक लेख्छ राजमार्गका 140 पहिरो स्थल पहिचान शीर्षकमा खबर सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडो भन्दा चाँडो पछाएर आवत जावत खुलाउने कार्य योजना बनाएको छ यसका लागि कार्ययोजना बनाएको छ यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान समेत गरेको छ विभागले सम्भावित पहिरो स्थलमा आवश्यक उपकरण सहित जनशक्ति खटाएको छ विभागको अध्ययनले मनसून सक्रिय भईसँगै विभिन्न राजमार्ग सड़क क्षेत्रका 140 स्थानमा ठूलो पहिरो जान सक्ने देखिएको हो यस वर्षको मनसून मंगलबारदेखि देशभर सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ सड़क विभागका उपमहानिर्देशक भुवन अधिकारीले ठूलो पहिरो जान सक्ने विभिन्न 140 स्थलको पहिचान गरिएको बताउनु भएको छ उहाँले सम्भावित क्षेत्रमा पहिरो गए तत्काल पछ्याउन चाहिने साना ठूला उपकरण प्राविधिक र अन्य जनशक्ति खटाइसकिएको जानकारी दिनुभएको छ 140 ठाउँमा पहिरो जान सक्ने हाम्रो अध्ययनले देखाएको छ ती ठाउँमा हामीले आवश्यक मशिन र जनशक्ति खटाएका छौं उहाँले भन्नुभएको छ हाम्रो जनशक्ति 24 घण्टा तयारी अवस्थामा रहन्छ सम्भावित पहिरो स्थलमा लोडर ब्याक हो स्काभेटर टिपर ट्रक सहित पठाइएको छ प्रत्येक सम्भावित क्षेत्रमा 4-5 जनाका दरले इन्जिनियर सहयोगी र लेन्थ वर्कर खटाइएको छ
3: प्रदेशको बजेटमा सत्तापक्षकै अवरोध शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ प्रदेश सरकारले 2083-84 लागि प्रस्तुत गरेका बजेट तथा कार्यक्रमलाई लिएर सत्तापक्षीय सांसदकै असन्तुष्टिले प्रदेश सभा बन्धक बनेका छन् असार 1 मा बजेट सार्वजनिक गरे लगत्तै बजेटमाथि छलफल गर्ने परम्परा विपरीत 2 साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशमा बजेटमाथिको बहस शुरू हुन सकेकै छैन यी चारै प्रदेशमा सत्तापक्षकै सांसदको अवरोध देखिएको छ मंगलबारसम्म पनि यी प्रदेशमा बजेटमाथि छलफल कहिले शुरू हुने भन्नेबारे टुंगो छैन मध्य प्रदेशमा भने बुधबारदेखि बजेटमाथि छलफल थाल्ने तयारी छ बागमतीमा आगामी वर्षको बजेटबारे छलफल जारी छ गण्डकीको बजेट भने बहुमतले पारित भएको छ बागमती सरकारले 2083-84 लागि 63 अर्ब 93 करोड़ 33 लाख 33 हजार रूपियाँ बजेट पेश गरेको थियो बजेटलाई लिएर सत्ता साझेदार दलबीच नै सहमति नहुँदा सुदूरपश्चिममा प्रदेश सभा परिसर 2 सातादेखि सुनसान छ कंग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार हो एमाले आफै संलग्न भएर ल्याएको बजेट अस्वीकार गरेर संशोधन प्रस्ताव दर्ता गर्ने अडान लिएपछि छलफल अनिश्चित भएको छ एमाले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री कमल बहादुर शाह समेत अलमलमा छन् मुख्यमन्त्री शाह बजेटमा प्राविधिक त्रुटि रहेको स्वीकार छन् ती त्रुटिलाई कसरी सुधार गर्ने भन्ने विषयमा एमाले नेतासँग आन्तरिक छलफल भइरहेको उनको भनाई छ एमाले सांसदका अनुसार मुख्यमन्त्री र एमाले सांसद बीच यस सम्बन्धमा संवाद भएकै छैन
2: राजधानी काठमाण्डु पछिल्लो केही दिन यता विभिन्न समुदाय र समूहका आन्दोलनले निरन्तर तातिएको छ सीमावर्ती सुस्ताका बासिन्दादेखि दृष्टिविहीन नागरिक सुकुम्बासी एमबीबीएस बीडीएस चिकित्सक र कक्षा 12 का विद्यार्थीसम्म आफ्ना फरक फरक माग लिएर सड़कमा उत्रिएका छन् आन्दोलनका विषय फरक भए पनि सबैको साझा गुनासो भने राज्यको व्यवस्था सेवा प्रवाहमा कमजोरी र आफ्ना अधिकार सुनिश्चित गर्न नसकेको सरकारी कार्यशैलीप्रति केन्द्रित रहेको छ माइतीघर मण्डला बिजुली बजार सिंहदरबार आसपासका क्षेत्र र सामाजिक सञ्जाल अहिले यी आन्दोलनको केन्द्र बनेका छन् भौतिक प्रदर्शन सँगै डिजिटल आन्दोलन समेत तीव्र बन्दै जाँदा सरकारमाथि जवाबदेहिता र समस्या समाधानका लागि दबाव बढ़दै गएको छ नवलपरासी पश्चिमको सीमावर्ती सुस्ता क्षेत्रका बासिन्दा लाल पूर्जा वितरण नागरिकता तथा सीमा संरक्षणको माग गर्दै काठमाडौँ आएका छन्। सुस्ता बचाउ अभियानको अगुवाईमा माइती घर मण्डलामा प्रदर्शन गर्दै उनीहरूले आफूहरू दशकौंदेखि राज्यको उपेक्षाको शिकार बनेको बताएका छन्। यता राजधानीको सड़क पेटीमा जीविकोपार्जन गर्दै आएका दृष्टिबीन नागरिकहरू पनि लगातार 10 दिनदेखि आन्दोलनरत छन्। उनीहरूको आरोप छ काठमाडौँ महानगरपालिकाले सड़क पेटी मठ मन्दिर तथा सार्वजनिक स्थलमा बसेर जीविकोपार्जन गर्न नदिएपछि आफूहरू रोजी रोटीबाट वञ्चित भयो। यता यस कक्षा 12 को नतिजा प्रकाशनलाई लिएर पनि सरकार तीव्र आलोचनाको केन्द्र बनेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा व्यापक त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरू माइती घरमा प्रदर्शनमा उत्रिएका छन् भने टिकटक रेडिङ र फेसबुक मार्फत शिक्षा मन्त्री सस्मित पोखरेलको राजीनामा माग्ने अभियान चर्किएको छ। त्यस्तै इन्स्टिच्यूट अफ मेडिसिन का एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले पनि शैक्षिक सुधारका विभिन्न माग गर्दै माइती घर मण्डलामा प्रदर्शन गरिरहेका छन्। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बस्दै आउनुभएका भोजपुर अरूण गाउँपालिकाका 39 वर्षीय डम्बर तामाङ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ। सरकारले उचित व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको विरोधका क्रममा उहाँले संचार माध्यमसँग आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको थियो। गते बिजुली बजारमा उहाँले होल्डिङ सेन्टरमा हटाइए खुकुरी लिएर सिंहदरबार जान तयार छु भन्ने अभिव्यक्ति दिनुभएको थियो। अधिकारको लड़ाईमा नागरिक सुस्तावासीदेखि विद्यार्थीसम्म सड़कमा हिमालय टाइम्सले खबर लेखेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरिएका कृष्णमान श्रेष्ठको नाम मंगलबार अचानक केन्द्रीय सदस्यबाट हट्यो। पार्टीको निर्वाचन आयोगले प्राप्त मत तलमाथि परेकाले सच्याउनु परेको प्रष्टीकरण दिएको छ, तर आफ्नो नाम बदनियतपूर्वक हटाइएको भन्दै कृष्णमान असन्तुष्ट बने। मंगलबार नै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन्। उजुरीको पदार्थ अनुशासन आयोगका प्रमुखलाई व्हाट्सएपमा पठाएको श्रेष्ठले पार्टी सभापति रवि लामी छानेलाई पनि बेग्लै निवेदन दिएका छन्। निर्वाचन आयोगले 12 गतेको मिति राखेर सोमबार केन्द्रीय समितिको सूचीबाट आफ्नो नाम हटाएको श्रेष्ठको भनाइ छ। रासोपाको निर्वाचन आयोगले जनजाति क्लस्टरबाट निर्वाचित भएका कृष्णमानलाई विस्थापित गरेर उनको ठाउँमा ध्रुव कुमार थापा मगरलाई केन्द्रीय समिति सदस्यको सूचीमा राखेको छ। म सोझो नेवारको छोरो, मलाई लफड़ा गर्न आउँदैन, उनले भने, तर पार्टीभित्र आफ्ना मान्छेलाई काखी च्याप्ने र योगदान भएकालाई पाखा लगाउने जुन प्रवृत्ति देखियो यसले मलाई विक्षिप्त बनाएको छ। यो सरासर अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र यो मेरो राजनीतिक र नैतिक हत्या हुनेछ। पार्टीभित्र काखी च्याप्ने र पाखा लगाउने प्रवृत्ति देखियो यसले विक्षिप्त बनाएको छ। यो अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र मेरो राजनीतिक र नैतिक हत्या हुनेछ, रासोपा नेता कृष्णमान श्रेष्ठले भनेका छन्। यसै गरी रासोपा नेता सोम प्रसाद शर्माको भनाई छ, मेरो मागलाई व्यवस्था गरिए संवैधानिक राजनीतिक तथा कानूनी उपचार खोज्नेछु, न्यायिक प्रक्रिया अवलम्बन गर्न बाध्य हुनेछु। रवि बालनले लगाए भागवण्डा। महाधिवेशन उद्घाटनमा रवि बालन बीचको सम्बन्ध जति सौहार्द देखियो अन्तर्यमा भागवण्डाले राम्रो प्रश्रय पाएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामी छाने र वरिष्ठ नेता बालनले नेता कार्यकर्तालाई गुटगत राजनीति नगर्न सचेत गराएका थिए। गुटको राजनीतिले दल नै सकिने भन्दै उनीहरूले गुटको जरा नै काट्नुपर्ने बताएका थिए। मन्त्री हेरफेरको तयारी। रासोपाको सरकार बनेको 100 दिन पुग्ने लाग्दा रासोपामा मन्त्री हेरफेरको विषय सतहमा आएको छ। विगतमा विभिन्न विवादका कारण श्रम मन्त्री र गृहमन्त्रीले राजीनामा दिए पनि गृहमन्त्रीमा पुनः सुधन गुरूङ नै फर्किएका छन्। तर पार्टी महाधिवेशनबाट केही नेता व्यवस्थापन गर्नुभएकाले मन्त्री र समिति सभापतिको जिम्मेवारी हेरफेरको तयारी भएको बुझिएको छ। रासोपामा काखा पाखा शीर्षकमा मध्याह दैनिकमा छापिएको खबर हो।
2: 150 कानून निर्माणको गृह कार्यमा सरकार शीर्षकमा हिमालय टाइम्सले खबर लेखेको छ। सरकारले आगामी आर्थिक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनका सूची सहित 150 कानून निर्माणको गृह कार्यमा जुटेको छ। विधायन ऐन अनुसार सरकारले बनाउने प्रस्तावित कानूनको सूची आर्थिक वर्ष अगावै संघीय संसदलाई जानकारी गराउनुपर्ने प्रावधान अनुरूप यही वर्ष बनाउनुपर्ने गरी उक्त संख्यामा कानून निर्माणको गृह कार्यमा जुटेको हो। कानून मन्त्रालयले यसअघि नै सरकारले बनाउने कुल संख्याका कानूनहरू विभिन्न मन्त्रालयसँग प्रस्तावित कानूनको सूची मागेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विभागीय मन्त्री सहित प्रशासनिक नेतृत्व राखी चरणबद्ध छलफल समेत गर्नुभएको थियो। उहाँले कानून मन्त्रालयलाई आफ्नो मन्त्रालयबाट बनाउनै पर्ने कानूनको सूची उपलब्ध गराउन आग्रह समेत गर्नुभएको थियो, जस अनुसार अधिकांश मन्त्रालयहरूले आफ्नो मन्त्रालयबाट बनाउनु पर्ने कानूनको सूची उपलब्ध गराएका छन्।
3: न्याय परिषदले प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती, कान्तिपुर दैनिक खबर लेख्छ। सर्वोच्च अदालतमा मंगलबार 463 मुद्दाको पेशी तोकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे, हेर्न नभ्याइनेमा परेका मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन, हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुका विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिलप्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा छन्। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइबारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार छन्। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गत 5 जेठमा भएको संसदीय सुनवाईका क्रममा उनले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गरेका थिए। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उनले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ, तर न्यायाधीश नियुक्ति प्रक्रिया शुरू भएको छैन।
2: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोल प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेल प्रति लिटर 30 रूपियाँ, हवाई इन्धन आन्तरिक प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर 265 अमेरिकी डलर मूल्य घटाएको जनाएको छ। यस्तै ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँले घटेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा समेत मूल्य घटाइएको जानकारी दिनुभएको छ। घटियो पेट्रोलियम पदार्थको मूल्य, आजका पत्र पत्रिकाले खबर लेखेका छन्।
3: कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग बीचको विद्युतीय अन्तर आबद्धता प्रणाली सोमबारबाट सञ्चालनमा आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले स्थायी लेखा नम्बर 5 सिधै सोही कार्यालयबाट लिन सकिने भएको छ। यसअघि कम्पनी दर्ता भइसकेपछि 5 लिन फेरि आन्तरिक राजस्व कार्यालयमा पुगेर छुट्टै कागजात बनाउनुपर्ने र त्यहाँ तोकिएका प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यो झन्झटिलो प्रक्रियालाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयबाटै स्थालेखा नम्बर दिन शुरू शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा शुल्कमा पुनः हेरफेर हुने बताएको छ। जेठदेखि असारसम्म एक महिना नबित्दै पुनः हेरफेर हुन लागेको हो। बोर्डले पुरानो सेवा शुल्कमा गत जेठको दोस्रो साता नै हेरफेर गरेको थियो।
2: भारत आयात हुने चियामा भारतको टी बोर्डले नयाँ निर्णय गरेको छ। उक्त बोर्डले जुन 29 एक सूचना जारी गर्दै पहिला रोकिएको चियाको परीक्षण प्रणाली पुनः सुचारू गरेको जनाएको छ। सूचनामा 2026 मे 1 भारत आयात हुने सबै चियाको 100% परीक्षण गर्ने निर्णय भएको उल्लेख छ।
1: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केवी मार्की श्रोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ, जसबाट निजी क्षेत्रले अब जलविद्युत उत्पादन मात्र नभई सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्छ।